0: स्थिति तनावपूर्ण बन्न पुग्यो। यी घटनाहरू पश्चात केही क्षेत्रहरूमा निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आयो र सामाजिक वातावरण निकै असहज बन्न पुग्यो। यही पृष्ठभूमिमा समाजमा विभाजन र द्वेष फैल्याउने प्रयासलाई विफल पार्न शनिबार देशभर विभिन्न सद्भावमूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। सामाजिक सद्भावका लागि ठाउँ ठाउँमा शान्ति र्याली शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बैंकिङ भन्ने बित्तिकै अधिकांशको मानसपटलमा एउटै दृश्य आउँछ, पैसा जम्मा गर्ने, चेक साट्ने र धितो राखेर ऋण लिने संस्था। तर पछिल्लो वर्षहरूमा नेपाली बैंकीहरूले यो परम्परागत पहिचान बदल्दै लगेका छन्। बैंकहरू सर्वसाधारणसँग निक्षेप संकलन गरी उद्यम व्यवसाय गर्नका लागि ऋण दिने परम्परागत भूमिकाबाट क्रमशः बाहिर निस्किन थालेका छन्। केही वर्ष यता बैंकरहरूले उद्यमशीलता विकास, स्टार्टअप प्रवर्धन, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि तथा रोजगारी सृजनालाई समेत आफ्नो कार्यक्षेत्रको हिस्सा बनाउन थालेका छन्। ग्लोबल आईएमई बैंकले असार अन्तिम साता ग्लोबल आईएमई उद्यमशीलता कार्यक्रम घोषणा गरेको छ भने नबिलले नेपालमा बैंकिङ क्षेत्रबाट व्यवस्थित रूपमा उद्यमशीलता विकास कार्यक्रमको थालनी गरेको छ। त्यस्तै प्रभु बैंकले पनि उद्यमशीलतालाई प्रत्यक्ष रूपमा उच्च शिक्षासँग जोड़ने मोडल अघि सारेको छ। वित्तीय सेवाबाट उद्यमी उत्पादनसम्म शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।

0: tu account open, activate oni karobar, sa zile sanga. Busy life easy, banau dai har ek din. Global Smart Plus Life ko tesma banking.
1: ए भतिज त त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेपाल कम्युनिष्ट पार्टी एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेको छ कांग्रेस नेतृत्वको सरकारलाई एमाले दिएको समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको जोर घटाउ शुरू भएको छ
7: कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पदभार ग्रहण गरेको दिन तीन दिन बितिसक्दा पनि मन्त्री परिषद विस्तारको सुरसार देखिएको छैन हालसम्म सत्तारूढ़ दल नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच मन्त्रालय भागभण्डा टुंगो लाग्न सकेको छैन शाही एमालेको समर्थनमा गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न समस्याग्रस्त सहकारीका बचतकर्तालाई हालसम्म 61 करोड़ रूपियाँ फिर्ता तथा मिलान गरेको छ समितिले गत आर्थिक वर्षमा मात्र करिब 11,000 बचतकर्तालाई 21 करोड़ रूपियाँ नगद फिर्ता र 40 करोड़ बचत मिलान गरेको जनाएको छ
7: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो तथा प्रभावकारी सुनवाईका लागि समर्पित इजलास गठन गर्ने सर्वोच्च अदालतलाई औपचारिक रूपमा अनुरोध गरेको छ मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई बुझाउँदै सहकारी ठगीका मुद्दाको बढ़दो चापलाई ध्यानमा राखी विशेष इजलास आवश्यक रहेको औल्याएको हो
6: धान बाली गोड्ने मुख्य समयमा पनि बाँकीमा रासायनिक मलको अभाव चर्किएपछि किसान बिहानैदेखि सहकारीको गेटमा लाइन बस्न बाध्य छन् घण्टौ पालो कुरै पनि मल नपाएर रित्तै फर्किनु परेको भन्दै किसानले सरकारसँग तत्काल आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन्
7: ग्रामीण अर्थतन्त्रसँग जोड़िएको बाँस पछिल्लो समय गाउँघरमा रोप्ने चलन हराउँदै गएको छ केही वर्ष पहिलेसम्म बाँझो जमीन खेतबारीका कान्लामा रोपिने बाँस अचेल समय रोप्न छोड़िएको छ पछिल्लो केही दिनदेखि प्लास्टिक जन्य सामग्री उत्पादन हुन थालेपछि बहुउपयोगी वनस्पति बाँसको प्रयोगमा समेत कमी आउन थालेको हो
6: मौसमले साथ दिँदा यो वर्ष धान रोपाई गत वर्षभन्दा धेरै भएको छ कृषि विभागले तथ्याङ्क अनुसार देशभर 92.57% रोपाई भएको छ अहिलेसम्म गत वर्षको भन्दा 9% धेरै रोपाई भएको कृषि विभागले जनाएको छ गत वर्ष साउन 18 गतेसम्ममा देशभर 83.93% मात्र धान रोपाई भएको थियो यो वर्ष गत वर्षभन्दा मध्य प्रदेशमा धेरै रोपाई भएको छ
7: भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन सकेको छैन
6: अब शेयर बजार लगातार 4 कारोबार दिन घटेको शेयर बजार शुक्रबार भने बढ़ेको छ नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार नेप्से परिसूचक 12.9 अङ्क अर्थात 0.48% बढ़ेर 2685.54 अङ्कमा बन्द भएको छ यसअघि गत सोमबारदेखि बिहिबारसम्म शेयर बजार घटेको थियो शुक्रबार कारोबार रकम पनि बढ़ेको छ अघिल्लो कारोबारको दिन 3.38 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा शुक्रबार 3.75 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम टेशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरानले आफ्नो रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ। शनिबार वक्तव्य जारी गर्दै इरानको युद्धकालीन सैन्य कमाण्डका प्रमुख मेजर जनरल अली अब्दुल्लाले अमेरिकाले पश्चिम एसिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिरहेको आरोप लगाएका छन्। अमेरिकाले पूर्ण रूपमा क्षेत्रीय युद्धको आगोलाई तीव्र गतिमा बढ़ावा दिइरहेको छ। अब्दुल्लाले भनेका छन् अमेरिकाले पश्चिम एसियाका क्षेत्रका देशहरूको पूँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको उनको आरोप छ। उनले अमेरिकाको स्वार्थपूर्तिका लागि काम गर्ने पश्चिम एसियाका सबै देशमाथि इरानले आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। बीसौं एशियन गेम्सका लागि छनौट चरण पार गरिसकेको नेपाली ई स्पोर्ट्स पब्जी मोबाइल टोली संघीय विवादका कारण प्रतियोगितामा सहभागी हुने नहुने अन्यलमा परेको छ। सम्बन्धित निकायबीचको असमझदारीले पाँच खेलाड़ीको एशियन गेम्स यात्रा नै संकटमा परेको भन्दै खेलाड़ी र व्यवस्थापकीय पक्षले तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्।
1: अब विचार तथा दृष्टिकोण। एआई युगमा शिक्षा शीर्षक रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। आज एआई ज्ञानलाई विवेक अनुसन्धान र नव प्रवर्तनमा रूपान्तरण गर्ने शक्तिशाली साधन बन्दै गएको छ। प्रख्यात शिक्षाविद जोन डिबेले भनेका थिए, हामीले आज पनि हिजोकै तरिकाले पढ़ायौं भने हामीले हाम्रा बालबालिकाको भविष्य लुटिरहेका हुन्छौं। कृत्रिम बुद्धिमताको युगमा यो भनाई झन सान्दर्भिक बनेको छ। एआईको उद्देश्य शिक्षकलाई प्रतिस्थापन गर्नु होइन, शिक्षक सिकाईलाई थप गुणस्तरीय समावेशी र भविष्यमुखी बनाउनु हो। नेपालले डिजिटल पूर्वाधार, शिक्षकको क्षमता विकास, समय अनुकूल पाठ्यक्रम, स्थानीय भाषामा डिजिटल सामग्री र एआईको नैतिक प्रयोगमा प्राथमिकता दिन सके ज्ञान सिप र नव प्रवर्तनमा आधारित समृद्ध नेपालको निर्माणमा एआई महत्वपूर्ण सहयात्री बन्न सक्छ।
2: संस्कृत बाङ्मय र एआईको समन्वय शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। संस्कृत बाङ्मयका हरेक विधामा एआईको उपयोग गर्न सकिन्छ। दर्शनको विश्लेषण र मन्थनमा पनि एआईको उपयोग हुन सक्छ। यसै गरी साहित्य, संगीत, धर्मशास्त्र, नीतिशास्त्र, इतिहास, पुराण, तन्त्र लगायतका यावत विषयमा एआईको साथ लिएर उच्चतम ज्ञान आर्जन गर्न सकिन्छ।
1: त्यस्तै चञ्चल राजनीतिको चक्रव्यूह शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छ। कोशी र मधेसमा फैलिएको साम्प्रदायिक दंगापछि प्रधानमन्त्री बालिन केही सचेत देखिएका छन्। दंगापछि राष्ट्रपति रामचन्द्र पौडेलसँगको उनको भेटघाटले निरन्तरता पाउला वा नपाउला यो बेग्लै विषय हो। साम्प्रदायिक दंगाका सन्दर्भमा उनले मधेसका केही स्थापित नेताहरूसँग विचार विमर्श गरेका छन्। यो राम्रो विषय हो। नेपाल जस्तो चौतर्फी संकट र अभावले घेरिएको देशको शासन चलाउनु सजिलो काम पक्कै होइन। पोहोर साल भदौको जेएनजी विद्रोहपछि नेपाली सेना, सर्वोच्च अदालत, निर्वाचन आयोग र अन्य संवैधानिक निकायका प्रमुख बालिन्द्र शाहको व्यक्तित्वको आकर्षणमा फँसेका छन्। उनको व्यक्तित्व आकर्षक पनि छ र कुटिल पनि। सामरिक महत्वका देशहरूलाई आफ्नो कब्जामा पार्ने शक्ति राष्ट्रहरूको शक्ति र सत्ता विस्तारको खेलमा श्रीलंका र बंगलादेशपछि नेपाल परेको छ। नेपालले आफूलाई यो खेलबाट कसरी पृथक राख्न सक्छ? यो चञ्चल राजनीतिको चक्रव्यूहबाट नेपाल कसरी उम्किने हो?
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल साउन 17 गते आइतबार अगस्त 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्थी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: आज र भोलि देशभर पानी पर्ने सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने, पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
2: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्री सहमति।
3: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
2: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण।
3: र साफ च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्ट्सका खेलाड़ीको माग।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने प्रसंग।
2: देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज र भोलि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। राति भने वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै बागमती, गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।
3: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनु भएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको सात वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनु भएको थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पूर्व पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित छ आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास को सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोक सन्तप्त परिवार आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अंगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
2: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपीजी ग्यासको अभाव नरहेको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णय अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ़दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेको स्थित कार्यालयबाट पनि ग्यास वितरण शुरू गरेको छ। यता 14.2 किलोग्राम ग्यास सहितको पूरा तौलको सिलिण्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 असारबाट पूरा तौलको सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यस्तै बजारमा पूरा तौल भएका ग्यास सिलिण्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93 देखि 95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सीआईएनलाई बताउनुभयो।
4: अब यो अभाव भत्ता पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
3: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया अगाडि बढ़ाइएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका अनुसार सार्वजनिक खरिद नियमावलीमा हालै भएको 15 संशोधनले बिना हर्जाना म्याद थप गर्ने बाटो खोलेपछि निर्माण व्यवसायीले 6 महिनाको म्याद थपका लागि बैंक ग्यारेन्टी सहित निवेदन दिएका हुन्। यसअघि ढिलाइका लागि हर्जाना अर्थात जरिवाना लगाउने तयारी गरिए पनि कानून संशोधनका कारण प्रक्रिया संशोधन गरी म्याथपको निर्णय प्रक्रिया अगाडि बढ़ाइएको हो। नियमावलीको नयाँ व्यवस्था अनुसार अधिकतम एक वर्षसम्म म्याथ थप्न सक्ने प्रावधान रहे पनि थप छ महिना मात्रै सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ। संसद भवन निर्माणको हालसम्मको अवस्था र प्रगतिमा प्रतिनिधि सभा भवनको सम्पूर्ण काम शत प्रतिशत सम्पन्न छ। गत बजेट भाषणकै क्रममा प्रयोग गर्ने तयारी गरिए पनि प्रविधि सञ्चालन कन्फरेन्सिङ माइक तथा भिडियो सिस्टम सम्बन्धी प्राविधिक तालिम र आत्मविश्वासको कमीका कारण सञ्चालनमा ल्याउन सकिएको थिएन। राष्ट्रिय सभामा फल्स सिलिङको काम अन्तिम चरणमा पुगेको छ। आउँदो साताभित्र खट निकालेर रातो रंगको एकोस्टिक वाल प्यानलिङ कार्पोटिङ त्यसै गरी फर्निचर तथा कन्फरेन्सिङ सिस्टम माइक डिस्प्ले र स्पीकर जडानको काम तीव्र पारिने शहरी विकास विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताउनुभयो। छत डोमको बाहिरी कभरिङका लागि आवश्यक मेसिन तथा फ्याक्ट्री सेटअप नै निर्माण स्थल साइटमा गरेर गाह्रो लाइनिङ काट्ने र फिटिङ गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। आगाडी र पछाडिको फाउन्टेन पोखरी निर्माण भइसकेको र पम्प जडान बाँकी छ। शौचालयमा फिक्स चर्स जडान गार्डन ल्याण्डस्केपिङ पेभिङ र केबल मर्मतका कामहरू पनि चलिरहेको उहाँले बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका
5: गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भन्ने छु। मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न।
3: ईपीएस भाषा आवेदन बढ़दा राहदानी विभागमा चाप। नेपाल भारत सीमा समेत बैठक लखनऊमा बस्ने कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्व सर्वेको तेह्रौं बैठक 27 र 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा तीन तहका संयन्त्र छन् जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टीम पनि रहेको छ यी तीनवटै संयन्त्रले सीमा स्तम्भ निर्माण मर्मत दश गजा क्षेत्र व्यवस्थापन जीपीएस आधिकारिक नक्साङ्कन तथा सीमा पार सम्पत्तिको विवरण संकलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ सुरक्षा रणनीति बदलेर संवादमा उत्रे गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ यसलाई गौरव पोखरेलले लेख्नु भएको छ गृह प्रशासनसँग जोड़िएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो उहाँले माइतीघर पुगेर पीड़ितका कुरा सुन्ने न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गर्ने तर आइतबार भनी आज राति सुनसरीमा गत आइतबार भनी सुनसरीमा दुई समुदाय बीच भएको झडपपछि भनी गृहमन्त्री गुरूङको यस्तो सक्रियता देखिएन सुनसरीको देवाङगंज चारमा दश साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो 9 स्थानीय घाइते भएका छन् उपचारका क्रममा थप एकजनाको मृत्यु भएको छ गृहमन्त्री गुरूङ भनी सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा डेढ़ गुणाले बढ़्यो चिनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ
3: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबरमा उल्लेख गरिएको छ सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ शशाङ्कले लिँदैछन् इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशाङ्क कोइरालालाई अघि सारेको छ उहाँको नेतृत्वमा नै साउन 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको छ पूर्व सभापति शेरबहादुर देउबा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन् निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला प्रकाशमान सिंह मलेन्द्र निधि प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले कांग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो यद्यपि संस्थापन पक्षसँग अनौपचारिक संवाद भइरहेको पनि नेताहरूले बताएका छन् अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न शुरू गरेका दोलखा गौरीशंकर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनुहुने छैन पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ नयाँ पत्रिका दैनिकमा कांग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ कोशीमा हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ सहकारी पीड़ितको मुद्दा फर्सीवट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ सहकारी पीड़ितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1 लाखदेखि 10 लाख रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वत लटरीमा सहभागी हुने जानकारी दिइएको छ भित्रीपन्नामा कोशी सरकारको प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रूख कटान र टेण्डर सँगै अघि बढ़ने शीर्षकमा पोस्ट राज अधिकारीले हेटौडाबाट लेख्नु भएको छ संकटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, पाँचवटा सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फूड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ, एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। केही दशक अघिसम्म पहाड़ी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोले नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको थियो, तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि विस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरे देउराली गाउँपालिकाका चित्रप्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ़ेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको छ, तर अहिले स्वास्थ्यप्रति बढ़दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रको तनावलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यस क्षेत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र हर्मुज लगायतका जलमार्ग र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रतापूर्वक सञ्चालन हुनुपर्ने उहाँले बताउनु भएको हो। त्यसका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैनिक कमानका प्रमुखले पश्चिम एशिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ। अमेरिकाले पश्चिम एशियाका क्षेत्रमा देशहरूको पुँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ। अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एशियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र रूसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आग लागि भई 3 मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा 5 आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। साफ च्याम्पियनशीप फुटबल 2026 ड्र सार्वजनिक भएको छ। बंगलादेशमा आगामी नोभेम्बर 4-17 आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ साफले हिजो ड्र सार्वजनिक गर्यो। दक्षिण एसियाबाट 7 मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परिवर्तन
2: आग लागि भई 3 मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा 5 आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।

0: अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन, तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन पुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। नेपालले साफ खेल्नका लागि सेप्टेम्बर एकसम्म निलम्बन पुकुवा भइसक्नुपर्नेछ, अन्यथा यस पटक साफमा छ टोलीले मात्र खेल्नेछन्। शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध जनाएका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले सातौं वरियता हासिल गरेर बीसौं एसियाली खेलकुदमा स्थान बनाएको थियो, तर 15 जूनसम्म एसियाडमा नेपाली खेलाड़ी दर्ता गरिसक्नुपर्नेमा सरकारले यी स्पोर्ट्सका खेलाड़ीलाई दर्ता नै नगरेको पाइएको छ। भूटान फुटबल फेडरेशनले महिलासँगै पुरूष लीग पनि सँगै आयोजना गरिरहेको छ। भूटानको लीगमा पनि 4 खेलाड़ीहरू खेलिरहेका छन्। घरेलु लीग ठप्प हुँदा विदेशी लीग खेल्नको लागि नेपाली खेलाड़ीहरू बाध्य भएका छन्।
1: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब दलित अधिकार र कानूनका कुरा दलित समुदायमाथिको विभेद अन्त्यका लागि सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेदेखि दलित समुदायसँग माफी पनि संसदबाट सत्तारूढ़ दलले मागिसकेको छ विभेद अन्त्यका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले सांसद पार्वती विकसँग कुराकानी गरेका छौं
4: शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि ऐन शिक्षामा लगानी गरिदिनु पर्यो त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौं भन्ने छ विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो त्यसले गर्दाखेरि त्यो मध्येका पनि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ कि यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस् तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन यहाँ पनि दलित र गैर दलित भन्ने छ गैर दलितहरूसँग त्यो हामी शासकौं भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भन्ने छु यो मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न
3: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी
4: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुच्या जस्तो त लाग्छ मलाई होइन कार्यक्रम आज तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ अरू त खासै केही छैन अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन्
3: चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो राजनीति यात्रा अनि 58 सालमा भूमिगत हुनुभयो सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो होइन जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि यो यात्रामा सबै महिलाहरू सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संशोधन रूपमा तपाईँलाई लाग्छ अहिले
4: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि राजनीतिक सशक्तिकरण मात्र होइन अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ त्यो हामी प्रतिपक्षको भूमिकामा छौँ जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन
3: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष
4: राजनीति महत्वपूर्ण विषय होइन अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो
3: हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट

0: सबले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले.
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू.
0: सरकारको संरचना, सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त. सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि. सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला. सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या.
2: सांसद पार्वती विकास संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: आज र भोलि देशभर वर्षाको सम्भावना. केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने. पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कृतिमानी पुस्ता. सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ.
2: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने. कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा. एमालेका 3 मुख्यमन्त्रीमा सहमति.
3: फेरि ग्यास आपूर्ति असहज. अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने. ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप.
2: मध्यपूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह. ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा प्रतिकार गर्ने इरानको चेतावनी. रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण.
3: र साप च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक. नेपालको सहभागिता अन्यलमा. एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्टका खेलाड़ीको माग.
2: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ सांसद र मन्त्री जो कतिपय अवस्थामा आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्. उनीहरूबाट अपेक्षा गरिएको भन्दा फरक खालको अभिव्यक्ति भाषण आउने गरेको विषयमा यसमा व्यङ्ग गर्न खोजिएको छ. एउटा मञ्च जस्तो देखाइएको छ र मञ्चको अगाडिपट्टि एउटा कालो कपड़ा लगाएका व्यक्ति हात उठाएर भाषण गरिराखेका छन् र भाषण गर्दै भनेका छन् भाँच दिन्छु, हान दिन्छु, जाग दिन्छु. अनि त्यही नजिकै रहेका प्रहरी तर्फबाट एकजनाले लट्ठी उठाउन खोजेको जस्तो देखिन्छ र ती लट्ठी उठाएका व्यक्तिलाई तान्दै गरेका छन्. पछाडिबाट अर्को प्रहरी अधिकारीले केही भन्दैछन्. तल यस्तो लेखिएको छ. ए पखपख, पहिला एक फेरा राम्ररी हेर, भोलि सुन्दा लाठी होइन सलाम ठोक्नु पर्ने खालको मान्छे जस्तो पो छ त.
3: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826996।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: अहिले बिहानको 7 बजे
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
5: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर दुईको कार्यालय बितिजोर सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: हजुरको रेडियो

0: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलुङजोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलुङजोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
2: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 भर सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह विषय सार्वजनिक सुनवाई कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले राख्नु भएको सुझाव सहितको मन्तव्यलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
3: हामीले व्यवस्थापक र यो कामदार दुईटैको संयोजनबाट मात्रै बन्न सक्छ। कार्यालय चल्नको लागि चाहिँ व्यवस्थापक र कामदार दुईटै चाहिँ सक्रिय रूपमा लाग्नुपर्छ। यो चिज मिल्नुपर्छ भन्ने लाग्छ मलाई। यो मिलेको छ होला भन्ने मैले अपेक्षा पनि गरेको छु। अर्को कुरा, हाम्रो दुईटै एउटा उदाहरण के छ भने, एउटा भनाइ के छ भने, दुईटा किसानले दुईतिर खेती लगाइराख्नु भएको, दुईटाले एक एकवटा कामदार लाउनु भएको रहेछ या दुईतिरै कामदार लागिराखेको, कामदार लाग्दाखेरि एउटाले चाहिँ गाली गर्दै कराउँदै बरु त्यहाँ नबस्, यो अहिले शीतलमा बस्ने त किन यहाँ कान चोर गर्ने, चुरोट खान खोज्दो रहेछ, कहाँ हुन्छ त अहिले, तुरन्तै गरे अहिले सक्नुपर्छ भनेर लाउनुहुँदो रहेछ। एउटा चाहिँ के भन्दो रहेछ, ल एकछिन बस तिमी शीतलमा बस, अलिकति चिसो पनि खाऊ, ल चुरोट खान्छौ भने एकछिन बसेर खाऊ तर तिम्रो काममा लाग भनेर उत्प्रेरणा दिनुहुँदो रहेछ। कामको परिणाम बेलुका हुँदा चाहिँ के आयो भने, जसले हप्सी दप्सी गरेर लायो त्यसको काम त आधीमै ऊ लागेको लागै छ, आधी नै भएको छैन, अर्कोले काम सकाएर हिँड्यो। भनेपछि हामीले कम्तीमा काम लाउँदाखेरि उसलाई चाहिँ उत्प्रेरणा के गरी हुनसक्छ, कर्मचारी व्यवस्थापक र कर्मचारीहरूमा चाहिँ सन्तुलन गर्नुपर्छ होला जस्तो लाग्छ। यो सन्तुलन मिल्न सकेन भने यहाँ चाहिँ काम लाउने र काम गर्नेको कुरा मिलेन भने काम बन्दैन। त्यसलाई चाहिँ अलिकति बनाउनै पर्छ होला, यो नगरमा अथवा जुनसुकै अर्गनाइजेसनमा पनि त्यो हुनसक्छ। त्यसले गर्दा अलिकति व्यवस्थापकहरूले चाहिँ यसमा सोचिदिनुपर्छ होला र यो सोची पनि राख्नु भएको छ होला, मैले उदाहरणको रूपमा मात्रै भनेको। अब अरू कुराहरू चाहिँ यहाँहरू छलफल एकदम राम्रो भएको छ। यो छलफललाई चाहिँ हामीले आगामी दिनमा नागरिकहरूको ज्यादातर ज्यादा उपस्थिति र प्रश्नहरू चाहिँ एकदम न्यून प्रश्न र धन्यवाद मात्रै सहितको चाहिँ प्रश्नलाई एकदम राम्रो गर्नुभयो भने प्रशंसा सहितको आओस् होइन। आज पनि त्यस्तो नराम्रो भएको भनेर भन्न खोजेको होइन, राम्रो प्रश्न आएका छन्, जवाब पनि यहाँहरूले पाइसक्नु भएको छ, तर नागरिकहरूको उपस्थिति आजको भन्दा उच्च होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। र यो चाहिँ नागरिकहरूले चाहिँ यो छलफलमा सहभागी हुने ठाउँ भनेकै सार्वजनिक सुनाई हो, यसलाई अझ अभ्यास चाहिँ एकदम उत्कृष्ट बनाउनुपर्छ र नागरिकहरूले पनि यो मेरो प्रश्न गर्ने थलो अथवा मैले जान्न पाउने अधिकार छ, म जानुपर्छ भन्ने कर्तव्य बोध पनि गर्नुपर्छ होला। त्यो चाहिँ त्यस पछाडि मात्र हामीले समृद्ध नगरको कल्पना गर्न सक्छौँ। हामी यहीँ छेउमै बसिरहेछौँ तर हामी सार्वजनिक सुनाईमा उपस्थित भएन, जेसुकै गरौँ भन्यौँ भने त्यसले चाहिँ राम्रो परिणाम ल्याउँदैन। त्यसले गर्दा नागरिकहरूको लागि चाहिँ आफ्नो आवाज राख्नको लागि आज नचाहिएला तर भोलि अवश्य चाहिन्छ, त्यो अनुसार चाहिँ यहाँहरूले नागरिकहरूमा अरू नागरिकलाई पनि यो कुरा पुगोस् भन्ने सन्देश दिँदै म मेरा भनाइहरू यही अन्त्य अनुसार गर्ने गर्छु।
4: हस्, धन्यवाद। नेपालको प्रकार महासंघ जिल्ला शाखा रामेछाप अध्यक्ष दीपक बिमारीज्यूलाई यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि म नेपाली कम्युनिस्ट पार्टीका रामिसाब नगरका प्रतिनिधि नरेन्द्र तामाङज्यूलाई हार्दिक स्वागत गर्दछु। समय बढीमा 3 मिनट।
5: म नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामी लोकतन्त्रको एउटा सार्वजनिक सुनाई भनेको लोकतन्त्रको एउटा उच्चतम अभ्यासको हामी प्रयोग गरेको अनुभूति भइरहेको छ। यहाँ अघि अभिव्यक्ति होइन एउटा प्रतिवेदन हाम्रो राजन महतराले या प्रस्तुति गर्नुभयो या सहयोगराईको सन्दर्भमा यहाँको चाहिँ एक खालको रिपोर्ट प्रस्तुत गर्नुभयो। साँच्चै त्यो रिपोर्ट कहाँबाट ल्याएर कुन कुन भूगोलबाट कुन कुन क्षेत्रबाट ल्याएर चाहिँ त्यहाँ प्रस्तुति गर्नुभयो अलिक त्यो चाहिँ खुल्न पाएदेखि यहाँको चाहिँ यो हलमा यो उपस्थित सबै अलिकति ढुक्क हुने थियो, विश्वस्त हुने थियो भन्ने लाग्छ। साँच्चै आज भोटगाउँका साउटारका चाहिँ भूगोल र हिमगङ्गाका भूगोलका जनताहरूले सोध्दै हो भने आज नगरपालिकाको चाहिँ गतिविधि र विकासको कुराहरूमा केही न केही चाहिँ अलिकति असन्तोषहरू पोखेको म शान्तिक सञ्जालदेखि हरेक कुरो तपाईँहरू पनि यो विषयमा चाहिँ अलिकति अवगत नै हुनुहुन्छ। मैले नै यो चाहिँ ड्यासबाटै भन्नुपर्छ भन्ने लाग्दैन। हामीले गर्ने तरिका कहिले कहीँ नमिल्दाको परिणाम हामीले गरेको विकासको यो चाहिँ खाकाहरू हामीले गरेको विकासको मोडलहरू कहीँ न कहीँ चाहिँ हामीले चाहिँ साँच्चै जनता चाहिँ घर दैलोमा चाहिँ अनुभूति हुने खालको चाहिँ कार्यक्रम नपुग्दाखेरि हामीले चाहिँ आज झोलेको नाममा चाहिँ हामीले चाहिँ दलका प्रतिनिधिहरू चाहिँ अलिक प्रमाणित र त्यो हिसाबले चाहिँ भाषी निर्माण भइरहेको परिस्थिति छ। त्यस हुँदाखेरि हामी यो स्थानीय सरकार भनेको त हामी जनताको घर दैलोसम्म जोडिने सरकार हो। आज हामी संघीय सरकारको कानूनले हामीले चाहिँ स्थानीय तहको चाहिँ परिकल्पना गरेको छ। त्यसको चाहिँ स्थानीय तह सरकार भनेको चाहिँ यहाँको चाहिँ स्थानीयको चाहिँ हामी रोजीरोटी गर्ने चाहिँ जनतासँग चाहिँ प्रत्यक्ष जोडिने सरकार हो। त्यस हुँदाखेरि हामीले यो झिनो छु मसिनो चाहिँ अब चाहिँ विषयवस्तुमा चाहिँ जबसम्म हामीले चाहिँ हाम्रो विवेक पुग्दैन तबसम्म हामीले चाहिँ हामीले यहाँको स्थानीय सरकार चाहिँ छौँ भन्ने खालको चाहिँ जनतालाई अनुभूति दिन सक्दैन। यो विषयमा हामी मेरो चाहिँ अब नेपाली कम्युनिस्ट पार्टीको चाहिँ एउटा प्रतिनिधिको हिसाबले दलको हिसाबले यहाँहरूलाई म के अनुरोध र अपिल गर्न चाहन्छु भने हामी तपाईँहरूलाई सधैँभरि सकारात्मक र छात्र शक्ति त गरेकै छौँ तर हामी आज चाहिँ डाटा के हेर्छौँ भने 10 वर्ष लगभग चाहिँ एउटै सत्ता एउटै दल चाहिँ झन्डै चाहिँ 10 वर्षको फेरिफेरीमा चाहिँ शासन सत्ता स्थानीय तहमा चलाउँदाखेरि यहाँ चाहिँ परिवर्तन कति भयो भन्ने कुरो चाहिँ मूलभूत रूपमा त्यसले चाहिँ प्रश्न उब्जिन्छ। महत्त्वपूर्ण कुरा चाहिँ त्यो हो भन्ने लाग्छ। आज हामी चाहिँ अघि मेयर साहबले भन्नुभयो अन्यथा नलिनु होला, नजिकै मान्छेले चाहिँ अलिकति चाहिँ खण्डन र अलिकति चिसो चियो चासो राख्नु स्वाभाविक छ भन्ने लाग्छ मलाई। त्यसो हुँदाखेरि हजुरले सवाल जवाबमा अलिकति मजाले चाहिँ अलिकति प्रसङ्ग चाहिँ अलिक मिलाएर त दिनु नै हुन्छ नै। अहिले मैले भन्नुहोला भने अहिले तपाईँले भन्नुहोला अहिले ठिक छ, अघि हजुरले भन्नु गौरवकै योजनाको विषयमा हामी कुन कुन चाहिँ अब चाहिँ योजनाहरूलाई गौरवको बिच उसो योजना बनाउने त कुन कुन चाहिँ क्याटेगोरी कसरी चाहिँ राख्ने त त्यो विषयमा हामीले ध्यान पुर्याउने कि नपुर्याउने। हामी अब मान्यो यो चाहिँ केवल यसो चाहिँ मन्दिर उसको चाहिँ कुरा आयो, तार वर्षै चाहिँ पोखरीको कुरा आयो, विषयवस्तु धेरै उठायो, आज भालखोपको भ्युटाहरूको चाहिँ कुरा छ, त्यहाँ चाहिँ सेवकगाईहरूले चाहिँ के कुरो उठाएछन्, आजसम्म चाहिँ नगरपालिकाको मातहतमा सञ्चालन यो चाहिँ भ्युटा आज नथलिङ्गको परिस्थितिमा छ, यसको जिम्मेवारी को भन्ने कुरो जवाब कसले दिने? हामी राजनीतिक दलहरूले चाहिँ तपाईँहरू चाहिँ मिली मत खाने या चाहिँ दलहरू चाहिँ तपाईँहरू पहुँच पुलाएर चाहिँ खाने भन्ने हिसाबले हामीले एक खालको झोली कुराहरू लगाएको सिक्दै दुखेछु। त्यो प्रिय तपाईँ हामी सबैले चाहिँ भोगिरहेको परिस्थिति छ। त्यसो हुँदाखेरि आज हिमगङ्गाको सडकको विषयमा हेर्नु त तपाईँहरू त साँच्चै अब चाहिँ अब बुझिराख्नु भएको छ, जनताकोसँग चाहिँ जोडिराख्नु भएको छ। आज ती सडकको विषयमा दसैँको उसमा चाहिँ अब त्यो गाडी नचल्दाको पीडा हेर्नु त यहाँ चाहिँ अब जनप्रतिनिधिहरू त्यहाँ चाहिँ अब चाहिँ त्यो भूगोलमा त्यो क्षेत्रमा जाने परिस्थिति भएन। त्यसो हुँदाखेरि हामीले अब गौरवको योजनामा त्यो चाहिँ हिमगङ्ग यो चाम्बोड भालको कुसमा के अरे ओखेनी चाहिँ धारपानी बसेर हुँदा कुसपछि सडकलाई चाहिँ त्यसले चाहिँ गौरव योजना मान्ने कि नभन्ने अघि चाहिँ मैले चाहिँ यहाँ त्यो अब चाहिँ यहाँको प्रतिवेदन यहाँको चाहिँ उसमा चाहिँ एक खालको चाहिँ प्रस्तुत गर्नुभयो खाता यहाँ त खासै कुरो मेरो ध्यान नपुगेको कि मैले चाहिँ त्यहाँ चाहिँ फेला पारिनँ। त्यसो हुँदाखेरि यो पनि गौरव परियोजनामा सायद राख्न सक्यो भने सायद हाम्रो एउटा चाहिँ अब चाहिँ हामीले समृद्ध नगरपालिकाको जुन परिकल्पना गरेका थियौँ त्यो परिकल्पना हामी चाहिँ पुग्न सकिन्छ, एउटा चाहिँ प्लस पोइन्ट त्यो पनि हुन्छ भन्दै मेरो छोटो भनाई यी अन्त्य गर्छु। हस् धन्यवाद।
4: हस् धेरै धन्यवाद। नेपाली कम्युनिष्ट पार्टी रामसाम नगरका प्रतिनिधि नरेन्द्र तामाङज्यूलाई उहाँले निकै नै रचनात्मक सुझाव सहितको मन्तव्य राख्न सक्नुभएको छ। अब यस्तै हिंसात्मक सुझाव सहितको मन्तव्यको लागि म नेपाली नेकपा एमालेका नगर कमिटी सदस्य देवबहादुर प्रष्टज्यूलाई हार्दिक अनुरोध गर्दछु।
6: विशेष गरी यो आजको यो स्वागत कार्यक्रममा धेरै कुराहरू आज यो प्रश्न र जवाबहरू धेरै आइसकेको छ। मैले जहाँसम्म लाग्छ आजसम्म यो सार्वजनिक सुनाइमा आज सबैभन्दा बढी अलिक सरल प्रयोग भइरहेको देख्दा मलाई खुसी पनि लागेको छ। नागरिक अब धेरै सचेत भएछन्, हाम्रा नागरिकहरू पनि अब प्रश्न राख्न सक्ने भएछन्, हाम्रा ठिक के हो बेठिक के हो भन्न सक्ने भएछन् भन्ने सल्लाह आफै चाहिँ पुगेको हो कि भन्ने महसुस भएको छ। त्यसले गर्दा यहाँलाई सर्वप्रथम यो कार्यक्रममा यहाँले जो जसले चाहिँ एउटा सान्दर्भिक प्रश्न राख्नु हो सहयोग पनि भइसक्यो यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विशेष गरी धेरै कुरा आइसकेको छ, मलाई धेरै कुरा भन्नु छैन। विशेष गरी मैले अलिकति यो राजनीतिक दलको तर्फबाट भन्दा म केही व्यवसाय साथीहरूको पनि गुनासो यहाँसम्म चाहिँ म प्रस्तुत गर्न चाहन्छु। मैले विगत लामो समयदेखि रामेछाप बजारमा उद्योगिक व्यापारीहरूको गुनासो र यो रामेछाप बजारमा रामेछाप नगरपालिकामा राख्दै आएको हालसम्म रामेछाप नगरपालिका व्यापारीहरूले भोग्दै आएको समस्या जहिले पनि सडक धुलाग्ने छ। आज बर्खाको दिन आइसक्यो, बर्खाको आएको छ, तै पनि सडकको नाला छैन। त्यो कसले पहल गरेको भन्ने अवस्थामा छ, जसले पानी पर्ने झिलाउने पानी पर्न फेरि भुलो नै पसलमा बसिसक्ने अवस्था छैन। हामीले पहिला पनि यो पानीसम्म हालिनुपर्छ भन्ने पहल पनि गरेका छौँ। त्यो सँगसँगै व्यापारीहरूको गुनासो छ, रामेछाप नगरपालिकाले हामी रामेछाप नगरको उद्योगी व्यापारीले कर चाहिँ बाटकामा तिरिदिनुपर्ने, तर नगरपालिकाले सम्पूर्ण सामान स्टेज चाहिँ लगायत फर्निचरको सामानलाई विभिन्न सामान चाहिँ रामेछाप बजारको व्यापारीले सोध्ने अन्य बजारमा गएर फर्निचर ल्याउने भन्ने गुनासो सुनेको छ। यो कुरा चाहिँ रामेछाप बजारले त्यो कुरा मध्यनजर गरिदिनुपर्छ भन्ने लागेको छ। हामी उद्योगी व्यापार दिन प्रतिदिन घटिएको अवस्था, सबै व्यापार बन्द गर्नुपर्ने अवस्था, रामेछाप बजारमा बसेर ठिकानदार भन्नुपर्ने र उहाँहरूले चाहिँ एउटा व्यापार नभएको कारणले चाहिँ आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको छ। त्यो कुरामा पालिकाले आफ्नो स्थानीय व्यापारी स्थानीय बजारलाई पनि मध्यनजर गरेर गयो भने भोलिको दिनमा अलिक मेरो एउटा रामेछापको बजारलाई पनि अलिक सहज हुन्छ कि उद्योगी व्यापारलाई अलिक सजिलोसँग चाहिँ यहाँनिर टिक्नलाई सहज हुन्छ कि भन्ने कुरा मैले यहाँसम्म चाहिँ राखेँ। यो कुरालाई भोलिका दिनहरूमा हामीले एउटा व्यवसायले व्यवसायहरूले नगरपालिकाले त व्यापार बिजनेस कहाँ कहाँ चाहिँ प्रयोग हुन पाउने सत्य कुरा होला, त्यो प्रक्रिया पुर्याएर हामी सम्बन्धित यो स्थानीय व्यापारीसँगै कारोबार गरिदिनु भयो भने यो व्यापारीहरू पनि खुसी हुनेछ भन्ने लागेको छ। र यहाँले जुन कुराले आज साँझै सुनेकामा चाहिँ यहाँले धेरै प्रश्नहरू राख्नुभएको छ, त्यसको सहायता भएको छ। आएको सहयोग जुन एउटा विकास निर्माण कार्यक्रममा चाहिँ जम्मा 44% मात्रै विकास भएको छ, त्यो कुरामा आइसकेको छ, धेरै कुरा भएन भन्दा त्यो कुरालाई भोलिको दिनमा कसरी जाने निर्माण गरिरहनुहुन्छ भन्दै मेरो संक्षिप्त भनाइहरू यही राख्दो छ। हस्त धन्यवाद, नमस्कार।
4: हस् धेरै धेरै धन्यवाद नेकपा एमालेका नगर कमिटी सदस्य देवबहादुर प्रष्टज्यूलाई, उहाँले आफ्नो सुझाव सहितको मन्तव्य राखिसक्नु भएको छ। अब म यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि नेपाली काङ्ग्रेस रामेछाप नगर समितिका सभापति कमल विक्रम कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु।
7: म नेपाली कङ्ग्रेसको नगर सभापतिको तर्फबाट यहाँलाई हार्दिक जयनेपालको न्यानो अभिवादन गराउन चाहन्छु, स्वीकार हो जयनेपाल। रामेछाप नगरपालिकाले विभिन्न चौमासीको जाने प्रतिवेदन सार्वजनिक सुनवाई विभिन्न वडाहरूमा सञ्चालन गरिरहेको छ। भेगीय हिसाबले पनि रामेछापमा कार्यक्रम सञ्चालन गर्दाखेरि विशेष रूपले चाहिँ 1, 2, 3, 4 जाने मान्छेहरू यहाँ सहभागी हुन नसक्ने र उहाँहरूको प्रतिनिधित्व गरेर जाने मान्छेहरू पनि आउन नसक्ने र हामीले 1, 2, 3 गर्दा पनि यहाँको चाहिँ 7, 8, 9 मान्छेहरू उहाँ पुग्न नसक्ने र प्रतिनिधित्व नहुने र उहाँहरूका चाहिँ जिज्ञासाहरू पनि समय सुन्न नपाइने यो त छँदैछ। र यो आजको कार्यक्रममा चाहिँ जुन नगरपालिकाले चाहिँ प्रगति विवरण पेश गर्यो, यहाँ के कुरा देखियो भने स्वाभाविक रूपले अरूले पनि त्यो कुरा अरू साथीहरूले पनि त्यसलाई पन्टेक्ट गर्नुभएको छ। के अरे चालु पुँजी जाने मा बढी खर्च हुने, पुँजीगत जाने खर्च चाहिँ कम हुने देखियो। तपाईँको चाहिँ पुँजीगत खर्च र चालु पुँजीमा चाहिँ लगभग 50% चाहिँ फरक देखियो र मैले त्यस विषयमा चाहिँ एउटा आम नागरिकको हैसियतले हाम्रो कार्यकारी अभिरुचिलाई चाहिँ प्रमुख प्रशासकीय अभिरुचिलाई चाहिँ क्वेसन पनि गरेँ मैले चाहिँ प्रश्न पनि राखेँ र मलाई चाहिँ कहाँनिर चाहिँ अलिकति चाहिँ अड लागेको भनेदेखि विकास निर्माणको लागि राज्यले थोरै पैसा चाहिँ रामेछाप नगरपालिकालाई हामी एउटा गाउँपालिकाको जति पैसा पनि हामीले पाउँदैनौँ त्यो रकममा त्यसको रकमको परिमिति रहेर हामीले चाहिँ उडालाई पनि त्यही पैसाबाट बाँड्नुपर्छ र विकास निर्माण पनि त्यसैले गर्नुपर्छ अनि सङ्घीय अनुदान र चाहिँ प्रदेश अनुदानमा पनि तपाईँको चाहिँ एउटा के भन्ने हाम्रा चाहिँ साथीहरू पहुँच पुगेका चाहिँ मित्रहरू प्रदेशका मन्त्रीहरूसँग सङ्घका मन्त्रीहरूसँग जाने भेट्ने र योजना पार्ने ल्याउने योजना ल्याउनु त स्वाभाविकै हो जसले पनि ल्याउँछ अनि उनीहरू पनि के गरिदिने भने सङ्घ र प्रदेशले के गरिदिने भने अब आइहाल्यो दिनुपर्छ योजना भन्ने अनिखेरि चाहिँ तपाईँ योजना दिँदाखेरि चाहिँ त्यो के भन्छ आधी पैसा चाहिँ नगरपालिकाले बिहोर्नु पर्दा गर्दा हालिदिने आधी पैसा पठाइदिने विगतको वर्षहरूमा पनि त्यसरी चाहिँ आएका योजनाहरू तिन चारवटा योजनाहरू चाहिँ तपाईँको चाहिँ आएका र त्यो नगरको नगरलाई चाहिँ आएको चाहिँ विकास अनुदानमा लगभग 500 करोड रुपियाँ चाहिँ त्यसरी गयो अब नदिउँ योजना सम्बोधन नगरिदिउँ साथीले गएर ल्याएको छ अनि ल्याइसकेपछि तपाईँको चाहिँ यहाँ नगरमा आएको छ अब दोष नगरपालिकालाई आउने मेयर र उपमेयर लगायत वडाहरूलाई आउने मैले योजना ल्याएको त्यति चाहिँ सब आफ्नो चाहिँ नगरले चाहिँ पैसा हालिदिन भन्ने नदिउँ त्यस्तो भन्छन् दिउँ तपाईँको चाहिँ भएको पैसा तपाईँको यो के भन्छ के समानुपाती के अरे होइन समपूरक समपूरकमा जाने के अरे नगर चाहिँ उसको चाहिँ दुईजनाकै चाहिँ के अरे सँगेर उसको चाहिँ पैसा चाहिँ समान रूपमा खर्च गर्नुपर्ने त्यसले गर्दा के देखियो भने हामीले गर्न खोजेका हामीले बनाउन खोजेका नगर गौरवका आयोजनाहरू र जनसरोकारका आयोजनाहरू चाहिँ हामीले कमै गर्न पाउने रहेछौँ भन्ने कुरो मलाई महसुस भयो विगत पनि त्यही भयो र अर्को कुरो चाहिँ अब यहाँ कमजोरी सायद ठेकाको पनि होला सँगसँगै चाहिँ म चाहिँ के मान्छु भने कार्यालय पनि हुनसक्छ नगरपालिका पनि हुनसक्छ समयमा तपाईँको चाहिँ चिठी पत्र चाहिँ मात्रै त होइन कतिपय ठाउँमा चाहिँ सँगसँगै चाहिँ दौडेर पनि काम गराएकै छन् कतिपय गाउँपालिकाहरूमा हामीले टेन्डर पनि अगाडि लगाएका हौँ तर हाम्रो चाहिँ कामहरू चाहिँ अब मैले त त्यो चुनावको बेलामा म जब चाहिँ तपाईँको भोट पाउने क्रममा म हाम्रा वार्डभित्र घुमेँ र जहाँ ठेक्का लगाएका थिए त्यहाँ त करिबरी पनि चाहिँ 50% काम त त्यतिखेरै भइसकेको देखेका थिएँ मलाई त के लाग्थ्यो भने यसपालि चाहिँ योजना चाहिँ चाँडै सम्पन्न भयो आगामी साल चाहिँ हामीले दायित्व बिहोर्नु पर्दैन र हामीले चाहिँ आगामी साल चाहिँ तपाईँको दायित्व नबिहोर्दै गर्दा यो आउने आर्थिक वर्षको पैसा हामीले चाहिँ हाम्रो ठोस नयाँ योजनाहरू बनाउन पाउँछौँ र नयाँ नगर गौरवका योजनाहरू सञ्चालन गर्न पाउँछौँ र रामेछाप नगरपालिकाभित्रका वार्डहरू जस्तो चाहिँ अलिकति चाहिँ तपाईँको सडक जीर्ण सडकहरूलाई चाहिँ हामीले मर्मसम्म गरेर चाहिँ त्यहाँ चाहिँ बाह्रै महिना सडक चल्न सक्ने घर बनाउन सक्छौँ खानेपानी दिन सक्छौँ स्वास्थ्यमा केही पैसा खर्च गर्न सक्छौँ भन्ने लागेको थियो तर यसपालि पनि त्यही विडम्बना आयो त्यही देखेँ खर्च कम छ दायित्व बढी छ अब यहाँ मैले सुन्छु 10 करोड रुपियाँ चाहिँ लगभगको चाहिँ घाटा बजेट चाहिँ यसपालि चाहिँ बनेको छ भन्ने सुन्छु तर आधिकारिक मैले चाहिँ त्यो राम्रो किताब त हेर्न पाएको छैन नगरको त्यो के हो त्यसले गर्दाखेरि त हाम्रो चाहिँ आगामी चाहिँ वर्ष हुने योजनाहरू त चाहिँ सबै ठप्प हुने देखेँ मैले अब पहिलेकै पैसा तिर्दै जाने रेट तिर्दै ठिक हुन्छ नयाँ योजना कहाँबाट बनाउनु अनि साथीहरूले यहाँ अहिले चाहिँ गुम्बा सुम्बा साथीहरूले भन्नुभयो नयाँ बाटोको कुरा गर्नुभयो नयाँ खानेपानी कुरा कहाँबाट आउँछ कहाँबाट गर्न सकिन्छ यो कमजोरी कसरी हटाउने के गर्दा यो कमजोरी हट्छ त्योतर्फ चाहिँ नगरपालिका जानुपर्छ पर्छ जस्तो मलाई लाग्छ गर्नु पनि पर्छ
5: भोलि पनि हामीले जहिले पनि रिड तिर्दै ठिक हुन्छ, भारी बोकेको बोकै न्युरिया न्युरै ठाडो सेर गरेर कहिले पनि हामीले जति ठुलो राम्रो योजनाहरू सञ्चार गर्न पाएनौँ। अर्को एउटा कुरा के भनेदेखि हामीमा यो 74 नै जब चाहिँ यो स्थानीय निकाय गठन भयो त्यो बेलादेखि नै हाम्रो चाहिँ परिपाटी के रह्यो भने आएका बजेटहरू यो साथीहरूलाई चाहिँ अलिकति पिन्च पर्ला अन्यथा नमान्नु होला, आएका बजेटहरूमा चाहिँ नि यो भागबण्ड शैली दमाशैमा बाँड्ने शैली जुन चाहिँ नि अपनाइयो त्यसले पनि हाम्रो चाहिँ केही ठोस योजनाहरू चाहिँ काम गर्ने गर्न पर्ने चाहिँ कामहरू गर्न नसकेको चाहिँ अवस्था छ। त्यहाँतिर पनि सम्बन्धित वडा सचिवहरूले चाहिँ ध्यान दिनुपर्छ। ठिक छ, यसपालि यो वडामा हुन्छ त राम्रो चाहिँ एउटा बाटो यो वडामा पिच भयो भने अर्को साल अर्को वडामा गएर पिच गरौँला नि, त्योतर्फ साथीहरूले चाहिँ ध्यान दिनुपर्ने। पहिले चाहिँ योभन्दा पहिले चाहिँ के हो भने त्यसले लग्यो चाहिँ त्यत्रो पैसा मेरो चाहिँ वडामा केही नलगाए मैले म चाहिँ के गरेर बसेँ नि, म पनि त वडामा चाहिँ जितेर आएको मलाई चाहिँ पैसा चाहिँदैन भन्ने किसिमको मानसिकता राखेर त्यसरी पैसा चाहिँ बाँडियो। त्यही अनुसरण चाहिँ हामी गर्दै गएका छौँ। त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ आगामी दिनहरूमा नगरिदिनु होला र यसपालिको बजेट कति तपाईँहरूले चाहिँ बाँड्नु हो, कति बाँड्न बाँकी छ, बाँड्न बाँकी छ भने अथवा चाहिँ त्यसलाई चाहिँ विनियोजन गर्न बाँकी छ भने नगर गौरवका आयोजनाहरूलाई जस्तो चाहिँ बाटोमा विशेष गरेर चाहिँ यातायातको चाहिँ क्षेत्रमा खर्च गरिदिनु होला र त्यसै गरी अब चाहिँ साथीहरूको गुनासो शिक्षा क्षेत्र पनि आएन, स्वास्थ्यमा आएन भन्ने छ, शिक्षामा पनि केही लगानी गर्नुपर्नेछ र अरू कुरो अहिले चाहिँ शिक्षाको चाहिँ क्षेत्रमा भर्खरै हाम्रो चाहिँ यो नगरका केही विद्यालयहरूमा के देखिया छ भनेदेखि अहिले चाहिँ वर्तमान नयाँ सरकारले चाहिँ शिक्षा नीतिमा चाहिँ नियममा परिवर्तन गरेर कोही अभिभावक भन्दा बाहेक चाहिँ चन्दादाता यो अथवा चाहिँ अलिकति लगभग प्रतिष्ठित व्यक्तिहरू त्यहाँको चाहिँ अध्यक्ष हुन नपाउने र अभिभावकभन्दा बाहेकले अरू चाहिँ अध्यक्ष हुन नपाउने, त्यहाँ समावेश हुन नपाउने र अर्को तपाईँको चाहिँ कुनै पनि राइट दलका मान्छेहरू त्यहाँ समावेश हुन नपाउने भन्ने विषयको चाहिँ तपाईँको चाहिँ नीति पास गरेर अहिले पठाएको छ, त्यसले केही विद्यालयहरूमा समस्या सिर्जना गरेको छ। उदाहरणको लागि हाम्रो गौरीशङ्कर माभिमा म विशेष गरेर चाहिँ प्रमुख प्रशासकीय अधिकारीज्यूलाई चाहिँ यसको ध्यान आकर्षण गर्न चाहन्छु। गौरीशङ्कर माभिमा अब जति के अरे तपाईँको चाहिँ छानिएर चाहिँ व्यवस्थापन समितिमा आएका छन् उनीहरू चाहिँ योग्यता पनि अब पुगेन, शिक्षा नियमले चाहिँ मागेको चाहिँ रिक्वायर गरेको योग्यता नै पुगेन। अब पुगेका मान्छेहरू त म चाहिँ राइट दलसँग आबद्ध भएका भए, अब त्यस्तो अवस्थामा गौरीशङ्कर चाहिँ अब चाहिँ क्षेत्रीय चाहिँ शिक्षा के अरे शिक्षामा चाहिँ केही कामहरू केही कुराहरू लिएर जाँदा तपाईँको चाहिँ अब अध्यक्ष छैन यो चाहिँ के अरे तपाईँको काम हुँदैन भन्ने किसिमको चाहिँ जवाब दिएर चाहिँ फर्केको अवस्था छ। त्यस कारणले यिनीहरू त्यस्तो विद्यालयहरूमा छन् र कहीँ भन्ने मैले तपाईँलाई चाहिँ एउटा चाहिँ उदाहरणको रूपमा चाहिँ गौरीशङ्कर दिएँ, त्यस्ता विद्यालयहरू पनि छन् भने यो चाँडोभन्दा चाँडो त्यसलाई चाहिँ शिक्षा समितिको बैठकमा तत्काल राखेर हुन्छ कि अथवा तपाईँहरूकै तर्फबाट शिक्षा के अरे शाखाले र तपाईँहरूले चाहिँ निर्णय गरेर हुन्छ कि, अहिले त स्थानीय सरकारले सम्पूर्ण अधिकार दिएको छ, तुरुन्तै चाहिँ पुनर्गठन गरेर विद्यालयको चाहिँ निकास गरिदिनु होला म अनुरोध गर्छु र आगामी दिनमा पनि योभन्दा अझ बढी प्रगति गरेको नगरले प्रगति गरेको र गौरवका आयोजनाहरू सञ्चालन भएको हामीले चाहिँ नि पाउँ यहाँहरूलाई चाहिँ अब यहाँहरूको कार्यकाल त यही सम्बन्ध हो, कतिपय दोहोरिनु होला कतिपय चाहिँ नआउनु होला, यहाँहरूलाई चाहिँ धन्यवाद छ, यहाँहरूको चाहिँ कार्यकाल सफल रहोस् यही शुभकामना दिँदै म यहाँ मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, जय नेपाल।
4: हस्, धेरै धेरै धन्यवाद नेपाली काङ्ग्रेस रामेछाप नगर समितिका सभापति कमल विक्रम कार्कीज्यूलाई, उहाँले निकै महत्वपूर्ण सुझाव सहितको मन्तव्य राखिसक्नुभएको छ। अब यस्तै रचनात्मक सुझाव सहितको मन्तव्यको लागि म राष्ट्रिय स्वतन्त्र पार्टीको रामेछाप नगरपालिकाको कोषाध्यक्ष अम्बिका तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु।
8: सर्वप्रथम म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अम्बिका तामाङ र हाम्रो पार्टीको तर्फबाट हार्दिक नमस्कार। अब म चाहिँ धेरै भाषण त म गर्छु गर्न जान्दिन. अब यहाँ चाहिँ धेरै कुराहरू सुनियो र थाहा पाएँ मैले पनि. यहाँ बजेटका कुरा सुनियो, बजेटभित्र पनि धेरै कमी कमजोरी कुराहरू पनि सुनियो. धेरै जस्तो कृषिमा बजेट थोरै भयो भनेर नि सुनियो. बजेट त यहाँ आइसकेको होला होइन, बाँडफाँड पनि भइसकेको होला. अब त्यसमा पनि तपाईँहरूले राम्रोसँगले, अब म त धेरै बोल्न त जान्दिनँ होइन, मिलाएर बुझिदिनुहोस् यहाँहरू सम्पूर्णले. त्यो बजेट चाहिँ अब जे जति छ तपाईँहरू मिलेर गरिदिनु होला, जहाँ त के कृषि क्षेत्रमा, पानीमा, बाटोमा, होइन, हाम्रो यो नगरपालिकाको जनताको मुहारमा चाहिँ खुसी छ होस्, यसै गरेर चाहिँ नै बजेट विनियोजन गरिदिनु होला, तपाईँहरूले मिलाएर गरिदिनु होला. म राष्ट्र स्वतन्त्र पार्टीको तर्फबाट आज चाहिँ प्रतिनिधित्व गर्दै यहाँसम्म आइपुगेँ र तपाईँहरूले चाहिँ नै तपाईँहरू समक्ष, अब तपाईँहरूले त मलाई चिन्नु पनि भएको थिएन होला, आज नै देख्नुभयो होला होइन. अनि अब यही बजेटको कुरा चाहिँ अब हामीलाई त यो बाँडफाँडको बारेमा पनि थाहा भएन, बजेट के कति आयो भनेर पनि हामीलाई थाहा भएन. राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ अब स्वतन्त्र पार्टीको तर्फबाट चाहिँ मैले नि यही नै भन्न चाहन्छु, तब हजुरहरूले मिलाएर गरिदिनु होला, सबै हाम्रो नागरिकहरूलाई, हाम्रो जनताहरूलाई चाहिँ खुसी राखिदिनु होला. अरू त अब भन्नु केही पनि छैन, मैले त यति मात्रै भने, म धेरै बोल्न नि जान्दिनँ र हामीलाई इजाजत पनि छैन बोल्नुको लागि. यति भन्दै हस् त, धन्यवाद.
4: हस् धेरै धेरै धन्यवाद. राष्ट्रिय स्वतन्त्र पार्टी रामेश्वर नगरपालिकाका कोषाध्यक्ष अम्बिका तामाङज्यूलाई.
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ. यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ.
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ.
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ. त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ.
1: नमस्कार.
9: हजुरको रेडियो 102.1 मेगा.
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
11: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ. गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली.

0: नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल्सिना। यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कुनै एउटा समुदाय, धर्म वा जातिको मात्रै विषय होइन। यो समग्र समाजको स्थायित्व, शान्ति र विकाससँग जोडिएको आधार हो। सुनसरीमा हालै भएको द्विपक्षीय झडपले फेरि एकपटक हाम्रो समाजमा सद्भाव जोगाइराख्न सबै पक्षको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न उठाएको छ। घटना भएपछि मात्रै प्रतिक्रिया दिने होइन, यस्ता घटना हुनै नदिन समयमै संवाद, समन्वय र विश्वासको वातावरण बनाउनु सबैको साझा जिम्मेवारी हो। स्थानीय तह सामाजिक सद्भावको पहिलो आधार हो। कुनै पनि विवादको संकेत देखिने बित्तिकै पालिकाका जनप्रतिनिधिले दुवै पक्षसँग छलफल गर्ने, समुदायबीच संवाद गराउने र समस्या समाधान गर्ने भूमिका खेल्नुपर्छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको निकाय भएकाले समयमै पहल गर्न सके धेरै विवाद बढ्नु अघि नै समाधान हुन सक्छ। त्यस्तै स्थानीय संघ संस्था, नागरिक समाज, धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवी र सामाजिक अभियन्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। समाजमा प्रभाव पार्ने व्यक्तिहरूले उत्तेजना फैलाउने होइन, संयम, सहिष्णुता र आपसी सम्मानको सन्देश दिनुपर्छ। विशेष गरी युवामा सचेतना फैलाउने र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा अफवाहको सत्यता बुझ्न प्रेरित गर्नु आजको आवश्यकता हो। राजनीतिक दलहरू पनि समाजलाई जोड्ने कि विभाजन गर्ने भन्ने प्रश्नमा जिम्मेवार हुनुपर्छ। कुनै पनि घटनालाई राजनीतिक लाभ हानिको चस्माबाट हेर्ने प्रवृत्तिले सामाजिक विश्वास कमजोर बनाउँछ। त्यसैले सबै दलले साझा रूपमा शान्ति, संवाद र कानूनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ। केन्द्र सरकार र सुरक्षा निकायको भूमिका अझै महत्वपूर्ण हुन्छ। सुनसरी घटनापछि समयमै प्रभावकारी पहल हुन नसकेको भन्दै विभिन्न गुनासा आएका छन्। यस्तो गुनासो दोहोरिन नदिन सरकारले संवेदनशील क्षेत्रको अवस्थाबारे समयमै जानकारी लिने, आवश्यक परे तत्काल वार्ता गराउने, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र दोषीमाथि निष्पक्ष कानूनी कार्यवाही गर्ने विश्वास दिलाउनुपर्छ। कानूनको समान कार्यान्वयनले मात्रै नागरिकमा न्यायको अनुभूति हुन्छ। संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि कम छैन। पुष्टि नभएका सूचना, उत्तेजक अभिव्यक्ति वा समुदायबीच अविश्वास बढ़ाउने सामग्रीले सामान्य विवादलाई ठूलो द्वन्द्वमा बदल्न सक्छ। त्यसैले तथ्यमा आधारित सूचना प्रवाह र जिम्मेवार अभिव्यक्ति आवश्यक छ। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यही विविधता हाम्रो शक्ति हो, कमजोरी होइन। सामाजिक सद्भाव कायम राख्ने काम कुनै एक निकायको जिम्मेवारी होइन, यो राज्य, राजनीतिक दल, पालिका, नागरिक समाज, संचार माध्यम र हरेक नागरिकको साझा दायित्व हो। सुनसरीको घटनालाई केवल एउटा जिल्लाको समस्या भनेर होइन, भविष्यका लागि चेतावनीका रूपमा लिन आवश्यक छ। सबै पक्षले समयमै जिम्मेवारी निभाउने हो भने यस्ता घटना दोहोरिनबाट रोक्न सकिन्छ र आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई अझ मजबूत बनाउन सकिन्छ। आजको कार्यक्रममा हामी सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारीमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा। पेमा वाङमुजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: सबैभन्दा पहिले चाहिँ सुनसरी र त्यसपछि अरू जिल्लामा भएका पछिल्लो घटनालाई तपाईँले कसरी हेरिरहनु भएको छ?
1: सुनसरीमा भएको र सुनसरी पछि लगातार अरू जिल्लाहरूमा नै भइरहेको जति पनि अहिले द्वन्द चलिरहेको छ, यसलाई चाहिँ मैले अहिलेको मात्र घटना जुन दिन राति भयो त्यसलाई मात्र भनेर हेरिरहेको छैन। किनभने मधेसको सन्दर्भमा हेर्नुहुन्छ भने यो विभिन्न जस्तै खालको द्वन्द भए पनि, समूहको बीचमा, परिवारको बीचमै भए पनि यसलाई एकदमै धार्मिक द्वन्दको नाम दिने चाहिँ एकदमै धेरै प्रचलन भइरहेको छ अहिले। मैले देख्दाखेरि चाहिँ यो नहुन सक्ने एकदमै हाई चान्सेस थियो यदि हाम्रो स्टेट मेकानिजमको एउटा एकदमै महत्वपूर्ण अङ्ग पुलिसकोबाट अलिक डिफ्रेन्ट तरिकाले चाहिँ त्यसलाई पुलिसहरूले अलिक डिफ्रेन्ट तरिकाले अगाडि बढ्नु भएको भए चाहिँ अहिले यो घटना अहिले जुन स्केलमा बढेर आएको छ त्यत्रो ठूलो चाहिँ नजान्थ्यो कि भन्ने पनि एउटा कहिले कहिले विचार गर्छु। विभिन्न झैझगडा भइरहेको बेला त्यसलाई अलिकति म्यानेज मात्र गर्न सकेको भए यसले अर्कै स्वरूप लिन सक्थ्यो कि।
0: त्यस्ता घटना हुने बित्तिकै जसरी साम्य पार्न अथवा समस्या समाधान गर्न जे पहल हुनु पर्थ्यो नि, त्यस्तो खालको पहल तत्काल भएको तपाईँहरूले पाउनुभयो कि भएन?
1: पाइएन, किनकि त्यही दिन पनि हेर्नुभयो भने, अब यो जेनजी आन्दोलनदेखिकै क्रममा हेर्नुभयो भने हाम्रो पुलिस निकायबाट, हाम्रो प्रहरीको निकायबाट मेटल बुलेट्सहरू किन चलाइरहेको छ भन्ने चाहिँ एकदमै ठूलो प्रश्न उठिरहेको छ। जेनजी आन्दोलनको बेला पनि चलिएको थियो, अहिले सुनसरीमा पनि चलिएको छ, रबर बुलेट्सहरू छ हामीसँग, हाम्रो त चरणबद्ध छ नि त, यदि झैझगडा भयो, यदि हुलदङ्गा भयो भने कसरी गर्ने भनेर। तपाईँको पहिलो चरणमा लाठीचार्ज हुन सक्छ, त्यसपछि तपाईँको पानी हाल्ने हुन सक्छ, टियर ग्यासहरू हुन सक्छ, विभिन्न तरिकाले अलिकति धेरै पुलिसको संख्या खटाएर हुन सक्छ कि धेरै विभिन्न विभिन्न तरिकाले मान्छेको ज्यान नजान सक्ने खालको कदमहरू पुलिसकोबाट चाल्न सकिन्थ्यो। अब यसलाई हेर्दाखेरि चाहिँ हामी जुन चाहिँ आन्दोलनकै क्रममा तपाईँको सम्झौतामा नि लेखिया छ कि पुलिस निकाय, हाम्रो जति पनि सुरक्षा निकाय छ, त्यसमा चाहिँ रिफर्म परिवर्तन चाहिँ चाहिएको छ। यसमा हाम्रो पुलिसहरूले झैझगडा हुँदाखेरि विशेष गरेर चाहिँ यो अलिकति नाजुक समुदायहरू जता हुन्छ, जति बेला भनौँ हिन्दू मुस्लिमहरूको मधेसतिर हुँदाखेरिको जति पनि झैझगडा हुन्छ, त्यसमा पुलिसहरूले कस्तो खालको कदम चाल्नुहुन्छ। काठमाडौँमा पनि विभिन्न समूहहरू हुँदाखेरि हाम्रो जुन चाहिँ आन्दोलन मात्र नभइकन अगाडि जुन चाहिँ आन्दोलन केही महिना अगाडि राजावादीहरूको जुन आन्दोलन थियो त्यसमा पनि एकदमै नराम्रो खालको कदमहरू चालिएको थियो। आदिवासीहरूको आन्दोलन हुँदाखेरि अलि बेसी खालको कदमहरू चालिरहेको हुन्छ भनिसकेपछि प्रहरी निकाय र सुरक्षा निकायबाट हुने यस्ता कदमहरूमा चाहिँ हामीले कसरी परिवर्तन गर्न सकिन्छ र विशेष गरेर चाहिँ जुन ठाउँमा चाहिँ प्रहरीले गर्ने सानो कुराले पनि मान्छेको मृत्यु भनेको सानो कुरा त होइन तर प्रहरीको केही कदम प्रहरीहरूले केही विचार विमर्श नगरिकन गर्दाखेरि चाहिँ यसले जस्तो खालको अहिले यत्रो ठूलो स्केलमा बनायो मधेसमा, हाम्रो साथीहरू डराइ डराइ भन्नुहुन्छ कि हाम्रो साथीको घर जलाइरहेको छ, हाम्रो साथीलाई घरबाट तानेर पिटिरहेको छ भन्ने कुरा प्रहरी आफ्नै राज्यको निकायबाट एउटा सानो हेलचक्राइ हुँदाखेरि र उहाँहरूले राम्रो कदम राम्ररी नचाल्दाखेरि चाहिँ पुरै समुदायको बीचमा, दुईटा धार्मिक समुदायको बीचमा चाहिँ, जबकि हाम्रो त संविधानले नै हामी धर्मनिरपेक्ष देश भन्छौँ, बुद्ध जन्मेको शान्ति माया गर्ने शान्ति उत्पन्न भएको देश भन्ने खालको कुरा गर्दाखेरि चाहिँ यस्ता खालका हामीले नहुन सक्ने खालको कुराहरू देख्दाखेरि चाहिँ अलिकति यो सुरक्षा निकायबाट चाहिँ एकदमै धेरै कमी कमजोरी भएको र अब अहिलेसम्म गर्दाखेरि पनि त्यत्रो मान्छे एकजना मान्छे मृत्यु हुँदाखेरि 10-15 जना घाइते हुँदाखेरि त्यसपछिको अर्को दिनभरि नै हुलदङ्गा मच्दाखेरि मस्जिदहरू मन्दिरहरूमा अट्याक हुँदाखेरिसम्म पनि हाम्रो गृह मन्त्रालयबाट प्रधानमन्त्री जसको हातमै आजकल फोन छ उहाँले फेसबुक स्ट्याटसबाटै के लेख्दाखेरि पनि धेरै कुरा समय हुन सक्ने खालकोमा पनि अलि लापरवाही देखिन्छ। प्रधानमन्त्रीज्यूले हिजो अस्ति भर्खर स्ट्याटस हाल्नु भएको छ, गृहमन्त्री केही घण्टा अगाडि मात्र गए।
0: अब तपाईँ र मैले कुरा गरिरहँदाखेरि गृहमन्त्रीले सुनसरी पुगेर घटनास्थल पुगेर मृतकका परिवारसँग सहमति गर्नुभयो र प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर एउटा समस्या समाधानको लागि पहल गर्नुभएको छ भने यो पहल चाहिँ छिटै हुनुपर्थ्यो कि 4-5 दिनपछि भयो होइन त?
1: हजुर,
0: उतिखेरै हुनुपर्ने पहल चाहिँ ढिलो भयो।
1: हो, अलि ढिलै भएको किनभने अहिलेको जस्तो हाम्रो अवस्था छ नि यसमा चाहिँ हामीले मानौ नमानौ प्रधानमन्त्रीको एउटा स्टेटसले धेरै असर पर्छ। प्रधानमन्त्रीको एउटा स्टेटसले गर्दाखेरि आर्मी पुलिससम्म परिचालन हुन्छ भने उहाँकै एउटा स्टेटसले परिचालन भइरहेको व्यक्तिहरूदेखि लिएर पुलिसहरू अलिकति सम्य पनि हुन सक्थ्यो होला। तर यसमा चाहिँ मेबी मधेसमा भएको भए, यही घटना काठमाडौँमा भएको भए मेबी गृह मन्त्रालयदेखि लिएर प्रधानमन्त्रीको अलिकति नजर छिटो पुग्थ्यो कि, तर यही कुरा मधेसमै भएर हो कि अलिकति उहाँहरूसम्म चाहिँ यो सूचना उहाँहरूसम्म यो अवस्थाको जुन जटिलता थियो त्यो चाहिँ अलिकति ढिला पुगेको जस्तो पनि लाग्छ।
0: अब तपाईँहरूकै आन्दोलन भनौँ न, यो तपाईँहरूले पनि यो भदौ 23-24 नवयुवाहरूको आन्दोलनमा तपाईँहरू पनि अग्रस्थान हुनुहुन्थ्यो, त्यति बेला अहिलेका सरकारमा रहेका प्रधानमन्त्री गृहमन्त्री लगायतहरूको पनि साथ समर्थन थियो होइन? अब तपाईँहरूकै आन्दोलनको जगमा बनेको सरकार भन्दा फरक नपर्ला अहिलेको सरकारलाई, तर किन तपाईँहरूले भने जस्तो भइरहेको छैन कि अरू धेरै कुरा जस्तै यो सद्भाव, सामाजिक सद्भाव कायम राख्नको लागि, छिटो समस्या समाधान गर्नको लागि पनि किन विलम्ब भइरहेको जस्तो लाग्छ तपाईँहरूलाई?
1: अब यसमा एउटा मात्र कुरा त छैन होला, धेरैवटा लेयर्सका कुराहरू आउँछ, तर अब हाम्रै आन्दोलनको जगमा बनेको सरकार भन्दाखेरि चाहिँ जग हामीले राखिदिएको होला, तर त्यसमाथि बनेको घर चाहिँ हाम्रो हातबाट बनिएन कि, किनकि हजुर हाम्रो जग भनेको चाहिँ आन्दोलन पश्चात गएर हेर्नुभयो भने हाम्रो जग मेन यो जुन चाहिँ आन्दोलनको जग के थियो भन्दाखेरि हाम्रो सम्झौता थियो, जुन सम्झौताको 10% पनि झण्डै यो सरकारले कार्यान्वयन गरिसक्नु भएको छैन। अब त्यही जगकै कुरा गर्नुहुन्छ भने त्यही जगमा त हाम्रो विभिन्न जति पनि मान्छेहरू, हाम्रो 76 जना मान्छेहरू बित्नु भएछ र सरकारले 42 जनालाई शहीद घोषणा गर्नुभएको छ. उहाँको परिवारहरू दिनकै सरकारलाई गुहारी जानु भएको छ कि हाम्रो मागहरू कहिले पूरा गर्नुहुन्छ. हाम्रो घाइते साथीहरू दिनकै हाम्रो कति घाइते छ अझ पनि अपरेसनको लागि औषधिको लागि औषधिहरूको पर्खाइमै हुनुहुन्छ जुन अहिलेसम्म पूरा भएको छैन. हाम्रो जब प्रति होला नि जति पनि हाम्रो साथीहरू हामीसँगै सड़कमा आउनु भएको साथीहरू जसले केही पनि गरेको थिएन मात्र फोटो एउटा खिचेको भरमा या मात्र सिंहदरबार नजिक भएको भरमा चाहिँ उहाँहरू जेलमा हुनुहुन्छ. 2700 संख्या भनेर हामीले सुनेको छ 2700 जना चाहिँ युवाहरू जेलमा हुनुहुन्छ जुन चाहिँ आन्दोलनको दिन उहाँहरू सड़कमा थियो भनेको कारणले गर्दा. हाम्रो जग त त्यो होला नि तर त्यो जग पनि अहिले हेर्दाखेरि त एकदमै खुक्लो भइसकेको छ. त्यो जगमा सरकारले बारम्बार हानिरहेको छ. त्यो जगबाट पुरै माटोहरू खुस्किसकेको छ तर त्यसमा मर्मतहरू गर्ने केही पनि खालको कामहरू सरकारले देखाइरहेको छैन भन्दाखेरि चाहिँ अब हामीले देख्दाखेरि हो यो सरकार यो जति बेला यो इलेक्सन भएको थियो त्यो हाम्रो आन्दोलनको जगमा आएको होला तर त्यसपछिको जति पनि सरकारले गरेको कार्य कामहरू छ सरकारले गरेको काम मात्र नभइकन काम गर्ने तरिकाहरू जुन चाहिँ छ त्यो चाहिँ हाम्रो आन्दोलनबाट आएको होइन किनकि हाम्रो आन्दोलनले पारदर्शिता माग्थ्यो. हाम्रो आन्दोलनले जनता र सरकारको बीचको नजिकता माग्थ्यो र नजिक भएर हाम्रो जनताको कुरा चाहिँ सजिलोसँग सरकारमा पुगोस् र सरकारले सुनोस् भन्ने खालको कुरा मागेको सबैभन्दा ठूलो कुरा युवाहरूले अनि युवाहरूको भावना र युवाहरूको मागहरू चाहिँ सरकारले बुझिदियोस् भनेर जुन चाहिँ अहिलेको संसदमा हेर्नु भने धेरै युवाहरू छन् तर त्यो कुरा चाहिँ भए तापनि हेर्दाखेरि हाम्रो आन्दोलनबाट बनेको हेर्दाखेरि एकदमै धेरै युवा हेर्दाखेरि एकदमै युवा गृहमन्त्री देख्नु भए तापनि आन्दोलनबाटै गएको मन्त्री देखे तापनि अलिकति हाम्रो आन्दोलन र सरकारको बीच र हाम्रो आन्दोलन मात्र नभइकन हरेक आन्दोलन छ र जनता र सरकारको बीचको त्यो नजिकता चाहिँ जुन हामीले मागेको थियो त्यो चाहिँ अझ ठूलो धेरै ग्याप चाहिँ भइरहेको चाहिँ देखिन्छ.
0: भनेपछि अरू काममा जस्तै यो सामाजिक सद्भाव छिटो कायम राख्ने काममा पनि सरकार चुक्यो भन्ने तपाईँहरूले लागेको छ?
1: हजुर अलिकति यो अहिलेको विशेष यो घटना हेर्दाखेरि चाहिँ अलिकति चाहिँ ढिला गर्यो सरकारले किनकि अलिकति मात्र एक दुई दिन मात्र अगाडि अलि अगाडि गरिदिनु भएको भए धेरै मस्जिदहरू जल्दैन थियो होला किनकि हिजो भर्खर एउटा मस्जिदमा तोडफोड भयो भनेर सुनेको थियो. हिजो भर्खर दुई तिनजनाले कुटे खायो भनेर सुनेको थियो घरमै गएर मान्छेहरूले कुटेर मान्छेलाई तानेर गरेको भन्ने हल्ला सुनिरहेको थियो हामीलाई मेसेजहरू आइरहेको थियो. भनिसकेपछि त्यतिसम्मको नहुन्थ्यो कि अलि अगाडि नै भएको भए अब तपाईँले अहिले कति त भाइरल पनि भइरहेको छ हाम्रै साथीहरूले सद्भावको ऱ्यालीहरू पनि गरिरहनु भएको छ हाम्रै मुसलमान साथीदेखि लिएर हिन्दू साथीहरू सबै मिलेर आइरहनु भएको छ समुदायमा त्यस्तो व्यक्तिहरू पनि छन्.
0: पेमा वाङमोजी तपाईँ युवा अभियन्ता हुनुहुन्छ जेनजी मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ. आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं खास गरी सुनसरीमा उत्पन्न घटनाले पछि अरू जिल्लामा पनि फैलिएको त्यो तनाव साम्य पार्ने उपायमा हामी कुरा गरिरहेका छौँ. अहिलेसम्म जे नहुनु भइसक्यो होइन अब चाहिँ त्यस्ता घटना अहिलेका घटनालाई तत्काल साम्य पार्ने र थप अरू घटना यस्ता घटना हुन नदिने उपाय चाहिँ के हुन सक्ला त्यसको लागि चाहिँ कसले के गर्नु पर्ला किनकि हामी सामाजिक सञ्जालको अहिले तपाईँले हामीले कुरा गरौँ सामाजिक सञ्जालमा जथाभावी भिडियो र फोटो राख्दाखेरि पनि त्यसले पनि अर्को समस्या ल्याइरहेको छ. अघि तपाईँले भनिहाल्नुभयो सरकारले समयमै पहल कदमी नगर्दाखेरि पनि समस्या चाहिँ समाधान गर्न ढिलो भएको छ. सँगसँगै अब यो समस्या समाधान गर्ने निकाय त भूमिका त धेरैको हुन्छ एउटा पालिकादेखि होइन केन्द्रसम्मको भूमिका महत्वपूर्ण हुन्छ. तपाईँहरू युवाहरू हुनुहुन्छ तपाईँहरूकै युवाहरूले आह्वान गर्दाखेरि त्यो समुदायका युवाहरू चाहिँ सद्भावको लागि चाहिँ अग्रसर हुन सक्छन् होइन सबैका भूमिका महत्वपूर्ण हुन्छ. सबैभन्दा पहिले चाहिँ हामी यो कसको भूमिका कस्तो हुन्छ अहिलेको घटना अब फैलिन नदिन होइन कसको भूमिका के हुन्छ भनेर क्रमैसँग कुरा गरौं त्यसपछि यो सामाजिक सद्भावको दिगो यो व्यवस्थापन चाहिँ कसरी गर्ने भनेर फेरि हामी कुरा गर्छौँ. सबैभन्दा पहिले चाहिँ अब सरकारले ढिलै भए पनि एउटा मृतकका परिवारसँग सहमति गरेछ अनि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर समस्या समाधानको लागि पहल गर्ने यो निष्पक्ष र पारदर्शी छानबिन गर्ने दोषीलाई कारवाही गर्ने भन्नु भएको छ. अब यो बाहेक अरू काम सरकारले अहिले नै गर्नुपर्ने अरू कामहरू के हुन् संघीय सरकारले तपाईँलाई लागेको?
1: मलाई लागेको चाहिँ सर्वप्रथम त हाम्रो जुन सुरक्षा निकाय छ त्यसमा चाहिँ एकदमै हामीले गहन रूपमा छलफल गरेर यो हाम्रो सुरक्षा निकायले जसरी पनि जति पनि द्वन्द हुन्छ या आन्दोलनहरू हुन्छ जे हुँदाखेरि पनि कसरी आफ्नो कदमहरू अगाडि चाल्दो रहेछ र के कार्य गर्छ भन्नेमा चाहिँ एकदमै गहन रूपमा विचार गर्न चाहिँ एकदम महत्वपूर्ण छ. अहिलेको मात्र नभएर रिसेन्टली पनि हाम्रो जेनजी मुभमेन्ट अलायन्सकै हाम्रो सदस्य माजिद अन्सारीलाई पनि मात्र उहाँले
0: आफ्नो
1: आफ्नै संविधानले दिएको अधिकार प्रयोग गर्दाखेरि पनि पुलिसले हानथाप गर्नु भएको छ। यो भन्दा अगाडि सुकुम्बासीकै केसमा पनि केही गरेको थिएन, हाम्रै साथीहरू एउटा ब्यानर मात्र लिएर, एउटा ब्यानर पनि थिएन, सानो कागजमा मात्र बोकेर साइडमा मात्र बस्दाखेरि पनि पुलिसहरूले घेरेर धम्काउने हात उठाउने खालको कार्यहरू भएको छ। अब अहिले सुनसरीमा हेर्यो भने पुलिसकै निकायबाट गोली चल्नु पर्ने अवस्था नहुँदा हुँदै पनि गोली चलिएको अवस्था छ। भनिसकेपछि एउटा त हाम्रो संविधानले तीन तहको पुलिसको इन्भिजन गर्नु भएको छ, तर त्यो अहिलेसम्म रियालिटी भइसकेको छैन। प्रदेश सरकारसँग अझै पनि आफ्नो पुलिस छैन। यही कुरा हेर्दाखेरि पनि मधेससँग आफ्नो पुलिस भएको भए मधेसले आफ्नो समस्या त अलिक राम्ररी बुझ्थ्यो होला नि। बाहिरबाट परिचालित भएको, बाहिरबाट विभिन्न ठाउँबाट आएर पुलिस ट्रेनिङ गरेर आएको पुलिसहरूभन्दा त आफ्नै मधेसको प्रोभिन्सियल, यदि हाम्रो प्रादेशिक पुलिस भएको भए त्यो प्रादेशिक पुलिसले यो खालको उल्लङ्घनलाई अलिक डिफ्रेन्ट तरिकाले म्यानेज गर्न सक्थ्यो कि भन्ने पनि एउटा कल्पना आउँछ कि। भनिसकेपछि हाम्रो जुन तीन तहको सुरक्षा निकायको कल्पना छ त्यसलाई पनि अलिक छिटो सार्थकता चाहिँ दिनु पर्यो।
0: एउटा प्रहरीको व्यवहार सुधार गर्ने काम हुनु पर्यो होइन, तपाईँले भन्नुभयो पहिलादेखि नै प्रहरीले जथाभावी कुनै घटनामा होइन जथाभावी गर्दै आएको छ भने तपाईँले विरोध गर्दै आउनु भएको छ, असन्तुष्टि जनाउँदै आउनु भएको छ, त्यो सुनसरी घटनामा पनि त्यही भयो कि भन्ने खालको चाहिँ कुरो छ। भनेपछि एउटा प्रहरी परिचालन र प्रहरीको व्यवहार सुधारको लागि चाहिँ संघीय सरकारले र तपाईँले भने जस्तै प्रादेशिक प्रहरी होइन प्रदेशमा प्रहरी खटाउने, प्रदेशले नै निर्णय गर्न सक्ने, खटाउन सक्ने त्यो संविधानको त्यो प्रावधान चाहिँ कारण हुनु पर्यो एउटा। अब अर्को चाहिँ यो यस्ता खालका घटना हुने बित्तिकै पहिले पहिलेको हामीले हेर्दाखेरि सरकारको तर्फबाट चाहिँ प्रधानमन्त्री आफै नै अग्रसर भएर अरू दलसँग छलफल गर्ने, एउटा सर्वदलीय छलफल गर्ने, सर्वपक्ष बैठक गर्ने अनि यो र्याली गर्ने एउटा चाहिँ यो तदारुक देखाउनुहुन्थ्यो होइन। अब यसमा चाहिँ अहिलेको सरकारले यो नगर्दा पनि ठिकै छ अथवा गर्नुपर्छ तपाईँलाई के लाग्छ?
1: गर्नु त पर्छ जस्तो लाग्छ। मल्टी पार्टी डेमोक्रेसीमा खडेको देशले त मल्टी पार्टीहरूको बीचको इंगेजमेन्ट, उहाँहरूको सहकार्य त एकदमै धेरै देखिनुपर्छ। तर अब यो चाहिँ हाम्रो प्रधानमन्त्रीबाट आश गर्नु चाहिँ अलि हामी नै मूर्ख हुन्छौँ होला।
0: प्रधानमन्त्री तपाईँको सुझाव के छ त? तपाईँहरू बेला बेला भेट पनि तपाईँहरू मार्फत होइन तपाईँहरू मार्फत भेट्न पनि पाउनुहुन्छ। प्रधानमन्त्रीलाई सहयोगीहरूले यो कुरा सुनिरहनु भएको छ भने प्रधानमन्त्रीले के सुधार गर्नुपर्ने खाँचो छ क्या? यो हामी अरू कुरा त छँदैछ, यो सद्भाव अब पछाडि अरूका अबका दिनमा सामाजिक सद्भाव नखलबलियोस् भन्नका लागि, सामाजिक सद्भाव कायम राख्नको लागि चाहिँ प्रधानमन्त्रीको तर्फबाट चाहिँ के कुरा सुधार गर्नुपर्ने खाँचो छ?
1: प्रधानमन्त्रीको तर्फबाट त पहिला प्रधानमन्त्री अलिक एक्सेसिबल हुनु पर्यो हाम्रो प्रधानमन्त्रीज्यू, किनभने हाम्रो प्रधानमन्त्री मात्र होइन अहिले त हामी धेरै मन्त्रीहरू पनि एक्सेसिबल हुनु। अब म यही यो के भन्छ सोसियल साइडतिरै अलिक धेरै लागेको भएर हामीले विभिन्न कामहरूमा विभिन्न नीतिहरूको प्रक्रियामा विभिन्न छलफलमा पहिलातिर धेरै मन्त्रीहरूलाई रिसर्च गर्थ्यौँ कि कहिले महिला मन्त्री हुन्छ कि कहिले वन मन्त्रालयको मन्त्री हुन्छ कहिले गृहमन्त्री हुन्छ, उहाँहरू एकदमै एक्सेसिबल हुनुहुन्थ्यो। उहाँहरूको पिएहरूले पनि फोन उठाइदिनुहुन्थ्यो, मन्त्रालयमै कल गर्दा डाइरेक्ट मन्त्रालयबाट रिसर्च गर्न सकिन्थ्यो। तर आजकल चाहिँ हाम्रो मन्त्रीज्यूहरू पनि एकदमै धेरै बिजी हुनुहुन्छ, उहाँहरू पब्लिक इभेन्ट्सहरूमा हत्तपत्त आउनु हुँदैन अनलेस तपाईँको पर्सनल कनेक्सन छ। अब प्रधानमन्त्रीज्यूबाट त झन् किनै आश गर्नु, उहाँको त फेसबुक स्ट्याटसबाटै हो र कमेन्टबाट हो हामीले रिच आउट गर्न सक्ने। तर के चाहिँ भन्न चाहन्छु भन्दाखेरि हाम्रो अबको यो सरकारले जुन चाहिँ ट्रान्सपेरेन्सी, अकाउन्टेबिलिटी र कनेक्सनको आधारमा यो बनेको जगमा बनेको सरकारले चाहिँ त्यो भावनाहरूलाई चाहिँ पूरा गरिदिनु पर्यो कि उहाँहरू जनताबाट यति टाढा हुनु भएन कि उहाँहरूलाई रिच आउट गर्नको लागि चाहिँ उहाँहरूको स्टेटस पर्खिराख्नु पर्ने भन्ने चाहिँ एकदमै नराम्रो प्रेसिडेन्ट, एकदमै नराम्रो प्रेसिडेन्ट क्रिएट गर्छ त्यसले गर्दाखेरि। अहिलेकै यही सन्दर्भमा पनि मेरो त्यो दिनको त फिर त प्रधानमन्त्री बोलिदिनुहोस् र गृहमन्त्री बोलिदिनुहोस् मात्र यति धेरै आएको थियो। भनिसकेपछि जनताले आफ्नो समाजमा यति ठूलो द्वन्द भइराख्दाखेरि प्रधानमन्त्रीलाई चाहिँ यसरी रिसर्च गर्न नपरोस्, उहाँहरूले आफ्नो देशको कुनै कुनै ठाउँमा जहाँ यस्तो सेन्सिटिभिटी छ भनेर त्यो त मनिटरिङ त पहिल्यैदेखि हुनुपर्ने सिस्टम हुनुपर्छ।
0: नहुँदाखेरि पनि एउटा नागरिकसँग चाहिँ सम्बन्ध बढाउने होइन, अलिकति यो खोज्दाखेरि भेटिने, बोल्नुहोस् भन्दाखेरि बोल्ने खालको त्यो सुधार हुनु पर्यो। अर्को यस्ता खालका घटना भइहाल्यो भने तत्कालै प्रतिक्रिया जनाउने, त्यसलाई सम्बोधन गर्ने काममा चाहिँ ढिला गर्न भएन
1: होइन, त्यो चाहिँ सकेसम्म अलि अफिसियल लाइनबाट आयो भने चाहिँ अझ राम्रो।
0: फेसबुक स्ट्याटसबाट होइन, फेसबुक स्ट्याटसबाट होइन,
1: फेरि उहाँको यो आधिकारिक प्रधानमन्त्रीको पेज पनि होइन कि त्यो बालिन व्यक्तिको पेजबाट आइरहेको हुन्छ जहिले स्टेटस सरकारी न्यूज पनि उहाँको पर्सनल पेजबाट आइरहन्छ अनि अब यो पर्सनल उहाँको पर्सनल धारणा हो भनौँ कि उहाँको प्रधानमन्त्रीको हिसाबको धारणा हो कि उहाँ आफू एज अ नेपाली नागरिकको धारणा हो भन्ने चाहिँ यसले चाहिँ एकदमै धेरै कन्फ्युजन क्रिएट गर्छ कि अनि यसमाथि टेकेर फेरि काम गरौँ भने पनि प्रधानमन्त्रीले बोल्नु भएको केही न केही त होला भन्नुहुन्छ अब गरौँ भने पनि फेरि यो त अफिसियल लाइनबाट आएको छैन भनिसकेपछि चाहिँ अलिकति यो हाम्रो जुन हाम्रो आफ्नो सिस्टम छ नि अफिसियल सिस्टमहरू छ त्यसलाई हो राम्रो थिएन तर बिगार्नै बिगार्न चाहिँ नबिगारौँ भन्ने जस्तो पनि लाग्छ.
0: धेरैले भने जस्तै तपाईँले प्रधानमन्त्रीले एउटा नागरिकले खोज्दाखेरि प्रधानमन्त्री भेटिनु पर्यो, नागरिकले प्रधानमन्त्री बोल्दै हुन्थ्यो भनेर चाह्यो भने प्रधानमन्त्री बोलिदिनु पर्यो र त्यो कुरा नै आफ्नो फेसबुक स्टाटसबाट होइन आधिकारिक निकायबाट होइन आधिकारिक ठाउँबाट प्रधानमन्त्रीले भेटिदिए हुन्थ्यो भन्ने यो धेरैको माग जस्तै तपाईँले पनि भन्नुभयो. एउटा यो सुधार गर्नुपर्ने कुरा हामी यो सामाजिक सद्भाव होइन अहिले चाहिँ बिथुल्न खोजिएको सामाजिक सद्भाव कायम राख्ने त्यसलाई चाहिँ सुधार्ने र थप यस्ता घटना हुन नदिनको लागि चाहिँ यो संघीय सरकारले गर्नुपर्ने काम अन्तर्गत प्रधानमन्त्रीको पनि व्यवहार परिवर्तन भइदिए हुन्थ्यो भन्ने कुरा गर्नुभयो. त्यसमा वाङमोजी तपाईँ सामाजिक सद्भाव सामाजिक अभियन्ता हुनुहुन्छ, युवा अभियन्ता हुनुहुन्छ, जेएनजी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ. अब यो सँगसँगै अब यो पार्टीहरू होइन हामी प्रधानमन्त्रीको पार्टी सँगसँगै अरू पार्टीहरू पनि हुनुहुन्छ, यो बीचमा पार्टीहरूले खेलेको भूमिका कस्तो लाग्यो, अब थप भूमिका कस्तो भइदियो हुन्थ्यो भन्ने तपाईँलाई लागेको छ?
1: अब यो बीचमा अरू पोलिटिकल पार्टीजहरूबाट केही न केही कुराहरू भइरहेको देखिन्छ. उहाँहरूले पनि अब हाम्रो धेरै जस्तो पुरानो पोलिटिकल पार्टी भनेको एकदम पुरानो हुनुहुन्छ, उहाँहरूले आफ्नो अलिकति काम गर्ने तरिका चाहिँ अलिकति युथ फ्रेन्डली बनाउँदै खोजिरहनु भएको चाहिँ कता कता देख्न सकिन्छ, तर इनफ छैन भने पनि देख्न सकिन्छ. किनकि उहाँहरूको कस्तो देखिन्छ भन्दा जुन पहिलाको नै एकदमै गरिआएको त्यो चलन चल्तीहरू छ नि त्यो चाहिँ त्यस्तो धेरै चेन्ज हुन सकेको छैन कि उहाँहरू पनि त्यस्तो पब्लिकली आएर मजाले जनताहरूसँग कुरा गर्ने टच गर्ने यदि गर्नुभएको हो भने नि अब हाम्रो जेनेरेसनले हेर्दाखेरि
0: अनि अझ बढी युवालाई परिचालन गर्नुपर्थ्यो,
1: अझ बढी युवालाई परिचालन गर्नुपर्छ र अझ बढी चाहिँ समाजमा के भइरहेछ युवाहरूले अहिलेको नयाँ नयाँ जेनेरेसनहरूले चाहिँ हाम्रो समाजलाई कसरी हेर्दै गइरहेछ भन्ने बुझ्ने चाहिँ अझ धेरै इन्टरेक्सन्सहरू चाहिँ चाहिन्छ होला. अब यही केही समयमा आएको अब म आफू कुनै पार्टीमा चाहिँ छैन अहिले डिस्क्लेमर दिइहाल्छु, तर अब संविधान संशोधन केही विषयमा आउँदाखेरि नेपाल काँग्रेसको जस्तो भए पनि अलिकति राम्रो थियो पोजिसन, किनकि उहाँले एकचोटि त विचार गरेर हेर्छ किनकि संविधान संशोधन भनेको सानोतिनो कुरा होइन. मलाई उहाँ रेणुचन्द हाम्रो माननीय रेणुचन्दजीले भन्नुभएको राष्ट्रसभाको माननीयले भन्नुभएको एकदमै राम्रो लाग्छ कि रगतसँग साटेर ल्याएको संघीयता हो भनेर उहाँले यत्तिकै खेलवाड नगर्नु चेतावनी हो भन्नुभएको थियो र नेपाल काँग्रेसको यो सँगको देखिन्छ उहाँहरूले अरूसँग कन्सल्ट गर्न खोज्नुभएको थियो, सबैलाई बोलाउनु भएको छ, सबै धेरैजनासँग कुरा गर्नु भएको छ, जबकि अरू पार्टीहरूले चाहिँ बोलाउनु भयो उहाँहरू जानुभयो तर पछि निस्किनु भयो फेरि त्यो अर्कै कुरा भयो. यो खालको चाहिँ अलिकति प्रतिपक्ष पनि हुनुहुन्छ अहिले जस्तै भए पनि हाम्रो राष्ट्रभन्दा बाहेक त सबै प्रतिपक्ष हुनुहुन्छ, त्यसको रोल पनि अझ बेटर प्ले गर्न सकिन्छ होला. आफ्नो पार्टीको दम्ब भन्दा नि हामी पनि केही चङ्क अफ जनताको भोट लिएर आएको पार्टी हो, हामीसँग पनि जनताहरू छ भन्ने
0: जोड्दाखेरि जस्तो अहिले त प्रदेश र पालिकाको कुरा गर्नुहुन्छ भने त राष्ट्रपा बाहेकका अरू दल नै हुनुहुन्छ अरू पहिलेका पुराना पार्टी भनौँ न पुराना पार्टीकै प्रतिनिधित्व छ जस्तो यही खालको समस्या समाधान गर्नको लागि त पालिका स्तरबाट प्रदेश स्तरबाट उहाँहरू कोही पार्टीले चाहिँ एउटा निर्देशन दिएर आफ्ना चाहिँ त्यहाँको जनप्रतिनिधिलाई ल यो भूमिका गर्नु भनेर त्यो भनेको चाहिँ नपाइया जस्तो देखिन्छ क्या सरकारको. यसमा के गर्न सक्थे र अबका दिनमा चाहिँ के गर्न सक्नुपर्छ यो पालिका र प्रदेशका आफ्ना धेरै जस्तो अहिले त प्रदेश र पालिकाको कुरा गर्नुहुन्छ भने त राष्ट्रपा बाहेकका अरू दल नै हुनुहुन्छ अरू पहिलेका पुराना पार्टी भनौँ न पुराना पार्टीकै प्रतिनिधित्व छ जस्तो यही खालको समस्या

0: उसले पनि अलिकति प्रोएक्टिभली काम गरेको भए मेबी फेरि अरू केही हुन सक्थ्यो कि, किनकि स्थानीय तहसँग नि आफ्नो केही न केही त छ नि त सुरक्षा निकायहरू, त्यस्तो खालको परिचालन गर्न सकिएको भए के हुन्थ्यो कि भनेर सोचेको थियो।
1: सुरक्षा निकाय त नगर प्रहरी मात्रै होला, त्यसले त एउटा वातावरण संवादको वातावरण बनाउने काममा चाहिँ उहाँहरूको भूमिका हुन्थ्यो होला।
0: तर यसमा के सुन्नमा आयो भन्दाखेरि समुदायमा विशेष अरू जस्तै विशेष गरेर जब धार्मिक द्वन्द धार्मिक जब द्वन्दलाई धार्मिक द्वन्द बनाइदिन्छ, यो धार्मिक द्वन्द होइन तर बनाइ दिन्छ, त्यो गर्दाखेरि चाहिँ स्थानीय तहको प्रतिनिधिहरूलाई झन बढी रिस्क हुँदो रहेछ कि, किनकि उहाँहरू त्यही बस्ने मान्छे हो, उहाँहरूको परिवारदेखि लिएर उहाँहरूको आफन्तहरू सबै त्यही हुन्छ, र यसमा सुन्दै आएको पनि उहाँहरूले चाहिँ त्यस्तो प्रोएक्टिभली एक्सन गर्ने हुँदैन जबसम्म संघीय सरकारबाट तपाईँको प्रोएक्टिभ अर्को खालको कुरा आउँदैन। यो खालको चाहिँ अब यो एकदमै यो अब यसलाई राम्रो भनौँ कि नराम्रो भनौँ, हुन त नराम्रो हो, किनकि त जस्तो भए पनि स्थानीय तहको सचिव पनि निकाय छ, उहाँहरू पनि भोटै दिएर जिन्नुभयो, उहाँ पनि जनप्रतिनिधि नै हो, उहाँहरूको पनि इक्वल जिम्मेवारी बन्छ। तर जब यो धार्मिक द्वन्द बनाइन्छ त्यसमा चाहिँ परिवारमाथिको रिस्क झन अझ ठूलो हुन्छ। अब उहाँहरू कुन धर्मबाट आउनुहुन्छ, उहाँहरू कुन सेक्टरबाट बिलङ गर्नुहुन्छ, त्यसकै अपोजिटबाट उहाँहरूलाई एकदमै धेरै रिस्क हुन्छ भन्ने चाहिँ सुनेको हो क्या हामीले। अनि त्यो हुँदाखेरि अब उहाँहरूले काम गर्नु पर्यो, तर कुन अवस्थामा काम गर्ने सिचुएसन हामीले बनाउँछौँ भन्ने पनि अब यसमा तपाईँले अघि भन्नुभएको जस्तो गरेर यसमा एकजना मात्र व्यक्तिकोलाई चाहिँ भन्न मिलेन, सबैजनाको इक्वली कन्ट्रिब्युसन हुन्छ। हामीले सामाजिक सद्भाव बनाउनको लागि हामीले न्यारेटिभ नै कस्तो, हामीले कथा नै कस्तो बनाइरहेको छ विभिन्न क्षेत्रहरूमा भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण हुँदो रहेछ भनेर चाहिँ देखिन्छ।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा सँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ, कण्ठ पारो वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01590169, मोबाइल 97072540।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमसँग कुरा गरिरहेका छौं। पेमा वाङबोजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भन्नुभयो, अब चाहिँ अलिकति तपाईँले अगाडि नै यो सामाजिक सञ्जालको कुरा गर्नुभएको थियो। हिजो आज त यो सामाजिक सञ्जालको प्रभाव सहरदेखि गाउँसम्म पुगेको छ, युवा पुस्तामा मात्रै होइन सबै पुस्तामा पुगिसकेको छ। अब खासै यो सामाजिक सञ्जालको भूमिका के, अहिलेको यही घटनामा पनि यो अफवाह फैलाउन चाहिँ यो सामाजिक सञ्जालको दुरुपयोग बढेको देखिन्छ, तपाईँले कतिको महसुस गर्नुभयो? तपाईँ किनकि युवाहरू अलिक बढी सामाजिक सञ्जालमा व्यस्त हुनुहुन्छ, तपाईँ आफै पनि युवा हुनुहुन्छ, यो नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, यो सामाजिक सञ्जालको प्रयोग चाहिँ कस्तो भइरहेछ के, प्रयोग र दुरुपयोग भनौँ न।

0: यसको बाटो त दुई बाटो छ, राम्रो बाटो पनि छ नराम्रो बाटो पनि छ। तर अब यसको राम्रै बाटो हेर्नु पर्दाखेरि चाहिँ यही सामाजिक तपाईँको जेएनजी आन्दोलनकै कुरा गर्नुहुन्छ भने पनि जेएनजी आन्दोलनमा किन यति धेरै युवाहरू जम्मा भयो, किनभने हामीहरू एकदमै सामाजिक सञ्जालको नजिक छ र जब हामीले देख्यौँ कि हाम्रो अरू साथीहरूले चाहिँ यसलाई सपोर्ट गरेर हामी सबै एउटा एज अ जेनेरेसन हामी आउनुपर्छ भनिसकेपछि हामी सबैजना आयो सामाजिक सञ्जाल नभएको भए जुन थोरै समयमा पनि जति छिटो अलिकति जेएनजी आन्दोलन सम्य हुन सक्यो, किनभने दुई दिनकोमा हो एकदमै धेरै तपाईँको भदौ 23 र 24 एकदमै धेरै दुर्घटना भएको र एकदमै छिटो पनि सबै परिचालित भएको थियो, किनभने हरेकजनाले चाहिँ जो जो त्यहाँ आएको थियो सबैले आफ्नो भिडियो जो जोले कुरा खाएको छ जो जसले जे जे भएको छ सबै भिडियो कन्टिन्युसली हालेको भएर तपाईँको देशभरिबाट नै मान्छेहरू एकदमै यहाँ त एकदमै धेरै नराम्रो भएछ भनेर थाहा हुनु। अब अहिले सुनसरीको घटना पनि हेर्नुहुन्छ भने हामी यति छिटो यो न्युजै पाउँदैन थियो होला यदि सामाजिक सञ्जाल नभएको, एकदमै छिटो साथीहरूले पनि मेसेज गर्नेदेखि लिएर भिडियोहरू एकदमै छिटो आउन थाल्यो, मान्छेहरूलाई कुरिरहेको छ, मान्छेहरूलाई घर घर गएर कुरिरहेको छ भने पनि एकदमै छिटो भिडियोहरू आउन थालिसकेपछि अलिकति घटना चाहिँ एकदमै अलिक सेन्सिटिभै रहेछ है, एकदमै यो इमर्जेन्सी नै यसमा एक्सन गर्नुपर्छ भन्ने देखिन्छ। यो सूचना प्रवाह गर्ने कुराहरूमा र आफ्नो मनमा लागेको कुरा प्रवाह गर्ने कुरामा हाम्रो धेरै अहिलेको जेएनजी अभियन्ताहरूलेदेखि लिएर युवा अभियन्ताहरूले सामाजिक सञ्जाललाई नै आफ्नो कुराहरू राख्ने स्थल बनाउनु छ, किनकि अरू ठाउँमा त युवाहरूलाई स्पेस दिइँदैन। त्यो नजरबाट हेर्नुहुन्छ भने सूचना लिने र सूचना दिने प्रवाहको माध्यमबाट हेर्नुहुन्छ भने एकदमै हाम्रो लागि त यो हाम्रो टुलै हो, हाम्रो सिभिक स्पेस भने के हामी सामाजिक सञ्जाल भन्छौँ नि त, त्यसैले पनि सोसियल मिडिया ब्यान हुँदाखेरि यो जेनेरेसन यति आक्रोशित भएको थियो, यति रिसाएको थियो कि हाम्रो सिभिक स्पेस किन हामीबाट लिँदैछौँ भनेर। तर फेरि त्यही ठाउँमा यो पोजिटिभ इन्फर्मेसन स्प्रेड हुनको लागि पनि त्यति नै अपर्च्युनिटी छ र अब नकारात्मक भावनाहरू स्प्रेड गर्नको लागि त्यति नै सजिलो छ। मैले तपाईँलाई अघि नै इक्जाम्पल दिइहालेँ जुन हेट स्पिचहरू छ, हेट खालको कुराहरू छ, त्यो पनि एकदमै एल्गोरिदमले छिटो र धेरै पुस्छ।
1: दुईटा पाटा तपाईँले भनिहाल्नु, एउटा सकारात्मक र नकारात्मक पाटा। तपाईँ आफू पनि एउटा युवा हुनुहुन्छ, युवा प्रतिनिधित्व गर्नुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ र सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै युवाहरू पर्नुहुन्छ र त्यसमा तपाईँले पनि सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ। अब तपाईँ जस्तै युवालाई चाहिँ आग्रह नि, हामीले दुइटै पाटा हुन्छन् होइन, मान्छेले अब सामाजिक सञ्जाल भनेको आफ्नो रिस द्वेष पोख्ने माध्यम पनि बनाएका छन्, सूचना जानकारी दिने माध्यम पनि बनाएका छन्, आफूलाई लागेका हरेक कुरा लेख्ने माध्यम पनि बनाएका छन्। अब यो लेखिरहँदा भनिरहँदा यस्ता खालका घटना आउँदाखेरि चाहिँ हामीले के कुरामा ख्याल गर्नुपर्छ जस्तो लाग्छ कि?
0: एउटा कुरा चाहिँ सामाजिक सञ्जाल भनेको अर्को समाज होइन, हामी जसरी समाजमा बस्दाखेरि तपाईँ र मैले यसरी उहाँले अडियो मात्रै सुन्नु भयो भने तपाईँ र म यसरी हेरिरहेको छु, जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा मैले कमेन्टमा नि लेख्नु भएन कि, जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा हामीले न्युजमा पनि लेख्नु भएन कि। सबैभन्दा मुख्य कुरा सोच्ने भनेको चाहिँ त्यति नै हो। जब हामीले विचार गर्छौँ कि यो साइडमा भएको मान्छे जसकोमा हामी कमेन्ट गर्दैछौँ, जसको हामीले न्युज बनाउँदैछौँ, जसको हामीले हेडलाइन बनाउँदैछौँ, ऊ पनि अर्को एउटा व्यक्ति हो, ऊ पनि कुनै परिवारको सदस्य हो भन्ने खालको हामीले त्यतिको मानवता राखेर सोसियल मिडिया इङ्गेज गर्यो भने तपाईँ जस्तो नै नबुझ्ने मान्छेले नि सोसियल मिडिया एकदमै पोजिटिभली इङ्गेज गर्न सक्छ। तपाईँको सबैको भावना, यदि कसैले कसैलाई एकदमै हिन्दू राष्ट्र मनपर्छ भने उहाँको भावना पनि इक्वेली भ्यारिड हो जसलाई धर्मनिरपेक्ष राष्ट्र मनपर्छ, तर हामी त्यो कुरालाई कसरी प्रस्तुत गर्छ भन्ने कुरामा एकदमै धेरै फरक पर्छ कि। जसले हामीले कुनै पनि कुराको पोजिटिभ मलाई किन यो कुरा मनपर्छ भन्ने खालको कुराबाट नगइकन मलाई किन अर्को कुरा चाहिँ मन पर्दैन भन्ने कुराबाट जान्छौँ, त्यसले आफसे आफ हेट क्रिएट गर्छ, त्यसले आफले आफ द्वन्द र भाइलेन्ट र हाम्रो समाजलाई भाड्ने खालको काम हुन्छ। र साथसाथै अलिकति एडिसनल कुरा चाहिँ जति पनि गर्छ हेट स्पिच अझ अहिलेकोमा के साह्रो यस्तो भएको भन्ने कुरा मलाई कस्तो अचम्म लाग्छ, महिलाहरूमाथि गरिने अट्याकको त तपाईँको सीमै सामाजिक सञ्जालमा ओपनली रेप थ्रेट जान्छ, ओपनली डेथ थ्रेट जान्छ, ओपनली मैले तिम्रो घर देखेको छु म तिम्रो घरमा आउँछु भन्ने थ्रेट जान्छ र त्यसको मोनिटरिङ कहीँ पनि हुँदैन। अलिकति एउटा चाहिँ यो संरचनाको हिसाबले पनि यसमा अलिकति सोसियल मिडियालाई हामीले अर्को समाज भनेपछि यो समाजलाई हेर्नको लागि चाहिँ हामीले विभिन्न सुरक्षा निकायहरू राखेको छ भने सोसियल मिडिया भन्ने अर्को समाजलाई मोनिटर गर्नको लागि चाहिँ कस्तो खालको हामीले सुरक्षा निकायहरू राखिदिएको छौँ, कस्तो खालको हामीले सेफ्टी नेट्सहरू राखेको छौँ भन्ने कुरा पनि गर्नुपर्छ।
1: अघि तपाईँले भने एकदम महत्वपूर्ण कुरा म फेरि दोहोऱ्याउन चाहन्छु, जसरी हामी दुईजना बसेर कुरा गर्दाखेरि हामी जे कुरा भन्न सक्छौ जे कुरा भन्न सक्दैनौ, जे कुरा भन्न मिल्छ जे कुरा भन्न मिल्दैन, सामाजिक सञ्जाल पनि त्यस्तै हो। तपाईँ दुईजना तीनजना वरपरका साथीहरू समाजका चाहिँ गण्यमान्य अथवा चाहिँ समाजका जोसँग बस्दा पनि दुईजना मान्छेसँगै बसेर कुरा गर्दाखेरि तपाईँले जे कुरा भन्न मिल्छ सामाजिक सञ्जालमा पनि तपाईँले त्यही कुरा लेख्नुहोस्, जे कुरा भन्न मिल्दैन त्यो नलेख्नुहोस्, तपाईँलाई भन्न मन लागेको छ भने पनि अरू नै माध्यमबाट होइन चाहिँ अब कसैसँग रिस उठ्या छ भने उसलाई भेटेर होला, उसँग छलफल गरेर होला, केही कुरा चाहिँ भन्न मन लागेको छ भने अर्को मान्छेसँग भन्ने होला, तर सामाजिक सञ्जालमा चाहिँ नलेख्नुहोस् नभन्नुहोस्। त्यो जुन कुरा भन्नुहुन्न दुईजना मान्छे बसेको बेला जुन कुरा भन्नुहुन्न जुन कुरा लेख्नुहुन्न त्यो कुरा सामाजिक सञ्जालमा भन्न नि भएन लेख्न नि भएन, एकदम महत्वपूर्ण कुरा भन्नुभयो। अब युवाहरूले चाहिँ खास गरी अब के सुधार्ने त यो लेखौँ लेखौँ लाग्छ भन्नु पनि आउला अरूले पनि ओहो यसले भाइरल हुँला भन्ने त्यो सोच हुन्छ नि, कसरी परिवर्तन गर्ने?
0: अब त्यो परिवर्तन भनेको चाहिँ एउटा एकदमै स्टेपै एउटा के कदमै चाल्नु पर्यो भने फ्याक्ट चेकिङ एउटा एकदमै महत्वपूर्ण स्टेप हुनसक्छ है। हरेक कुरा गर्नुभन्दा अगाडि तपाईँले आफ्नो विचार बनाउनुभन्दा अगाडि पनि जे कुरा गर्नुभन्दा अगाडि नि हाम्रो भाइरलनेस चाहिँ अब तपाईँको नेपालमा मात्र होइन विश्वभरि नै सोसियल मिडिया जसरी फ्लरिस हुँदै गयो भाइरलनेस पनि त्यति नै धेरै बढ्दै गएको, मान्छेलाई एकदमै छिटो भाइरल हुनुपर्छ। हरेक कुराको न्युज अहिले भएको कुरा म पाँच मिनटमै निकालिहाल्छु, म अझ एक मिनट दस सेकेन्ड हुने बित्तिकै हालिहाल्छु भन्ने सबैजनाले एकदमै धेरै चाख हुन्छ। तर त्यो गर्दाखेरि तपाईँले तपाईँको आफ्नो मनको खुसीको लागि गर्ने कुराले अरू कतिजनालाई असर पार्छ भनेर चाहिँ अलिक विचार गर्नुपर्छ कि त्यसैले गर्दा तपाईँले हाल्ने हरेक कुरालाई तपाईँले फ्याक्ट चेक गर्नुहोस् न, तपाईँले गर्नु जे पनि लाग्छ तपाईँले कुनै कुरा हाल्दै हुनुहुन्छ भने यदि तपाईँले फ्याक्ट चेकै गर्न नसक्ने कुरा छ भने तपाईँ हाल्दैन हाल्नुहोस्, किनकि त्यो फ्याक्ट चेक गर्नै नसक्ने कुरा भनेको तपाईँले हाल्नै नहुने कुरा नै हो। किनकि तपाईँले कुनै पनि कुराको विचार बनाउँछ जे कुरा पनि हाल्नुहुन्छ भने तपाईँको नजिक तपाईँ कि त एक्सपिरियन्स गरेको होला कि त कसैबाट सुनेको होला कि कतै देखेको होला भनेपछि त्यो फ्याक्ट चेक गर्न इजी हुनुपर्छ। त्यसैले जब तपाईँले फ्याक्ट चेक गरेर यो कुरा मैले हाल्नुहुन्छ कि हुँदैन विचार गरेर हाल्नुहुन्छ नि, त्यसपछि तपाईँले त्यो आफै राम्ररी लेख्न थाल्नुहुन्छ कि त्यसमा तपाईँले सत्य हाल्नुहुन्छ, त्यसमा तपाईँले तथ्य हाल्नुहुन्छ, त्यसमा तपाईँले सम्मान हाल्नुहुन्छ, त्यसमा तपाईँले राम्रो बोली हाल्नै पर्ने हुन्छ कि तपाईँले रिसर्च गर्नुहुन्छ फ्याक्ट चेक गर्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ एउटा एकदमै राम्रो टिप्स भनेको चाहिँ फ्याक्ट चेकिङ त्यो गर्न थाल्ने बित्तिकै तपाईँ आफै आफ तपाईँको त्यो हतार हतार लेख्ने पनि समय भइहाल्छ, तपाईँको म गाली दिन्छु भने पनि ए अँ ए ए भनेर तपाईँले लेख्नै पर्ने
1: सञ्जालमा के कुरा राख्दा र लेख्दाखेरि चाहिँ यो युवाहरूले सोच्नु पर्यो। तपाईँ युवा प्रतिनिधि भएको हुनाले मैले आज तपाईँसँग यो कुरा गरिरहेको छु र अब यो सामाजिक सञ्जाल प्रयोग गर्नेहरूले पनि नलेख्ने तर हेर्ने क्या त्यो चाहिँ यही के रहेछ भन्दाखेरि हो कि क्या हो जस्तो लाग्छ नि। अब यो चाहिँ कसरी चाहिँ त्यो हो कि होइन भनेर चाहिँ आफू सजग हुने के आग्रह गर्नुहुन्छ?
0: अब एकदमै प्यासिभली हामी डुम स्क्रोलिङ भन्छ क्या हाम्रोमा, डुम स्क्रोलिङ भनेको केही नहेरिकन सचसाच स्क्रोल गर्दै हेर्दै जाने, हेर्दा हेर्दै तपाईँको दुई तिन घन्टा बितिसक्यो हुन्छ डुम स्क्रोलिङ। अनि यो चाहिँ हाम्रो धेरै जस्तो हुने भनेको डुम स्क्रोलिङ हो, अनि धेरै जस्तो हाम्रो विचार तिनीहरूलाई इम्प्याक्ट गर्ने भनेको डुम स्क्रोलिङ हो, किनकि तपाईँको स्क्रोल गर्दै गर्दाखेरि तपाईँको एल्गोरिदमले त्यही पुस गर्छ, तपाईँ केही नबुझिकन केही नहेरिकन खरर त्यही एउटै न्यारेटिभ हेरेर हेर हेर गर्नुहुन्छ कि। अब हेर्ने व्यक्तिहरूलाई के भन्न सकिन्छ भन्दाखेरि उहाँहरूलाई पनि विचार गरेर हेर्नुहुन्छ। अब योभन्दा बेसी सोसियल मिडियामा हामीले केही दिन सक्ने
1: अब हो कि होइन भनेर तपाईँले चाहिँ यो सामाजिक सञ्जालको मात्रै भर नपर्नुहोस्, एउटा चाहिँ मुख्य सञ्चार माध्यम होइन प्रतिष्ठित सञ्चार माध्यममा यो कुरा आएको छैन भनेर विचार गर्नु, सामाजिक सञ्जाललाई मात्रै नपत्याउनु, त्यसो हो भने तपाईँ यो सामाजिक सद्भाव भड्काउने क्रियाकलापबाट तपाईँ जोगिनुहुन्छ।
0: अनि अर्को भनेको चाहिँ तपाईँको न्युज लिने आउटलेट्सहरू पनि छान्छ कि, जस्तो कि अहिले हामी उज्यालोमा आएको छौँ, उज्यालोले हामी जस्तो भए पनि फ्याक्ट चेक गरेर प्रतिष्ठित एउटा राम्रो न्युज आउटलेट भनेर हेर्छौँ नि, त्यस्तै गरेर न्युज आउटलेटहरू पनि फिल्टर चाहिँ गर्नुपर्छ।
1: अरू अरू सञ्चार माध्यमहरू त्यस्तै खालका अरू सञ्चार माध्यमहरू पनि फिल्टर गरेर हेर्ने एकदम महत्वपूर्ण कुरा भनिरहनु भएको छ पेमा वाङमोजी, तपाईँ युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ। सामाजिक सद्भावको विषयमा आज हामी केन्द्रित रहेर कुरा गरिरहेका छौँ। यो सामाजिक सद्भाव भड्किन नदिन, सामाजिक सद्भाव कायम राख्न चाहिँ यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पनि भूमिका महत्वपूर्ण हुने भएकाले हामीले यो सामाजिक सञ्जालमा लेख्दा भन्दा र त्यो प्रयोग गर्दा हेर्दाखेरि पनि विचार पुर्याउनुपर्छ भनेर तपाईँले भन्नुभयो। अनि तपाईँहरूको एउटा यो एलायन्स छ नि, तपाईँहरू युवाहरू हुनुहुन्छ होइन, युवाहरूले आफू जस्तै युवाहरूलाई सम्झाउन बुझाउन सक्छ कि, अब यो कुरामा चाहिँ तपाईँहरूले कतिको आफ्नो तर्फबाट अभियान चलाइरहनु भएको छ कि यो हामी सामाजिक सद्भाव सँगसँगै अरू कुराहरूमा चाहिँ यो सामाजिक सञ्जालको सदुपयोग गरौं, यो सामाजिक सद्भाव बढाउनको लागि चाहिँ भूमिका खेलौं भनेर तपाईँहरूले आफ्नो तर्फबाट केही अभियान चलाउनु भएको छ?
0: हजुर, हामीले गरिरहेको छौँ। हाम्रो अब जेनजी आन्दोलनकै टाइमदेखि नै हेर्नु भए पनि हामीले यो जेनजी आन्दोलन पछि चाहिँ कुनै नै आन्दोलनलाई विश्राम दिनको लागि कुनै नै आन्दोलनलाई कुनै तहमा पुर्याउनको लागि चाहिँ केही न केही डकुमेन्टेसन हुनुपर्छ, हरेक आन्दोलनको आफ्ना केही मागहरू हुन्छ भनेर हाम्रै समूहबाट चाहिँ हामीले ल सम्झौता चाहिँ हामीले गर्नुपर्छ भनेर हामीले सम्झौता ड्राफ्ट गर्नेदेखि लिएर सबै समूहहरूलाई अरू जेनजीहरूलाई रिच आउट गर्ने र जति पनि मन्त्रालयमा जति पनि तपाईँको को पत्रहरु लेखिएको थियो त्यो सबैलाई रीड गरेर त्यो सबैलाई फिल्टर गरेर सबैको मागहरु राख्ने खालको हामीले काम गर्यो त्यही गर्दाखेरि पनि हामी सबैलाई के भनिरहेको थियो भन्दाखेरि आन्दोलनको क्रममा पनि संविधान पढ्नुहोस् यो कानूनहरु छ हाम्रो हातमा भएको हामी सडकमा झर्दाखेरि हाम्रो कानूनहरु यो छ भन्ने खालको र विशेष गरेर सूचनाहरु चाहिँ हामी आफैले पनि फ्याक्ट चेक गरेर सूचनाहरु हाल्ने प्रक्रियाहरु चाहिँ हामीले जहिले नै गरिरहेको छ हाम्रो जेन्जी मुभमेन्ट अलायन्सको तपाईँको पेजहरु हेर्नुभयो भने हामीले धेरै जस्तो हाल्ने न्युजहरु फ्याक्ट चेक गरेरै हालिरहेको हुन्छौँ अनि हामीले साथसाथै अहिले रिसेन्टली चाहिँ हामीले अब अर्को पनि यो अलिकति बुली गर्ने खालको पत्रकारहरू र मिडियाहरूलाई पनि कल आउट गर्नुपर्छ भनेर पनि अहिले भर्खर हामीले हाम्रो केही दिन अगाडि मात्र साथी जुन चाहिँ चार वर्षदेखि हाम्रो घर छोडेर मिडिया ब्याज र लघुवित्तबाट पीडित समुदायहरूको लागि बारम्बार आफ्नो घर छोडेर कसले चाहिँ गर्न सक्छ कि त्यतिको युवा मान्छे जसले आफ्नो घर छोडेर चार वर्षदेखि उहाँहरूसँग पीडितहरूसँग हिँडिरहनुहुन्छ अनि उहाँहरूको आन्दोलनमा गरिराख्नु भएको व्यक्तिलाई गएर पत्रकारले अट्याक गर्छ अनि त्यसलाई पनि हामीले कल आउट गरिरहेको छ हाम्रो लक्ष्मीजीमाथि गरेको अट्याकलाई हामीले कल आउट गरिरहेको छौँ भनिसकेपछि यो खालको कामहरू पनि हामीले गरिरहेको छ र विशेष गरेर जेन्जी मुभमेन्ट अलायन्स भनेको चाहिँ हामीहरू तपाईँको नाममै जेन्जी आन्दोलनमा त होइन विभिन्न अरू नागरिक आन्दोलनहरूको चाहिँ हामी अलायन्स हो जसमा आदिवासी आन्दोलन मुस्लिम आन्दोलन मधेस आन्दोलन दलित आन्दोलनहरूका सबै प्रतिनिधिहरू
1: तपाईँहरू सबै प्रतिनिधि हुनुहुन्छ यो सामाजिक सद्भाव बढाउन त तपाईँहरूको भूमिका झन् बढी महत्वपूर्ण हुन्छ किनकि सबै प्रतिनिधि त्यो काम चाहिँ तपाईँहरूले गरिरहनु भएको छ अर्को कुरा यो संचार माध्यममा के भन्नु छ तपाईँले अघि नै विभिन्न खालका संचार माध्यममा कुरा गर्नुभएको थियो संचार माध्यमबाटै आएका विषयहरूमा पनि अलिकति चाहिँ यो हो कि होइन भन्ने चाहिँ एउटा दुविधा हुनुपर्ने अवस्था छ भन्नुहुन्थ्यो
0: हजुर विशेष गरेर किनकि अहिले कस्तो छ भन्दाखेरि तपाईँको मिडिया भनेको चाहिँ हामीले पहिल्यैदेखि हामीले सानैदेखि बुझेर आएको मिडिया भनेको चाहिँ राष्ट्रको इन्फर्मल अङ्ग हो मिडिया चौथो अङ्ग हो फर्मली त संविधानले दिनुभएको छ नि तर त्यही पनि हामीले बुझ्दाखेरि चाहिँ हो यो नै एउटा एकदमै महत्वपूर्ण अङ्ग हो जसले चाहिँ जनतालाई एक्चुअलमा चाहिँ आफ्नो देश आफ्नो समाजको नजिक लिएर आउँछ किनभने के भइरहेको छ हामीले मिडियाबाटै सुन्ने हो र मिडियाले नै न्यारेटिभ क्रिएट गर्छ जेनरल न्यारेटिभ समाजमा बने सबै कथनहरू न्यारेटिभहरू मिडियाबाटै क्रिएट हुन्छ तर अहिले के भइरहेको छ भने जब हामी इन्डिपेन्डेन्ट हामीले पहिल्यैदेखि बुझ्ने भनेको त अब हामी यो डेभलपमेन्ट त्यतिर लाग्दाखेरि हामीले स्टेट फन्डेड मिडियालाई र इन्डिपेन्डेन्ट मिडियालाई कम्प्लिट डिफ्रेन्ट तरिकाले हेर्छौँ जस्तो कि हामीले नेपाल टिभी भनेको हाम्रो राष्ट्रिय समाचार हो र राष्ट्रिय समाचार राष्ट्रकै फन्डबाट आउने भइसकेपछि उहाँहरू जसो भए पनि राष्ट्रभन्दा नजिक हुन्छ भनेर तर इन्डिपेन्डेन्ट मिडियाहरूलाई चाहिँ हामीले जहिले पनि उहाँहरूले चाहिँ हो समाजमा भइरहेको सरकारले गर्ने राष्ट्रिय निकायबाट भएको एकदमै तथ्य लिएर आउने ठाउँ भनेर तर अहिले के भइरहेछ भन्दाखेरि अहिले इन्डिपेन्डेन्ट मिडिया अलि मिडिया इन्डिपेन्डेन्ट नभइकन एजेन्डा इन्डिपेन्डेन्ट भइरहनु भएको छ कि उहाँहरूले चाहिँ केही स्पेसल एजेन्डा पुस गर्ने इधर त्यो भाइरल हुने एजेन्डा पुस गर्नुहुन्छ कि इधर त्यो कुनै आफ्नो नजिक यदि उहाँहरूलाई एकदमै बालिन मनपर्छ भने बालिन प्रो प्रधानमन्त्रीज्यू प्रो प्रधानमन्त्रीज्यू न्युजहरू पुस गर्ने हो कि अहिले होइन उहाँहरू एकदमै एन्टी बालिन हुनुहुन्छ भने एन्टी प्रधानमन्त्री नेगेटिभ पुस गर्ने हो कि भन्ने खालको चाहिँ अहिले मिडियाहरूको एकदमै धेरै ट्रेन्ड देखिरहेको छौँ कि हामीले अनि अझ एक टाइममा त युट्युबको लाइक न्युजहरू हेऱ्यो भने एकदमै अननेसेसरी न्युज कि अब बुढाले बुढीलाई छोडेको बुढीले बुढालाई छोडेको खालको गरेर एकदमै यो नचाहिने मसाला खालको न्युजहरू मात्र लिएर आउने जबकि समाजमा हाम्रो समाजमा त्योभन्दा धेरै खालको
1: सामाजिक सद्भावकै कायम राख्ने कुरा सामाजिक सद्भाव भड्काउने खालका सामग्री होइन कि सामाजिक सद्भाव चाहिँ बढाउने खालको धार्मिक सहिष्णुता आपसी चाहिँ मेलमिलाप बढाउने खालको सामग्री चाहिँ संचार माध्यमहरूले दिनुपर्छ भनेर भन्नुभयो तपाईँ पेमा वाङ्गुजी युवा अभियन्ता हुनुहुन्छ जेन्जी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ हामी सामाजिक सद्भाव कसरी बढाउने यो बिथोल लिने ठाउँका जहाँ जहाँ बिथोल लिन खोजिएको छ त्यहाँ कसरी अझै सामाजिक सद्भाव बढाउने र अरू ठाउँमा पनि अहिले भइरहेको सामाजिक सद्भावलाई कायम राख्ने भनेर कुरा गरिरहेका छौँ अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ तपाईँले धेरै कुरा भन्नुभयो एउटा चाहिँ युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ सरकारको भूमिका महत्वपूर्ण हुन्छ अहिलेका यो घटनालाई यो मत्थर पार्नको लागि जहाँ जहाँ समस्या छ मत्थर पार्नको लागि र यो सामाजिक सञ्जालको प्रयोग र आम सञ्चार माध्यम र अरू सञ्चार माध्यमहरूले दिने विषयहरू पनि महत्वपूर्ण हुन्छ भनेर तपाईँले भन्नुभयो युवा प्रतिनिधि हुनुहुन्छ तपाईँ अब चाहिँ हामी अन्त्यमा चाहिँ यो केही कुराहरू जस्तो यस्ता घटना हुन नदिन दीर्घकालीन उपाय चाहिँ के हुन सक्छ जस्तो हाम्रो देश भनेको बहुभाषी बहुधार्मिक होइन धेरै भाषा धेरै जात जाति भए पनि मिलेर बसेको सबैले चाहिँ यो अरू देशकाले पनि प्रशंसा गर्ने होइन सबै धर्म सबै जात जाति मिलेर बसेको यो देशलाई चाहिँ यसै गरी मिलेर बस्ने वातावरण बनाउनको लागि चाहिँ के गर्नु पर्ला यस्ता घटना जुन सुनसरीमा उत्पन्न घटना त्यस्ता खालका घटना दोहोरिन नदिने दीर्घकालीन उपाय चाहिँ के होला जस्तो लाग्छ
0: दीर्घकालीन उपाय एउटा अब राष्ट्र निकायबाट राज्यको निकायहरूबाट गर्न सकिने भनेको चाहिँ एउटा चाहिँ अब हाम्रो जस्तो पनि शिक्षा प्रणाली छ, शिक्षा प्रणालीमा हामीले सबै खालको कुराहरूकोलाई चाहिँ सेलिब्रेट गर्नु पर्यो, मनाउनु पर्यो। जस्तो कि हाम्रो धेरै जस्तो हामीले पनि सानै म आफै बुद्धिस्ट समुदायबाट अझ विशेष गरेर माथि मुगुम भन्ने एकदमै थोरै संख्या भएको
1: आदिवासी
0: मुगुम हजुर थोरै संख्याकोबाट हाम्रो 2100-200 भन्दा मान्छे छैन नेपालमा हाम्रो समुदायको भनिसकेपछि मैले त आफ्नो समुदायको बारेमा मेरो किताबमा कहिले नै पनि पढ्न पाइएन कि। तर हामीले के चाहिँ पढ्थ्यौँ, जहिले हामीले दसैँको बारेमा पढ्थ्यौँ, हामीले गाईको बारेमा पढ्थ्यौँ, हामीले राष्ट्रिय सबै जनावरहरूको राष्ट्रिय चराहरू सबैको बारेमा पढ्थ्यौँ। ल्होसारको बारेमा चाहिँ 8 क्लास हो कि 7 क्लासमा एउटा पान्ना थियो, तर त्यो तरिकाले मैले ल्होसारै मनाउँदैन थिएँ, मैले
1: पहिलाको कुरा
0: हजुर आफ्नै तरिकाले ल्होसार मनाउँथेँ।
1: पछि भएपछि त ल्होसारमा पनि बिदा हुन थाल्यो
0: हजुर। अनि बिदाको कुरा भन्दा नि तपाईँले त्यो कुरालाई कसरी हेर्नुहुन्छ भनेर भन्ने खालको
1: महत्व दिनुपर्छ।
0: अनि हामीले हाम्रो किताबहरूमा चाहिँ कुनै एउटा चाडपर्वको बारेमा नि लेख्नु पर्दैन कि। हाम्रो समाजको जुन यो सोसियल फ्याब्रिक छ एकदमै डाइभर्स सोसियल फ्याब्रिक छ, त्यो डाइभर्सिटी भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ देखिनु पर्यो कि किताबहरूमा। हामीले
1: सानैदेखि पढ्दा
0: अनि इभन स्कुल्सहरूको इन्भाइरोमेन्ट पनि हेर्नु भयो भने अब तपाईँको मैले देख्दै आउँदाखेरि पनि हाम्रो अब मेरो कति दिदीहरूको सानसानो भाइ बहिनीहरू छ, उहाँहरूले अब कतिजना अब मेरो दिदीको बच्चाहरूले त अभियसली ल्होसार मनाउनुहुन्छ नि, तर ल्होसारको दिन केही पनि इभेन्टहरू हुँदैन स्कुलमा तपाईँको अर्को। अनि इभन ईदहरूको बेला नि कुनै नै इभेन्ट हुँदैन, क्रिसमस डेमा चाहिँ क्रिसमस डेको चाहिँ गिफ्टहरू प्रोभाइड गर्छ, अब त्यो अलिक वेस्टर्न नेरेटिभ पनि भएर पनि होला। अनि कृष्ण जन्माष्टमीको दिन पनि मजाले कार्यक्रमहरू हुन्छ, अब त्यो चाहिँ फेरि स्कुलहरूलाई पनि दोष दिन मिलेन किनकि उहाँहरूलाई ल्होसारको बारेमा थाहा नै छैन। भनेपछि यस्तो खालको प्रोग्रामहरू चाहिँ यो जुन हाम्रो सामाजिक सद्भाव बढाउने काम भनेको चाहिँ सेयरिङबाट हुन्छ नि त। अनि अहिलेको जति हामी अब जति मोडर्न डेमा जाँदै गयो हाम्रो समाजमा हुने काम, पहिला सानो हुँदा त हामी ल्होसार मनाउँदाखेरि बाहिरै गर्थ्यौँ, अरू मान्छेहरू पनि हाम्रो टोलको अरू मान्छेहरू पनि आउँथ्यो, तर अहिले हामी घरभित्रभित्र र फोनभित्रभित्र सर्दै गइरहेको छौँ। भनिसकेपछि यस्ता खालको सामाजिक क्रियाकलापहरू चाहिँ अझ धेरै गराउनु पर्छ होला, जसले गर्दा
1: एउटा संघ प्रदेश र पालिका स्तरबाट
0: बढाउनु पर्छ।
1: सबै धर्म सबै भाषा सबै जात जातिको चाहिँ त्यो विशेष महत्वका कुराहरू चाहिँ सानैदेखि सबै धर्मका मान्छेले अघि तपाईँले भनिहाल्नुभयो हिन्दू धर्ममा हुने कुराहरू बुद्ध धर्मका मान्छेले पनि पढ्न पाउन्, बुद्ध धर्मका कुराहरू हिन्दू धर्मका मान्छेले पनि पढ्न पाउन्, एउटा जातिले मनाउने चाहिँ कुराहरू होइन त्यो चाडपर्वदेखि संस्कृतिका कुराहरू चाहिँ अरू जात जातिले पनि थाहा पाउनु पर्यो, जुन चाहिँ पछिल्लो पटक थोरै हदसम्म त्यो सुधार भइरहेको छ तपाईँले भने जस्तै होइन। अर्को यो अन्तर धार्मिक र अन्तर समुदायको संवाद हुनुहुन्छ नि, एउटा जुन महत्वपूर्ण त्यो आपसी संवाद भइरह्यो भने पनि त्यसले यो सामाजिक सद्भाव बढाउने भूमिका खेल्छ होला, त्यसलाई कसरी संस्थागत गर्न सकिएला?
0: अब त्यसलाई संस्थागत गर्न सक्ने भनेको चाहिँ राज्य निकायबाट नै अफिसियल्ली यस्तो खालको संवादहरू अगाडि बढायो भने हो। अब मधेसमा चाहिँ भइरहेको हाम्रो साथीहरूले नै हामी मधेस 2 महिना जति अगाडि जाँदाखेरि साथीहरूले सुनाउँदै हुनुहुन्थ्यो कि उहाँहरूले टाइम टाइममा के अरे पण्डितजीहरूलाई र हाम्रो मस्जिदको
1: हेडहरूलाई
0: धर्मगुरूहरूलाई बोलाउनु भएर छलफल गरिरहनुहुन्थ्यो अरे कि के हुन्छ कस्तो हुन्छ भनेर। तर यो भनेको चाहिँ एकदमै सामुदायिक स्तरमा समूहको बीचमा जसकोमा चाहिँ अलि सजिलो छ बोलाउन सजिलो छ उहाँहरूको बीचमा संवाद गरिराख्ने ताकि कसरी चाहिँ यो धार्मिक द्वन्द्वहरू कम गराउन सकिन्छ भनेर। तर यस्तो कुराहरू त फेरि बाहिर आउँदैन, अलिकति उहाँ धर्मगुरूहरूलाई नि सेफ पनि नहुन सक्छ, आफ्नै धर्मको समुदायहरूबाट पनि उहाँहरूले फेरि अट्याकहरू आउन सक्छ भन्ने रिस्क पे गर्नु हुँदैन। तर यो कुरा चाहिँ राष्ट्रिय स्तरबाट नै उहाँहरूले टाइम टाइममा यो यस्तो खालको स्ट्रक्चर लिने तपाईँले भन्नुभएको जस्तो संरचनागतै यसरी खालको छलफलहरू गर्न थाल्यो भने चाहिँ मेबी अझ मान्छेहरूले धेरै कुरा बुझ्ने, अझ मान्छेहरूले यो कुरालाई किनकि कति हिँड्नुहुन्छ भने मान्छेहरूलाई आफ्नो धर्मभन्दा बाहेक अरू धर्महरूको बारेमा हामीले धेरै बुझ्या हुँदैन, अनि त्यो चाहिँ एकदमै केही न केही हो अलिक छुट्टै हो अब छुयो भने नै बिग्रिहाल्छ कि भन्ने खालको डर पनि हुन्छ कि। जुन चाहिँ अब जुन कि जस्तो कि हामीलाई पशुपति जाँदाखेरि हत्तपत्त कसैलाई डर हुँदैन किनभने त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर सेलिब्रेट गर्यो, बौद्धमा आउँदा कसैलाई डर हुँदैन किनकि त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर हामीले सेलिब्रेट गरिरहेको होइन। त्यस्तै गरेर अरू धर्मको नि जुनमा चाहिँ गर्न मिल्छ जसलाई सेलिब्रेट गर्न मिल्छ त्यसलाई चाहिँ हामीले नेसनल नेरेटिभमै यसरी सेलिब्रेट गर्यो भने चाहिँ यसमाथि हुने यो डर एकअर्कासँग हुने अलिकति अर्कै पो हो कि फरक पो हो कि भन्ने खालको कुराहरू पनि अलिक कम हुँदै चाहिँ जान्थ्यो।
1: एकदम महत्वपूर्ण कुरा गर्नुभयो पेमाजी। अर्को चाहिँ यो पालिकामा शान्ति र सद्भाव प्रवर्तनको लागि छुट्टै नीति चाहिन्छ कि चाहिँदैन?
0: चाहिन सक्छ होला विशेष गरेर किनकि हाम्रो फेडरल सिस्टम हाम्रो संघीयता ल्याउनुको कारण पनि विभिन्न ठाउँको निडको हिसाबले आफ्नो संघले आफ्नो तरिकाले काम गर्छ भनेर हो नि त. अब यदि हाम्रो प्रदेश एकको कुराहरूमै पनि गर्यो भने त्यहाँ किरात समुदायको एकदमै ठूलो छ, त्यहाँ आफ्नो किसिमको कुनै खालको नीतिहरू चाहिन्छ कि अब मधेसमा पहिले यो द्वन्द्वहरू अझ धेरै बढाइरहेको भएको भएर त्यसमा आफ्नो छुट्टै खालको नीति चाहिन्छ कि त्यो चाहिँ प्रदेश सरकारहरूले एकदमै गहन तरिकाले गर्नुपर्ने काम चाहिँ हो र चाहिन्छ पनि. अब मधेसमा तपाईँको यो द्वन्द्व त अहिलेको मात्र होइन नि त, विभिन्न टाइममा मुसलमान साथीहरूलाई विशेष गरेर अझ मुस्लिम मुसलमान साथीहरूलाई त टार्गेट गरी गरी पुलिसहरूले अट्याक गर्नेदेखि लिएर अरू मान्छेहरूले विभिन्न मान्छेहरूले अट्याक गर्ने घटना त हामीले एकदमै धेरै सुन्दै आएको कि बाहिर न्युजमा नआएको मात्र हो, तर यो बारम्बार भइरहेको छ. भनेपछि यसलाई निर्मूल पार्नको लागि के गर्नुपर्छ भने त प्रदेश सरकारले यसलाई एकदमै गहन रूपमा सोच्नुपर्ने कुराहरू चाहिन्छ पनि होला.
1: एकदम. अब नागरिक आफैले नि व्यक्तिगत रूपमा के योगदान गर्न सक्छन् यो सामाजिक सद्भावको लागि?
0: व्यक्तिगत रूपमा भनेको त सबैभन्दा पहिला चाहिँ आफ्नो मन अलिक खुला गरेर एकअर्कासँग गफ गर्नु पर्यो. हामी जति कम गफ गर्छौँ त्यति एकअर्काबाट टाढिन्छौँ, त्यति एकअर्काको कुराहरू बुझ्दैनौँ र त्यति एकअर्काको हामीले जस्तो खालको पनि हामीले आफ्नै दिमागमा कथाहरू बनाउन सक्छौँ. हामी जति धेरै एकअर्काको संस्कार संस्कृतिको बारेमा, अब मलाई चिन्ने जति पनि हुनुहुन्छ धेरै जस्तोको लागि म फर्स्ट मुगुम पर्सन हो कि, म मात्र उहाँहरूले चिन्नु भएको मुगुम जातिको मान्छे भनेको मै मात्र हो. अनि म जोसँग पनि भेट्छु म उहाँहरूलाई एकदमै आफ्नो समुदायको बारेमा के हो कस्तो भनेर एकदमै धेरै भन्ने गर्छु, किनकि हाम्रो समुदायमा गर्ने कति क्रियाकलापहरू एकदमै फरक हुन सक्छ, उहाँहरूको लागि एकदमै नयाँ हुन्छ. तर कुरा गर्दै गइसकेपछि त बुझिन्छ नि त, अनि मलाई पनि अझ कति कुराहरू थाहा हुँदैन, उहाँहरूसँग कुरा गर्छु म बुझ्छु र अर्को पालि म यदि कुनै त्यस्तै खालको इन्भाइरोमेन्ट छ भने म त्यसमाथि रेस्पेक्टफुल पनि हुन सक्छु. भनिसकेपछि हाम्रो एज अ नेपाली नागरिक जुन हामी डाइभर्स सोसाइटीमा बस्छौँ, हाम्रो जिम्मेवारी भनेको चाहिँ एकअर्काको बारेमा बुझ्नु, एकअर्काको बारेमा कुनै आफ्नो नेरेटिभ नबनाइकन खुला मनबाट चाहिँ एकअर्कालाई अप्रोच गर्नु चाहिँ सबैभन्दा बेस्ट तरिका हुन्छ.
1: एकदम राम्रो कुरा भन्नुभयो पेमा वाङ मोजी. अब कुनै एउटा समुदायमा तनाव बढ्न थाल्यो भने त्यो समाधानको लागि पहिलो कदम के हुनुपर्छ?
0: पहिलो कदम भनेको त जहाँबाट थाहा भइरहेछ ए अब अलिकति यहाँ चाहिँ केही हुन लागेको छ भनिसकेपछि सर्वप्रथम त निकायसँग गएर निकायले अलिकति यसलाई पोजिटिभली अब अस्ति भएको जस्तो तरिकाले होइन वार्ता गराउन सकिन्छ कि के रहेछ त कारण, यदि कसैले इन्स्टिगेट धेरै जस्तो चाहिँ तपाईँको यो द्वन्द्वहरू कसैले इन्स्टिगेट गरेर हुन्छ कि समुदायबाट अर्ग्यानिकली आएको हुँदैन, कोही एउटाले घोचिरहेको हुन्छ कोही एउटाले पुल गरिरहेको हुन्छ होइन, त्यो मान्छेहरू को हो त्यस्तो शक्ति को हो भनेर पत्ता लगाउनु पर्यो र उहाँहरूको थ्रुबाट चाहिँ काम गर्नु पर्यो कि, किनभने अहिलेसम्म देखेको त म्याक्सिमम धेरै जस्तो इन्स्टिगेटेड नै हुन्छ, कसैले पनि समुदायमा अचानक दुईजनाको बीचमा झगडा भएर भएको भन्दा नि कसैले गराएर गरिरहेको हुने भएको भएर चाहिँ उचित निकायहरूले यस्तो मन त्यसैले गर्दा तपाईँले अघि नै भएको कुरा विभिन्न प्रदेशको आफ्नो हिसाबको यस्तो मोनिटरिङ निकाय पनि चाहिन्छ होला जसमा चाहिँ मान्छेहरूले अनोनमस रूपमा आफ्नो सेफ्टीलाई ध्यानमा राखेर यस्तो खालको रिपोर्टहरू गर्न सकोस्, यस्तो खालको काहीँ घटना हुन लागेको छ किनकि समुदायमा त कतै कतै थाहा भइरहेको हुन्छ नि यहाँ चाहिँ केही भइरहेको छ, अब यो बेला चाहिँ केही हुन सक्छ है भनिसकेपछि त्यस्तो रिपोर्ट गर्ने सेफली रिपोर्ट गर्ने ठाउँहरू होस् र त्यसलाई चाहिँ शान्तिपूर्वक नै एकदमै स्ट्राटेजिक रूपमा निर्मूल पार्ने पनि स्ट्राटेजीहरू चाहिँ निकायहरू विभिन्न जुनै पनि निकायहरू त्यसमा परिचालित हुन्छ उहाँहरूले चाहिँ परिचालन हुँदाखेरि त्यस्तो खालको काम गर्नेहरू स्टेप्सहरू चाहिँ सोच्नु नै पर्ने हुन्छ.
1: एकदम महत्वपूर्ण कुरा भन्नुभयो पेमा वाङमुजी. तपाईँ युवा नवयुवाको प्रतिनिधि हुनुहुन्छ होइन, विभिन्न ठाउँमा बसेर अभियान चलाइरहनु भएको छ. आज हामी सामाजिक सद्भावको विषयमा तपाईँसँग धेरै कुरा गरिरहेका छौँ. अब हामी अन्त्यमा जाँदा चाहिँ अघि नै हामीले धेरै कुरा भन्यौँ, युवाको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ किनकि तपाईँहरूकै यो भर्खरकै भदौको एक वर्ष अगाडिको भदौको नवयुवाको विद्रोहको कुरा गर्ने हो भने पनि युवाहरूकै अग्रसरतामा होइन यो परिवर्तन भएको, अनि युवाहरूले गाउँठाउँमा आफ्नो भूमिका बढाउन सके भने जे कुरा पनि गर्न सक्छन् होइन, यो सामाजिक सद्भाव बढाउनको लागि कतै सामाजिक सद्भाव बिथुलिन खोजेको छ भने त्यहाँ चाहिँ शान्ति स्थापना गर्नको लागि आपसी सद्भाव बढाउनको लागि पनि युवाहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ. अब जाँदा जाँदै चाहिँ देशभरका युवाहरूलाई तपाईँको के आग्रह छ?
0: देशभरिको युवाहरूलाई मेरो आग्रह भनेको चाहिँ हामीहरू हाम्रो नेपालको पहिलेदेखिकै हेर्यो भने जब चाहिँ हामी मोडर्न नेपाल बनेर आयौँ त्यसपछिको इतिहास हामी धेरै जस्तो समुदायहरू एकअर्कासँग मिलेरै बसेको इतिहास छ हामीसँग. हामीहरू सबैजनाले आफ्नो खालको किसिमको जति पनि भावना छ आफ्नो खालको धार्मिकदेखि लिएर आफ्नो खालको आस्था जस्तो पनि आस्था छ त्यसलाई पहिलादेखि नै सम्मान गर्दै आएको. तपाईँको धेरै ठाउँमा देख्यो भने स्तूपा र मन्दिर जस्तो सँगसँगै हुन्छ होइन, त्यसले गर्दाखेरि चाहिँ मेरो एकमात्र आग्रह के हो भन्दाखेरि आफूसँग अगाडि भएको मान्छे आफ्नो आफ्नो यदि उहाँहरू आफ्नो हाम्रो जस्तो ब्याकग्राउन्डबाट सिमिलर ब्याकग्राउन्डबाट आएको छैन भने पनि एकअर्को बारेमा बुझ्न खोजौँ. हरेक कुरालाई चाहिँ हामी हुर्किँदाखेरि हामीले जस्तो पनि कुरा सुन्दै हुर्क्यौँ त्यसलाई चाहिँ हामीले केही नुन मसालासँग चाहिँ बुझौँ. त्यसमा केही न केही चाहिँ पहिलाको जेनेरेसनहरूको आफ्नो केही पूर्वग्रहित विचारहरू हुनसक्छ जुन चाहिँ हाम्रो जेनेरेसनले त्यस्तो तरिकाले सोच्नु नपर्ने पनि हुनसक्छ. त्यसले गर्दाखेरि हामीले गर्ने हामीले बोल्ने हामीले लेख्ने हरेक कुरामा चाहिँ हामीले एकअर्काप्रतिको सम्मान र तथ्य हो कि होइन भन्ने खालको कुराहरू रिसर्च गरेर फ्याक्ट चेक गरेर हाल्ने गरौँ र सकेसम्म हामी बसिरहेको समाजमा चाहिँ एकअर्काको बारेमा बुझ्ने सेयरिङ गर्ने र हाम्रो जस्तो खालको डाइभर्सिटी युनिटी इन डाइभर्सिटी भन्छौँ त्यो डाइभर्सिटीलाई रेस्पेक्ट गरेर युनिटी गर्ने खालको काम चाहिँ हाम्रै जेनेरेसनले गर्नुपर्छ. किनकि अब हामी पछि आउने भनेको हामीभन्दा यङ्गर जेनेरेसन हो जसले फेरि यस्तै कुरा सुन्दै आयो भने उहाँहरूकोमा झन् अर्कै खालको इम्प्रेसन पर्न सक्छ. त्यसैले हाम्रो समाजलाई चाहिँ हामीले जस्तो चाहेको छौँ जुन सद्भाव पूर्ण चाहिएको छौँ त्यो चाहिँ हामीले नै निर्माण गर्ने हो भन्ने खालको कुरा चाहिँ भन्न चाहन्छु र एकअर्कासँग अझ धेरै गफ गरौँ एकअर्काको कुराहरू अझ धेरै बुझ्न खोजौँ भनेर चाहिँ भन्न चाहन्छु.
1: सँगसँगै तपाईँले अघि नै सामाजिक सञ्जाल प्रयोगको कुरा गर्नुभयो. सामाजिक सञ्जाल प्रयोगमा युवाहरूले अझ बढी सावधानी अपनाउने हो भने पनि त्यो सामाजिक सद्भाव बढाउनको लागि चाहिँ भूमिका महत्वपूर्ण हुन्थ्यो.
0: तर सामाजिक सञ्जालमा चाहिँ युवा मात्र होइन युवा भन्दा बाहेक जति पनि हुनुहुन्छ सामाजिक सञ्जालमा उहाँहरूले चाहिँ अलिक विशेष ध्यानै पुर्याउनु पर्छ किनकि कति हाम्रो साथीहरूको फिडमा आउने कमेन्ट चाहिँ सबै युवाको मात्र चाहिँ छैनन्.
1: धेरै धेरै धन्यवाद पेमा वाङमुजी तपाईँको यो महत्वपूर्ण विचार भनाइ र अनुभवको लागि
0: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा. आजको कार्यक्रममा हामीले सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गर्यौं. उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ. यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु. नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
0: अहिले बिहानको 9 बज्यो। हजुरको रेडियो 102

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेस विभाजन उन्मुख संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सरकार र हिन्दूवादी प्रतिनिधिबीच 13 बुँदे सहमति। रामेछापको नामाडी फर्फ हुँदै खिम्ती जोड्ने मुख्य सड़क पहिरो खसेर अवरूद्ध। काठमाडौँ स्थित गोठाटारमा भएको आगलागीमा विभिन्न 10 वटा पसलहरू जले। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा चालक दल सहित 13 जनाको निधन। र साफ च्याम्पियनशीप सन् 2026 को ड्र सार्वजनिक।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9869998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: अब पूरा समाचार। नेपाली कांग्रेसको संस्थापन नेतर समूहले साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संगठनमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 उपसमिति बनाएको छ। संस्थापन नेतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। काठमाडौँको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो पत्रकार सम्मेलन गरेर प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभएको छ। डाक्टर कोइरालाले देशको विद्यमान राजनैतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देवा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजु राणा देवामाथि गएको भदौ 23 र 24 नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरणसहित उहाँले यस्तो संकटको बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देवासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित हुनुभयो। गृहमन्त्री सुदन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा हिजो राति सम्पन्न वार्तामा 13 बुधे सहमति भएको छ। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुधे मागपत्र पेश गरेको थियो। सही मागपत्रको आधारमा सहमति भएको जनाएको छ। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्रै सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तार रक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ़दै जाँदा काँकडभिटा नाकाबाट हुने औषधि निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट 12,63,69,70,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। काँकडभिटा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,00,000 रूपियाँ बराबरको अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,00,000 रूपियाँको वृद्धि भएको छ। प्रतिशतको आधारमा अलैँची निर्यात झण्डै 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काँकडभिटा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैँची निर्यात भएको थियो। दीपमाला ढकाल मिस नेपाल 2026 बन्नुभएको छ। ललितपुरको द प्लाजामा हिजो भएको फाइनलमा 23 प्रतिस्पर्धीलाई हराउँदै उहाँ मिस नेपाल 2026 को ताज पहिरिन सफल हुनुभएको छ। दीपमालाले यसअघि पनि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि समेत जित्नुभएको छ। त्यस्तै मिस नेपाल कस्मो कसिस सुब्बा र मिस नेपाल इन्टरनेशनल उपाधि आर्या निशान्तले जित्नुभएको छ। कशेश सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा 18 वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गर्नुभएको थियो। दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरमा लगानी रणनीतिकारको रूपमा कार्यरत रहनुभएको छ। यसबाहेक उहाँ तेक्वान्दो ब्ल्याक बेल्ट खेलाड़ी र म्याराथन धावक समेत हुन्। जनकपुरकी 24 वर्षीय अर्यालले सन् 2021 को मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष 10 प्रतिस्पर्धी मध्ये एक हुनुहुन्थ्यो। उहाँले बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक गर्नुभएको छ। आज पनि देशका थोरै ठाउँहरूमा मुसुलधारी पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती, पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतमा अति ठूलो पानी परेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रामेछापको नामाडी फर्पु हुँदै खिम्ती जोड्ने मुख्य सड़क अवरूद्ध भएको छ। गैराती ठूलो ढुङ्गा सहितको लेदो कारण सड़क अवरूद्ध बनेको छ। गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 5 नामाडीको हलुवा खोला छेउको सड़कमा माथिबाट पहिरो खस्दा सड़क अवरूद्ध बनेको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खण्डका दिनेशले जानकारी दिनुभएको छ। उहाँका अनुसार सड़क पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ। यो सड़कमा थप पहिरो झर्न सक्ने जोखिम पनि देखिएको छ, तर पहिरो पन्साउन पहल शुरू भइसकेकाले चाँडै सड़क सञ्चालनमा आउने अध्यक्ष खड्काले बताउनु भएको छ। रैथानी बाली कोदोको संरक्षण, उत्पादन वृद्धि र उपभोग विस्तार गर्ने उद्देश्यसहित सिन्धुलीमा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। दिवसको अवसरमा हिजो कमलामय नगरपालिका स्थित चिल्ड्रेन पार्कमा कोदो जन्य परिकारको प्रदर्शन आयोजना गरिनुका साथै व्यावसायिक रूपमा कोदो खेती गर्दै आएका त्यहाँका 10 कृषकहरूलाई सम्मान गरिएको छ। कोदो बालीको संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले कोदो उत्पादनमा उल्लेखनीय योगदान पुर्याएका उत्कृष्ट कृषकहरूलाई प्रमाणपत्र प्रदान गरेको हो। सम्मानित हुनेमा कमलामाई नगरपालिका 4 तारा शर्मा, जमुना कुमारी पुरी र कल्पना विशंखे, कमलामाई नगरपालिका 9 गीता कुमारी दाहाल तथा कमलामाई नगरपालिका 1 इन्दु कुमारी थापा, यसै गरी फिकल गाउँपालिका 6 लोकेन्द्र कार्की, ग्याङले गाउँपालिका 1 गणेश बहादुर द्यासुर, गोलुञ्जर गाउँपालिका 3 पदम बहादुर दमाई, मरिन गाउँपालिका 1 हर्कबहादुर बोलन र सुनकोशी गाउँपालिका 2 विश्वबहादुर मोगराती पनि सम्मानित भएका छन्। कृषिमा निरन्तर संलग्न भएर कोदोको व्यावसायिक खेती र उत्पादन विस्तारमा पुर्याएको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने स्वादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। काठमाडौँ स्थित गोठाटारमा भएको आगलागीमा विभिन्न 14 पसलहरू जलेका छन्। शनिबार राति 9:15 शुरू भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेलमेट, अटो, हार्डवेयर, किराना, स्टेशनरी, मिठाई लगायतका पसलहरूमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोठाटारको पहेँलो पुल नजिक रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटहरूमा करेन्ट सर्ट भएर आगलागी शुरू भएको थियो। आगलागी राति 11:00 शस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा 9 दमकल, 3 पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका 9 37 नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ। उहाँलाई नगर अस्पताल मूलपानीमा सामान्य उपचार पश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। काठमाडौँको बुढा नीलकण्ठमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ। शनिबार राति करिब 2 गोली चलाएर तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिषद काठमाडौँले जानकारी दिएको छ। चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कैद भुक्तान गरिरहेका तामाङ जेएनजी आन्दोलनमा फरार भएको समेत प्रहरीले बताएको छ। कैलाली र कपिल वस्तुमा गै राती भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा 2 मृत्यु भएको छ भने 2 घाइते भएका छन्। कैलालीको धनगढ़ी उपमहानगरपालिका 8 सेतो पुल नजिक गै राती करिब 11:00 C6P9768 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा 1 मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार धनगढ़ी छ कि 28 सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढ़ीमा उपचारको क्रममा गै राती नै मृत्यु भएको प्रहरीले बताएको छ। यसैगरी मोटरसाइकल चालक कैलालीकै गोदावरी नगरपालिका 8 36 विनोद चौधरी घाइते भएका छन्। उनको कैलालीमा उपचार भइरहेको छ। यसैगरी कपिल वस्तुको शिवराज नगरपालिका 5 चन्द्रौटामा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पछाडि सवार एक युवती घाइते भएकी छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश 01001620054 नम्बरको स्कर्पियो जीपले विपरीत दिशातर्फ जाँदै गरेको लु 14P5190 नम्बरको मोटरसाइकललाई गै राती 11:00 ठक्कर दिएको थियो। घाइते भएका मोटरसाइकल चालक शिवराज नगरपालिका 2 18 शिखर विकको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा गै राती 12:15 नै ज्यान गएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। घाइते भएकी मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी 21 शोभा शेर्पालीलाई थप उपचारको लागि बुटवल पठाइएको छ। जीप चालकलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरको टीका भैरवमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्। कान्ति लोकपथ खण्डमा प्रदेश 3020/11P3358 नम्बरको मोटरसाइकल आफै नियन्त्रित भएर बाटोबाट अन्दाजे 50 तल खस्ता धनुषाको ढल्केबर घर भएर हाल काठमाडौँको कपन बस्ने 43 उत्तम लामाको मृत्यु भएको छ। हिजो बेलुका 7:45 भएको सो दुर्घटनामा लामा गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी उपचारको लागि टीका भैरव स्थित आनन्द वन अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा सिन्धुपाल्चोक घर भएर हाल काठमाडौँको मैजुबहाल डेरागरी बस्ने 22 सुजता कार्की घाइते हुनुभएको छ। उहाँको काठमाडौँको सेनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। पेरूको नाचका शहर नजिक हिजो पर्यटकहरू बोकेको एउटा विमान दुर्घटना हुँदा चालक दलसहित 13 मृत्यु भएको छ। एजेन्सीहरूका अनुसार विमानले नजिकैको इका शहरबाट उडान भरेको हो। 2000 पुरानो नाचका लाइन्स अवलोकन गराउने क्रममा विमान नाचका लाइन्स नजिक खेतमा खसेको थियो। दुर्घटना लगत्तै विमानमा आग लागि भएको थियो। विमानमा दुईजना पाइलट सहित 11 पर्यटक सवार थिए। दुर्घटनापछि विमानको भग्नावशेष वरिपरि चलेका शवहरू फेला परेको जनाइएको छ। अधिकारीहरूले हालसम्म मृतकको पहिचान सार्वजनिक गरेका छैनन्। उनीहरू कुन कुन देशका नागरिक थिए भन्ने विवरण पनि खुलाइएको छैन। अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरोटी बुझाउनुपर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनुपर्ने धरोटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिजा वन्ट बुझाउनुपर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल, बंगलादेश र भूटान सहित 50 देशका नागरिकले अमेरिकी विवान अर्थात व्यावसायिक र बिटू अर्थात पर्यटक भिजाका लागि आवेदन दिँदा यो धरोटी राख्नुपर्नेछ। र अन्त्यमा खेल समाचार। स्टाफ च्याम्पियनशीप सन् 2026 ड्र सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ। तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 17 बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। नेपाली कांग्रेस विभाजन उन्मुख संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सरकार र हिन्दूवादी प्रतिनिधिबीच 13 बुझे सहमति। रामसापको नामाडी फर्पो हुँदै खिम्ती जोड्ने मुख्य सड़क पहिरो खसेर अवरूद्ध। काठमाडौँ स्थित गोठाटारमा भएको आगलागीमा विभिन्न 14 पसलहरू जले। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा चालक दल सहित 13 ज्यान गयो। र स्टाफ च्याम्पियनशीप सन् 2026 ड्र सार्वजनिक। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकपछि एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरि विशद प्रसारण भइरहेको बिहान 9 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,

0: सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845541443, 9863023422।
7: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी,
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533,
10: र 98 5 40 40 200

0: 39 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ
1: स्तनपानलाई प्राथमिकता दिऊ दिगो सहयोग प्रणाली निर्माण गरौं
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
4: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाई उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा विभिन्न रमाइला मिठा गीतहरू बज्छ। आज आइतबारको बसाई हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म लोकगीतको ट्र्याक लिएर आएका छौं। तपाईँले ट्र्याक मार्फत गीतको भूल अनि गायक र गायिकाको नाम चिन्नुपर्छ। यदि तपाईँले चिन्नुभयो भने साथीसँगै सम्झन पाउनुहुन्छ, यदि तपाईँले चिन्नु भएन भने चाहिँ कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ। तपाईँलाई थाहा नै छ आइतबारको बसाई भने तपाईँले हामीलाई फेसबुक लाइभबाट पनि यति बेलाको बसाइमा कार्यक्रम सुनिराख्नु भएको छ। कार्यक्रम के कस्तो लाग्छ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ भने कमेन्ट पनि पठाएर तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ राजन महतराज छेत्रीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। तपाईँ 0840 40 0026 फटाफट फोन गर्दै सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मिठो रमाइलो गीत रहेको थियो, पानी धारा भन्ने बोलको गीत रहेको थियो। यो गीतमा आवाज रहेको छ सरोज लामिछाने, पवित्र डंगाल, साथै लय रहेको छ दिनेश श्रेष्ठको, म्युजिक एरेन्ज भएको छ नारायण डंगालको। यो मिठो गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0484000026 सहभागिता जनाउनु पर्ने हुन्छ र आजको बसाईमा गीतको ट्र्याक किन्नुपर्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँ कार्यक्रमबाट बाहिरिनु भएको छ। फेरि पनि तपाईँको फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ यो समय उकाली उरालीले बेसी गर्दै साथी भन्ज्याङ चौतारी गर्दै विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि हामीलाई एकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ। आजको बसाइमा चाहिँ एकदमै सजिला रमाइला मिठा गीतको ट्र्याक बज्छ र सोही गीतहरू पनि कार्यक्रममा बज्नेछ, तपाईँलाई थाहा हुनेछ। तपाईँ नियमित कार्यक्रममा सुन्ने साथीलाई कार्यक्रमको बारेमा खास भनिराख्न पनि पर्दैन र तपाईँ कहिलेकाहीँ मात्रै कार्यक्रम सुन्ने होइन, समयले भ्याउँदा मात्र सुन्ने साथीहरूको लागि हामीले जानकारी गराउनुपर्छ र कार्यक्रमको बारेमा मैले जानकारी गराएको पनि छु। साथीको साथी दिन कार्यक्रम लोकसरी आउने क्रममा तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। पक्कै आजको बसाई तपाईँसँग रहँदाखेरि विशेष बसाई रहनेछ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ भन्दा नि धनुजी बोल्नुभयो।
1: हजुर हजुर,
0: के छ धनुजी? म एकदम सन्चै आरामै छु, भन्नुहोस् न, तपाईँको खबर सुनाउनुहोस्।
1: म पनि एकदमै ठिकै छ, आरामै छु भन्नुपर्छ, राम्रै छ।
0: ल सन्चै आरामै हुनुहुन्छ, खानपिन खाइसक्नु भयो कि बाँकी छ?
1: छैन, बाँकी नै छ, म बारीतिर पो छु।
0: बारीतिर हुनुहुन्छ, ल बारीतिर हुनुहुन्छ, बारीतिर रहँदै गर्दा नि हामीलाई सम्झनु भयो, खुसी लागेको छ कार्यक्रममा आउनु भएकोमा। अब बिस्तारै काम सकाएर गएर खानपिन खानु होला है त।
1: हजुर हुन्छ, यहाँ बाख्रा पाठा चराउन आएको बारीतिर।
0: बारीतिर बाख्रा पाठा चराउँदै हुनुहुन्छ?
1: हजुर, खसिरहेको छ। अनि खाना त खानु भयो नि हजुरले?
0: मैले त नखानेको पनि हुँदैन सेर्नु धनुजी, म खाइवरी आएको छु, यहाँ चाहिँ भोकै हुनुहुन्छ। अब बिस्तारै बिस्तारै काम सकाएर खानु होला भन्छु है।
1: हुन्छ, भोकै त के हुनु, बिहान खाजा खाएर आएको।
0: ल ठिक छ, अब धनुजीले बिहान खाजा खानुहुन्छ, खाना अलि ढिलो खानुहुन्छ, हामी खाजा खाँदैनौँ, एकैचोटि खाना खाने दगुर्ने हो कि, त्यही भएर
1: एकदमै त्यो त हो, अब खाने त हो, जे खाए तापनि होइन।
0: हजुर, हामी के कार्यक्रमतर्फ लागौँ त।
1: हुन्छ न त,
0: कति नम्बरको रोज्नुहुन्छ त ट्र्याक चाहिँ?
1: एक नम्बरको साथीले एक नम्बरको साथीले फोन गरेर जानुभयो होइन।
0: साथीले चाहिँ अब बोल्नु पनि भएन, कुवाउनु भएको थियो, परिचय नै भएन त धनु चाहिँ।
1: ए हजुर, उहाँको कार्तिक होला उसो भाइ। हुन्छ, एक नम्बरकै राख्दिनु है।
0: ल एक नम्बरको ट्र्याक यहाँको लागि बस्छ, सुन्नु होला है।
1: हुन्छ, आयो भने भन्छु, आएन भने अब के गर्ने होइन।

0: Vamos ver.
1: Major?
0: Sono vaya.
1: Oi, oi, vanne baka. Vanne baka, jasto lagyo haina?
0: Jasto lagyo bhanuncha.
1: Ho. Ah, ke bhanna janchu ani sanu kesi? Ani gai cha ta kasto namai pa haina, auna jati naam ta bhiriyo.
0: सानो केसीको आवाज छ भन्नुहुन्छ
1: हजुर त्यो होइन कि
0: के भन्नुहुन्छ त
1: त्यही भन्छु है अब त्यसै लाग्छ खै कस्तो नामै बिर्सिहाले अर्को हुनुहुन्थ्यो कि उहाँको नाम पनि बिर्से उहाँ गायकको नाम पनि
0: सानो केसी भन्नुभएपछि मै भनौँ त त्यसो भए यो गीत एकैछिनमा कार्यक्रममा बज्छ है ल गीतको बोल रहेको छ बस्यो माया पहिलो नजरमा गीतको आवाज थियो भने गीतमा आवाज दिनुभएको थियो दिनेश श्रेष्ठ अनि स्मृति गौतमले है
1: ए आज चाहिँ रङ परेछ ल के गर्नु अब
0: गीतको बोल यहाँले लगभग मिलाउनु भयो कि जस्तो पनि लाग्यो है यहाँले वही वही त भन्नुभयो त्यो गीत छ नै छ तर खासमा गीतको बोल चाहिँ बस्यो माया भन्ने रहेको छ है
1: हजुर हजुर बस्यो माया
0: पहिलो नजरमा यो गीतलाई एकजना साथीलाई सम्झन पाउनुहुन्छ धनुजी सम्झनुहोस्
1: हुन्छ एकजना साथी त कसलाई सम्झिने हजुरलाई नै सम्झेर अनि सबैजनालाई भन्दै जान्छु ल
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजनेरजी उहाँले एकजना भन्दा पनि गीतको बोल्जिङ आउनुभएको थियो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको विषयमा सोही गीत बज्छ गीतमा आवाज दिनेश श्रेष्ठ स्मृति गौतमको रहेको थियो भने यो गीतमा कम्पोज दिनेश श्रेष्ठकै रहेको छ लय पनि दिनेश श्रेष्ठकै रहेको छ यो गीत हामी कार्यक्रममा राख्छौ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: Sendir tuşu bile gün kaçın. Döndür. Oldalı gayeli oldalı.
1: Aha, karikana idem emir sune ramayla gida brother sake gosek number ma parno safal bhai ko track bhai ko thiyo basyu maya pahilo nazar ma dine shrestha ani smriti gautam ka awaz ma raheko geet yadi bela arko sathi samparka ma hunuhuncha ko hunuhuncha swagat garchu hello कोही साथी हुनुहुन्थ्यो उहाँको पनि टेलिफोन सम्पर्क गरिएको छ फेरि पनि तपाईँको फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ आजको बसाई विशेष बसाई रहन्छ हामीलाई गाउँ बस्तीमा रहेर उकाली उराले बेसी गर्दै भन्ज्याङ चौतारी गरिरहँदाखेरि पनि सुनिराख्नु भएको छ होला भन्ने पनि लागेको छ कार्यक्रममा मिठा रमाइला गीतहरू बज्छ तपाईँले चाहिँ ट्र्याक मार्फत गीतको बोल अनि गायक र गायिकाको नाम चिन्नु भयो भने चाहिँ साथीलाई सम्झन पाउनुहुन्छ यदि तपाईँले चुन्नु भएन भने कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ तपाईँलाई थाहा नै छ यदि बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: नमस्ते
1: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: काठमाडौँबाट कुमार श्रेष्ठ
1: कुमारजी आज्ञा गर्नुहुन्छ भन्नु पर्ने दिन आयो त कुमार श्रेष्ठ भन्नुभयो ल अनि म सोस्तानीमा चाहिँ पढ्थेँ क्या कुमारजी आज्ञा गर्नुहुन्छ हिजो अगस्ती हुने भनेर अनि आज कुमारजीसँग पनि भेट भयो भन्ने लागेको क्या मलाई चाहिँ
2: पहिला नि भेट भयो होला
1: हो र मैले बिर्सेछु त्यसो भए
2: धेरै पछि फोन पाएँ त्यही भएर
1: अनि धेरै पछि चाहिँ किन आउनुभयो त योभन्दा अगाडि हामीलाई सम्झनै मन नलागेर
2: होइन त्यो व्यस्तता
1: व्यस्तता काठमाडौँमा बस्ने मान्छे सबै व्यस्त फुर्सद हामी मात्र छौँ कि हाल जस्तो लाग्छ बेला बेला
2: चाहिँ क्या
1: त्यस्तो लाग्छ र म त फुर्सदै छु यतिकै फुर्सदकै बसिरहेको छु जस्तो लाग्छ त अनि खानपिन खानुभयो कि बाँकी छ
2: खाना भइसक्यो हजुरको
1: मेरो पनि भइसकेको छ कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन आज
2: कार्यक्रम सुनिरहेको
1: छु सुन्दै हुनुहुन्छ कुन माध्यमबाट सुन्नु भएको छ
2: मैले फेसबुक लाइभबाट
1: सुन्दै हुनुहुन्छ ल कार्यक्रमको बारेमा अब जानकारी गराउनु परेन यहाँलाई हामी कार्यक्रमतर्फै लागौँ कति नम्बरको ट्र्याक रोज्नुहुन्छ चार नम्बरको भन्नुहुन्छ ल चार नम्बरको गीतको ट्र्याक बज्छ के रहेछ सुन्नु होला है त

0: Günaydın.
1: Adı.
0: Sen ne var ya?
1: Şimdi nasıl böyle help ki bu ne şey olmadı. Bunda da şunu yengi de öyle. Hadi. Gayet iyi. Sen onun kesin de sallarsın. Okey ne var ya?
0: Ta böyle mi anlandı?
1: Gayet iyi sen onun kesin yok. Dülükül dağına atıştım ben de işte kesin o.
0: Dülükül dağına. Babana bu ismi ismi kaldı ki derin seferi ya.
1: हजुर
0: त्यही भएर के भन्नु हुन्छ त यही उतारलाई आधिकारिक मान्नु हुन्छ अथवा परिवर्तन गर्नुहुन्छ ल त्यसो भए हाम्रो कुमारजीले एकजना साथीले सम्झन पाउनुहुन्छ गीतको बोल चाहिँ म भनौँ त ल नुवाकोटे दोस्रो दुई बोल रहेको छ है गीत अनि मनोकामनालाई परेवा चढाउला भन्ने गीत रहेको छ है अनि यो गीतमा आवाज सानु केसी भनेर मिलाउनु भएको छ कल्पना तामाङ प्रदीप चौला गाईको रहेको छ यहाँ एकजना साथीलाई सम्झन सक्नुहुन्छ भन्दै छुट्टिनुहुन्छ हस्त नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो कुमार श्रेष्ठजी उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले चाहिँ एकजना साथीलाई सम्झन पनि पाउनु भएको छ उहाँले चिन्नु भएको छ एकजना गायक मात्रै यो यति बेलाको बसाइमा उहाँले चार नम्बरको ट्र्याक रोज्नु भएको थियो सोही गीत कार्यक्रममा बज्छ त्यसपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ विश्रामपछि फेरि आउँछौँ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागज।

0: संस्था उडान नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692544।
4: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: 90 रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप
4: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
5: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
4: हो र कहाँ अनि सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
7: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
6: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
7: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
7: हिंसा सहनु हुँदैन आवाज आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

0: कार्यक्रममा विधिले मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्राम बस्दै फेरि आइसकेका छौं। तपाईँले आजको विषयमा 048-40-0026 सहभागिता जनाउनुहोला र तपाईँले गीतको ट्र्याक मार्फत गीतको बोल, गायक र गायिकाको नाम चिन्नुपर्छ। यदि चिन्ने साथीले साथी सम्झन पाउनुहुन्छ, यदि नजाने साथीले कार्यक्रमबाट बाहिर हुन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुरा गर्न सक्दैनौँ, बाहिरिसक्नु भएको कि जस्तो पनि लाग्यो। ठिकै छ, पालो तपाईँको रहेको छ, तपाईँको पनि फोन लाग्छ। आजको विषयमा तपाईँले चाहिँ कार्यक्रममा आउन सक्नुहुन्छ र सहभागिता पनि जनाउन सक्नुहुन्छ। यति बेला हामीलाई फेसबुक लाइभबाट धेरै साथीहरूको कमेन्टहरू पनि प्राप्त भएको छ। यति बेला हुनुहुन्छ साथी धर्मराजजी, उहाँ लेख्नुहुन्छ, नमस्ते, शुभ दिन, म ढोकाल धर्मराज बिर्तामोट झापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज असार साउन 17 गते जन्मदिन मनाउनु हुने बाउजु दुर्गा सुवेदी ढकाल, त्यसै गरी दिदी सखी लागिरे, त्यसै गरी झापाकी बहिनी अञ्जली बोहरा र विमला पौडेल, काठमाडौँकी मिडिया प्रेमी बहिनी सञ्जिता मगर लामालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै जन्मदिन मनाउने सबै साथीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौ। त्यसै गरी धनु गजमेरजी लेख्नुहुन्छ, दिदी नमस्कार, कार्यक्रम सुन्दैछु है, ओखलढुङ्गा बाचा बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु भन्दै थिए, गइसक्नु भएको छ। राजकालीकोटेजी पनि लेख्नुहुन्छ, हेलो नमस्कार है, म झापाली हिरो राजकालीकोटे बिर्तामोड झापा गर्वै हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। कुमार श्रेष्ठजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु, दोलखा मार्बु घरमै हाल काठमाडौँबाट कुमार श्रेष्ठ हो। अब बस्ने भएका हजुरलाई, मेरो परिवारलाई, साथीमा तनु गजमेर लगायत सबै साथीलाई अब बस्ने भएका समर्पण गर्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सिम्पल इच्छा थानेजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। धनु गजमेर धनु रावतजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार, म सुन्दैछु है, सुरुखेतबाट सम्झना सबैको लागि अब बज्ने भएका सबै सबैलाई भन्दै हुनुहुन्छ। बिर्जन लिम्बुजीले पनि हेलो हजुर, नमस्ते है, म अब बज्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ विनोद डेकेन्द्र आसन लिम्बु लगायत मलाई बिर्जन लिम्बु भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु, अब बज्ने गीत भन्नुभएको छ। रजन बिहाइनी राईले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। भोजपुरे सानो केसीजीले पनि सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। मिनमाया घिसिङजीले पनि नमस्ते दिदी, म पनि काठमाडौँबाट मिनामाया तामाङ कार्यक्रम सुनिरहेको छु, बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्कार नाना, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। अब बज्ने गीत विशेष गरी शर्मिला राई चाहिँ बिरामी हुनुहुन्छ, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ। मम्मी बाबालाई सम्झेको छु, मम्मी अञ्जन यात्री प्यारीको लागि, त्यसै गरी बाबा विनोद साङपाङ, मरिषा बाम्पुबा, रञ्जित राई लगायत मलाई जति पनि साथीहरूले कल्पना साङपाङ भनेर चिन्नुहुन्छ, उहाँहरू सबै सबैलाई अब बज्ने मिठो गीत मेरो तर्फबाट समर्पण गरे भन्नुभएको छ। कल्पनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी यमुना वाइबाजीले पनि नमस्ते है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुमित्रा लिम्बुजीले पनि नमस्ते हजुर, कार्यक्रम सुनिरहेको छु है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। टेगु छेत्रीजीले पनि नमस्कार हजुर, गुड मर्निङ, हजुरलाई सन्चै एवं आरामको कामनाको साथ कार्यक्रम सुन्दैछु है, म यता तनहुँबाट, मौसमी अवस्था पानी परिभएको छ, शीतल छ मौसम, अब बज्ने मिठो गीत हजुरलाई रेडियो होली युनिट परिवारलाई भन्दै मलाई टेगु छेत्री भनेर चिने नचिने सबै सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? फेरि भन्नुहोस् न नाम। गीता आजको खबर के छ, आरामै हुनुहुन्छ? मेरो पनि एकदम ठिक ठाक छ. यहाँको आवाज कति आइरहेको छ, हामी कार्यक्रम तर्फै लाग्छौँ है. ल, कति नम्बरको ट्र्याक रोज्नुहुन्छ नि
1: दिदी? मैले आज कार्यक्रम सुनेको छैन, कति कतिको गयो?
0: एक र चारको गयो, अरू बाँकी नै छ है त. दुई, तिन, पाँच, छ बाँकी छ.
1: मलाई ती तिन राखिदिनु न है.
0: तिन नम्बरको?
1: हजुर.
0: ल, तिन नम्बरको ट्र्याक बज्छ, यहाँले ध्यान दिएर सुन्नु होला है त.

0: गीताजी
1: हजुर
0: सुन्नुभयो
1: भन्नुभयो चाहिँ दिदी हजुर
0: हजुर
1: गीतको बोल चाहिँ मलाई स्याउली बजारमा भयो नि जस्तो लाग्यो
0: लाग्यो मात्रै भन्नुहुन्छ के यसैलाई आधिकारिक मान्नुहुन्छ त नि
1: हो नि भन्छ है दिदी हजुर
0: स्याउली बजारमा भन्नुभयो स्याउली बजार भन्दा अगाडि चाहिँ के छ त यसको गीतको बोल थाहा छ गीतमा आवाज को कसको छ त्यो पनि भन्नुहोस् न त ल त्यसो भए मै भन्छु यहाँले सुन्नु होला र यो गीत पनि बज्छ है त ल यो गीतको बोल रहेको छ ताना तान भयो हाना हान भयो त्यसपछि मात्रै स्याउली बजारमा छ है यहाँले सुन्नुभयो गीतको बोल आवाज पनि सुन्नुहोस् कसको छ भनेर विशाल सोने त्यसै गरी शान्तारानी परिवारको रहेको छ यो ताना तान भयो हाना हान भयो बोलको गीत कार्यक्रममा हामी अब राख्छौ यहाँले सुन्नुहोला अब गीतको बोल चाहिँ मिलाउन खोज्नु भएको थियो एकजना साथीलाई सम्झनुहोस्
1: सबैभन्दा त यहाँ प्यारो मेरो दिदी काजुबाट चाहिँ अर्कै भन्न चाहन्छु र मेरो घर फ्यामिलीको सबैको अघि भन्न चाहन्छु र साथी इन्दिरा गदाल भन्दै सम्झिन्छु
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी उहाँले 3 नम्बरको ट्र्याक बज्नु भएको थियो त्यति बेला ताना तान भयो हाना हान भयो स्याउली बजारमा भन्ने बोलको गीत बज्छ कार्यक्रममा त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा यो मिठो गीत बजिसकेको छ, त्यसपछि हामी फेरि पनि आइसकेका छौँ। हामी कार्यक्रमको अन्त्यतिर पनि हामीलाई आइसकेका छौँ। 10:47 गइसकेको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला म लाग्छु तपाईँकै फेसबुक कमेन्ट भाषण गर्नेतर्फ नै हामीलाई धेरै धेरै भन्दा धेरै साथीको कमेन्टहरू प्राप्त भएको छ यति बेलाको अवस्थामा। हुनुहुन्छ अर्को साथी, हामी तपाईँकै कमेन्टहरूलाई भाषण गर्दैछौ यति बेला। हुनुहुन्छ सुमित यापा सुनवा किरातजी, उहाँ लेख्नुहुन्छ, नमस्कार है हजुर, खाना खानु भयो त, म कार्यक्रम सुन्दैछु। रामेसाब देउराली घर भइहाल चाहिँ काठमाडौँबाट अब बस्नु गीत मेरो घर परिवार लगायत सबैको लागि भन्दै हुनुहुन्छ। अमिनाजीले पनि नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु यता दोलखाबाट भन्नुभएको छ। अब बस्नु गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। हाम्रो धनुजीले चाहिँ लेख्नु भएको छ, म कन्फ्युजमा भन्दै हुनुहुन्छ है। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो, गुड मर्निङ, नमस्कार सञ्चालिकाज्यू।
0: गुड मर्निङ, नमस्कार हजुर, यो आवाज सुन्न त सुने मलाई ठ्याक्कै नाम आएन
1: हजुर, यो आवाजको धनी चाहिँ म उदयपुरबाट बोल्दैछु, टेक बहादुर पुमा राई।
0: हाम्रो टेकजीको खबर के छ त?
1: हजुर मेरो चाहिँ ठिकै छ हजुर। ऊ सम्झना सञ्चालिका सम्झनाजी होइन हजुर,
0: प्राविधिकमा हुनुहुन्छ है त हाम्रो सम्झनाजी?
1: ए हजुर, ए हजुर, चाहिँ
0: मेरो नाम आएन हाम्रो टेकजीलाई
1: ला नामै आएन हजुर, बर हाम्रो सञ्चालिका सम्झनाजीको र हजुरको बोली चाहिँ एउटै छ क बोली, त्यस्तै लाग्दैछ क मलाई।
0: एउटै एउटै सुन्दैन भएछ, हामी दिदी बहिनी एउटै त पक्कै सुन्नै पर्यो नि होइन टेकजी?
1: हजुर
0: मेरो चाहिँ नाम ललिता है त।
1: ए हजुर, त्यस्तै हजुर, एउटै बोली छ क हजुरहरूको चाहिँ।
0: टेकजीले मलाई नै चिन्नु भएन, मलाई त नरमाइलो पो लाग्यो त नि।
1: ए हो हजुर हजुर, हुन्छ नि, अरू बेला अब चिनाउँला नि त हजुरलाई।
0: रमाइलोको लागि मात्रै भनेको, अब सधैँभरि सबैको नाम त आउँदैन नि त होइन?
1: हजुर हो नि सञ्चालिका,
0: ठिक छ, के छ नयाँ खबर सुनाउनुहोस् त।
1: हजुर नयाँ खबर चाहिँ ठिकै छ, नयाँ नौलो खबर चाहिँ यता उदयपुरतिर पनि के गर्ने त, चर्को चर्को घाम लागेर गर्मी भएर यता पनि पर्नु सकेको छैन यता म बसेको उदयपुरमा।
0: यता त अनि बिहानी पख पानी पर्यो, मौसम शीतल छ
1: हजुर, हाम्रोमा त खै के को पानी त, पानी नै आएन यहाँ त म्याडम।
0: अब पानी बोलाउनु पर्यो, त्यही भएर
1: हजुर तपाईँको चाहिँ नि अब साउनभरि त पानी नै पर्दैन जस्तो लाग्दैछ यहाँ त।
0: ठिक छ, आउन पनि सक्छ, हाम्रो पनि हिजो अस्ति अस्ति केही दिन चाहिँ पानी परेन, तर पानी आउला जस्तो थिएन, बिहानी पक्कै पानी पर्यो, मौसम शीतल छ, धुलो पनि उड्दैन, एकदम रमाइलो छ, बाहिर मजाले उग्रिगासन हरियाली मजाले हेर्न पाइएको छ, यस्तै छ है त।
1: सबैजना अनि हजुरहरू आराम कुशलमा नै हुनुहुन्छ होला। अनि सञ्चालिकाज्यू यो शुभकामना राख्नुपर्ने हो कि गीत रोक्नुपर्ने हो आज?
0: आज चाहिँ हामीले गीतको ट्र्याक लिएर आएका छौँ, यहाँले चाहिँ ट्र्याक बोल्छ, गीतको बोल अनि गायक गायिकाको नाम चिन्नुपर्छ, चिन्नु भयो भने साथी सङ्गीत सम्झन पाउनुहुन्छ, यदि चिन्नु भएन भने छुट्नुपर्छ कार्यक्रमबाट।
1: कति कति नम्बरको छ?
0: एक नम्बर, तीन, चारको चाहिँ बजिसकेको छ, दुई, पाँच र छ नम्बर बाँकी छ।
1: खोइ अब एकचोटि पाँच नम्बरको लगाइदिनु, अब जानेन जाने भने जाने, जानेन भने त के गर्नु है, पाँच नम्बरको गरौँ न त।
0: ल पाँच नम्बरको ट्र्याक यहाँको लागि बच्छ, ध्यान दिएर सुन्नु होला है त।
1: हुन्छ सञ्चालिकाज्यू।

0: हजुर सञ्चालिका ज्यू,
1: सुन्नुभयो?
0: सुन्नु त सञ्चालिका ज्यू, अलिकति मलाई आएन, पास पो गर्नु पर्यो.
1: आएन भन्नुहुन्छ?
0: हजुर.
1: ल त्यसो भए म भन्छु, सुन्नुहोस् त है त.
0: हजुर हुन्छ.
1: ल गीतको बोल रहेको छ नजुदाउ आँखा त्यसरी. गीतमा आवाज रहेको छ रामजी खान अनि चन्दाउदियालको है.
0: ए हजुर हजुर.
1: ल हुन्छ, यहाँले अब साथी सँगै सम्झना पाउनु भएन, यो गीत कार्यक्रममा बज्छ, सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छु है. हवस् त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो टेक बहादुर पुमा आज उदयपुरबाट. अब चाहिँ म फोन लिन समय कम छ, धेरै साथीको फेसबुक कमेन्ट प्राप्त छन्, सोझो मिठोमा भाषण गर्दै म पनि विदा हुने पर्ने बेला भइसकेको छ. यति बेला जनक रोजाली मगरजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. त्यसै गरी युनिश बुबारजीले पनि सुन्दैछु, नमस्कार, गुड मर्निङ भन्दै हुनुहुन्छ. त्यसै गरी रमिता श्रेष्ठजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु मन्तली बाचा बबज निगत सबैको लागि भन्दै हुनुहुन्छ. अमृत कुमार खड्काजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. गुमा राणा मगरजीले पनि नमस्ते है, म चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ. त्यसै गरी शर्मिला हायुजीले पनि दिदी नमस्ते है, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ. यता सिन्धुली बाजा अब बस्नेगी त सबैको लागि ल भन्नुभएको छ. सुमिता थामेजीले पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है, म पनि सुन्दैछु यता सिन्धुलीको बस्तीपुरबाट भन्नुभएको छ. रमिता श्रेष्ठजीले चाहिँ नुवाकोट यो झिल्के है भन्दै हुनुहुन्छ, अघि नैको गीतको ट्र्याक भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. रामजी घिमिरेजीले पनि नमस्कार, सम्पूर्ण मित्रमा चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ. मुना मुखियाजीले पनि सुन्दैछु ला भन्दै हुनुहुन्छ. त्यसै गरी बुधवीर तामाङजीले पनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते नमस्कार, आरामै हुनुहुन्छ? म बुधवीर तामाङ हो, काभ्रे पलाञ्चोको घर भई हाल चाहिँ काठमाडौँबाट अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ. टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल चाहिँ काठमाडौँबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ. सोरिका क्षेत्रजीले पनि नमस्ते है, म पनि सुन्दैछु भन्दै हुनुहुन्छ. मनकुमारी कान्छी कुलुङजीले पनि शङ्खुवा सदाबाट सुन्दैछु भन्दै हुनुहुन्छ. दीपिका पूर्व छाने बगरजीले पनि नमस्कार दिदी, म काठमाडौँबाट सुन्दैछु ल भन्दै हुनुहुन्छ. शिवजी राणा मगरजीले पनि नमस्कार छ है हजुर, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ. रामी छापको साथी हालसी हेटोडाबाट. त्यसै गरी प्युठाने लिनु गिरीजी हुनुहुन्छ, उहाँले पनि नमस्कार है, म फेसबुकका साथीहरू सबैलाई सम्झिरहेको छु मैले चाहिँ भन्दै हुनुहुन्छ. सुभाष कार्कीजीले पनि नमस्कार, म यता दोलखाबाट भन्दै हुनुहुन्छ. त्यसै गरी अर्को साथी हुनुहुन्छ दोलखाली सरोज खड्काजी, उहाँ पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु दोलखा हाल चाहिँ काठमाडौँबाट. रिमा थामीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ. टेक बहादुर पुमाजीले पनि नमस्कार छ शुभ बिहानी भन्दै हुनुहुन्छ, मेरो आइडी भन्ने छ, उहाँ पनि लेख्नुहुन्छ. ओखलढुङ्गाबाट ओखलढुङ्गाको चरणालुबाट कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी सुमिता लिम्बोजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. त्यसै गरी यति बेला कर्णप्रिय केसीजी पनि लेख्नुहुन्छ, हजुर लगायत सम्पूर्णमा शुभ दिनको कामना, म चाहिँ यता कर्णप्रिय केसी दाङ तुलसीपुर घर भई हाल चाहिँ भारतको हिमाञ्चलबाट भन्नुभएको छ. दमरदा दामोदर ग्यावालीजीले पनि लेख्नु भएको छ, नमस्कार, म दामोदर ग्यावाली भन्दै हुनुहुन्छ, गुल्मीको मान्छे, हाल चाहिँ भारतको केरला राज्यबाट कार्यक्रम सुनिरहेको छु ल भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी मुडा राई लिम्बुजीले पनि दर्शन नमस्कार है दिदी, म यता धनकुटाबाट कार्यक्रम सुनिरहेको छु, अब बस्ने गीत सबैको लागि समर्पण गर्दै छुट्टी भन्नुभएको छ. उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ भन्दै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैले देखेको धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. र आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो धनु गजमेर कुमारी श्रेष्ठ, गीता कुमार श्रेष्ठजी हुनुहुन्थ्यो, मैले कुमारी भने कुमार श्रेष्ठजी. त्यसै गरी गीता गदाल टेक बहादुर कुमार राई हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. साथै कार्यक्रम लोककोशीले अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि सबैजनामा रहेर मलाई साथ दिनुभयो. सम्झना कर्णकी र कार्यक्रमको शुरूआतमा हुनुहुन्थ्यो राजन महतारा छेत्रीजी. उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो टेक बहादुरजीले रोज्नु भएको पाँच नम्बरको ट्र्याकको गीत नजुदाऊ आँखा त्यसरी रामजी खाँडा चन्द औरियालको आवाजमा रहेको यो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककौशलको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्ते.

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। यति बेला 50% काम सम्पन्न भएर लामो समयदेखि अलपत्र परेका आयोजनामा सरकारले म्याद थपेको प्रक्रिया अघि बढ़ाएको छ। सरकारले सार्वजनिक गरेको सार्वजनिक खरिद 15 संशोधन नियमावली 2083 म्याद थपको बाटो खुल्ला गरेपछि सिंहदरबारमा निर्माणाधीन संसद भवन लगायतका विभिन्न ठूला तथा अधूरा आयोजना म्याद थप्ने तयारी भइरहेको छ। बालेन सरकारले ठेकेदारहरूको निरन्तरको दबावमा सार्वजनिक खरिद नियमावली 2067 15 संशोधन गरेको खुलेको छ। लामो समयदेखि अलपत्र परेको र म्याद सकिएका निर्माण आयोजनाहरूको अन्तिम पटक म्याद थप गर्ने सरकारले आयोजना राजपत्रमा सूचना प्रकाशित गरे पनि यस निर्णयप्रति प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय भित्रैबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 2083 असार 30 गते सार्वजनिक खरिद 15 संशोधन नियमावली 2083 जारी गर्दै अड्किएका आयोजनालाई निकास दिने बाटो खुल्ला गरेको हो। तर निर्माण व्यवसायीहरूको निरन्तरको दबाव सामु बलियो भनिएको वर्तमान सरकारले पनि घुँडा टेकेको र म्याद थपको गलत अभ्यासलाई निरन्तरता दिएको भन्दै प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले असन्तुष्टि जनाएको छ। मध्य प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहाते किसरलाई सम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा 24 पुल निर्माण भइसकेका छन् भने 90% भन्दा बढ़ी सड़क कालोपत्र भएको छ। यहाँ स्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सरलाई सम्मको 106.43 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। तनुषामा 3, सरलाईमा 7, महतरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। सिराहामा 29.98, महतरीमा 91.56, सर्लाहीमा 151.51 किलोमिटर निर्माण भएको छ। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुने बताएको छ। उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1 लाखदेखि 10 लाख रूपियाँसम्मको चिट्टा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा दुईजनाले जनै 10 लाख रूपियाँको उपहार पाउनेछन्। व्यवसायिक प्रयोजनले खरिद गरिएका बिल टेलिफोन इन्टरनेट विद्युत गाड़ी तथा ढुवानी सेवा तथा हवाई टिकटका बिल सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट लिएका बिल भने कार्यक्रममा सहभागी हुन पाइने छैन। एउटै बिल वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद एक पटक भन्दा बढ़ी लटरी कार्यक्रममा समावेश हुन नपाउने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै लौर अनलाइनबाट पोर्टल संचालनमा ल्याएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था क्रमश सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै अधिकांश क्षेत्रमा जारी निषेध आदेश हटाएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद आर्यलद्वारा जारी सूचना अनुसार अब दिवाञ्जगंज, भोकराहा, नरसिंह कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहेको भएको छ।
रहने भएको छ। स्थानीय प्रशासन एन 2028 को दफा 6 को उपदफा 3 क बमोजिम जारी गरिएको निषेध आदेश ती 4 स्थानीय तहमा आइतबार बिहान 9:30 बजेदेखि साँझ 7 बजेसम्म लागू हुने प्रशासनले जनाएको छ। यसअघि सुनसरीका 10 स्थानीय तहमा लागू गरिएको निषेध आदेश सुरक्षा अवस्थाको समीक्षा पश्चात अन्य स्थानबाट हटाएको हो। प्रशासनका अनुसार जिल्लाको समग्र सुरक्षा व्यवस्था क्रमशः सामान्य बन्दै गएको पाएकोले निषेध आदेशको दायरा सीमित गरिएको हो। प्रशासनले निषेध आदेश कायम रहेका क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन, जुलुस प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै आदेशको पूर्ण पालना गर्न सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ। दुर्लभ वन्य जन्तु एकसिंगे गैंडा मारेको अभियोग प्रमाणित भएर 15 वर्ष कैद 10 लाख रूपियाँ जरिवानाको सजाय पाएका तर जेएनजी आन्दोलनका क्रममा गत वर्षको भदौ 25 भरतपुर कारागारबाट फरार रहेका एकजना कैदी घरबाटै पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको पहाड़ी बेग राप्ती नगरपालिका एक थाकलटारका 45 वर्षीय आयत सिंह लामा रहेको चितवन प्रहरीले जनाएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक डीएसपी चन्द्र भूषण यादवका अनुसार आज आइतबार बिहान पख 3:15 बजे लामालाई प्रहरी उनको घरबाटै समाएको हो। भण्डारमा रहेको इलाका प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको थियो। लामाको साथमा एक थाना भरुवा बन्दुक समेत बरामद भएको डीएसपी यादवले जानकारी दिनुभएको छ। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। मनसून वायुको प्रभाव कायम रहेको र आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी बागमती कर्णाली गण्डकी र लुम्बिनी प्रदेश केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पर्सा बारा चितवन र नवलपरा सीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी बाराको सिमरा नवलपरासीको नवलपुर सीतापुर लगायतका अति ठूलो पानी परेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भाग 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाको इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दावी गरेका छन्। इरानसँग छुट्टै सम्झौता हुने सम्भावना देखिकाले यो निर्णय गरिएको उहाँले बताउनु भएको छ। ट्रम्पका अनुसार अमेरिका इरान विरूद्ध कार्यवाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो। प्रस्तावित सम्झौतामा तुरन्तै हर्मुज जलर मरूमध्ये पूर्ण खुल्ने र इरानको आणविक खतरा अन्त्य गर्ने अवस्था समावेश हुने दावी पनि उल्लेख गर्नुभएको छ। सम्पन्न हुन सकी इरान इजरायलले पनि इरानमाथिको आक्रमण रोक्ने बताउनु भएको छ। खबरको अन्त्यमा खेल खबर। साफ च्याम्पियनशीप सन् 2026 र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिएको छ, तर प्रतियोगिता शुरू हुन अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कोर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगितामा शुरू हुन अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समय एमा हुनुपर्नेछ। समूह बीमा भारत मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगितामा आउँदो नोभेम्बर 4-17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्।
हौस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सघि साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हौस त नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
9: हजुरको रेडियो 102।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
3: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया,

0: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
0: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
0: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मिएको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: कुल सम्पन्न, चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य, इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दावी, तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, र प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा आर्सेनलले जिरोनालाई 4-1 हरायो। नेपाल खबरमा अब पूरा खबर। आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा पुल सम्पन्न, चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य, इरान युद्ध अन्त्यका लागि आज काठमाडौँ उपत्यका सहित 37 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर, ललितपुर सहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढ़ीको जोखिम छ। त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहु, कास्की, पर्वत, स्याङजा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, सुर्खेत, दैलेख, अछाम, दोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले खोला, नदी तटीय क्षेत्रमा आकस्मिक बाढ़ी आउन सक्ने भएकोले सावधानी अपनाउन पनि आग्रह गरेको छ। आज दिउँसो देशका पहाड़ी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराईका केही ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज राति र भोलि पनि पहाड़ी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एक दुई ठाउँमा आरीघोप्टी वर्षाको सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार मनसून पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म नै देशभर वर्षाको सम्भावना छ। आज र भोलि अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न उहाँको सल्लाह छ। विशेष गरी बीपी राजमार्गको धुलीखेल रोशी मूलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे मलेको मुगलिन जुगेडी खण्डमा सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न उपाध्यायको सल्लाह छ। गृहमन्त्री सुदन गुरूङले अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड़ दिनुभएको छ। धनुषामा हिन्दूवादी संगठन लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि संचारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनु भएको छ। गृहमन्त्री गुरूङले देशको शान्ति, सुरक्षा र एकतालाई मजबूत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको दोहोर्याउनुभयो। उहाँले पछिल्लो समय देखिएका विवादलाई संवादको माध्यमबाट समाधान गर्दै अघि बढ़न सरकारवाला सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ। गृहमन्त्री गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। सुनसरीको देवानगंज 3 कप्तानगंजमा गएको आइतबार राति युवाहरूको दुई समूहबीच भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन पनि विस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि झण्डै एक हप्तापछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएका छन्। आज सुनसरी, सप्तरी लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकाल्ने तयारी छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि केही खुकुलो बनाएको छ। मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यो खण्डमा 24 पुल निर्माण भइसकेका छन् भने 90% भन्दा धेरै सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406.43 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सिराहामा 29.98, महोत्तरीमा 91.56, सर्लाहीमा 151.5 किलोमिटर निर्माण भएको छ। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 1033 किलो गाँजासहित मोरङबाट ट्रकका चालक पक्राउ, आज सुनको भाव तोलामा 1800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि मुसलधारे वर्षाको सम्भावना, 37 जिल्लामा बाढ़ीको जोखिम, अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न सल्लाह, अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरूङको जोड़ लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मोरङको रतुवामै नगरपालिका 10 सोमबारेबाट 1033 किलो भन्दा धेरै गाँजासहित ट्रकका चालक पक्राउ परेका छन्। 1033 किलो 484 ग्राम गाँजासहित धनकुटाको पाक्रीवास नगरपालिका नौहिलेका 28 वर्षीय उमेश तामाङलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरीकारले मोरङले जनाएको छ। इलाका प्रहरीकारले सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीका लागि छुटेको को 143073 नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका 31 पोकाबाट गाँजा बरामद गरेको जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। अस्ति शुक्रबार बढ़ेको सुन चाँदीको भाव आज घटेको हो। सुन आज तोलामा 1800 रूपियाँले घटेको छ। भाव घटेर सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले घटेको छ। शुक्रबार तोलामा 50 रूपियाँले बढ़ेर तोलाको 4,360 रूपियाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको 4,315 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक खाका तयार भएको दावी गर्नुभएको छ। सम्झौताको रूपरेखा तयार भएको दावीसहित उहाँले तत्कालका लागि इरानमा नयाँ सैन्य आक्रमण नगर्ने संकेत पनि गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको चेतावनी दिनुभएको थियो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा खुल्ला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताउनु भएको छ। यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु, उहाँले उल्लेख गर्नुभएको छ। ट्रम्पका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ। यद्यपि ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द छ। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरेका थिए। गएको जूनको मध्यतिर भएको अन्तरिम युद्ध पछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो, तर स्ट्रेट अफ हर्मुजमा जहाजमाथि पुनः आक्रमण भएपछि केही हप्तामा युद्ध विराम भंग भएको थियो। नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनाव नजिकै जाँदा यो युद्ध ट्रम्प प्रशासनको लागि राजनैतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ। विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको यो युद्ध अमेरिकी नागरिकमाझ पनि लोकप्रिय नरहेको विश्लेषण गरिएको छ। र अब खेल खबर। आर्सेनलले प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ। गैराती भएको खेलमा इंग्लिश क्लब आर्सेनलले स्पेनिस टोली जिरोनालाई 4-1 गोलले पराजित गरेको हो। खेलमा आर्सेनलका नयाँ अनुबन्धित ग्रीक फरवार्ड क्रिस्टोस जेलिसले डेब्यूमै गोल गरेका छन्। अब आर्सेनलले आफ्नो दोस्रो प्री सिजन खेल अगस्त 5 रियल बेटिससँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि मुसलधारे वर्षाको सम्भावना, 37 जिल्लामा बाढ़ीको जोखिम, अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न सल्लाह। तराई मधेशको जनजीवन विस्तारै लयमा फर्किन थाल्यो, अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरूङको जोड़। हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, 24 पुल सम्पन्न, चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य। इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दावी, तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत। र प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा आर्सेनलले जिरोनालाई 4-1 हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गर्नुहोला।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
3: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402039।
2: सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 9863023422।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
5: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हो नि। त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथै हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ नै नेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु

सुनेर साथीहरूलाई हामी कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा तपाईँले बस्ने गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। देश तथा विदेशमा रहेर पनि हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशाका साथ यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में एकदम मीठो गीत जन्म जन्म जीवला संगे भाके बरपीपलू बरपीपल चलचित्र गीत रहेको थियो। इसमें आवाज रहेको छ आनन्द कार्की सुनीता सुब्बा रहेको छ भने लिरिक्स में रहेको छ लक्ष्मीनाथ शर्मा र त्यसैगरी म्यूजिक में रहेको छ साथी हुनुहुन्छ सम्बोजित बास्कोटा र कास्टमर हुनुहुन्छ श्री कृष्ण श्रेष्ठ र पूजा चान्ज हुनुहुन्छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला चलचित्र गीतहरू चाहिँ आजको अवसायमा बज्नेछ र तपाईँले पनि सहभागिता जनाउनुहोस्। बज्ने गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई सम्झनुहोस् र यस समय तपाईँ पहिले ओह्राली गर्दै हुनुहुन्छ होला, ओह्राली छर्दै हुनुहुन्छ, उकाली चढ्दै हुनुहुन्छ होला, विभिन्न काममा व्यस्त हुनुहुन्छ होला, रोपाई गर्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार
1: दिदी, नमस्ते
0: नमस्कार। नमस्ते नमस्कार। ए चलचित्र सम्बन्धी गीत रहेको छ, लोकगीत अब सांगीतिक भन्नुभयो, ठिकै छ। अनि के छ हाम्रो कहाँदेखिको साथी बोल्नुभयो?
1: म लामो समयपछि नै बोल्न पाएको छु, दोलाखाको सुरीबाट सुशीला बस्नेत भन्नुभएको छ दिदी।
0: सुशीला बस्नेत बोल्नुभयो?
1: हजुर।
0: के छ सुशीलाजीको खबर?
1: मेरो खबर एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ हजुरसँगै। रामेछापतिरको के छ?
0: मलाई लागे त हाम्रो रामेछापतिरको खबर एकदम ठिक छ भन्नुपर्छ। मन्द मन्द घाम लागेको जस्तो हो कि जस्तो भइरहेको छ। अहिले अघि बिहान बढी चाहिँ पानी पर्यो होइन, बेलुकादेखि पानी परिरहेको थियो, अहिले चाहिँ त्यस्तै छ भन्नुपर्छ। एकदम शीतल शीतल महसुस भइरहेको छ। अनि हामी कार्यक्रममा हजुरसँग यति मिठा आवाज सुन्नको लागि उपस्थित भइराखेका छौँ र कार्यक्रमको विषयवस्तुमा आज के गर्नुपर्छ भन्ने कुरा हजुर हाम्रो सुशीलाजीलाई थाहा छ कि थाहा छैन? थाहा छ। अनि कार्यक्रम धेरै समयपछि उपस्थित हुनुभयो कार्यक्रममा, के छ अरू खबर सुनाउनुहोस्?
1: मेरो खबर सबै ठिकै छ। मौसमको कुरा गर्नु पर्दाखेरि पानी परिरहेको किसिम भन्नुपर्छ।
0: के भन्नुभयो?
1: मौसमको कुरा गर्नुपर्दा चाहिँ पानी परिरहेको छ किसिम भनेको दिदी।
0: पानी परिरहेको छ त्यो त?
1: हजुर
0: ठिकै छ, पानी परिरहेको छ। यता चाहिँ परेको छैन, पानी अहिले रहेको छ, भन्दा भन्दा घाम लागेको छ, यस्तै छ भन्नुपर्छ यताको मौसमको कुरा गर्नुपर्दा। कार्यक्रममा आउनुभयो धेरै समयपछि, खुसी लागेको छ, मिठो कुराकानी भयो। अरू केही नयाँ नौलो खबर छ?
1: सबै ठिकै छ भन्नुभयो दिदी।
0: त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त।
1: दिदी
0: आफ्नो साथीसँगलाई सम्झनुहोस्।
1: हुन्छ, यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, सर्वप्रथम त लामो समयपछि कुरा गर्न पाइयो, पृष्ठपल्ट दिदी हजुरकै लागि भन्न चाहन्छु। अनि हाम्रो टेक्निसियन लगायत हाम्रो हजुरको एफएम अल इन्टरटेन्सको लागि भन्न चाहन्छु, विशेष मेरो घर फ्यामिली मेम्बरहरू भएको सम्पूर्णको लागि भन्न चाहन्छु। अनि दाई हुनुहुन्छ उदयपुरतिरै हुनुहुन्छ, दाई निकेश बस्ने, दाई निकेश बस्नेको पनि भन्न चाहन्छु। अङ्कल आन्टी सुरीदेखिको जग्गासम्मको यात्रा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरेर दिदी हुनुहुन्छ सिन्धुपाल्चोकतिरै दिदी गायत्री भण्डारीको लागि भन्न चाहन्छु, अनिता भण्डारीको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरेर हुनुहुन्छ साथीहरू दुर्गा मगरको लागि पनि भन्न चाहन्छु, दाई ध्रुव पाण्डे रिता सुनाको लागि पनि भन्न चाहन्छु, त्यसैले सबिन श्रेष्ठको लागि पनि भन्न चाहन्छु, अनि दाई देवमाजीको लागि पनि भन्न चाहन्छु। मलाई जतिले पनि सुशीला बस्नु भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि फेसबुक लाइभ गरेर सुनेर बस्नुभयो, मभन्दा अघि आउनुहुन्छ पछि आउनुहुन्छ सम्पूर्ण साथीहरूलाई एकै मिठो मिठो सम्झना मिठो माया भन्न चाहन्छु ल। नमस्ते।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो सुशीला बस्नेतजी हुनुहुन्थ्यो, धेरै समयपछि उहाँसँग कुराकानी भयो, मिठो कुराकानीको साथमा पनि छुटेर सहन भइसकेको पालो तपाईँको रहेको छ 0440 40 00 24 फोन गरेर तपाईँ सहभागिता हुन सक्नुहुनेछ। बुद्ध भट्टाचार्यजी हुनुहुन्छ, सम्झना म्याम, ललिता म्यामलाई पनि सम्झना सहाय भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। यति बेला सोनाजीले पनि कमेन्ट पठाउनु भएको छ, सेवाहरू नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ भन्नुहुन्छ टिकाराम सुनुवा लेखक बान्तव राई सुस्तानी भुजेल आमा निर्देश दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्क अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राडीका कार्की लक्ष्मी वर्मा तानुकज मेरो सरस्वती खत्री हिराबहादुर लगाई लीलाराज काम्बाङ अन्जान थुलुङ पवित्र तामाङ अनिता आर्याल सम्झना सुनुवार विदिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना बगर सिजला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दियाली बुदिया राई सुसन थामी श्रीराज महदीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी रिमिना दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रंजु मगर केशव सेन्चुरी सन्तोष सिंह मीन छेत्री कृष्ण ढुङ्गानी मतखड गीत प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल गायल अभिरुमान देवेन किशोर रंजन समीर स्वर्गीय किरात आरजे चेमेन चाम्लिक राई बिलिया छामी मिनागी सिंह रत्न शमशेरी थापा सुनिता युङमे कुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी स्वागत गर्छु नमस्कार
1: नमस्कार दिदी हजुर
0: नमस्कार देवजी नमस्कार के सहारा हुनुहुन्छ
1: हजुर म एकदम आरामै छु भन्नुपर्छ आज पनि फोन लागेको छ एकदम खुसी छु पनि भन्नु चाहन्छु है त
0: ठिक छ आउनुपर्छ हजुरसँग कुराकानी गर्न नपाउँदा हामी पनि एकदमै खुसी छौँ भन्नुपर्छ के छ देवजी त्यताको मौसम
1: एकदम पानी परिरहेको छ भन्दा पनि अहिले चाहिँ धुम्म भइरहेको छ बेलुका रातभरि पानी पर्यो आज मजाले गलेर पानी परेको छ यता दिनसम्म पानी परिरहेको छ अहिले चाहिँ मन्द मन्द घाम लागेको पनि गर्छ धुम्म छ भन्नुपर्छ है त
0: ठिक छ यता पनि त्यो मौसम त्यस्तै छ रातभरि पानी पर्यो अहिले चाहिँ होइन धुम्म भन्दा पनि अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ खुल्ला छ भन्नुपर्छ एकदम मौसम शीतल छ अनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौँ अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्
1: हजुर एकदम सेम सेम हाम्रो दिनकोतिर र हाम्रो यतातिर पनि एकदम सेम नै रहेको छ एकदम शीतलता नै भइरहेको छ भन्नुपर्छ है आज चाहिँ अब अरू त नयाँ नौलो केही पनि छैन खास गरी अब धान गोड्ने कामहरू भइरहेको छ भन्नुपर्छ सबैजना धान गोड्नहरू जानुभएको छ म चाहिँ घर पाला यसो होइन वस्तुहरू हेर्ने बस्ने कार्यक्रम सुन्ने साथमा अनि यसरी इन्जोय गर्ने बस्ने भन्नुपर्छ है त दिदी हजुर यस्तै छ नयाँ नौलो
0: भन्नुपर्छ त्यताको अब के काम भइरहेको छ के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि जानकारी गराइसक्नु भएको छ अब खबर भनेको यता र उताको उस्तै छ है भएछ भने अहिले नयाँ नौलो खबर भएछ भने हामीलाई पक्कै पनि सुनाउनुहुन्छ भन्ने आशाको साथ हामी कार्यक्रम तर्फै लागौ देवजी
1: हुन्छ विशेष गरी यति मिठो भएसमा कार्यक्रम सञ्चालन गर्नुहुने दिदी हजुरकै लागि अनि प्राविधिकमा हुनुहुन्छ ललिता आयु दिदीको लागि हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु अनि त्यसै गरी अघि भर्खरै कल गर्ने बहिनी सुशीला बस्नेतको लागि भन्न चाहन्छु अनि त्यसै गरी बहिनी रमिला तामाङको लागि मेरो घर परिवारमा रहने छोरीहरू आज चाहिँ सुन्नु पाएको छैन रेडियो छोरीहरू आज खेततिर जानुभएको छ अनि भाउजूको लागि छोरी ममता सुनिताको लागि अनि त्यसै गरी रिन्दोलमा तामाङ छोरीको लागि पनि सम्झिरहेको छैन नानी भन्न चाहन्छु अनि ध्रुव पाण्डे निर्मला पौडेल लगायत जतिले पनि रेडियो सुनिरहेका सम्पूर्ण साथीहरूको लागि रिया योगीको लागि अनि सरस्वती सुनार उर्मिला थापा मगरको लागि लगायत जतिले पनि कार्यक्रम सुनिराख्नु भएको छ रेडियो टेन गरिरहनु हुने सबै सबैको लागि अब भग्नेजी भन्न चाहन्छु भन्दै जान्छु ल नमस्कार
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो देवजी उहाँसँग मिठो कुराकानीको साथमा छुट्टी भइसकेको छ फालो सफा आएको रहेको छ 0440 40 26 26 फोन गरेर आउन सक्नुहुनेछ आज चाहिँ बज्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ मिलन घायल बुटुजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी कुमार श्रेष्ठजी हुनुहुन्छ नमस्कार शेष म पनि कार्यक्रम सुन्दैछु है म दोलखा मार्बु घर भइहाल्छ काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ अब बस्ने सङ्घ हजुरको लागि र साथीहरू धनुगज मेरो सुम्पाली शेर्पा सरिता मोक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा लगुन त्यसै गरी सुश्रिता भुजेल लगायत सम्पूर्ण राई भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी स्वागत गर्छु नमस्कार अबदेखि बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा आउनुहोला 0440 40 26 26 को माध्यमबाट भन्दा यति बेला हामी तपाईँको माझमा एकदमै मिठो गीत राख्छौ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रम एकदमै मिठो गीत वा वा वा वा वा होइन उपहार चलचित्रको गीत रहेको थियो. यसमा अभिनय रेखा थापा, पूजा शर्मा, बेनिसा हमाल, मुकुन्द भुसाल अनि धेरै साथीहरूको पनि रहेको छ अभिनय. भने एकदमै आवाजमा रहेको छ बबुल गिरी रहेको छ, एलिना चौहानको आवाज रहेको छ, लिरिक्समा शंकर अग्रवाल र म्युजिक एरेन्जर र मिक्सिङ मास्टरमा रहेको छ बबुल गिरी रहेको छ. जस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौं. अब भने फालो तपाईँको रहेको छ 0440 40 40 26 फोन गरेर तपाईँ सहभागिता जनाउनुहोस्. आज बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झन सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. हुनुहुन्छ दीपिका पूर्व छाने मगरजीले पनि जोडले. दिदी म काठमाडौँबाट दीपिका पूर्व छाने मगर सुन्दैछु है प्रोग्राम भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र अर्को साथी हुनुहुन्छ यति बेला फोन सम्पर्कमा, को हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
1: नमस्कार हजुर.
0: नमस्कार हजुर, यो आवाज कहाँदेखि हो?
1: काठमाडौँदेखि हजुर.
0: कुमार श्रेष्ठ बोल्नु भयो
1: हजुर.
0: के छ कुमारजीको खबर?
1: एकदम ठिक छ हजुर.
0: मेरो पनि एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, बिन्दास छ भन्नुपर्छ है. हजुर मेरो खाना भयो, हजुरको भयो कि बाँकी छ?
1: मेरो भइसक्यो.
0: के गर्दै हुनुहुन्छ यो समय? प्रोग्राम सुन्दै हुनुहुन्छ या अलिक काममा पनि व्यस्त हुनुहुन्छ?
1: काममा पनि व्यस्त, प्रोग्रामै सुन्दैछु
0: हजुर. भनेपछि प्रोग्राम सुन्दै हुनुहुन्छ अनि काममा छैन व्यस्त है?
1: हजुर
0: हजुर. ठिक छ. अनि के छ मौसम काठमाडौँतिरको?
1: मौसम काठमाडौँको अघि पानी परेको थियो, अहिले चाहिँ हल्का घाम लागिरहेको
0: छ. त्यता यता त उस्तै उस्तै भन्नु पर्यो त है. उता अब पनि भर्खर घाम लागेको छ भन्दा यता पनि त्यस्तै भर्खर भर्खर घाम लाग्न सुरु भएको छ. अनि अरू सुनाउनु सुनाइन खबर के छ? नयाँ केही छैन हुनुपर्ने नि त, काठमाडौँ सहरमा बस्ने मान्छेहरूको नयाँ खबर हुनु परेन.
1: नयाँ खबर हुने बित्तिकै हजुरलाई
0: भन्नु न, पक्कै पनि भन्नुहुन्छ भन्ने आशा छ. कार्यक्रम सुन्दै हुनुहुन्छ, के छ मनमा लागेको जिज्ञासा गुनासाहरू भन्नुपर्ने? राम्रै छ. त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ है त. ल हामी कार्यक्रमतर्फ लागौ. आज चाहिँ साथीसँगलाई सम्झनु पर्छ.
1: यसो चोली हजुरको लागि, टेक्निसियनको हुनुहुन्छ उहाँको लागि, यता दोलखामा रहनु भएको घर परिवार सम्पूर्णको लागि, साथी सम्पर्क धनगजमेर, शर्मिला खड्का, सरिता खड्का लगायत मन श्रेष्ठ भन्ने चिन्ने सम्पूर्णलाई भन्ने चिठी. नमस्ते.
0: हवस् नमस्कार. उहाँ हुनुहुन्थ्यो काठमाडौँदेखि कुमार श्रेष्ठजी हुनुहुन्थ्यो, आज घर चाहिँ दोलखा. उहाँले पनि आफ्नो आफ्नो जन साथीसँगलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ र काठमाडौँतिरको मौसम पनि के कस्तो छ भन्ने जानकारी गराइसक्नु भएको छ. उहाँलाई विशेष धन्यवाद पालो तपाईँको रहेको छ. फटाफट फोन गर्नुहोला, आजको समयमा साथीसँगलाई सम्झना पाउनुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. अब त्यति छुटिसक्नु भएको छ साथीहरू हुन्छ, फोन आउने क्रम जारी छ होइन. धेरै साथीहरूले प्रयास गर्नुभएको छ र हाम्रो टेलिफोन सम्पर्कमा त होइन होला साथीहरूकै, अब कि नेटवर्कको कारणले गर्दाखेरि फोन कटिरहेको हो कि जस्तो पनि लागिरहेको छ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: नमस्ते दिदी, गुड मर्निङ.
0: नमस्ते, गुड आफ्टरनुन हजुर, के छ खबर?
2: ठिकै हुनुपर्छ अनि तपाईँको?
0: मेरो पनि खबर एकदम ठिक छ. यो आवाज कहाँदेखि होला?
2: म ओखलडुङ्गाबाट डोलमासिपा बोल्दैछु दिदी.
0: ल डोलमाझीको खबर, अब यस्तो आवाज मैले त चिन्नै सकिनँ त, किन चेन्ज भयो डोलमाझी? आवाज के भयो? त्यस्तै हो र, आवाज त मैले चेन्ज सुने त. अनि
2: म अहिले जङ्गलतिर छु कि.
0: हाम्रो डोलमा शेर्पाजी बोल्नुभयो जस्तो लाग्यो थियो, भन्दै थिए उहाँ छुटिसक्नु भएको छ कि होइन, समस्यामा हो कि जङ्गलतिर हुँदै हुनुहुन्छु छु भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. फालो तपाईँको रहेको छ अझै फोन गर्नुहोस् है. आजको अवस्थामा चाहिँ हामी अब एकजना साथीसँग सबबाट हामी कुराकानी गर्न सक्छौँ होला. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. उहाँ पनि छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. तपाईँले प्रयास गर्दै गर्नुहोला. र यति बेला हुनुहुन्छ राई दिबोत्सा अनिसाजी हुनुहुन्छ. नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है. घर चाहिँ बरहा पोखरी खोटाङ भए, हाल चाहिँ कुवेतबाट सम्झनु पर्दा फेसबुक फ्रेन्ड एण्ड हजुरलाई र त्यसै गरी हुनुहुन्छ साथीहरू निशान राई, अनु अंशु राय त्यसैगरी मित्र तिमुसा हुनुहुन्छ संचिता राय राय केशव राय सफल आयुष राज कले बगर राई ने राजकला संजीव खड़का अनिल राय त्यसैगरी बुमराज राय हुनुहुन्छ प्रमिसा सामलिंग रोयल सरोज रश्मिला सुनवार जी हुनुहुन्छ त्यसैगरी सहिता चौधरी हुनुहुन्छ सम्झना लगा युन्जन र त्यसैगरी सलिना राई बाँकी सबैको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार साथीहरू हुनुहुन्थ्यो उहाँको आवाज पनि हामीले सुन्न सकेनौ ठिकै छ अब चाहिँ कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ हामी छुट्टिने समय भइसकेको छ अन्तिम क्षणमा आइसकेका छौं फोन मार्फत चाहिँ कुराकानी नगरौं जस्तो लाग्यो धेरै साथीहरूको फोन डिस्कनेक्ट भइसकेको छ फोन प्रयास गर्नुभएको छ र उहाँको हामीले आवाज सुन्न सकिरहेका छैनौ र यति बेला हुनुहुन्छ अर्को साथी हुनुहुन्छ निश्चल राईजी हुनुहुन्छ गुड आफ्टरनुन नमस्कार है सुन्दैछु कलडुङ्गाबाट निश्चल राईले सिवाल भन्नुभएको छ निश्चलजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ नमस्ते है सुन्दैछु बुटलबाट भन्दै हुनुहुन्छ बुटलदेखि सुन्दै हुनुहुन्छ हिराजीलाई पनि विशेष धन्यवाद त्यसै गरी केशव कार्कीजी हुनुहुन्छ हेलो दिदी नमस्ते म यता सिन्धुली ज्वरबाट केशव कार्की हो आज चाहिँ मेरो साथी केटिम काठमाडौँबाट बितिज्वरसम्मको यात्रामा हुनुहुन्छ उहाँलाई चाहिँ राम्रोसँग आउनुहोला भन्न चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले वाचन गरिसकेको छु छुटेको छैन यति छुटेको छ भने पनि अर्को बसाइमा पक्कै पनि वाचन हुनेछ र अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ यति दिनसम्म चाहिँ हाम्रो आजको बसाइमा धेरै साथीहरूसँग कुराकानी गर्ने चमर्कोमा थियो तर फोन सम्पर्कमा केही समस्याको कारणले गर्दाखेरि केही साथीहरूसँग हामी कुराकानी गर्न सफल भयौं हुनुहुन्थ्यो सुशीला बस्ने देव महाजी कुमार डोलमा शेर्पा हुनुहुन्थ्यो उहाँसँग चाहिँ होइन कुराकानी गर्ने प्रयास गर्यौं हामीले गर्यौं केही साथीहरूसँग पूरा कुराकानी पनि हुन सकेको छैन उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतकार सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा एसएमएस मार्फत आफ्नो साथी संगीलाई सम्झना गर्नुभयो सुनेर साथ दिनुभयो सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ प्रविधि समिसनमा रहेर एक दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र अब चाहिँ भने हामी छुट्टिनुपर्ने हुन्छ जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सभा आयुक्त जनाउनुभयो सम्पूर्ण साथीहरूलाई एकै मुष्टमा धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टीलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043, 9863024422।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त।
4: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुङचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
4: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालचार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर
6: ल्याउनु। हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भयो।

0: बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-041-575, 0941-96-0669, 0964-1417-88।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय, मन्थली, रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।

0: जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप,

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायौ। तपाईँले यो खबर हजुरको रेडियो वेक्स 2 थुप्लेक मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउन एकदेखि जारी भएका योग्य कर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद वितरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कूपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कूपन स्रोत उत्पन्न हुनेछ। कूपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्याड नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्रोत प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण भर्नुपर्ने छैन। सरकारले कर छले नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल दिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याएको हो। यस कार्यक्रममा कार्यान्वयनका लागि सेवा प्रदायक आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ। आन्तरिक राजस्व विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ। अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 15 संशोधन प्रस्ताव दर्ता भएको छ। साउन 14 बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 6 जना सांसदले 15 संशोधन प्रस्ताव राखेका हुन्। सभामा अर्थमन्त्री डाक्टर सुणी मुगवाले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले स्वीकृत गरेको थियो। यो सँगै अब सांसदहरूको संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर संसदीय समितिमा दफावार छलफल हुनेछ। यो विधेयकमाथि सांसदहरूप्रति बुद्धि प्रसाद पन्त, सन्देव राणा, पवित्रा विक, रेणुका काउचा, बासुना थापा, सन्तोष सुब्बा, मनोमाया विश्वकर्मा, सुशील खड्का र नीतिमा भण्डारी कार्कीले संशोधन प्रस्ताव राख्नु भएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन 29 देखि 31 सम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजना समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 उपसमिति बनाएको छ। संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। काठमाडौँको सुन देवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार प्रसार समिति संयोजक
वेद विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि बोला आयोजना समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभएको छ। डाक्टर कोइरालाले देशको विद्वान राजनैतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवामाथि गएको भदौ 23 र 24 को नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरण सहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनु भएको हो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित रहनु भएको थियो। नेकपा एमाले विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा सहित 6 पर्वतारोही टोलीका सदस्यहरूको पाकिस्तानमा रहेको ब्रोड पिकको हिमपहिरोमा परि भएको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले शनिबार एक शोक वक्तव्य जारी गर्दै यस अल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गर्नुभएको हो। हिमपहिरोमा परे पूर्जासहित पूर्व बहादुर गुरूङ, किले पेम्बा शेर्पा, निवास शेर्पा, नवाङ थिन्दो शेर्पा र ग्यालजेन शेर्पाको निधन भएको थियो। उहाँहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले नै आफ्नो अमूल्य राष्ट्रिय धरोहर र साहसी अन्तति गुमाएको एमालेको निष्कर्ष रहेको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 गोठाटार पहेँलो फूल नजिकै शनिबार राति आगलागी हुँदा 14 सटरमा क्षति पुगेको छ। स्थानीय रविन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत सट भई शनिबार राति आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी सुरक्षा टोली परिचालन भएका थिए। आगलागी नियन्त्रणका लागि करिब 175 जना प्रहरी परिचालन गरिएको थियो। सुरक्षा निकाय 9 दमकल, 3 पानी ट्याङ्कर र स्थानीयवासीको संयुक्त प्रयासमा शनिबार राति 11 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका 9 गोठाटार बस्ने 37 वर्षीय नरेश थापा घाइते हुनुभएको छ। टहराको जस्ताबाट खसेर घाइते हुनुभएका थापाको नगर अस्पताल मोलबानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो। आगलागीबाट 14 विभिन्न व्यवसाय सञ्चालित सटरहरूमा क्षति भएको छ। आगलागीको कारण व्यवसायीहरूको ठूलो भौतिक सम्पत्ति जलेर नष्ट भएको भए पनि कुल क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती, पर्सा, बारा, चितवन, नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतमा अति ठूलो पानी परेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। अस्ति शुक्रबार बढ़ेको सुन चाँदीको भाव आज घटेको हो। सुना आज तोलामा 1,800 रूपियाँले घटेको छ। भाव घटेर सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। शुक्रबार सुन तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको
2,50,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 45 रूपियाँले घटेको छ। शुक्रबार तोलामा 50 रूपियाँले बढ़ेर तोलाको 4,360 रूपियाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको 4,315 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। अमेरिकाले पर्यटक वा व्यवसायिक भिसाका लागि आवेदन दर्ता धरोटी बुझाउनु पर्ने एउटा कार्यक्रमलाई स्थानीय बनाउँदै त्यसका लागि बुझाउनु पर्ने धरोटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाल सहित विभिन्न 50 देशलाई भिसा बन्द बुझाउनु पर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल बंगलादेश र भूटान सहित 50 देशका नागरिकले अमेरिकी विमान अर्थात व्यावसायिक र बीटू अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरोटी राख्नुपर्नेछ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: नेपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहानेछ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाई स्पेसल रहेको छ। तपाईँको रुचाईको गीत बज्नेछ। तपाईँलाई मनपर्ने आधुनिक गीत रुचाईमा पार्नुहोला र आजको रुचाईमा पार्नु भएको गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 0840400026 फोन गरेर आउनुपर्ने हुन्छ। यो दिउँसोको समय छ। तपाईँको आलिउराली भन्ज्याङ चौतारी मेला पात्र सौरा गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने पनि आशा लिएका छौँ। सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: रहेको केही मिठो वार्ता गर रहेको थियो। आवाजमा हाम्रो नारायण गोपाल हुनुहुन्छ, लिरिक्समा रहेको छ काली प्रसाद रिजाल र म्युजिकमा पनि नारायण गोपाल हुनुहुन्छ। एकदमै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। अब भने पालो तपाईँ आएको रहेको छ 0848 40 00 26 आएर आफूलाई मनपर्ने आधुनिक गीतहरू चाहिँमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सम्पर्क गरेर आउन सक्नुहुनेछ। आज तपाईँको रोजा आएको गीत बज्नेछ 0848 40 00 26 फोन गर्नुहोला। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु, नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार रमिला, चाहिँ के छ, आराम हुनुहुन्छ? म एकदम सन्चै आरामै कुशलै छु भन्नुपर्छ। हजुरलाई कस्तो छ? ठिकै हुनु पर्यो नि, अलि बिसन्चो छ कि क्या हो? होइन जस्तो लाग्यो। ठिक छ, सन्चै हुनुपर्छ है। अनि अरू के छ त्यता शङ्कुशसभातिरको खबर? यता पनि त्यस्तै छ रमिलाजी। अनि खाजा लिनुभयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ है त। अनि अरू अब समग्रमा त सबै ठिकै छ, मौसमको कुरा पनि हामीले जानकारी पाइसकेका छौँ। केही छ नयाँ नौलो खबर, अब जिज्ञासा गुनासाहरू केही छ? त्यसो भए हामी कार्यक्रमतर्फै लागौ। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई तिमीलाई सन्चो छैन भन्ने खबर पाए मैले भन्ने राखिन न।
0: तिमीलाई सन्चो छैन भन्ने खबर पाए मैले, ल हामी कार्यक्रममा राख्छौ। हजुरले आफ्नो आफन्तजन साथीसँगले सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि, प्राविधिक दिदी, एफएम होलिको लागि, साथीहरू सम्पूर्णको लागि, साथी प्रतिमा तामाङ अस्वस्थ हुनुहुन्छ, शिव शक्ति लाभको कामना भन्दैछु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, सङ्घ सभादेखि हुनुहुन्थ्यो। एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले भने, एकदमै मिठो गीत रहेको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउँदैछौँ, त्यसपछि उहाँको रोजाएको गीत बज्नेछ। तपाईँले फटाफट फोन गर्नुहोला 0848 40 00 26 माध्यम भएर। यति बेला मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लाग्थ्यो, बाहिरिनु भइसकेको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ संगीता लामा संगीतजी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, नमस्कार दिदी, म पनि प्रोग्राम सुन्दैछु है, राम्रो लाग्छ दोलखाबाट हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, दोलखादेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अन्जु मगरजी हुनुहुन्छ, दिदीज्यू सुन्दैछु है प्रोग्राम फ्रम कुवेतबाट भन्नुहुन्छ, उहाँलाई पनि सरी काठमाडौँबाट भन्नुभएको रहेछ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ दीपिका पूर्वसारी मगर्जी हुनुहुन्छ, दिदी नमस्कार है, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। र यति बेला भने हामी कार्यक्रममा हाम्रो रमिलाजीको रोजाएको गीत नै कार्यक्रममा राख्नेछौ, त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठी गीत रोजाइमा पार्नुभएको थियो रमिला तामाङजीले, मलाई तिमीलाई सन्चो छैन भन्ने खबर पाए मैले भन्ने सिंगर रहेको छ दीपक लिम्बू, लिरिक्समा रहेको छ सरोज र म्युजिकमा रहेको छ सन्तोष श्रेष्ठ रहेको छ सुगीत। हामीले कार्यक्रममा राखिसकेका छौँ यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई पनि मनपर्छ रोजाइमा पार्नु बन्छ भने 0-48-40-40-26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हजुर दिदी, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन दिदी, आउनुभयो?
1: हजुर, पक्कै पनि म आएँ है, फेरि पनि भन्नुहोस् है त।
0: ल, आउनु त पर्छ त अनि, हजुरहरू आउनु भएन भने हामी अनि कोसँग कुराकानी गर्ने कार्यक्रम अनि कसरी चाहिँ अब कार्यक्रममा पनि राम्रो हुन्न नि होइन?
1: हजुर हजुर, एकदम रमाइलो लाग्छ नि हजुरहरूसँग बोल्नु पाउँदा होइन, हजुरको कार्यक्रमहरू फेरि आइराख्दाखेरि एकदम रमाइलो लाग्छ, खुसी लाग्छ होइन, अनि एकदम अब कार्यक्रममा आयो अब त भन्ने, अनि रेडियो चाहिँ रेडियो त बिहानदेखि भरे 11 बजीसम्म नै हजुरकै रेडियो सुन्छु म धेर जस्तो भन्नुपर्छ है त।
0: ठिक छ, सुन्नुपर्छ, सुनिरहँदाखेरि चाहिँ अब केही प्रतिक्रियाहरू दिन बन्छ भने पनि हामीले दिन सक्नुहुनेछ है। अनि के छ अहिले त घाम लागिरहेको होला त्यता पनि है?
1: हजुर, अहिले त एकदम घामसरको लाग्यो नि दिदी, अहिले त अहिले भर्खरबाट घामसरको लागिरहेको छ भन्नुपर्छ है त।
0: यता पनि त्यस्तै छ, चरको घाम लाग्दैछ भन्नुपर्छ, अब खाजा चाहिँ बाँकी नै होला, देवजी राम्रो सँगसँगै हुन्छ जस्तो लागेको छ होइन?
1: पक्कै
0: पनि। अरू समग्रमा सबै कुरा ठिकठाक छ, त्यसो भए हामी कार्यक्रम तर्फै लाग्दा हुन्छ।
1: हुन्छ दिदी, मलाई
0: तिमीदेखि टाढा बन्न सक्दिन के गरौँ। साथी सङ्गीलाई नै सम्झनुहोस्,
1: कार्यक्रम सञ्चालन गर्नु हुने हाम्रो दिदीको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा हुनुहुने ललिता हेल दिदीको लागि, हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, सबै भर्खर कल गर्ने बहिनी रमिला तामाङजी, अनि त्यसै गरी अन्जु श्रेष्ठको लागि, अनि त्यसै गरी मेरो छोरीहरू ममता माझी अस्मिताको लागि, अनि छोरी पासाङ डोलमा तामाङको लागि सुनसक्तिमा होला उसको लागि पनि, उहाँको घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि उर्मिला थापा मगरको लागि, अनि त्यसै गरी सुशीला बस्नेतको लागि, सुनवारको लागि, ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी रिता सुनार लगायत निर्मला पौडेलको लागि पनि भन्न चाहन्छु, लगायत सबै सबैको लागि यो वजन गीत सुनाउन चाहन्छु भन्दै फेरि ल, नमस्ते भाइ।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो देवमाझी, जागजुले रातमा आटादेखि हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो भन्छु नि गीत रोजाइमा पार्नु भएको छ, तिमीदेखि टाढा भन्न सक्दिन के गरौँ भन्ने, सही गीत मार्फत हामी अर्को साथी पनि आउन चाहनुहुन्छ भने उहाँको रोजाएको गीतमा हामी समर्थन जनाउनेछौँ, र तपाईँले फोन गर्नुपर्ने हुन्छ 0-48-40-40-26, तपाईँले निमित्त डायल गर्दै आउनु भएको नम्बर रहेको छ, तपाईँलाई त्यस्तो सजिलो छैन र प्रत्येक हामीले चाहिँ भनिराखेका छौँ, तपाईँ लागि चाहिँ अब भर्खरै मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँको लागि पनि हामीले जानकारी गराइराखेका छौँ, र तपाईँले फोन गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, शुभ
2: नाम?
0: एलिना रोकाजी बोल्नुभयो, के छ एलिना जी हजुरको खबर? मेरो पनि खबर सबै ठिकठाक छ भन्नुपर्छ है, त्यहाँनिर हाम्रो हेलिनाजीले खाजा लिनुभयो?
2: मेरो खाजा बाँकी नै छ आन्टी दाजुको।
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है, त यतै आउनुहोस् सँगै खानुपर्छ है। पहिला त अब हजुरले आउनु पर्यो नि त, हजुरसँग मिठा कुराकानीको साथमा खाजा खाएर अनि फेरि हजुरको पछि पछि लागेर जाने हो नि त। ल पहिला चाहिँ आउनु पर्यो है त, कार्यक्रम सुन्दै हुनुहुन्छ नि? सुन्दै हुनुहुन्छ, आज के विषयवस्तु छ भने पनि थाहा छ है? ल त्यसो भए अरू केही नयाँ नौलो खबर छ सुनाउनु पाए हुन्थ्यो भन्ने कुराहरू छ भने हजुरले सुनाउनुहोस् है त। त्यसो भए हामी कार्यक्रम तर्फ लागौँ, हाम्रो साथीले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, आजको बसाइमा हजुरले समर्थन जनाउनु पर्ने हुन्छ है। हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो एलिना रोकाजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद साथीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने देवजीले रोजाईमा पारो भएको गीत हामी कार्यक्रममा राख्छौ र त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्कमा एकदमै मिठो गीत त्यसले रसाइमा पार भएको थियो। तिमी बिना टाढा बन्न सकिन के गरौं, मेलिना राईको आवाजमा रहेको थियो। लय र संगीतमा रहेको छ पदम रोकैया रहेको छ, आर्टिस्टमा रहेको छ शिल्पा पोखरेल, बालकृष्ण रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा गीत संगीतहरू तपाईँको रुचाइको बजी राखेको छ र हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ यति बेला हामी उहाँलाई स्वागत गर्छौं। नमस्कार, हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा के समय चाहिँ बाँकी छ फटाफट फोन गर्नु होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्कार।
0: नमस्कार हजुर, अत्यन्तै बोल्नुभयो। आरामै हुनुहुन्छ?
1: हजुर, अहिलेसम्म आरामै छु।
0: आरामै हुनुपर्छ। अनि खाजा लिनुभयो कि बाँकी छ?
1: खाजा बाँकी नै छ। तपाईँको भयो या बाँकी छ?
0: मेरो पनि बाँकी नै छ भन्नुभयो सतनजी। अहिले कता हुनुहुन्छ?
1: अहिले म ओखलढुङ्गामा।
0: ल, ओखलढुङ्गातिर हुनुहुन्छ अहिले?
1: हजुर,
0: यात्रा जारी छ है?
1: हजुर।
0: अनि के छ अरू नानीहरूको खबर? अनि त्यताको खबर के छ सुनाउनुहोस् न।
1: यता पनि ठिक छ, पानी पर्ने क्रम जारी छ। अलिअलि भए पनि यहाँ बादल लाग्ने पानी पर्ने क्रम चलिरहेको छ। अरू सब
0: ठिक छ। अब पानी पर्ने क्रम पनि जारी छ, घाम लाग्छ, पानी पर्छ, त्यस्तै छ। होला हाम्रो रामेछापतिर चाहिँ अहिले चाहिँ छर्को घाम लागिरहेको छ। बिहान चाहिँ धुम्म भइरहेको थियो, त्यसपछि 12-1 बजेतिर चाहिँ मन्द मन्द घाम लागेको थियो, अहिले चाहिँ छर्को घाम लागिरहेको छ। यस्तै छ यताको मौसम पनि। अहिले चाहिँ हाल ओखलढुङ्गातिर हुनुहुन्छ र अरू सुनाउनुहोस् के छ खबर?
1: अरू सबै ठिक छ। अब साहित्यिक कार्यक्रम निरन्तर छ मेरो, त्यस्तै कार्यक्रमहरूमा चाहिँ म हिँडिरहेको छु, लागिरहेको छु।
0: त्यही ना, ठिक छ। प्रगति गर्दै हुनुहुन्छ, प्रगतिको कामना छ। त्यही पनि होइन, अगाडि बढ्दै जानुहोस् भन्न चाहे। र कार्यक्रममा हामी कार्यक्रमतर्फ लागौँ त है।
1: हुन्छ, के गर्नुपर्ने छ?
0: सुन्नु भएको छैन?
1: आज सुन्न पाइएकै छैन, अहिले बाहिर छु।
0: ठिक छ, आज चाहिँ तपाईँले आधुनिक गीत रोजाइमा पार्नुपर्ने हुन्छ है त।
1: आधुनिक गीत भनिसकेपछि माया त यस्तो होस् भन्ने गीत सुनाउ हाम्रो हेमन्त शर्माको राम्रो गीत छ,
0: माया त यस्तो होस्।
1: सम्झिने
0: ल, साथी सङ्गीलाई पनि सम्झनुहोस् है त।
1: साथी सङ्गीत सम्झिनु पर्दाखेरि समग्रमा मलाई अध्ययन तर्माङ भनेर चिन्ने चिन्ने सम्पूर्णलाई भन्दै छुटिन्थ्यो। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। अहिले चाहिँ हजुर ओखलढुङ्गातिर रहेर चाहिँ मुक्तक होइन मा चाहिँ एकदम लागि पर्नुहुन्छ, एकदमै मुक्तक पनि मिठो लेख्नुहुन्छ, सुनाउनुहुन्छ, सुनिरहँ मन लाग्ने खालको। सो गीत हामीलाई पनि आज एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ हेमन्त शर्माको आवाजमा रहेको। सो गीत हामी अर्को साथीलाई पनि यसै गीतमा समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत राख्नेछौ। यति बेला साथीहरू आउने क्रम पनि जारी रहेको छ, आउनुहोला पनि भन्न चाहन्छु। 0840-40-0026 को माध्यम तपाईँको लागि खुल्ला छ, बटाबट फोन गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?

आफ्नै आफ्ना आफन्तजन साथी संगीलाई सम्झना लेखेर पठाउनु भएको छ। सो हामी चाहिँ यसलाई चाहिँ वाचन गर्ने तर्फ लाग्छौ। हुनुहुन्छ सोना कन्दङबाजी हुनुहुन्छ सेवाहरू। नमस्कार आज सम्झना शीष हजुर, म सोना कन्दङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु। यो बेला मिठो माया सम्झना छ टिकाराम सोनुवार लेखक मान्टा हराए स्वस्थानी भुजे लामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनु गजमेर सरस्वती खत्री हीरा बहादुर लगाई लीलाराज काम्बाङ अजान थुलुङ त्यसै गरी पवित्र तामाङ अनिता आर्यले सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महदीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मेन छेत्री क्रिस डुङ्गना हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र ताहाल कायल अबीर माने देवेन किशोर अन्जान समीर स्वर्गीय किरात आर्य जीवन चामलिङ राई बेलिया स्वामी मिनागी सिंह रत्न शमशेर थापा सुनिता युङमे कुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी दीपिका पूर्व छाने मगर्जी हुनुहुन्छ। दिदी नमस्कार, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ बेलिया समितिजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई पनि। रमिता श्रेष्ठजी हुनुहुन्छ, नमस्कार, म पनि मन्थलीबाट रमिता श्रेष्ठ हो कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी कायल अबीर मान सुनवारजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन नमस्ते होल हजुर आरजे सम्झना मिस के छ खबर आरामै हुनुहुन्छ भन्नुभएको छ। म एकदम आराम कुशलै छु, हजुरलाई पनि आराम कुशलै छ भन्ने आशा लिएका छौ है। म नेपाल सरकारबाट मान्यता प्राप्त तिनजुरी मीडिया ग्रुप प्रवास नेपालको सदस्य मीडियालाई अत्यन्तै माया गर्ने घायल अबीर मान सुनवार हो। पाँच तर पिरिम सिलौटी नगरपालिका तीनबाट यस कार्यक्रम मार्फत अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा मीडिया प्रेमी साथीहरू हुनुहुन्छ स्वर्णिम शेर्पा प्याकुली गीता लिम्बु अलिसा लिम्बु काली कमला ओनिम लिम्बु मुना मुखिया सिर्जना विश्वकर्मा अमिना सुनवार अभागी रमिला बान्तवा अस्मी सुताङ दिल दुखिरिया कुमारी योङ हाङ लवाती सोना कन्दङवा माधव ढुङ्गेल हर्पल रोस्नी मीडिया प्रेमी राई अनिसा सानो सम्झना टीका राम सुनवार फुची संस्कृति लामा राजगले मगर मीडिया प्रेमी कृति छेत्री कमला मुखिया रत्नबहादुर थापा हिर्सु सामलिङ राई मीडिया प्रेमी निर्मला ओनिम रमला ताम्पाङ राई जुनु दिवानी तिगेला सुशीला विश्वकर्मा खुशी यमुना विष्ट लक्ष्मण मगर मनकुमारी कान्छे कुलुङ तीर्थ राई पूर्वेली आकाश राई दुखी पिना लुलम टकाल धर्मराज आरती मगर बान्तवा जेनु जानकी सुनवार पूर्वेली खुशी ममता पोया कल्पना ताम्पाङ मनको साथी जीवन कार्की सम्झना सुनवार सरस्वती खत्री त्यसै गरी रामलाल सुमन सिम्पल सुमिना रमिला राई दिया लिम्बु आङबोहाङ विपना राई सानी बुनु सरस्वती भावना चामलिङ राई रमा सुनवार कुमी हजारमान राई भूमिका राई सन्जु शेर्पा लगायत घायल अभिमान सुनवारको नामसँग चिर परिचित सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनेर भरपूर मनोरञ्जन लिनुहोला भन्दै हजुरबाट उजेल पढ्न चाहन्छु। अस्त आरजे सम्झना शेष फेरि भेटौँला, नमस्कार भन्नुभएको छ। कायल अभिमान सुनवारजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।

सुनेसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सुनेस मार्फत साथीसँगलाई सम्झना सन्देश पठाउनुभयो। सम्पूर्ण साथीहरूलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभर बजेका मिठा र माला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा रहेर तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हामीलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रमको अन्तिममा हाम्रो अत्यन्तले रोजाइमा पार्नुभएको थियो माया त यस्तो होस् भने हेमन्त शर्माको आवाजमा रहेको एकदमै मिठो गीत छ, भोकलमा उहाँ छ, लिरिक्समा पनि हेमन्त शर्मा नै रहनु भएको छ। सो गीत हामी कार्यक्रममा छोड्दै आजको व्यवसाय रोजाइ तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच लिपुलेखबाट भारत चीन सीमा व्यापार पुनः शुरू। पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा। साउन 20 गते राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर। नेपाल खबरमा अब पूरा खबर। गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपदका घटनामा परि 196 जनाको ज्यान गएको छ। 4 जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ। सर्पदंशका 716 घटना 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्, जसमा परिसर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन्। अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेख हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमले जनाएका छन्। लिपुलेख नेपाली भूभाग हो। यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेखभन्दा झण्डै 17 किलोमिटर पश्चिममा लिम्पिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दियौं पुरानो व्यापारिक सम्बन्ध मा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन् 1992 पुनः शुरू भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएका सामानको अवस्था बुझ्न कुनै पनि सामान नलिई तिब्बत गएका हुन्। लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको थौरागढ़ जिल्लाका ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्ने गर्दछन्। नेपाली कांग्रेसका नेताहरू नयनसिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचोलेले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचोलका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरेको बताउनुभयो। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। उहाँका अनुसार यस साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजन गरिनेछ। कांग्रेसको संस्थापन इतरपक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच पेशागत सञ्जाल पापड़ले सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि सद्भाव र्याली निकालेको छ। यस्तै गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै

0: संचालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस टिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी किकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-94-33-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कृतिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 जना नेपाली सहित 10 जनाको पाकिस्तानी हिमालमा ज्यान गएको थियो। यसैबीच अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पूर्जाको शव 5,700 मिटर उचाइमा फेला पारेको जानकारी दिएको छ। पाकिस्तानको स्कार्दुमा रहनुभएका नेपाली पर्वतारोही तथा निर्मल पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्यालजे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराउनु भएको छ। उहाँका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रड पिक हिमालको फेदमा पर्ने जापानी क्याम्पसम्म ल्याउने योजना छ। मौसम र हिमालको अवस्थाले साथ दिएमा

0: पुगेको छ। सेभ्रोनको प्रशोधन व्यवसायबाट प्राप्त नाफा अघिल्लो वर्षको तुलनामा 6 गुणा भन्दा धेरै नै बढ़ेको छ। यस्तै गरी युरोपका 6 वटा ठूला तेल कम्पनीहरूको पहिलो त्रैमासिकमा 22 अर्ब डलर भन्दा बढ़ी नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा 40% भन्दा धेरै हो। अब खेल खबर। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलंकाको 2 खेलको टेस्ट श्रृंखलाबाट बाहिरिएका छन्। देब्रे घुँडामा अझै समस्या देखिएपछि 32 वर्षका बलरले श्रीलंकासँगको टेस्ट श्रृंखला गुमाउने भएका हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सेन्टर अफ एक्सलेन्सको मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय संचार माध्यमले जनाएका छन्। इंग्ल्याण्डसँगको 3 खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका क्रममा बुमराह घाइते भएका थिए। चोटका कारण उनले एकदिवसीय श्रृंखलाको अन्त्य खेल खेलेका थिएनन्। यसअघि अफगानिस्तानसँगको एकदिवसीय श्रृंखला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिइएको थियो। उनी आयरल्याण्ड र इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा पनि टोलीमा थिएनन्। घरेलु टोली श्रीलंका र भारतबीचको टेस्ट श्रृंखलाको पहिलो खेल यही अगस्त 15 गालेमा शुरू हुनेछ। यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा शुरू हुनेछ। यसपछि 2 टोलीबीच 3 खेलको एकदिवसीय श्रृंखला शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच रिपुलेटबाट भारत चीन सीमा व्यापार पुनः शुरू। पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा। साउन 20 राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 कार्यालय देउराली रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98540575, 98140906, 98064-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
5: जन्मिएको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो

0: खुट्टै सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
2: भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
7: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनि

0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
0: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 048-45-143, 98-63-0-23-422।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
1: क्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

नमस्कार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ट्जको अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव असार 15 सम्म जम्मा 20% खेतमा मात्रै धान रूपाई भएको रामेछापमा मध्य साउनसम्म आइपुग्दा 85% भन्दा बढ़ी खेतमा रूपाई सकिएको छ। असारको शुरूआतमा वर्षा नहुँदा रूपाई सुस्त बने पनि त्यसपछि रामेछापमा रूपाईले तीव्रता पाएको छ। कृषि तथा पशुपंक्षी विकास कार्यालय रामेछापका कृषि प्राविधिक सहायक अनिल कुमार दासका अनुसार हालसम्म रामेछापका 85% भन्दा बढ़ी धान खेती हुने खेतमा रूपाई सम्पन्न भइसकेको छ। कार्यालयका अनुसार रामेछापमा 7,889 हेक्टर धान खेतीयोग्य जमीन रहेको छ। हाल रामेछापको औषध धान उत्पादकत्व प्रति हेक्टर 2.17 मेट्रिक टन छ। रामेछापको कृषि प्रणाली मुख्यत वर्षामा निर्भर छ। सीमित बेसी क्षेत्र बाहेक अधिकांश खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा किसानले प्रत्येक वर्ष आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ। यस वर्ष पनि शुरूआती वर्षा ढिलो हुँदा पाको खेतका किसानले रोपाई रोप्नु परेको थियो। गत वर्ष रामेछापमा करिब 95% खेतमा रोपाई सकिएको थियो। लामो समय पानीको अभावको कारण कोदो खेती हुँदै आएका केही खेतमा समेत धान रोपाई भएपछि किसान उत्साहित बनेका थिए, तर उत्पादन भित्र्याउने बेलामै परेको बेमौसमी वर्षाले किसानको आशामा ठूलो धक्का दिएको थियो। गत वर्षको कार्तिक 12 गतेदेखि 15 गतेसम्म लगातार परेको वर्षाले काटेर खेतमै राखिएको तथा भित्र्याउने तयारीमा रहेको धान र पराल ठूलो परिमाणमा नष्ट भएको थियो। तत्कालीन कृषि विकास कार्यालयले संकलन गरेको विवरण अनुसार उक्त वर्षाले रामेछापका 139 मेट्रिक टन धान बाली क्षति पुगेको थियो। रामेछाप जिल्लाको माकुण्डा गाउँपालिकाले आधा दर्जन करारका कर्मचारी हटाएको छ। यसअघि विभिन्न पदमा नियुक्त गराएर सेवा गर्दै आएका गाउँपालिकाका विभिन्न वडाका स्थानीय एवं करारका कर्मचारीहरूलाई पालिकाभित्रकै कर्मचारीहरूबाट भएको किचलोको कारण जिम्मेवारी मुक्त गरिएको बताइएको छ। तर नियम अनुसार हटाउनु पर्ने केही कर्मचारी अझै पनि नहटाइएको भन्दै जिम्मेवारी मुक्त गराइएका कर्मचारीहरूले भने असन्तुष्टि जनाएका छन्। गाउँपालिकाले आफूहरूलाई मात्रै जिम्मेवारी मुक्त गरेको तर नियम अनुसार हट्नुपर्ने केही कर्मचारीहरूलाई भने काकी च्यापेर राखिएको जिम्मेवारी मुक्त गरिएका कर्मचारीहरूको आरोप छ। गएको असार 31 गते एक पत्र जारी गरेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गामा शेर्पाले गाउँपालिकाका 7 वटै वडा कार्यालयहरूलाई गाउँपालिकामा स्वीकृत दरबन्दी भन्दा बाहेक करार सेवामा कार्यरत कृषितर्फ प्राविधिक सहायक सहायक स्तर 5 औंका सबै नायब प्राविधिक सहायक सहायक स्तर 5 औंका सबै ओबीओटी बाहेक र पशुपंक्षीतर्फ पशु स्वास्थ्य प्राविधिक सहायक स्तर 5 औं सबैलाई हाजिर नगराउन निर्देशन जारी गर्नुभएको हो। रैथाने बाली कोदोको संरक्षण उत्पादन वृद्धि र उपभोग विस्तार गर्ने उद्देश्यसहित सिन्धुलीमा 2रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। दिवसको अवसरमा हिजो कमलामाई नगरपालिका स्थित चिल्ड्रेन पार्कमा कोदोजन्य परिकारको प्रदर्शनी आयोजना गर्नुका साथै व्यावसायिक रूपमा कोदो खेती गर्दै आएका त्यहाँका 10 जना कृषकहरूलाई सम्मान गरिएको छ। कोदो बालीको संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले कोदो उत्पादनमा उल्लेखनीय योगदान पुर्याएका उत्कृष्ट कृषकहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो। सम्मानित हुनेमा कमलामाई नगरपालिका 4 का तारा शर्मा, जमुना कार्की पुरी र कल्पना विश्वङ्खे, कमलामाई नगरपालिका 9 का गीता कुमारी दाहाल तथा कमलामाई नगरपालिका 1 का इन्दु कुमारी थापा रहेका छन्। यसैगरी फिक्कल गाउँपालिका 6 का लोकेन्द्र कार्की, घ्याङले गाउँपालिका 1 का गणेश बहादुर ड्यासुर, गुलन्जर गाउँपालिका 3 का पदम बहादुर दमाई, मरिन गाउँपालिका 1 का हर्कबहादुर भोलन र सुनकोशी गाउँपालिका 2 का बीस बहादुर मगराती पनि सम्मानित भएका छन्। कृषिमा निरन्तर संलग्न भएर कोदोको व्यावसायिक खेती र उत्पादन विस्तारमा पुर्याएको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 4 रुम्जा 4 मा 2रो राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा धेरै कोदो उत्पादन गर्ने 7 जना उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ।
माचण्डेश्वरी कृषक समूहको आयोजना तथा सिद्धिचरण नगरपालिका र साहस नेपालको सहआयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय स्तरमा कोदो उत्पादन वृद्धि रैथाने बालीको संरक्षण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। दिवसको अवसरमा रूम्जाटारका धेरै कोदो उत्पादन गर्दै आएका सातजना कृषकहरूलाई सम्मान गरिएको सिद्धिचरण नगरपालिकाका कृषि शाखाका प्रमुख भीम दर्जीले जानकारी दिनुभएको छ। सम्मानित पुरूष कृषकहरूलाई ढाका टोपी, महिला कृषकहरूलाई दोसल्ला तथा सबैलाई सम्मान पत्र प्रदान गरिएको पनि बताइएको छ। सिन्धुली जिल्लामा यौनजन्य हिंसाको घटना अपेक्षित रूपमा घट्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आर्थिक वर्ष 2082-83 मात्रै यौनजन्य हिंसा सम्बन्धी 33 घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार पछिल्लो एक वर्षमा उक्त संख्याका उजुरी तथा मुद्दा प्रहरी समक्ष पुगेका छन्। दिएको तीन वर्ष तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 2082-83 सिन्धुलीमा यौनजन्य हिंसाको कुल 105 घटना दर्ता भएको छन्। तीमध्ये आर्थिक वर्ष 2081-82 सबैभन्दा धेरै 41 घटना दर्ता भएको थियो। आर्थिक वर्ष 2080-81 31 र 2082-83 33 घटना दर्ता भएको कार्यालयले जनाएको छ। तीन आर्थिक वर्षको तुलना गर्दा घटनाको संख्या स्थिर रूपमा घटेको देखिँदैन। पहिलो वर्षको तुलनामा दोस्रो वर्ष 10 घटना बढ़ेका थिए। तेस्रो वर्ष अघिल्लो वर्षभन्दा 8 घटना कम भएका छन्। पछिल्लो वर्ष केही कमी आए पनि समग्र अवस्थाले यौनजन्य हिंसा नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखाउँछ। दर्ता भएका घटनामध्ये बलात्कारको मुद्दा सबैभन्दा बढ़ी छन्। पछिल्लो तीन आर्थिक वर्षमा बलात्कारको सम्बन्धी 66 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा एमाले र नेकपा बीचको सहकार्यमा गठबन्धन सरकार बनाउने तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको विवाद उत्कर्षमा पुगेको छ। एमाले र नेकपा बीच बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर राप्रपामा विवाद बढ़ेको छ। राप्रपाका सांसदहरू वाम गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने भन्ने विवादमा फँसेका छन्। राप्रपाभित्रको यो विवादले प्रदेश संसदीय दलको नेता परिवर्तनसम्मको तयारी शुरू भएको छ। एमाले र नेकपा केन्द्र स्तरबाटै सहमति गरेर प्रदेश सरकारहरू चलाउने निर्णय गरेका छन्। संसदीय दलका नेता उद्धव थापा र सांसद राजु विष्टको विषयले विवाद बढ़ाएको राप्रपा स्रोतले बताएको छ। थापा र विष्ट अहिले सरकारमा सहभागी हुनुपर्ने पक्षमा देखिएपछि विवाद शुरू भएको छ। राप्रपाको केन्द्रीय नीति भने प्रदेश सरकारमा सहभागी नहुने रहेको छ। सोही कारण अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका नेता संसदीय दलको नेताको गतिविधिबाट आकर्षित भएका छन्। बागमती प्रदेशमा राप्रपाका 13 सांसद रहेका छन्। एमाले र नेकपाको गठबन्धन सरकारका लागि 2 सदस्य पुगेको छैन। त्यही अपुग संख्याका लागि एमाले र नेकपाले राप्रपाको साथ खोजेका छन्। राप्रपा बाहेक प्रदेशसभामा 2 सीट रहेको हाम्रो नेपाली पार्टी पनि रहेको छ। उसले साथ दिएमा पनि नेकपा र एमालेको सरकार बन्नेछ। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्ह 4 हामी साथ खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: आयो है क्वालिटी मा नम्बर वन, दाम मा सबै भन्दा कम।
6: ओह

0: सस्तुमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी छाप खबरपछि करिब 5 बजीसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं। आजको यो आइतबारको विषयमा तपाईँकै रोजाइका मिठा रमाइला लोकगीतहरू बज्नेछ। तपाईँले 0840 40 00 शब्दमा सहभागिता जनाएर आफूलाई मनपर्ने मिठा गीतहरू रोजाइमा पार्न सक्नुहुन्छ भने तपाईँले यो समय हामीलाई उकाली उराली लेखबेसी गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट हजुरको याप तमाकुस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव पनि तपाईँले दिन सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको व्यवसाय के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। फटाफट फोन गरेर आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्नुहोस् भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो झन्के गुलेली भन्ने बोलको गीत रहेको छ। कमलकान्त भेटवालको आवाजमा रहेको गीत त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में झमके गुलियाली भन्ने बोल को गीत रहेको थियो। कमलिकान्त भेटवाल को आवाज में रहेको यो एकदम मीठो गीत राखेर कार्यक्रम को शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईको रहेको छ, तपाईका रोजाईका विचार र माइला मनसुने लोकभागहरू बज्ने दिन छ। यति बेला भने सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। देवजी आइपुग्नु भयो है?
1: हजुर हजुर दिदी,
0: ठ्याक्की लाएर ठ्याक्क ठ्याक्क फोन लाग्छ।
1: हजुर पक्कै भन्ने एकदमै भन्नुभएको है त।
0: पक्कै, रेडियोलाई कार्यक्रमलाई माया गर्ने मान्छेको फोन नलाग्ने त कुरै हुँदैन।
1: हजुर।
0: अनि खाजा चाहिँ खानुभयो कि बाँकी छ त अहिलेसम्म?
1: मेरो चाहिँ बाँकी नै छ है अझसम्म पनि। आज दिदीहरूले त खानुभयो है?
0: हामीले खाइसकेका छौँ भनेपछि दिदीको बाँकी नै छ।
1: हजुर, मेरो चाहिँ आज अलिक बाँकी नै छ। अनि भाउजूहरू छोरीहरू चाहिँ आज रोप गर्नु जानु भएको छ खेतमा होइन, धान गर्नु। अब आज बन्दैछ चाहिँ भन्नुपर्छ है त। अब एकछिन त खानेछु भन्नुपर्छ है।
0: ल, अहिले नै खाने समय भएको छैन, बिस्तारै खानुहुन्छ। हामीलाई पनि सम्झनु भयो, कार्यक्रममा पनि आउनुभएको छ, खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। खासमा अरू केही नयाँ खबर छ भने हामीलाई सुनाउनुहोस् न।
1: हजुर, खासै नयाँ नौलो त अब त्यस्तो खासै केही पनि छैन। यस्तै हो, धान गर्ने कामहरू भइरहेको छ। नयाँ नौलो भन्नुपर्दा यस्तै हो, घरेटी कामहरू यस्तै नै हो। अब चाहिँ बिहानभरि रातभरि पानी परेको थियो, अहिले घाम लागिरहेको छ यो समयमा भन्नुपर्छ। अनि अघि नै समय अलिक शीतलता आइरहेको थियो, अहिले चाहिँ अलिक गर्मी भइरहेको छ भन्नुपर्छ है त।
0: ल, सबै ठिकठाक ठिकठाक हुँदै बस्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ। आज कुन चाहिँ गीत रोजेमा पार्नु भएको छ?
1: मैले हाम्रो सम्झनलाई भनिसकेको छु नि, आज के भन्छ, तिमीलाई बधाई पनि दिन्छु भन्ने लोकगरी चाहिँ एकदम सुन्न मन लागेको छ, सुन्न सुनाउन चाहन्छु। बधाइदिनु है दिदी भनेको छु है त।
0: ल हुन्छ, यहाँले रोज्नु भएको गीत कार्यक्रममा हामी राख्छौँ, आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् न त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, प्राविधिकरण दिदीको लागि, अनि त्यसै गरी बहिनी सुन्दै होला रमिला तामाङको लागि, अनि छोरीहरू सुन्न पाउनु भएको छैन, छोरीहरू ममता माझी, अस्मिता माझीको लागि, भाउजूको लागि, फेरि पाखङ गुरुमा तामाङको लागि, उहाँले उसले पनि उसले पनि सुन्नु पाएको छैन होला। त्यो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि, अब बहिनी रिया योगीको लागि, अनि त्यसै गरी अन्जु श्रेष्ठको लागि, लगायत सबै लागि भन्ने नमस्ते।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एकदमै मिठो गीत रोजनै पारेर कार्यक्रमबाट छोडेर गइसक्नु भएको छ। तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ, तपाईँले सम्झेर चाहिँ आउनु सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ, तपाईँले यो कार्यक्रम चाहिँ हप्ताको छ दिन मात्र सुन्न सक्नुहुन्छ। आइतबारदेखि शुक्रबार समेत बेला अर्को साथै सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: नमस्ते हजुर।
0: नमस्ते हजुर, नमस्ते। यो आवाज कहाँ सुने सुने जस्तो लाग्यो मलाई।
2: सुने होला बिहान भर्खरै
0: हाम्रो कुमारजी।
2: हजुर हजुर,
0: त्यसपछि के भन्ने कुमारजी आज्ञा गर्नुहुन्छ यो अगस्ती पनि भन्दै जाने हो
2: यस्तै होला
0: के छ। अनि बिहानदेखि अहिलेसम्म के भयो, नयाँ खबर सुनाउनुहोस् न।
2: नयाँ खबर केही भएको छैन, कोटाको भर्खर आइयो,
0: ड्युटी सकाइ
2: सर्काइयो। हजुर,
0: कति सिटी सघाउनु भएछ त 4 बजे नै?
2: होइन, आज अलिक छिटो आएको,
0: आज अलिक सिटी आइदिनु भयो।
2: हजुर हजुर,
0: खासमा हाम्रो कार्यक्रम सुन्न कि लागि छिटो आउनुभयो है कि हन्डी विशेष कामले हो त?
2: होइन, विशेष त त्यही भएर।
0: ल ठिक छ, खाजा खाइसक्नु भयो होला?
2: खाजा भइसक्यो हजुरको भयो।
0: के भयो, नयाँ खबर सुनाउनुहोस् न।
2: नयाँ खबर केही भएको छैन, कोटाको भर्खर आइयो,
0: ड्युटी सकाएर
2: सर्काइयो। हजुर,
0: कति सिटी सघाउनु भएछ त 4 बजे नै?
2: होइन, आज अलिक छिटो आएको,
0: आज अलिक सिटी आइदिनु भयो।
2: हजुर हजुर,
0: खासमा

0: छ भन्नुहोस् न,
1: अहिले चाहिँ पानी पर्ला जस्तो भएको छ।
0: अनि मौसम त धेरै फरक रहेछ, त्यता दिनभरि घाम लाग्यो छ, अर्को अहिले पनि घाम लाग्दैछ, त्यता पानी पर्न लागेको छ भन्नुहुन्छ।
1: पानी पर्ला जस्तो भएको छ, पानी चाहिँ परेको छैन,
0: जस्तो जस्तो छ। अब केमा परिणत हुन्छ थाहा छैन है।
1: एकछिन
0: ल ठिक छ, अरू त नयाँ खास केही छैन हामीलाई सुनाउनु पर्ने थियो भने हामी सुन्थ्यौँ, छैन भनेपछि कि हामी कार्यक्रमतर्फै लागौँ त त्यसो भए। ल अब हाम्रो देजीले गीत रोजेमा पारिसक्नु भएको छ, यहाँले चाहिँ साथीहरूलाई सम्झनु पर्ने हुन्छ।
1: दरखाम रहनुभएको घर परिवार सम्पूर्णको लागि, साथी धन गजमेर सम्पल शेर्पा, लक्ष्मी खड्का, सविता खड्का खड्का लगायत मलाई कुमार श्रेष्ठ भन्ने चिन्ने सम्पूर्ण रहने नमस्ते।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कुमारजी काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले आफ्नो साथीसँगै सम्झेर छुटिसक्नु भएको छ यति बेलाको वर्षाइमा। स्याबास तिमीलाई विष्णु महाजी अनि बेसी खड्काको आवाजमा रहेको मिठो गीत बच्चो कार्यक्रममा, त्यसपछि हामीहरूको साथीको रोजाइको गीत लिएर फेरि आउनेछौँ।

0: कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117 9845555562 04942311 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलुन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाशको फुल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरणका

0: नंबर वन दाना हे पोषक दाना नंबर वन दम्मा सबे भन्ना कम
1: होनी
2: देखे माँ कांति आयो नाचो अब छम छम छम छम
3: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
7: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
6: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
7: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस् पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
7: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
6: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
7: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
9: हजुरको रेडियो

0: ਗੈਰੀ ਫਿਲਮ ਉਕਾਲੀ ਰਾਲੀ ਮੇ ਰਾਖੀ ਕੋ ਮਿਸ ਚੋ ਗੀਤ ਗੀਤ ਬਸ ਜਾਨ ਛੋਟਾ ਵਿਵਸਾਇਕ ਬਿਸਰਾਮ ਤਰਫ ਗਯੋ ਬਿਸਰਾਮ ਬਸ ਕੇ ਫਿਰ ਆਈ ਸਕੀ ਕਾਸਮ ਆਜ ਕੋ ਬਸਾਈ ਬਕੀ ਤਪਾਈ ਸੰਗ ਰਹਿ ਰੋ ਸੋ ਯਾਤਰਾ ਕਰਦੇ ਤਪਾਈ ਕੀ ਰੋਜ਼ਾਈ ਕਾ ਮਿਠਾ ਰਮਾਇਲਾ ਮਤਸਨੀ ਲੋਕ ਬਾਕਾ ਰੋ ਰਾਖੀ ਰਹਿ ਕਾਸਮ ਤਪਾਈਲੇ ਮਾਤ੍ਰੇ ਸਹਭਾਗੀ ਜਨਾਉਣ ਪਰਨੇ ਹੁੰਛ 048 40 40 0026 ਮਾ ਭਨੇ ਯਤੀ ਬੇਲਾ ਮਾ ਲਾਗਛ ਤਪਾਈ ਕੋ ਫੇਸਬੁਕ ਕਮੈਂਟ ਬਾਚਨ ਗਰਦੇ ਤਰਫ हामीलाई कमेन्ट प्राप्त भएको छ धर्मराजजीको वहाँ लेख्नुहुन्छ दर्शन नमस्ते शुभ दिन म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन 17 गते जन्मदिन मनाउने भाउजू हुनुहुन्छ दुर्गा सुवेदी ढकाल त्यसै गरी दिदी सकिला गिरी झापाकी बहिनी अञ्जली बोहरा तिमल्ला पौडेल त्यसै गरी काठमाडौँकी मिडिया प्रेमी बहिनी सञ्चिता लामा र साथी पृष्का उदासलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद साथी जन्मदिन मनाउने सबै साथीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर ल्याबाज सिन्धुलीदेखि
1: हजुर सिन्धुलीको युट्युबरबाट बबिता मगर
0: बबिताजी के छ सन्चै आरामै हुनुहुन्छ
1: हजुर एकदमै असल भन्नुपर्छ अनि दिदी हजुर नि
0: म पनि एकदम सन्चै छु मेरो आवाज सुन्दा पनि म सन्चै छु होला जस्तो लाग्छ कि छैन होला जस्तो लाग्छ हाम्रो बबिताजीलाई
1: हजुर एकदमै लाग्छ अब त्यस्तो सन्चै हुनुहुन्छ जस्तो लाग्छ भन्नुपर्छ त
0: सन्चै छु नै जस्तो लाग्छ मलाई पनि अहिलेसम्म त त्यस्तो कुनै समस्या छैन होइन
1: हजुर
0: अब यो कार्यक्रम पछि चाहिँ के हुन्छ भन्ने कुरा थाहा हुँदैन फेरि अनि खाजा खानु भएको बाँकी छ
1: बबिताजी
0: मेरो त नहुने कुरै हुँदैन म अनुष्ठानमा अगाएर खाएर तपाईँसँग यो कुरा गर्न रमाइला मिठा गफ गर्न त एकैछिन भनेर आएको है अब बबिताजीसँग पनि भेट भयो कुराकानी पनि भयो अब प्रत्यक्ष त भेट भएको छैन अप्रत्यक्ष त हाम्रो भेट भइरहेको छ है
1: हजुर
0: प्रत्यक्ष भेट चाहिँ हाम्रो कहिले हुने रहेछ
1: अब हुन्छ होला टाइम मिलाएपछि
0: टाइम मिलाएपछि मात्रै भन्नुहुन्छ कहिले मिल्ला टाइम कहिले मिल्ला भन्छु म हेर्नुहोस् न टाइम मिलाउनै गाह्रो
1: अब कुनै न कुनै जिन्दगी छैन
0: ल हामीले नि मिलाउने कसरी हुन्छ मिलाउनु पर्छ भेटघाट गर्नुपर्छ है त बबिताजी कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ कि आज कार्यक्रम नसुनिकन त्यस्तै फोन लगाइदिउँ भनेर लगाइदिनु भयो त नि
1: होइन मैले चाहिँ सुनेर कल गरेको मैले आजतिर सुनेको थिइनँ अनि अहिले चाहिँ सुनेको थियो भन्नु पर्यो
0: ल अहिले सुन्दै हुनुहुन्छ त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ आज कुन चाहिँ गीत सुन्न मन छ त नि
1: हजुर मलाई चाहिँ प्रकाश वृद्धराजको मुरली तिरिरी बजे बनेमा सँगै दिने बाजे भन्ने गीत बजाइदिनु न
0: मुरली बज्यो तिरिरी
1: हजुर
0: मुरली बज्यो तिरिरी भन्ने गोलको गीतलाई हामी कार्यक्रममा राख्छौँ होइन बबिताजी साथीहरूलाई पनि सम्झनुहोस् न
1: सम्झिनु पर्दामा यति मिठो भइसक्यो चलाउनुहुन्छ दिदी हजुरको लागि अनि टेलिभिजनमा त्यसको लागि भन्छ अनि हजुरको रेडियो खोलिनुको लागि भन्छु मेरो घर सम्झनको लागि अनि सिन्धुरी तिनजनातिर हुनुहुने कविता मगरको लागि अनि दुवैतिर हुनुहुने दादा पवन मगरको लागि अनि सौरीतिर हुनुहुन्छ साथी सुधा फिल्महरूको लागि पनि भन्छु सिक्किमतिर हुने साथी कृष्ण सुन्दा श्रेष्ठ तारा मगर सीता बहिनी केटी लगायत साथीहरू सम्पूर्णको लागि भन्दै दिन्छु नमस्ते बगुराई
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी सिन्धुलीको विकी ज्वरोबाट हुनुहुन्थ्यो उहाँले मिठो गीत रोजेमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि हाम्रो लागिसकेका छौँ यति बेला आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते हजुर नमस्ते यो आवाज हाम्रो यता मन्थली भन्नाले सिन्धुलीकी साथीको
2: हजुर हजुर सिन्धुलीबाट प्रदीप राणा बोल्दैछु हेरी हजुर
0: प्रदीपजीको खबर के छ त सुनाउनुहोस् न
2: आज चाहिँ म लगाएर सिमिलतिरको खबर भन्नुपर्दा एकदम ठिकठाकै छ भन्नुपर्छ अनि हजुरलाई रामी छापको के छ नि
0: भन्नु गायत रामी छापतिरको पनि एकदमै ठिक छ भन्नुपर्छ अहिलेसम्म समग्रमा सबै ठिकै छ बिहानी पख पानी पर्यो अहिले दिनभरि घाम लागेको छ हरेक काम गर्ने किसान आमा बुबा दाजुभाइ दिदीबहिनीको लागि एकदमै सहज भइरहेको छ साथै हामीलाई पनि एकदम आज चाहिँ शीतल मौसम नै महसुस गरिरहेका छौँ है त्यता चाहिँ खाजा भयो हाम्रो प्रदीपजीको भएको छ अनि दिनचर्या कसरी बित्दैछ हिजो आज तपाईँ यता मन्थलतिर आइसक्नु भएको हो कि सिन्धुलीतिर हुनुहुन्छ त
2: अहिले म चाहिँ सिन्दुरतिर छु भन्नुपर्छ दिदी हजुर 22-23 गतेतिर चाहिँ मन्थलतिर आइन्छ भन्नुपर्छ है त
0: ल भनेपछि हाम्रो प्रदीपजीको छुट्टी चाहिँ लामो नै रहेछ
2: हजुर दिदी अलि लामै छ भन्नुपर्छ है त
0: ल पक्कै पनि आफ्नो घर आएपछि काम आफ्नो परिवारलाई पनि सुख दुःखमा सहयोग गर्नै पर्यो होइन त्यही भएर जानुभयो घर लामो छुट्टी छ घरमा बस्दै हुनुहुन्छ जस्तो कि मम्मी बाबालाई आफ्नो परिवारलाई छोडेर बाहिर बस्दा अनि साथै अब घर परिवारको सबै सदस्य सँगै रहँदा धेरै फरक पनि हुन्छ होइन एक्लै हुँदा बोल्ने आफ्नो साथीभन्दा बाहेकै हुँदैन दिनभरि साथी सङ्गीसँग गफ गाफ कुराकानी गरिन्छ रमाइलो हुन्छ तर साँझ परेपछि कोठामा जाँदा आफू एक्लै भइन्छ परिवारमा भयो भने हरेक समय साँझ होस् बिहान होस् दिउँसो होस् हरेक समय आफ्नो परिवारसँगै भइन्छ अब सबैले चाहिँ एकअर्कालाई साथ सहयोग सपोर्ट सुख दुःखमा साथ दिँदै अगाडि बढिन्छ होइन त ल हुनुपर्छ यो सधैँभरि परिवारभित्रको नाता सम्बन्ध है काम सहयात्रा सबैको सधैँभरि राम्रो होस् हामीले पनि कामना गर्छौँ कसो
2: प्रदीपजी
0: ल मेरो कुरा ठिक लाग्यो कि लागेन भन्नुहोस् न त हाम्रो प्रदीपजीलाई त्यस्तै ठिक लागेको हो त भन्दैन भएको होइन नि
2: होइन दिदी मनभित्रदेखि भनेको नि त
0: मनदेखि नै भन्नुभयो मैले त नमुखले मात्रै त्यसै हो भन्दैन भयो कि जस्तो लागिरहेको थियो
2: होइन होइन दिदी मुखले मात्र होइन मनैदेखि भनेर
0: ल ठिक छ मनैदेखि माया गर्ने साथी होइन हामीले पनि सबै साथीलाई मनैदेखि नै माया गर्छौँ मनैदेखि नै सबै साथीको साथ सहयोग यो सहयात्रा हामीले पनि अपेक्षा गरेका छौँ आशा गर्छौँ सबै साथीले हामीलाई साथ दिनुहुन्छ भन्ने छ यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लाग्छौँ है ल गीत हाम्रो साथीले रोज्नु भएको छ बबिताजीले साथीहरूलाई सम्झनु पर्ने हुन्छ
2: ओके पहिलो लागि भन्न चाहे अनि हाम्रो टेक्निकल मित्रको लागि भन्न चाहे साथीहरू त धेरै हुन्छ बिर्सेको छैन ल भन्दै छुट्टिन्छु नमस्ते
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीप राणाजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब चाहिँ म फोन लिदिनँ केही साथीहरूको कमेन्ट भन्दा धेरै साथीको कमेन्ट छ साथीहरूको कमेन्टलाई वाचन गर्दै म पनि कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छु यति बेलाको बसाइमा हामीलाई देवेन किशोर रञ्जामजी लेख्नुहुन्छ कमेन्टमा हिमाल झै सधैँ हाँस्नु सगरमाथा झै अटल छुहारी भए शीतल दिनु झरना झै चञ्चल नदी जस्तै सुस्ताउनु सूर्य जस्तै उदाउनु आफ्नो मात्र होइन दुखी र असहायहरूको पनि मन बुझाउनु घमण्ड कहिले नगर्नु झुटो नबोल्नु पैसाको आशमा इज्जत नबेच्नु अनि सफल रहोस् जीवन उच्च रहोस् भावना छोरा रोमन कार्की तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना भनेर लेख्नु भएको छ उहाँको छोरालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं चालेका हरेक कदमहरूले सफलताको शिखर चुमन भन्नुभएको छ देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ देवेनजीलाई विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी भावना मगरजी पनि लेख्नुहुन्छ नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ लवली मेलिना श्रेष्ठजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सुमित यादव सुनार किरातजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म रामेश्वर देउराली हाल चाहिँ काठमाडौँबाट सुमित यादव सुनार किरात कार्यक्रम सुन्दैछु मनपर्छ अब बस्ने गीत हजुरको लागि मेरो घर परिवार लगायत मलाई सुमति यादव सुनार किरात भनेर चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। डम्बर ढुङ्गेलजीले पनि लेख्नु भएको छ, हेलो नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु मन्थलीको कोठजोरबाट। डम्बर ढुङ्गेल, खाजा भयो नि भन्दै हुनुहुन्छ, मेरो खाजा भइसकेको छ, यहाँको पनि भयो होला। साथीहरूलाई सम्झनु पर्दा विशेष गरी दिदी सुबा थापा, रोली राई, सुमित यादव सुनवार, किरात, सम्झना रेवा खड्गे, तिम्रो दिलको राजा, निरोज कार्की लगायत सबैको लागि, मम्मीको लागि अनि बाबाको लागि पनि भन्नुभएको छ। त्यसै गरी मिडिया प्रेमी भाइ अनि साजीले पनि अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिलन कार्य मोटोजीले पनि गुड आफ्टरनुन राई दिदी, कार्यक्रम सुनिरहेको छु, अब बस्ने गीत सबैलाई, म चेता दुवा कत्तरबाट भन्नुभएको छ। युरा बहादुर लगाईजीले पनि लेख्नु भएको छ, नमस्ते आई हजुर भन्दै हुनुहुन्छ। बिपी पीएमजे हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, मौलिक लोकगीत संगीतको संरक्षण र सम्वर्धनमा निरन्तर अगाडि बढ़िरहोस् कार्यक्रम उकाले उराले भन्दै हुनुहुन्छ। नेपालगंज बाँकीबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु है त कार्यक्रममा सहभागिता जनाएर यहाँले चाहिँ सल्लाह सुझावको साथमा कार्यक्रमलाई अझ राम्रो बनाउने प्रयत्नको साथलाई चाहिँ सल्लाह सुझाव दिनुभएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला विष्णु खनाला कोजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार गुड आफ्टरनुन है, के छ सन्चै आरामै हुनुहुन्छ। म विष्णु खनाल 8/13 कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा मनको साथी जीवन कार्की, त्यसै गरी विनिता दाहाल, सुवेदी, गगन तिरथुमे, लिम्बुने साझा, दुर्गा कजवाल, पूर्वेली खुसी, ममता पोया, काली कमला ओनेम लिम्बु, ढकाल धर्मराज लगायत सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेलाको बसाईमा बिरखोर नेपालीजी हुनुहुन्छ, उहाँले मुक्तक लेख्नु भएको छ, मैले वाचन त गर्न नजानौला होइन तर पढ्न चाहिँ पढेर चाहिँ अन्य साथीलाई पनि सुनाउनेछु भन्छु। एक्लो जीवन जिउनुको कारण कहिल्यै सोधिएन, फाटेका मन नसिउनुको कारण कहिल्यै सोधिएन, हरेक साँझ रक्सी पिउने भएकै कारण जडिया भनियो, खास त्यो रक्सी पिउनुको कारण के थियो कहिल्यै सोधिएन। बुढी नन्द नगरपालिका 5 छातीको खुया बाजुरा हाल चाहिँ मुम्बई उहाँ राष्ट्रबाट भन्नुभएको छ। यहाँले लेख्नुभएको यो मुक्त चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु है, मैले यो विषय चाहिँ केही पनि भोलिनँ, जे लेख्नुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गरेँ। त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, हजुर केही मायाले भन्दै हुनुहुन्छ, मेरो माया पक्कै हुनु पर्यो नि त सपनाजी, मैले पनि तपाईँलाई धेरै माया गर्छु, यहाँ सपनाजीले पनि धेरै माया गर्नुहुन्छ, त्यही भएर मेरो मायाले तान्दै तान्दै हाम्रो सपनाजीलाई कार्यक्रमसम्म डोरिएर ल्याइपुर्याउनु सफल भएछु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट छ, अमिनाजीको, उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है, अमिना सुनवार दुलेखाबाट भन्दै हुनुहुन्छ, अब बच्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा प्यारे सुशीला विश्वकर्मा, धाईबाज गरे मगर, विवश गुलुङ पृथक, तिलक विष्ट, रत्नबहादुर थापा, घाइल अग्रिमा सुनवार, कुमार प्रोजा, टिकु छेत्री, माया निरुदा योजन, कविता घतानी, त्यसै गरी अलिसा लिम्बु लगायत सबैको लागि भन्दै हुनुहुन्छ। बबिता मगर्जीले पनि लेख्नु भएको छ, हेलो झोडले है, नमस्ते, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको विधिजोरबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बबिताजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी देव बाजे, कुमार श्रेष्ठ, बबिता मगर, त्यसै गरी प्रदीप राणाजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथी तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै साथीलाई मैले एक एक मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम उकाली उराली अवधि बजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा बबिताजीले रोज्नु भएको एकदमै मिठो अनि रमाइलो गीत जोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बोसाईबा म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।
3: काले विश्वकर्मा
4: हजुर डाक्टर साहब, म हुँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब देश में सन छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाड़ी भाड़ा पता हो अब जम्मा फायदा भनेको दुई रुपया और पांच रुपया हदाम बसे त्यति बस्ने
1: त्यसको भाव छ त्यो भाव चल्ने संबंधित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी पनि आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसान बसी बजेट ल्याउनु पर्दैन देख्नु किसान ओभर नलाग्नु भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री के तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामरसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ

0: गर्छौँ। हामीले कार्यक्रमको शुरूआतमा चाहिँ रैथाने बालीहरूका प्रबन्धनका कुराहरू, प्रसारका कुराहरू र संरक्षण व्यवसायीकरणका कुराहरूलाई मुख्य जोड दिएका छौँ। क्रमशः हामीले आजको श्रृङ्खलामा चाहिँ लाली गुराँसको चर्चा गर्छौँ। त्यसै गरी कोइरालो धेरै पाखाहरूमा, हाम्रा डाँडा पाखाहरूमा चाहिँ देखिन थालेका छन् कोइरालाका फुलहरू, र हामीले यसैसँग सम्बन्धित एउटा रिपोर्ट तयार पारेका छौँ। त्यसै गरी समय रह्यो भने हामी सिक्लिगान खाँदाका फाइदाहरूको विषयमा पनि एउटा रिपोर्ट तयार पारेका छौँ। क्रमशः हामीले अगाडि भने जस्तै लाली गुराँस, त्यसै गरी कोइरालो र सिक्लिगानको रिपोर्ट राख्छौँ। त्योभन्दा पछाडि हामी रैथाने हाट बजार बुढादी कण्ठ पुगेका थियौँ र हामीले महेश भण्डारीको रैथाने कृषि हाट बजार जुन बुढादी कण्ठ क्षेत्रमा रहेको छ र हामीले त्यहाँबाट चाहिँ एउटा विशेष खालको रिपोर्ट पनि तयार पारेका छौँ, त्यो राख्छौँ। त्योभन्दा पछाडि पुनः आउँछौँ, हामीसँगै रहनुहोला। लाली गुराँस नेपालको राष्ट्रिय गौरव र समृद्धिको रातो रंग हो। नेपाल प्राकृतिक सौन्दर्यको एउटा यस्तो जीवित क्यानभास हो जहाँ प्रकृतिका रंगहरूले आफ्नै कथा कोरेका छन्। ती अनगिन्ती रंगहरू मध्ये सबैभन्दा गाढा, गर्भिलो र जीवन्त रंग हो लाली गुराँस। समुद्री सतहबाट करिब 1500 मिटरदेखि करिब 3600 मिटरसम्मको उचाइसम्म पहाड़का काख र भीर पाखाहरूमा ढकमक्क फुल्ने यो फूल केवल एउटा वनस्पति मात्र होइन, यो त नेपालीको अदम्य साहस, राष्ट्रिय पहिचान र भविष्यको समृद्धिको एउटा बलियो खम्बा समेत हो। लाली गुराँसको महिमा र पहिचान, जब वसन्त ऋतुको आगमन हुन्छ, नेपालका पहाड़ी वनहरू रातम्मे भएर दुलही झै सिंगारिन्छन्। लाली गुराँसको त्यो गाढा रातो रंगले हाम्रो राष्ट्रिय झण्डाको रंगलाई मात्र प्रतिनिधित्व गरेको छैन, बरू यसले विश्व इतिहासमा कहिल्यै नझुकेका वीर नेपालीहरूको रगत र त्यागको महिमालाई पनि दर्शाएको छ। नेपालको निशान छापमा सजिलै यो फूलले हिमाल पहाड़ र तराईलाई जोड्ने भावनात्मक एकताको सूत्रको रूपमा काम गरिरहेको छ। आर्थिक समृद्धिको आधार लाली गुराँस। आजको युगमा लाली गुराँसलाई केवल हेरेर आनन्द लिने फूलको मात्र रूपमा राख्नु हुँदैन, यसलाई हामीले आर्थिक समृद्धिसँग जोड्न आवश्यक छ। लाली गुराँसको व्यावसायिक उपयोगका सम्भावनाहरू अनगिन्ती रहेका छन्। पहिलो, पर्यटन अर्थात इको टुरिज्म। पूर्वको तीनजुरे मिल्के जलजली क्षेत्रदेखि पश्चिमका पहाड़ी भेगसम्म गुराँस फुल्ने सिजनमा हजारौं अनगिन्ती आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुनेका छन्। गुराँस ट्रेकिङलाई एउटा ब्रान्डको रूपमा विकास गर्ने हो भने यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु साथै विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पुर्याउँछ। दोस्रो, कृषि औद्योगिकीकरण तथा व्यवसायीकरण। गुराँसको फूलबाट तयार पारिने अर्ग्यानिक जुस, स्क्वास, वाइन र जामले बजारमा उच्च माग पाइरहेका छन्। यसको औषधीय गुण र विशेष गरी मुटु रोग र पाचन पद्धतिमा पुर्याउने फाइदाका कारण यसलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रशोधन गर्न सकिन्छ। यदि यसको उचित भ्यालु चेन र कर्पोरेट ब्रान्डिङ गर्ने हो भने गुराँसका उत्पादनहरू नेपाली निर्यातको एक प्रमुख हिस्सा पनि बन्न सक्छन्। चुनौती र हाम्रो दायित्व, तर विडम्बना बढ्दो, डढेलो अव्यवस्थित सड़क विस्तार र जलवायु परिवर्तनको छायाले हाम्रा गुराँसका वनहरू विस्तारै संकटमा पर्ने गएका छन्। गुराँस संरक्षण गर्नु केवल एउटा रुख जगाउनु मात्र होइन, यो त पहाड़ी जलाधारको रक्षा गर्नु, जैविक विविधता कायम राख्नु र आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नु पनि हो। त्यसैले लाली गुराँस हाम्रो शिरको श्रीपेज हो। यसको संरक्षण र सम्वर्धनमा हामी सबै लाग्नुपर्ने र हाम्रो राष्ट्रिय आत्मसम्मानसँग जोडिएको विषयलाई आत्मसात गर्नु हामी सबैको दायित्व हो। जब हामी गुराँसका वनहरूलाई आर्थिक उपार्जन र पर्यटनको केन्द्र बनाउँछौ, तब मात्र समृद्ध नेपाल र सुखी नेपालीको संकल्पले मूर्त रूप पाउनेछ। आउनुहोस्, पहाड़का ती राता मुस्कानहरूलाई जोगाउ र लाली गुराँसको महिमालाई विश्व स्तरमा पुर्याएर राष्ट्रिय समृद्धिको नयाँ ढोका खोलौं। कोइरालो एउटा यस्तो नाम हो जसले वसन्तको आगमनसँगै हरेक नेपालीको मन र मस्तिष्कलाई उमङ्गले भरिदिन्छ। जब फागुनको सिरेठो कम हुँदै जान्छ, हाम्रा डाँडा पाखाहरूमा सेता र प्याजी रंगका कोपिलाहरू मुस्कुराउन थाल्छन्, तब प्रकृतिले एउटा भिन्नै उत्सव मनाइरहेको भान हुन्छ। कोइरालो केवल एउटा वनस्पति मात्र होइन, यो हाम्रो रैथाने पहिचान, पर्खौली स्वादको नासो र पहाड़ी अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ समेत हो। यसको महिमा वास्तवमै अतुलनीय छ। हाम्रा ग्रामीण र शहरका भान्साहरूमा कोइरालोको अचारले जुन विशिष्ट स्थान ओगटेको छ, त्यो अरू कुनै आधुनिक परिकारले प्राप्त गर्न सक्दैन। उम्लिएको तातो पानीमा हल्का नरम बनाइएका कोइरालोको कोपिलाहरूलाई तिल, मेथी र कागती तथा चुकमिलोको अमिलोमा मोलेर तयार पारेको यो भगमगाउँदो अचारले भोक मात्र जगाउँदैन, यसले त बाल्यकालको गाउँघर र आमाको हातको स्वादलाई पनि जीवन्त बनाइदिन्छ। हल्का टर्रो तर स्वादिलो यसको विशिष्ट स्वाद नै यसको मुख्य विशेषता हो, जसले गर्दा आज यो गाउँका पाखाहरूबाट निस्किएर शहरका तारे होटलहरूका प्रिमियम मेनुसम्म शानका साथ पुग्न सफल भएको छ। स्वास्थ्यको दृष्टिकोणले हेर्यो भने कैरालो प्रकृतिले दिएको एक अद्भुत सुपर फूड हो। आयुर्वेदमा यसलाई रगत शुद्ध पार्ने र पाचन पद्धतिलाई बलियो बनाउने अचूक प्राकृतिक औषधिको रूपमा चिन्ने गरिन्छ। एन्टी अक्सिडेन्ट र फाइबरले भरिपूर्ण यो फूल मधुमेहका बिरामी र छाला सम्बन्धी समस्या भएकाहरूका लागि प्रकृतिले दिएको सित्तैको उपहार हो। कुनै पनि रासायनिक मल र विषादीको स्पर्श बिना नै हाम्रा पाखा पखेरामा फल्ने हुनाले पूर्णत अर्गानिक र पर्यावरण मैत्री अमृत समान मानिन्छ यसलाई। आजको यो कर्पोरेट र व्यावसायिक युगमा कैरालोलाई समृद्धसँग जोड्ने प्रशस्त सम्भावनाहरू छन्। यदि हामीले यसको व्यवस्थित संकलन, आधुनिक प्रशोधन र उत्कृष्ट प्याकेजिङमा ध्यान दिन सक्यौं भने यसले हिमाली अर्गानिक ब्रान्डको रूपमा विश्व बजारमा नेपालको बेग्लै पहिचान बनाउन सक्छ। यो केवल एउटा मौसमी तरकारी मात्र नभएर पर्यटन प्रबन्धन र ग्रामीण क्षेत्रमा स्वरोजगारी सिर्जना गर्ने एउटा सशक्त माध्यम बन्न सक्छ। त्यसैले कोइरालोको संरक्षण र सम्वर्धन गर्नु भनेको हाम्रो पर्यावरणलाई बचाउनु मात्र होइन, बरु हाम्रो रहिछाने संस्कृतिलाई जोगाउनु र भविष्यको आर्थिक समृद्धिको नयाँ ढोका खोल्नु पनि हो। आउनुहोस् यो वसन्तमा पहाड़का डाँडा पाखाहरूमा मुस्काइरहेका यी फूलहरूलाई जोगाऊ, यसको मौलिक स्वादलाई विश्वमा फैलाऊ र आफ्नो माटोको सम्पदामा गर्व गरौं। सुलिगान नेपाली भान्साको एउटा यस्तो रहस्यमय स्वाद हो जसलाई चिन्ने र बुझ्नेहरूले यसको अचारलाई अमृत समान मान्छन्। जब पहाड़का पाखा पखेरामा सिमलिगानका नयाँ पालुवाहरू पलाउन थाल्छन् तब रैथाने स्वादका पारखीहरूमा एउटा छुट्टै उत्साह थपिन्छ। यसको अचार बनाउने विधि जति मौलिक छ स्वाद उति नै विशिष्ट। विशेष गरी सिमलिगानको बोटका प्रत्येक हाँगाको टुप्पोमा हुने अलिला डाँठहरू र तिनमा जोडिएका नयाँ पातहरूलाई टिपेर जब अचार तयार पारिन्छ तब तितो र अमिलोको एउटा यस्तो अद्भुत संगम हुन्छ जसले जिब्रोमा बेग्लै तरंग पैदा गरिदिन्छ। यसको प्राकृतिक तितोपनलाई स्थानीय अमिलो र मसलाले यसरी सन्तुलनमा राख्छ कि यसले खानाको रुचि जगाउन उत्प्रेरको समेत काम गर्छ। यो विशिष्ट अचार केवल जिब्रोको तृप्तिका लागि मात्र होइन, यो त पुस्तौंदेखि चल्दै आएको गुणकारी खानपानको एउटा हिस्सा पनि हो। हाँगाका तिनै कलिजा डाँठ र पातहरूलाई मजाले उमालेर वा सुकाएर बनाइने अचारले पाचन प्रणालीलाई मात्र सक्रिय बनाउँदैन, यसले त नेपाली भाषाको विविधता र पुर्ख्यौली सिपलाई समेत जीवन्त राखेको छ। विडम्बना, जुन वस्तु हाम्रो मौलिक स्वाद र औषधीय पहिचान थियो त्यसलाई हामीले आजसम्म आफ्नै घर र सीमित स्थानीय बजारमा मात्र कैद गरेर राखेका छौं। स्वादको यो धराजलबाट माथि उठेर हेर्दा सिमलिगान एउटा शक्तिशाली प्राकृतिक ओखती र हाम्रो वनस्पतिको सम्पत्ति पनि हो। आधुनिक चिकित्सा विज्ञानले भिरगौलाको पत्थरी र मूत्र नलीको अवरोधमा जुन जटिल समाधान खोज्छ सिमलिगानले त्यो क्षमता प्राकृतिक रूपमै बोकेको छ। यसमा पाइने विशिष्ट तत्वहरूले मानव शरीरको आन्तरिक विषाक्ततालाई निष्कासन गर्न मदत गर्छ। यो शुद्ध वनस्पति रसायनको परिणाम हो जसलाई हामीले अझैसम्म व्यावसायिक औषधि अर्थात प्रोडक्टको रूपमा ढाल्न सकेका छैनौं। सिमलिगानलाई केवल पाखाको वनस्पति अर्थात भान्साको अचारमा मात्र सीमित राख्नु हाम्रो व्यावसायिक बौद्धिक दरिद्रता हो। यसका कलिला डाँड तथा पातहरूलाई वैज्ञानिक ढंगले प्रशोधन गरी विश्व स्तरको प्रिमियम सामग्रीका रूपमा ब्रान्डिङ गर्न सके यसले नेपालको ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। सिमलिगानको संरक्षण र व्यावसायिक प्रबन्धन अब हाम्रो रहर मात्र होइन, यो त हाम्रो रैथाने ज्ञानलाई विश्व बजारमा उभ्याउने र भविष्यको आर्थिक समृद्धिको ढोका खोल्ने एउटा सशक्त माध्यम पनि हो। शिवपुरी पहाड़को काग जहाँ शीतल हावा चल्छ र सुतिरहेका भगवान विष्णुको पाउबाट बगेको पवित्र जलले यो धरतीलाई सिंचित गर्छ, त्यो ठाउँ हो बुढा नीलकण्ठ। यो केवल एउटा धार्मिक र पर्यटकीय स्थल मात्र होइन, यो त नेपालीको आस्था र मौलिक पहिचानको संगम पनि हो। तर आज यो मन्दिरको आँगन भन्दा केही माथि रहेको एउटा अर्को पवित्र कर्मको शुरूआत भएको छ। त्यो कर्म हो हाम्रो माटोको सुगन्धलाई जोगाउने कर्म, हाम्रा पुर्खाहरूले खाएका शुद्ध र रैथाने स्वादहरूलाई आधुनिक भान्सासम्म पुर्याउने अभियान। आजको भागदौड़पूर्ण जिन्दगीमा हामीले के खाइरहेका छौं, बजारका चम्किला प्याकेटभित्र कतै रसायन त कतै मिसावटको डर लुकेको छ। यस्तो समयमा हाम्रो माटोमा जे फल्छ त्यो अमृत हो दृढ संकल्पका साथ एकजना व्यक्ति अगाडि सरेका छन्। उनी हुन् बुढानीकण्ठ नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा सामाजिक अभियन्ता महेश भण्डारी। नगरपालिकाको अभिभावकत्व र स्थानीय सरकारवालाहरूको सक्रियतामा कसरी जन्मियो त बुढानीकण्ठ रैथाने कृषि हार बजार? सुन्नुहोस् यस अभियानका सूत्रधार महेश भण्डारीकै आवाजमा।
1: बुढानीकण्ठ रैथाने कृषि बजारको बारेमा यहाँको हाट बजारको सुरुवात को लागि बुढानीकण्ठ नगरपालिका विशेष गरी हाम्रो मेयर साहब, उपमेयर साहब, सम्पूर्ण वडा अध्यक्षज्यूहरू लगायत बुढानीकण्ठ नगरपालिका प्रति चाहिँ हाम्रो म एकदम आभार, हार्दिक आभार व्यक्त गर्दछु। उहाँहरूकै एउटा श्रेयले उहाँहरूकै एउटा श्रेयले गर्दा नै अब यो बुढानीकण्ठ नगरपालिका प्राङ्गणमा लगाइराखेको हाट बजार लाई चाहिँ यो गएको अघिल्लो वर्षको जेठ 15 चाहिँ हाम्रो गणतन्त्र दिवसको दिनदेखि यहाँ सिफ्ट गरियो। अब मैले चाहिँ एउटा सामाजिक म बुढानीकण्ठ नगर उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर आइसके पछाडि एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत मैले पनि अब जुन यो ठाउँलाई चाहिँ नगरपालिका सँगको एउटा सहकार्य गर्ने जुन एउटा अवसरको हिसाबमा चाहिँ हाम्रो यहाँ हाट बजार सुरु भयो। अब यदि अनि यही अनुसारले हाम्रो हरेक शनिबार र मङ्गलबार हाम्रो बिहान हाट बजार सञ्चालन हुन्छ र यो स्टोर चाहिँ हाम्रो 7 दिन हाम्रो बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हाम्रो खुल्ला रहन्छ। अब यसमा सारा सम्पूर्ण चिजहरू अब लोकल र अर्ग्यानिक हाम्रो एकदम ब्रान्डेड कम्पनीका सामानहरूदेखि लिएर अब साना साना अब कृषक समूह, महिला समूहहरूले बनाउनु भएको अब मसौरादेखि लिएर सम्पूर्ण हाम्रो यो चिनो, कागुनो, मासी, चामल, विभिन्न किसिमका यी सातुहरू, चियापत्ती, घिउ, मह तपाईँले देख्नुहुन्छ। यी सम्पूर्ण हाम्रो कुनै पनि खाद्यान्नका प्रडक्टहरू हाम्रो उसमा हाम्रो उपलब्ध छन् र फलफुल, तरकारी, माछा मासु आज शनिबारको हकमा अब सोलुखुम्बुबाट लोकल खसीहरू ल्याएर हाम्रो माछा मासु, दुग्ध पदार्थ लगायत सम्पूर्ण चिजहरू हाम्रो उपलब्ध हुन्छ। अब यो कृषि बजारलाई चाहिँ मैले एउटा 3 क्याटेगोरीमा वर्गीकरण गरेको छु। अब रैथाने कृषि बजारको मेन उद्देश्य भनेको कुनै पनि अब हाम्रो ब्रान्ड र लोगो लगाएका कम्पनी एउटा जसले चाहिँ हाम्रो एउटा एक्सपिरियन्स गर्नुभएको छ अब यी सामानहरूलाई हामीले ल्याएर बिक्री वितरण गरिरहेका छौँ। अब यसमा चाहिँ जुन हाम्रो यी कम्पनीहरूले कुनै पनि हामीले एउटा ग्राहकहरूलाई चाहिँ एउटा मैले ग्यारेन्टी दिएको छु हजुरहरूले यहाँबाट सामान लिएर जानुभयो तर कुनै केही चिज त उहाँहरूको सबभन्दा एकदम ग्यारेन्टेड सामान छ तर ग्राहकहरूले मूल्य तिरे अनुसारको माल वस्तु हजुरहरूले पाउनुहुन्छ त्यो ग्यारेन्टी मैले गर्छु। यदि यहाँहरूलाई कुनै चित्त बुझिएन, कुनै पनि कुरामा चित्त बुझिएन भने हजुरहरूले प्याकेट नै गर्नुहोस्, बट्टा नै खोल्नुहोस्, हामी अब पैसासहित हामी फिर्ता दिएर चाहिँ हामीले तपाईँहरूलाई एउटा ग्यारेन्टी गर्ने चाहिँ हामीले गरेका छौँ।
0: हो, एउटा अभियानको जप्त बस्यो तर चुनौतीहरू कम थिएनन्। सहरिया उपभोक्तालाई शुद्ध र रैथाने भनेर मात्र पुग्दैन थियो, त्यहाँ त विश्वासको ठूलो खाँचो थियो। महेश भण्डारीले एउटा यस्तो बजारको परिकल्पना गरे जहाँ जुम्लाको पिठोदेखि जुम्लाको मासी चामलसम्म र हुम्लाको कोदोदेखि विभिन्न परिकार तथा उवासम्म र सोलुखुम्बुको उच्च लेखमा चढेका खसीको मासुदेखि पहाड़का भीरमौरीको महसम्म एउटै छानामुनि पाइयोस्। हामीले बिर्सिसकेका मसौरा, सातु, चिनो र कागोनाका ती पौष्टिक स्वादहरू यहाँ जीवन्त छन्। तर यो बजारको सबैभन्दा ठूलो पुँजी भनेको व्यावसायिक इमान्दारिता हो। आजको समयमा कुनै व्यापारीले यो आँट गर्न सक्छ? तपाईँले लगेको सामानमा अलिकति पनि शंका लागेमा प्याकेट खोलेकै अवस्थामा पनि पैसा फिर्ता लैजानुहोस् भनेर भन्न सक्छ। यो मुटु भएको र आफ्नो उत्पादनमा ढुक्क भएको मान्छेले मात्र भन्न सक्छ र यही विश्वासको जगमा यो बजार उभिएको छ। अब सुनौ यहाँ पाइने मौलिक उत्पादन र उपभोक्तालाई दिने सुविधाहरूको बारेमा।
1: हामीले चाहिँ अब मेन हाम्रो उद्देश्य भनेकै मिसावट रहित खाद्यान्न र विषादी रहित फलफुल तरकारी नै मेन हाम्रो एउटा मूल अभियान हो। अब कसैले कुनै पनि कम्पनीले कुनै पनि जुन यस्तो उत्पादक रैथाने उत्पादकहरू उहाँहरूले मेन मेरो उद्देश्य भनेको यो विभिन्न किसिमका अब रैथाने उत्पादनहरूको नाममा अहिले कुनै एकरूपता मूल्यमा एकरूपता पनि छैन र एक किसिमकै एउटा भाउहरू लाई अब तलमाथि गर्ने एउटा सम्बन्धित निकायले अलिकति निगरानी गरिरहेको अवस्था पनि छैन। अनि मैले यो कारणबाट चाहिँ विभिन्न किसिमका ग्राहकहरूले हाम्रो यो बजारमा हजुरहरू आउँदाखेरि कुनै पनि नेपालमा उत्पादन भएका हाम्रा सम्पूर्ण चिजहरू हाम्रो यहाँ उपलब्ध गराउने मैले उद्देश्य साथ अगाडि बढेको छु। हजुरहरूले हाम्रो विभिन्न पालिका वाइज को हिसाबबाट पनि हाम्रो त्यो क्याटागोरी गर्दै सामानहरू हामीले गर्दै जाने हामी गरिराखेका छौँ, गर्दै जाने प्रतिबद्धता पनि मैले व्यक्त गर्छु। यहाँहरूले सामान पनि नुवाकोटको कोदोको पिठो चाहे पनि हजुरहरूले पाउनुभयो, हुम्लाको कोदोको पिठो खोज्नुहुन्छ भने पाउनुभयो। हाम्रो त्यही हिसाबले 10-20 रुपियाँ तलमाथि यताउता केही पर्ला गर्ला त्यो आफ्नो ठाउँमा छ। अब अनि यसमा चाहिँ मैले एउटा कुरा अरू के जोड्न चाहे नि बुढानीकण्ठ रैथाने कृषि बजार मात्र नभए यो कोसेली घर पनि भएको कारणले यसलाई मैले कुन हिस्सामा मैले जोडिराखेको छु भने म आफै पनि नेपाल उद्योग वाणिज्य महासङ्घको म अन्तर्राष्ट्रिय मेला समिति सदस्य पनि भएको र उद्योग वाणिज्य सङ्घकै कृषि उद्यम केन्द्रको बजार व्यवस्थापन समितिमा पनि सदस्य रहेको कारणले म यस्तै अब मेरो आफ्नै ब्याकग्राउन्डकै हिसाबले पनि म यस्तै विभिन्न देश विदेशका मेला महोत्सवमा नेपालका कुनै पनि अब महिला दिदीबहिनीहरूले बनाउनु भएको हाम्रो हाती उत्पादनदेखि लगायत सम्पूर्ण नेपालका अब जेम्स ज्वेलरीहरू भक्तपुरका माटोका भाँडा, काठका भाँडा, थाङ्का पस्ने लगायत यी सारा सम्पूर्ण चिजहरू चाहिँ मैले यो देश विदेशमा बिक्री वितरण यस्ता मेला महोत्सवमा सहभागी आफू पनि भइराख्ने र अरू हाम्रो जानीहरूलाई पनि हामीले चाहिँ एउटा एक किसिमको एउटा वातावरण बनाएर एउटा स्थलहरू व्यवस्थापन एउटा ऊ गर्ने हाम्रो राष्ट्रिय स्तरमा पनि विभिन्न जिल्लाहरूमा हुने महोत्सवहरूमा अब हामीले यो सामानहरू बिक्री वितरण गर्ने उद्देश्यको कारणले नै यो रैथाने कृषि बजार यो बजार मात्र नभई यो एक किसिमको एउटा हाम्रो यो चाहिँ एउटा कलेक्सन काउन्टर पनि हो। कलेक्सन काउन्टर हो, भोलि यहाँबाट देश विदेशमा कुनै पनि सामानहरू हामीले यहाँबाट तपाईँहरूले यहाँ राख्नुभएको तपाईँहरूले यहाँ ल्याएर बिक्री गर्नलाई छोड्नुभएको हामीले सामानहरूलाई लिएर गएर हामी अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने यो उद्देश्यका साथ हामी यसरी अगाडि बढेका छौँ। यसरी अगाडि बढेको पनि मैले यहाँहरूलाई जानकारी गराउँदै गएँ। हाम्रो राष्ट्रिय लेभलमा, स्थानीय लेभलमा हाम्रो यहाँ खरिद बिक्री यो केन्द्र पनि हो। अब हाम्रो 77 जिल्लाका कुनै पनि किसानहरूले काठमाडौँमा ल्याएर हामी सामानहरू कहाँ के कसरी बिक्री गरौँ भन्ने तपाईँहरूले कुनै पनि ठाउँबाट चिन्ता गर्नु परेन। म यहाँ स्पेस हाम्रो यो ठाउँहरू उपलब्ध गराउँछु।
0: महेश भण्डारीको भिजन बुढानीकण्ठको यो सानो भूगोलमा मात्र सीमित छैन, उनको आँखाले त 77 जिल्लाका ती किसानहरूलाई र ती किसानका पसिनाहरूलाई देख्छ जसले उत्पादन त गर्छन् तर उचित बजार पाउँदैनन्। उनले यो बजारलाई एउटा राष्ट्रिय कलेक्सन काउन्टरको रूपमा उभ्याउन खोजिरहेका छन्। सोध्नुहोस् त एउटा किसानले डोकोमा बोकेर ल्याएको सामान सिधै यो काउन्टरमा आइपुग्यो भने बिचौलियाको जालो कसरी तोडिन्छ होला। नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय मेला समितिमा रहेर विश्वका थुप्रै बजारहरू निहालेका भण्डारी अब नेपाली थानका रुद्राक्ष पश्मिना र हाम्रा रैथाने गेडागुडीलाई विश्वका ठूला शहरका सुपर मार्केटमा पुर्याउने दाउमा छन्। उनी चाहन्छन् विदेशी पर्यटकले बुढानीलकण्ठबाट फर्किँदा प्लास्टिकका खेलौना होइन नेपालको माटोको सुगन्ध बोकेको कोसेली लिएर जाउन्। सुरु किसानका अभियन्ता तथा रैथाने प्रवर्धक महेश भण्डारीको योजना र अन्तर्राष्ट्रिय बजारको त्यो सपना।
1: अब कुनै पनि नेपाली मौलिक कला संस्कृति झल्किने विषय अब यस्ता वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा छिनाउनको लागि यो स्पेसल एउटा हामीले चाहिँ बिक्री केन्द्र प्लस हाम्रो एउटा सोरुम पनि हो। सोरुम हो, यहाँबाट कलेक्सन भएका चिजहरूलाई हामी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जमर्को पनि गर्छौँ। आज मलाई एउटा सबभन्दा ठुलो कुरा, मैले बुढानीलकण्ठ मन्दिर नजिकै हाम्रो, म आफू पनि पर्यटन क्षेत्रमा पर्यटन व्यवसायी भएको नाताले बुढानीलकण्ठमा हाम्रो आउनुभएको कुनै पनि अब स्वदेशी विदेशी पर्यटकहरू अब उहाँहरूलाई जुन एउटा यो एक लेभलमा एक किसिमको एउटा सोरुमको हिसाबमा स्थापित भइसके पछाडि हामीले कुनै पनि टुर अपरेटरहरूलाई उहाँहरूलाई चाहिँ को अनुरोधमा कुनै पनि विदेशीहरूलाई ल्याएर हामी एउटा यो भिजिट गराएर हामीले उहाँहरूलाई चाहिँ नेपालका रुद्राक्षी थाङ्का पश्मिना लगायत यावत ती कुनै पनि चिजहरू लगायत चाहिँ हामीले एउटा बिक्री वितरण यहाँबाट गर्ने हिसाबबाट हामीले अधिकांश विदेशीहरूलाई एउटा भिजिट गराउने हिसाबले पनि यसलाई विकास गर्दै जाने एउटा लक्ष्य लिएर म अगाडि बढेको छु। अब यही हो मेन कुरा। हामीले सबभन्दा मैले यहाँहरू सम्पूर्णमा हाम्रा ग्राहक महानुभावहरूमा मैले एउटा रिक्वेस्ट के गर्छु भने हामीले तपाईँहरूले तिर्नु भएको मूल्य अनुसारको हामी एउटा कुनै पनि वस्तुहरू हामी हजुरहरूलाई क्वालिटीका वस्तुहरू हामी उपलब्ध गराउँछौँ। त्यसमा हाम्रो कुनै केही कम्प्रोमाइज हामी गर्दैनौँ। मैले अगाडि पनि बताएँ, अब तपाईँहरूलाई कुनै पनि चित्त नबुझ्दाखेरि पनि हामीले चाहिँ तपाईँहरूले हामीले पैसा नै फिर्ता दिनेसम्मको हामी कदम चाल्नको लागि पनि हाम्रा कुनै पनि सप्लायरहरू उहाँहरू प्रतिबद्ध हुनुहुन्छ। यसरी मैले सम्पूर्ण यहाँ शनिबार मङ्गलबार हरेक टाइममा एउटा लाग्ने हाट बजारमा तपाईँहरू आउनुहोस्, आएर यहाँको अब कुनै पनि चिजहरू यहाँ किनेर लिएर जानुहोला। अब मैले पनि कम्तीमा सकेसम्म हामीले अहिले पनि हाम्रा यी खाद्यान्न वस्तुहरू सामान्य खाद्यान्न किराना स्टोरकै तुलनात्मक हिसाबमा यो स्टोरकै हिसाबमा चाहिँ हामीले एकदम सस्तो सरल मूल्यमा चाहिँ हामी बिक्री वितरण गर्ने अभियानमा हामी लागेका छौँ। र सम्पूर्ण मेन हामीले एउटा अहिलेको यो नितान्त अहिले सब मान्छेहरूलाई भइरहेको यो रोग व्याधि यताउता सबभन्दा मेन कुरा हाम्रो यो निरोगी अभियान नै हाम्रो मेन अभियान हो। यसमा यहाँहरूको साथ सहयोग रहनेछ भन्ने कुरामा मैले यहाँहरू यो बजारमा आएर भिजिट गरेर हामीलाई पनि कुनै पनि हाम्रा कमी कमजोरीहरू भए पनि त्यसलाई सल्लाह सुझावहरू दिनु होला भन्ने हिसाबले मैले हजुरहरूलाई जान्छु। पूर्ण मेन हामीले एउटा अहिलेको यो नितान्त अहिले सब मान्छेहरूलाई भइरहेको यो रोग व्याधि यताउता सबभन्दा मेन कुरा हाम्रो

0: अलिकति मन्दिर क्रस गर्ने बित्तिकै
1: पर्यटन र कृषि यी हाम्रा समृद्धिका दुई पखेटा हुन्। जब यी दुवै सँगै खस्ताउँछन् अर्थात् फटफटाउँछन् तब समृद्धिको उडान पनि सम्भव छ। बुढाली कण्ठ मन्दिरको काखमा यो बजार हुनु आफैमा एउटा रणनीतिक सफलता हो। महेश भण्डारी केवल आफू मात्र सफल हुन चाहेका छैनन्, उनी त एउटा प्रणाली बसाल्न चाहन्छन् जहाँ स्थानीय तहहरू पनि जोडिन सकुन्। त्यसैले त उनले नयाँ आउने किसानका लागि एक महिनाको निशुल्क स्टल र कुनै पनि नगरपालिकाले आफ्नो पहिचान खुल्ने कोसेली घर खोल्न चाहेमा एक वर्षसम्म निशुल्क ठाउँ दिने घोषणा गरेका छन्। यो सानो आँट होइन, यो त एउटा राष्ट्रभक्ति र व्यावसायिक इमान्दारिताको पराकाष्ठा पनि हो। यदि तपाईँ पनि शुद्ध खान चाहनुहुन्छ र नेपाली किसानको मेहनतलाई सम्मान गर्न चाहनुहुन्छ भने बुढा नीलकण्ठको यो रैथाने आँगन तपाईँलाई पर्खिरहेको छ।
0: एउटा बजारमा भिजिट गर्नुहोला र यो खरिद बिक्री पनि केन्द्र भएको हुनाले हामीलाई कुनै पनि एउटा इमान्दारिताको हिसाबले हाम्रो सम्पूर्ण व्यवसायी मित्रहरूमा पनि मैले एउटा आग्रह गरेँ, हजुरहरूसँग भएको लोकल अर्ग्यानिक उत्पादनहरू हजुरहरूलाई यहाँ ल्याउनुहोस्, हामी ससम्मान एकदम सही उचित मूल्यमा हामी हजुरहरूसँग बिक्री गरेर हामी ग्राहकहरूमा बिक्री वितरण गर्ने अभियानमा पनि छौँ र अनुकूल मिलाएर हजुरहरू हाट बजारमा आउनुको लागि चाहिँ मैले हजुरहरूलाई अनुरोध गरेँ। मैले कम्तीमा एक महिनाको लागि हाट बजारमा नयाँ हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरूलाई एक महिनाको लागि मैले निशुल्क उपलब्ध गराउने पनि गरेँ। जाँदा जाँदै मैले अन्तिममा एउटा कुनै पनि 77 जिल्लाका कुनै पनि स्थानीय निकाय र अब देशैभरिका जिल्ला नगर उद्योग वाणिज्य सङ्घ मार्फत उहाँहरूको संयोजकको संरक्षकत्वमा आएर एउटा आफ्नै पालिकाको ब्यानर राखेर कुनै पनि स्थानीय निकाय र जिल्ला नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित कोसेली घरले यहाँ आएर स्टलहरू राखेर चाहिँ यहाँहरूको अब काठमाडौँमा बजारीकरण गर्न साथसाथै अन्तर्राष्ट्रिय बजारमा पनि तपाईँहरूको एउटा बजारीकरणको लागि इच्छुक हुनुहुन्छ भने कम्तीमा मैले एक वर्षको लागि ठाउँ निशुल्क उपलब्ध गराउने प्रतिबद्धता हजुरहरूलाई जानकारी गराउँदै मैले यहाँ धन्यवाद नमस्कार भन्न चाहन्छु। हस्त
1: साँच्चीकै महेश भण्डारीको यो संकल्पले हाम्रो भाषालाई मात्र होइन हाम्रो अर्थतन्त्रलाई पनि स्वस्थ बनाउने बाटो देखाएको छ। तपाईँ हामी सबै उपभोक्ता, हामी आफ्नै माटोको उपजलाई प्राथमिकता दिनैपर्छ। तपाईँले किनेको एक किलो रैथाने चामल वा एक बट्टा महले कुनै न कुनै दूरदराजको किसानको घरमा खुसीको दियो बल्छ। किसान दाजुभाइलाई हाम्रो सल्लाह छ, तपाईँहरू गुणस्तरमा कहिले पनि सम्झौता नगर्नुहोस्। बजारीकरणका लागि बुढानीकण्ठ रैथाने हाट बजार जस्ता संस्थाहरू तपाईँको साथमा छन्। बुढानीकण्ठ रैथाने कृषि बजार एवं कोसेली घरको यो पवित्र यात्रा निरन्तर अगाडि बढिरहोस्। महेश भण्डारी जस्ता भिजनरी व्यवसायीहरूको हात अझै बलियो होस्। नेपाली उत्पादनले विश्व बजारमा आफ्नै छुट्टै पहिचान बनाओस्। स्वदेशी खाऊ, स्वस्थ रहौं भन्ने नारा केवल नारामा मात्र सीमित नभई हाम्रो जीवनशैली बनोस्।
2: यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिरहेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन् भने, अन्यहरू छन् भने सिधा हटाइन नम्बर 98-5-97-192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्दै असीम सापर यहाँहरूको मालबाट बिदा हुने अनुमति माग्छु। सधैँ सुनेर हुँ, कृषि कर्म हुँ।
3: हजुरको रेडियो 102.1 मेगा
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमा

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
0: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
1: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोड रामेछाप,

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएको विपदको घटनामा परेर 196 जनाको ज्यान गएको छ। यी घटनाहरूमा परेर 4 जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 4053 विपदको घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाले ज्यान गुमाएका छन् भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्याधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदको घटना भएका छन्। यी घटनामा परेर सर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोको कारण नागरिकता मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभएको छ। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। महरका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको विराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष बेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको छ। बागमती प्रदेशमा एमाले र नेकपा बीचको सहकार्यमा गठबन्धन सरकार बनाउने तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको विवाद उत्कर्षमा पुगेको छ। एमाले र नेकपा बीच बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर राप्रपामा विवाद बढ़ेको छ। राप्रपाका सांसदहरू वाम गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने भन्ने विवादमा फँसेका छन्। राप्रपाभित्रको यो विवादले प्रदेश संसदीय दलको नेता परिवर्तनसम्मको तयारी शुरू भएको छ। एमाले र नेकपा केन्द्र स्तरबाट सहमति गरेर प्रदेश सरकारहरू चलाउने निर्णय गरेका छन्। संसदीय दलका नेता उद्धव थापा र सांसद राजु विष्टको विषयले विवाद बढ़ाएको राप्रपा स्रोतले बताएको छ। थापा र विष्ट अहिले सरकारमा सहभागी हुनुपर्ने पक्षमा देखिएपछि विवाद शुरू भएको छ। राप्रपाको केन्द्रीय नीति भने प्रदेश सरकारमा सहभागी नहुने रहेको छ। सोही कारण अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेता संसदीय दलको नेताको गतिविधिबाट आक्रोशित भएका छन्। बागमती प्रदेशमा राप्रपाका 13 जना सांसद रहेका छन्। एमाले र नेकपाको गठबन्धन सरकारका लागि 2 जना सदस्य पुगेको छैन। त्यही अपुग संख्याका लागि एमाले र नेकपाले राप्रपाको साथ खोजेका छन्। राप्रपा बाहेक प्रदेशसभामा 2 सीट रहेको हाम्रो नेपाली पार्टी पनि रहेको छ, उसले साथ दिएमा पनि नेकपा र एमालेको सरकार बन्नेछ। पाकिस्तानको ब्रोड पीकमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा उर्फ नेम्सताईको शव निकालिएको छ। गएको बिहिबार आरोहणको क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव हिजो भेटिएको थियो, तर प्रतिकूल मौसमको कारण आज मात्रै उनको शव निकालिएको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो। पुर्जासहित हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा सारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पुर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ लगेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोही मध्ये नवाङ थिन्डु शेर्पा र पाकिस्तानका सुहेल साकीको अवस्था थाहा हुन सकेको छैन। हराइरहेका आरोही ओमनकी नाधी र अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङझोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणको क्रममा बिहिबार 6600 मिटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परेर आरोहीहरूको निधन भएको हो। यसैबीच कृतिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार 15 जम्मा 20% खेतमा मात्रै धान रोपाई भएको रामेछापमा मध्य साउनसम्म आइपुग्दा 85% भन्दा बढ़ी खेतमा रोपाई सकिएको छ। असारको शुरूआतमा वर्षा नहुँदा रोपाई सुस्त बने पनि त्यसपछि रामेछापमा रोपाईले तीव्रता पाएको छ। कृषि तथा पशुपक्षी विकास कार्यालय रामेछापका कृषि प्राविधिक सहायक अनिल कुमार दासका अनुसार हालसम्म रामेछापका 85% भन्दा बढ़ी धान खेती हुने खेतमा रोपाई सम्पन्न भइसकेको छ। कार्यालयका अनुसार रामेछापमा 7,889 हेक्टर धान खेती योग्य जमीन रहेको छ। हाल रामेछापको औसत धान उत्पादकत्व प्रति हेक्टर 2.17 मेट्रिक टन छ। रामेछापको कृषि प्रणाली मुख्यत वर्षामा निर्भर छ। सीमित बेसी क्षेत्र बाहेक अधिकांश खेती योग्य जमीनमा सिंचाई सुविधा नपुग्दा किसानले प्रत्येक वर्ष आकाशी पानीको भर पर्नुपर्ने अवस्था छ। यस वर्ष पनि शुरूआती वर्षा ढिलो हुँदा पाखो खेतका किसानले रोपाई रोक्नु परेको थियो। गत वर्ष रामेछापमा करिब 95% खेतमा रोपाई सकिएको थियो। लामो समय पानीको अभावका कारण कोदो खेती हुँदै आएको केही खेतमा समेत धान रोपाई भएपछि किसान उत्साहित बनेका थिए, तर उत्पादन भित्र्याउने बेला नै परेको बेमौसमी वर्षाले किसानको आशामा ठूलो धक्का दिएको थियो। गत वर्ष कार्तिक 12 गतेदेखि 15 गतेसम्म लगातार परेको वर्षाले काटेर खेतमै राखिएको तथा भित्र्याउन तयारीमा रहेको धान र पराल ठूलो परिमाणमा नष्ट भएको थियो। तत्कालीन कृषि विकास कार्यालयले संकलन गरेको विवरण अनुसार उक्त वर्षाले रामेछापका 139 मेट्रिक टन धान बाली क्षति पुगेको थियो। रामेछाप जिल्लाको मागुण्डा गाउँपालिकाले आधा दर्जन करारका कर्मचारी हटाएको छ। यसअगाडि विभिन्न पदमा नियुक्ति गराएर सेवा गर्दै आएका गाउँपालिकाका विभिन्न वडाका स्थानीय एवं करारका कर्मचारीलाई पालिकाभित्रकै कर्मचारीहरूबाट भएको किचलको कारण जिम्मेवारी मुक्त गरिएको बताइएको छ। तर नियम अनुसार हटाउनु पर्ने केही कर्मचारी अझै पनि नहटाइएको भन्दै जिम्मेवारी मुक्त गराइएका कर्मचारीहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्। गाउँपालिकाले आफूहरूलाई मात्रै जिम्मेवारी मुक्त गरेको तर नियम अनुसार हट्नुपर्ने केही कर्मचारीहरूलाई भने काकी च्यापेर राखेको उनीहरूले बताएका छन्। गएको असार 31 गते एक पत्र जारी गरेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाउँ शेर्पाले पालिकाका 7 वडा कार्यालयलाई गाउँपालिकामा स्वीकृत दरबन्दी भन्दा बाहेक करारका करार सेवामा कार्यरत कृषितर्फ प्राविधिक सहायक स्तर 5 सबै नायब प्राविधिक सहायक स्तर 4 सबै ओबीओटी बाहेक र पशुपक्षीतर्फ पशु स्वास्थ्य प्राविधिक सहायक स्तर 5 सबैलाई हाजिरी नगराउन निर्देशन जारी गरेका हुन्। सिन्धुली जिल्लामा यौनजन्य हिंसाको घटना अपेक्षित रूपमा घट्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आर्थिक वर्ष 2082-83 मात्रै यौनजन्य हिंसा सम्बन्धी 33 घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नुवाय उपरीक्षक विजय श्रेष्ठका अनुसार पछिल्लो एक वर्षमा उक्त संख्याको उजुरी तथा मुद्दा प्रहरी समक्ष पुगेको छ। प्रहरीले दिएको 3 वर्ष तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 2082-83 सिन्धुलीमा यौनजन्य हिंसाको कुल 105 घटना दर्ता भएको छ। तीमध्ये आर्थिक वर्ष 2081-82 सबैभन्दा धेरै 41 घटना दर्ता भएको थियो। आर्थिक वर्ष 2080-81 31 र 2082-83 33 घटना दर्ता भएको कार्यालयले जनाएको छ। तीन आर्थिक वर्षको तुलना गर्दा घटनाको संख्या स्थिर रूपमा घटेको देखिँदैन। पहिलो वर्षको तुलनामा दोस्रो वर्ष 10 घटना बढ़ेका थिए भने तेस्रो वर्ष अघिल्लो वर्षभन्दा 8 घटना कम भएको छ। पछिल्लो वर्ष केही कमी आए पनि समग्र अवस्थाले यौनजन्य हिंसा नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखाउँछ। दर्ता भएका घटनामध्ये बलात्कारको मुद्दा सबैभन्दा बढ़ी छन्। पछिल्लो 3 आर्थिक वर्षमा बलात्कार सम्बन्धी 66 मुद्दा दर्ता भएका छन्। तपाईँ ती बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896962998।
7: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्ने कर्मा समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी वरिष्ठ परीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायिकी सिन्धुपाल्चोका 34 वर्षीय कर्मा तामाङ सहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरूङ छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो। बुढा नीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर पक्राउ गरेको डीएसपी घिमिरेले बताउनु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबीले अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आइतबार दिउँसो करिब 15 जना सादा पोसाकमा र अरू हात हतियार सहित 60 जनाको संख्यामा एसएसबी नेपाली भूमि बसेका थिए। उनीहरूले सुस्ता गाउँपालिका 5 थारू टोलमा बन्द गरेको 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयहरूले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएका छन्। थाइल्याण्डबाट 11 किलो गाँजा बोकेर आएका 3 जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पंजाब घर भएका 30 वर्षीय सोनी, सोईठाउँका 23 वर्षीय जागरूप सिंह र हरियाणाका 22 वर्षीय साहिल रहेका छन्। शनिबार राति क्याथे प्यासिफिक एयरवेजको उडान मार्फत दुई भारतीय थाइल्याण्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए। उनीहरूले ल्याएको गाँजा रिसिभ गर्न अर्का भारतीय विमानस्थल पुगेका थिए। उनीहरूलाई लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको छ। र प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित 2 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मातत्को इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटेको प्रहरीले विशेष सूचनाको आधारमा पर्साको जगन्नाथपुर गाउँपालिका 2 नहर सड़क खण्डमा ना 10P4469 नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्षीराङ गाउँपालिका 2 घर भएर चितवनको माडी नगरपालिका 9 हनुमान झुला बस्ने 42 वर्षीय दीपक हेमडुङ र सोही स्थानका 26 वर्षीय तिलक हेमडुङलाई खानतलासी गर्दा निजहरूको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिनुभएको छ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
3: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
2: अब सस्तोमा नै पाइयो।

0: नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको दोस्रो अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 6:30 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। श्रोता, गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गर्दछौं। आजको अंकमा हामीले गोकुल गंगा गाउँपालिकाका दुईजना कार्यपालिका सदस्यहरूको अनुभव, उहाँहरूको सक्रियता र कार्य सम्पादन बारे विशेष सामग्री तयार पारेका छौ। तर शुरूमा सुनौ पालिका गतिविधि। शनिबार राति आएको ठूलो ढुंगा सहित खसेको पहिरोका कारण अवरूद्ध बनेको नामाडी फर्पू हुँदै खिन्ती जोड्ने मुख्य सड़क पुनः संचालनमा आएको छ। गोकुल गंगा गाउँपालिका 5 स्थित हलुवा खोला छेउमा माथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा ठप्प बनेको थियो। सड़क बन्द भएपछि गोकुल गंगा, उमाकुण्ड र सोलुखुम्बुका विभिन्न बस्ती जाने यात्रुहरू समस्यामा परेका थिए। पहिरो पन्छाएसँगै अहिले यातायात सेवा सहज रूपमा संचालन भइसकेको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले जानकारी दिनुभयो। गोकुल गंगा गाउँपालिका वडा नम्बर 2 स्थित ठोसेमा रहेको शारदा माध्यमिक विद्यालयमा विद्यालय स्तरीय विद्यार्थी नेतृत्व निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। उक्त निर्वाचनबाट विद्यालय क्याप्टेन पदमा रिया बस्नेत निर्वाचित हुनु भएको छ। विजयी पश्चात बस्नेतले आफ्नो पदको मर्यादा राख्दै इमानदार पूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: मैले पनि विद्यालय क्याप्टेनमा आफ्नो नाम दिएको थिएँ र हजुरहरू सबैको साथ सपोर्टको कारणले 188 भोटको साथ म विजय हासिल भएकी छु। हजुरहरू सबैले मलाई विजय गराउनु भएको छ र हजुरहरूको भोटले म खेरा जान दिने छैन। म इमानदारीपूर्वक विद्यालयमा आफूले खाएको शपथलाई पूरा गर्नेछु। सम्पूर्ण विद्यालयका शिक्षक शिक्षिका तथा सम्पूर्ण विद्यार्थी साथीहरूलाई धेरै धेरै धन्यवाद र असल नेता त्यो होइन जो अगाडि उभिन्छ, असल नेता त्यो हो जसले सबैलाई अगाडि बढ्न प्रेरणा दिन्छ र म त्यही नेता बन्न चाहन्छु। र हजुरहरू सबैको समस्या मैले सबैको सुनेर कसैले आफ्नो साथी वा दुश्मन केही नमानिकन आफूबाट पहिलाको भन्दा पनि अझै राम्रो क्याप्टेन बन्नेछु भन्दै फेरि पनि हजुरहरू सबैले धेरै धेरै धन्यवाद।
0: निर्वाचन मार्फत सहायक विद्यालय क्याप्टेन, सदन क्याप्टेन तथा सहायक सदन क्याप्टेन पदमा पनि नयाँ नेतृत्व चयन गरिएको छ।

0: पालिका गतिविधि पछि पुनः स्वागत छ कार्यक्रम हाम्रो गोकुल गंगामा। श्रोता, गोकुल गंगा गाउँ कार्यपालिका सदस्य दीर्घमाया खत्री र मोहनमाया सुनवारको अनुभव, सक्रियता र काममा आधारित यो विशेष सामग्री अबको पालोमा। अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जस्तै कार्यपालिका सदस्यहरू पनि गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउने बलिया आधार स्तम्भ हुन्। नीति, योजना र सुशासनलाई व्यवहारमा उतार्ने थलो गाउँ कार्यपालिका नै हो। यही सन्दर्भमा गाउँ कार्यपालिका सदस्य दीर्घमाया खत्रीले आफ्नो अनुभव र गाउँपालिकाको विकास निर्माण बारे यसरी जानकारी दिनुभएको छ। उहाँले शुरूमा कानून र प्रणाली बुझ्न केही कठिन भए पनि जनप्रतिनिधिहरू बीचको बलियो आपसी समझदारी र सर्वसम्मत निर्णयकै कारण पालिकाका विकास र सेवा प्रवाह निरन्तर अघि बढ़िरहेको बताउनुभयो।
1: हाम्रो लेखाइ पढाइ थिएन, जान्न बुझ्नै 5 वर्ष लाग्ने र त हाम्रो कार्यकाल 5 वर्ष भित्र कटिन्छ पनि। अनि हामीले त एकदम राम्रो गरेको लाग्यो, मलाई राम्रै लाग्यो। हामी जनताको लागि राम्रो गरिराख्यौं, राम्रो भयो। खोलो पहिरो विद्यार्थी अड्केको ठाउँ रोकेको ठाउँ बनायौं, स्वास्थ्य शिक्षालाई अगाडि बढाएर हेरिराखेका छौं, राम्रो गरेको छौं। कार्यपालिकामा पनि सबै सहमतमै मिटिङ बस्छौ, एक्लै रोक्लै कुरा हुँदैन, सँगै गरिराखेको छौ। हाम्रो अहिलेसम्म एक भएर पहिलेको जस्तो अनुदान यस्तो बाँडिएन, अहिले सोचेर पहिले घाटामा गएको रहेछ भन्ने कुराले अहिले हामी पछि गएपछि एकदम राम्रो सबै एकमत भएर एक ढिका भएर गर्यौं। अहिलेसम्म नराम्रो भएन, अब कार्यकाल पनि सकिन लाग्यो। हामीले कहीँबाट विरोध पनि आएन, अहिलेसम्म हामीले एकदम खटेर अहिलेसम्म बाटो घाटो बनाउने ठाउँ एकदम अहिलेसम्म खटेर लागिराख्यौं। आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो जिम्मेवारी लिएर आफू कस्तो बनियो, कहाँ भयो, के भयो भनेर हामी लेफ्ट साइडदेखि औलो साइडदेखि सबै हेरेर अहिलेसम्म एक ढिका भएर हेरिराखेका छौ, गरिराखेको पनि छौ। अहिलेसम्म राम्रो पनि लागेको छ, राम्रो पनि गरिएको जनता खुसी नै छैन अहिलेसम्म चाहिँ। अब यो भन्दा पछाडि के हुने हो थाहा छैन।
0: त्यसै गरी उहाँले कठिन पहाड़ी भूगोल भएकाले पहिरो नियन्त्रण, नदी कटान रोकथाम र सड़क सुधारलाई प्राथमिकता दिएको बताउनुभयो।
1: अहिलेको स्वास्थ्य र शिक्षा अगाडि राखिएको बचत लागेको छ मलाई। अनि त्यहाँबाट बाटो घाटो खोलो पहिरो जखिम भएको घरहरूलाई रोकथाम गर्ने यस्तामा चाहिँ अगाडि बढाइएको छ सर अहिले।
2: विपद व्यवस्थापन त्यसै गरी चाहिँ स्वास्थ्य शिक्षा रोजगारीलाई नै प्राथमिकता दिएको छ
1: दिएको छ हजुर। अनि अब विद्यार्थी आउने अलिक टाढाको ठाउँबाट आउन नसक्नेहरूलाई प्राथमिकता दिएर बाटोको लागि अगाडि बढेर ठाउँ ठाउँ मिसिन लगाएर अब आज राम्रो छ भने भोलि पहिरो गइबसेको हुन्छ, त्यस्तो ठाउँलाई हामीले विद्यार्थीलाई रोकेको छैनौं। राम्रो गरी खटिराखेर आफ्नो आफ्नो ठाउँबाट कहीँ केही भयो भने फोन गरेर यसरी पठाइदिनुहोस् मिसिन भनेर खोलो पहिरो खोलो आएको ठाउँ पनि रोकथाम गरेछौ। हामीले त्यस्तैको लागि चाहिँ अगाडि बढिराखेका छौ सर हामी अहिलेसम्म चाहिँ।
0: उहाँका अनुसार एक घर एक धारा अभियान मार्फत टोल टोलमा खानेपानी पुगेको छ। भौगोलिक रूपमा कठिन मानिने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाँच पोखरी र जट्टा पोखरी क्षेत्रमा समेत खानेपानी पुर्याउन सक्नु नै ठूलो सफलता हो।
1: प्रत्येक एक घर एक धारा पुगेको छ सर अहिलेसम्म। अब यो पाँच पोखरी जेठा पोखरीको नजिक पर्छौ हामी चाहिँ। अनि यो पाँच पोखरी जेठा पोखरीलाई अहिले पानी पुर्यायो, ठूलो धर्म त्यो गरियो, गोकुल गंगाले अहिले त्यो चाहिँ गर्नसम्म भनेर सबैले प्राथमिकता पनि दिइराखेका छन्। त्यो जेठा पोखरी पाँच पोखरी भनेको कसैले पानी पुर्याउनु नसक्ने पानी नजाने ठाउँमा नि अहिले पानी पुर्याइयो, त्यहाँ पानी राख्यो, एक घर एक धारो सबैले पुगेको छ सर अहिलेसम्म।
0: कार्यपालिका सदस्य खत्रीका अनुसार ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएका व्यक्तिका लागि लक्षित कार्यक्रम सञ्चालित छन्। परिचय पत्र, नियमित भत्ता र सिपमूलक तालिम मार्फत उनीहरूलाई सबल बनाउने प्रयास गरिएको छ।
1: हरूलाई सम्मान गरेर भत्ता दिएकै छ हेर्नुहोस्। सरकारले लाएकोमा पछि परेको छैन, सरकारले खटाएकोमा दिनुपर्छ भनेको अहिले। अब दलितहरूलाई अगाडि बढाइएर दलितहरूलाई खटाइन्छ उहीँबाटै, अपाङ्गलाई क वर्ग ख वर्ग ग वर्ग खटाएर दिइराखेका छौँ। वृद्धहरूलाई पनि पहिला कहिले महिनाको 4,000 दिइराखेको छ, अरू यस्तो विधवाहरू यस्तालाई अलिक कमी छ, त्यस्तै गरेर चलाइराखेको छ सर अहिलेसम्म चाहिँ। त्यो सबै स्वास्थ्य शिक्षा अनेक अनेक अपाङ्ग जम्मैको तालिम दिइराखेको छ सर अहिलेसम्म चाहिँ।
0: कार्यपालिका सदस्य खत्रीले किबी र आलु उत्पादनको प्रचुर सम्भावना भए पनि किसानलाई रासायनिक मल र आधुनिक कृषि सामग्रीको सोचे जस्तो सहज आपूर्ति गराउन नसकिएको बताउनुभयो। यसै गरी स्थानीय स्तरमा पर्याप्त रोजगारी अभावले युवाहरू विदेशी नै बाध्य रहेकाले यसतर्फ थप काम गर्नुपर्ने आवश्यकता रहेको सुनाउनुभयो।
1: हाम्रो यो ठाउँमा चाहिँ किबी छ, बढी किबी अनि आलु खेती हुन्छ, गहुँ कोदो जे लगाए पनि हुने ठाउँ हो, हुन हिमाली क्षेत्र भए पनि धान जे पनि हुन्छ। कृषिले मल दिएको छैन, कृषिले मल बिउ पल बिउ यसो कुनै एउटा गएर एउटाको मार्फत ल्याएर यसो एक दुई मुठी दुई चार घरलाई एक दुई किलो दियो भने मात्रै त्यस्तो गरेर जानकारी गरेर अहिलेसम्म कृषिलाई त्यस्तो बाँधिएको छैन सर। अहिलेसम्म बाहिर जानेले एउटा घर घरै आएर यसो कतिजना बिग्रेका यसो भने टिपेर चाहिँ लगाएको छ सर। अहिलेसम्म पालिकाले केही रोजगार त्यस्तो मिलाएर चाहिँ दिएको चाहिँ मैले अब पढेको भए त पाउँथे होला, मैले चाहिँ त्यो विश्वास चाहिँ अलिक पाएको नि छैन र अब बाहिर जानेलाई रोकथाम पनि अब मेन पावले बिगार्यो भने पैसा उठाइदिन्छु यसो भन्ने छ। अहिलेको नयाँ सरकारले चाहिँ रोजगारै दिन्छ अरे भन्ने हल्ला चाहिँ छ सर। अब नयाँ सरकारले के गर्छ थाहा छैन, यो पुरानो सरकारले चाहिँ रोकथोक चाहिँ गर्न सकेको छैन अहिलेसम्म।
0: उहाँका अनुसार योजनाहरू वडा स्तरमै जनताको भेलाबाट छनौट गरिन्छ, स्थानीयलाई साथमै राखेर अनुगमन गर्ने र गुनासो सुन्ने परिपाटीले गर्दा पालिकाका विकास निर्माणमा कुनै विवाद वा अडचन आएको छैन।
1: हामी अब त्यो मिलाउन जनतालाई कसरी भने बाँडफाँड गरेर अब उनीहरूले माग गरेको ठाउँमा बाटोघाटो केही छुट्याइएन, नछुट्याइ अब जुन जुनको गुनासो आउँछ उही उही अब हामीले गएर अनुगमन गरेर हेरेर लो यो ठाउँलाई चाहिने रहेछ भनेर सबैले मिलेर अनि गाउँलाई पनि समेटेर यो ठाउँलाई चाहिँ अहिले हालौँ, यो ठाउँलाई नभई नहुन्छ त यो जोखिम रहेछ भनेर हामी सबै बसेर त्यसलाई चाहिँ गाउँले पनि राखेर हामी त्यसरी अगाडि बढेका छौँ सर। हामीले गाउँमा विरोध नआउने कि अब सबै राख्छौ, राखेर अनि गाउँ बसेर वडामा वडा कार्यालयमा बोलाएर हामीले कुन ठाउँमा लै हाल्दा अहिले ठिक पर्छ, त्यो जोखिम कुन ठाउँ छ भनेर जनताबाटै कुरो लिएर चलाउँछौ, हालिराखेको छ सर अहिले हामीले।
0: कार्यपालिका सदस्य मोहन माया सुनवारको अनुभव पनि दीर्घमायाको जस्तै उत्साहजनक छ। शुरूआती वर्षहरूमा नयाँ संरचना बुझ्न केही कठिन भए पनि जनप्रतिनिधिहरूको बलियो सहकार्यले गर्दा उहाँले पनि आफ्नो भूमिकामा सक्रियता बढाउनु भएको हो।
3: अब हामी चाहिँ अब पहिलो अब चौतर्फको 79 जनप्रतिनिधि हो सर। हामीहरू चाहिँ ठिकै छ सर, पहिला पहिलो साल चाहिँ हामीलाई अब बुझ्न नै अब त्यसभित्रको प्रवेश भएपछि चाहिँ हामीलाई अब कसरी जाने कुन शीर्षकमा कसरी के गर्ने हो भन्ने कुरो एक वर्ष जति चाहिँ अलिक गाह्रै भयो सर हामीहरूलाई। पछि चाहिँ 2 वर्षपछि चाहिँ अब ठिक ठिकै आफूले बुझेको अब अध्यक्ष उपाध्यक्ष सबै वडा अध्यक्षहरू सबै भएपछि यस्तो हो यसरी जानुपर्छ, के त तपाईँहरूको मन चाहे कि त बुझ्दो छ कि छैन भनेर सोच्नुहुन्छ अब पालिका अध्यक्ष उपाध्यक्ष अब वडा अध्यक्ष सबै अब के त बजेको कुरोमा अब सबै सहमत हुन्छ सर। प्रायः जस्तो कि हामीसँग अब भएको बजेटिङ अब मिटिङ कार्यपालिका मिटिङहरू राखेर अब बजेटिङ हुने बेला चाहिँ अब 15-20 दिन अगाडिदेखि नै मिटिङहरू हुन्छ हाम्रो, अनि कतिहरूलाई कति कति दिने हो के हो अब जनसङ्ख्याको आधारमा यहाँ अब पहिलो साल एउटा वडामा अलिक 1-2 लाख 5-10 लाख बेसी भयो भने अब त्यो सङ्घ प्रदेश सबै बताउँछ मिलाएर नै गरेको छ सर। अब बजेटिङहरू चाहिँ अब स्वास्थ्य शिक्षा कृषिहरूमा चाहिँ पहिलो प्राथमिकता दिएको छ सर, त्यसपछि चाहिँ अब पुगेसम्म सबैसँग नै सहज गरेर नै गर्नु भएको छ।
0: पालिकाको विकासको कुरा गर्दा उहाँका अनुसार पालिकाले स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। यस पटक गाउँपालिकालाई बाल मैत्री र किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने लक्ष्य राखिएकाले सोही अनुसार वडा वडामा कामलाई तीव्रता दिइएको कार्यपालिका सदस्य सुनवारले बताउनुभयो।
3: अब पहिला गत वर्ष भन्दा अहिलेको यो चरणमाथि सर हाम्रो अब वडा पालिकाबाट छिन अब आएको बजेटमा अब पहिला स्वास्थ्य शिक्षा अनि कृषि अज्ञमा नै प्राथमिकता छ। त्यसपछि चाहिँ यसपालि चाहिँ नयाँ नौलो कुरामा चाहिँ अब चार वर्ष बितिसकेको कुरामा चाहिँ यसपालि चाहिँ बाल मैत्री घोषणा गर्दा चाहिँ अब वडा वडामा पैसाहरू चाहिँ धेरै लाग्छ अनि यस्तो सडकहरू अब थोर थोरै 2-3 लाखको योजना चाहिँ नबनाउने थोरैमा 5 लाखसम्मको योजना मात्र ल्याउनु भन्नुभएको थियो पालिकामा अनि त्यही अनुसारले वडाबाट सिलिङहरू चाहिँ योजनाहरूको सिलिङ चाहिँ त्यही अनुसार नै बनाइरहेछन् सर। अब कति त्यो त वडाबाट घोषणा गर्नलाई कति सबै गर्दा 95-96 लाख लाग्दो रहेछ बाल मैत्री घोषणा गर्नलाई भन्ने कुरो गर्नुभयो वडा सिजीहरू सबैले त भनेर हामीले अब शिक्षा स्वास्थ्य कृषिलाई खँदैछ। त्यसपछि अब गाउँघरतिर कसैले 2-3 लाखको मठ मन्दिरहरू अनि 2-3 लाखको यसो आफ्नो घर जाने बाटो रोडहरू कटिङ गर्न सोलिङहरू भन्ने कुरा थियो सर। त्यो चाहिँ हामी 2-3 लाखको चाहिँ योजनाहरू हालेनौँ यसपालि अब बाल मैत्री र किशोरी मैत्रीहरू घोषणा गर्नको लागि अब बजेटहरू धेरै चाहिने भयो अब हामीहरूको अब धेरै समय पनि छैन अब यसपालि चाहिँ त्यसै गरौँ भन्ने सल्लाह सुझाव अनुसार चलिरहेको छ सर। हामी
0: ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न कार्यक्रम सञ्चालन गरी आर्थिक र सामाजिक रूपमा टेवा उहाँले बताउनुभयो।
3: यसपटक चाहिँ सर हाम्रो पहिलादेखि नै अब चौतर्फदेखि नै त्यहाँ एउटा निर्णय अनि निर्णय प्रस्तावहरू छ सर अनि ज्येष्ठ नारी गरिबहरूलाई अब यति समयदेखि यति कार्ड दिने यसरी यस्तो यस्तो गर्ने भन्ने सबै भइरहेको छ सर अनि दलितहरूलाई अब 60 वर्षदेखि भत्ताहरू प्रोसेसिङ छ अपाङ्गहरूलाई अब त्यहाँ नियम अनुसार अब एउटा हात नचल्ने एउटा खुट्टा नचल्ने ह्विल चेयरमा हिँड्नु पर्ने अवस्था अर्काको सहारा लिनु पर्नेहरूलाई चाहिँ अब रातो कार्ड अनि अलिअलि आफैले सर्च गर्न सक्नेहरूलाई अब पहेँलो कार्डहरू भन्ने कार्डहरू छ सर अनि त्यही अनुसार नै भत्ताहरू अब कार्डहरू आएपछि उपाध्यक्ष अनि त्यसभित्र सदस्यहरू पनि छन् त्यो अपाङ्गताको शीर्षकमा सदस्य म पनि छु सर अनि त्यहाँनिर अब मिटिङ बसेपछि अब कतिवटाबाट कतिवटा पेपर आउँछ कतिजनाको आउँछ त्यही अनुसार अब हाकिमी अध्यक्ष उपाध्यक्ष हामी सबै बसेर मिटिङ बसेर कुन कुन वर्गको चाहिँ कार्ड दिनुपर्छ भनेर निर्णय गरेर वितरण गरिन्छ सर।
0: कार्यपालिका सदस्य सुनवारले युवाहरूलाई गाउँमै रोक्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ साथै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई आफ्नै भूमिमा सिपको सदुपयोग गर्न अनुदान र प्रोत्साहन उपलब्ध गराइएको छ।
3: त्यो साल पनि निरन्तर पाउँछन् सर किनभने त्यो बच्चाहरूको अब बारिस त्यो विदेशहरू जाने अनि बच्चाहरू अब उच्च शिक्षा हासिल गर्नको लागि जाने बच्चाहरूलाई नि अब त्यो सिप मूलक तालिम गरेर जानेहरूलाई सायद त्यो बारिस्ताहरू अनि के अरू छ सर त्यो इलेक्ट्रोनिक सम्बन्धी सबै तालिमहरू छ सर कति दिनको कोही 45 दिन कोही 30 दिन कति कतिको छ त्यो आफ्नो समय अनुसारको छ सरसँग त विदेशबाट फर्केर आउनेहरूलाई नि अब अनुदान दिने अब पहिला अब चौतर बेला चाहिँ अनुदानहरू धेरै दिएको रहेछन् सर अनि अहिले पछि यो कार्यकालको उसमा चाहिँ अब 7 करोड घाटा गयो भनेर त्यो चाहिँ अब प्रदेश सङ्घतिर त्यो पैसा परिपूर्ति नगरिकन बजेटहरू नआउने भयो भनेर चाहिँ अब धेरै छैन होला सर प्राय जस्तो सर त्यो भनेको छन् अब कति बाँकी छ त्यो चाहिँ सबै मलाई जानकारी भएन अहिले विदेशबाट फर्केर आउनेहरूलाई पनि अनुदान अब 2-3 लाख भूमिका छ सर पहिला अब चौतर बेला 10 लाख 5 लाख 7 लाख सम्म पाएको मान्छेहरूलाई चाहिँ अहिले दिएको छैन अहिले नयाँ फर्म दर्ता गरेर प्यान नम्बरहरू दर्ता गरेर अब 2-3 लाख उसले जतिसम्म गर्न सक्छ समगत भए कसरी व्यक्तिगत भए कति दिने भन्ने चाहिँ सबै भएको छ सर अनि समगतमा चाहिँ अब कतिजना 20-25-30-35 जनासम्म ग्रुपहरू हुन्छन् सर अब तरकारी खेतीतिर आलु जोनतिर आलु खेती समूहतिर उनीहरूलाई चाहिँ अब बिउ वितरणहरू कृषिबाट अब कति के कुन साइजको बिउ वितरण गर्ने भन्ने पनि छ सर 3-5 लाखसम्म उपलब्ध छ सर अनुदान पनि मिसिनहरू पनि हुन्छ सर त्यो मिसिन ट्र्याक्टरहरू वितरण पनि हुन्छ अब समूहगत रूपमा अब व्यक्तिको पनि आफ्नो प्यान नम्बर कृषि योग्यमा पशुपालन फर्महरू दर्ता छ भने त्यो व्यक्तिगतबाट पनि पाए सर ट्र्याक्टरहरू पनि पायो अनि त्यो मिसिनहरू गहुँ कुट्ने मकैहरू कुद्ने मिसिनहरू पनि पायो. अब त्यसै अब 100% 60% 40% चालिकाबाट बेह्रियो भने 60% चाहिँ अब व्यक्तिबाट अनि समूहबाट त्यही समूहबाट नि जानकारी गराएर चाहिँ उपलब्ध गराउने छ सर.
0: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँ कार्यपालिका सदस्य दीर्घमाया खत्री र मोहनमाया सुनुवारको अनुभव तथा कार्य सम्पादन बारेको विशेष सामग्री. यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको दोस्रो अंकबाट छुट्ने समय भइसकेको छ. कार्यक्रम बारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई निर्धक्क भई पठाउन सक्नुहुनेछ. कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता साथीहरूमा हार्दिक धन्यवाद. साथै प्रसारणमा सहयोग पुर्याउनु सम्पूर्ण रेडियो कर्मी साथीहरूलाई आभार व्यक्त गर्दछौ. अर्को अंकमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा विदा हुन्छु. नमस्कार, शुभ सन्ध्या.
4: हजुरको रेडियो 102.1 मेगा.
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ.
6: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप.

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
1: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: अहिले साँझको 7 बजे नमस्कार। कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म छु तपाईँको आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोमा विभिन्न समयमा सुन्न सक्नुहुनेछ। म यति बेला रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज सोरमारा, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिभाङ रोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज मेगौली चितवन, ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज खैरनी चितवन, रेडियो काउसती 102.6 मेगाहर्ज काउसती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटवल रूपन्देही, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापमा तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रा आवाजमा हामी हरेक हप्ता विभिन्न व्यक्तिहरूसँग रहेर कुराकानी गर्ने गर्दछौ। आज भने हामी चितवनमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था के छ, त्यहाँ दृष्टिबिन्दुको अवस्था के छ, यी यावत विषयमा रहेर नेत्रहीन युवा संघ चितवन शाखाको अध्यक्ष किरण पन्त कुराकानी गर्ने तर्खर गरिरहेका छौ। लागौं श्रोता किरण पन्तसँग कुराकानी गर्नतर्फ। किरणजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: हजुर आरामै छु।
0: तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल कसरी व्यतीत गर्नुभयो?
1: मेरो नाम किरण पन्त, नेत्रहीन युवा संघ नेपाल चितवन शाखाको जिल्ला अध्यक्ष। म 2056 सालमा जन्मेको हो, गोर्खा जिल्लामा। गोर्खा जिल्लामा जन्मेर मैले गोर्खा जिल्लामै रहेर दृष्टि सम्बन्धी अपाङ्गता नभएका व्यक्तिहरूले पढ्ने जुन बजारमा नर्मल रूपमा भेटिन्छन् पुस्तकहरू, ती पुस्तकहरू नै पढेर 8 कक्षासम्म पास गरे। त्यसपछि मेरो आफ्नो भिजन घट्यो। म अहिले न्यून दृष्टियुक्त व्यक्ति हुँ। 8 कक्षा पढिसकेपछि 2072 सालमा म चितवन आएको थिएँ। चितवन आइसकेपछि मैले नारायण नमुना माध्यमिक विद्यालयबाट एसई दिएर सप्तगण्डकी मल्टिपल क्याम्पसबाट 12 पास गरी त्यसपछि यस संस्थामा आबद्ध भएको हो।
0: तपाईँले यो भन्दा अगाडि म नर्मल किताब नै पढेर 8 कक्षासम्म पढे भन्दै हुनुहुन्थ्यो, त्यसपछि तपाईँ नारायणीमा आउनुभयो। यो तपाईँ नारायणीमा आइसके पछाडि स्रोत कक्षामै पढ्नु भयो कि अथवा नर्मल रूपले किताब हेरेरै पढ्नुभयो कि कसरी पढ्नुभयो?
1: 8 कक्षा पढ्दा पढ्दै मेरो चाहिँ भिजनमा समस्या आयो, दृष्टिमा समस्या आइसकेपछि म नारायण नमुनामा आदि आए। त्यहाँ हाम्रो स्रोत कक्षा छ, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष स्रोत कक्षाहरू सञ्चालन हुन्छन्। त्यहाँ आवासीय छात्रावास छ, उक्त आवासीय छात्रावासमै बसेर मैले अध्ययन गरेको हो।
0: ब्रेल लिपि मार्फत पढ्नु भयो कि अथवा कसरी पढ्नु भयो?
1: ब्रेल लिपि मार्फत
0: पढ्ने बेलामा त अलिकति गाह्रो भयो होला। 8 कक्षासम्म तपाईँले मसीको अक्षर पढ्नु भयो, त्यसपछि ब्रेल लिपि पढ्नको लागि कतिको कठिनाई भयो, सिक्नको लागि कतिको गाह्रो भयो, त्यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
1: सुरु सुरुमा ब्रेल लिपि देख्दै गर्दाखेरि मलाई पनि अचम्म लाग्थ्यो, कसरी पढ्ने होला, यो के होला भन्ने एउटा उत्सुकता चाहिँ हुन्थ्यो। मैले सुरु गरिसकेपछि लगभग मैले 3-4 महिना 4-5 महिनाको अवधिमा ब्रेल एक लेभलमा सिकिसकेको थिएँ। भन्नाले मैले आफैले लेख्न र पढ्न सक्नेसम्म भएको थिएँ। सिक्ने क्रममा केही कठिनाई चाहिँ छन्, जस्तै त्यसका सबै डटहरू, त्यसका नम्बरहरू, अक्षरका नम्बरहरू सम्झिनु पर्ने, छाम्ने र लेख्ने तरिकाहरू फरक हुने लगायतका कठिनाइहरू चाहिँ छन्, तर पनि सहज तरिकाले नै सिकेँ मैले।
0: यो अलिक बढी देखेर जीवन जिउँदा र जब आँखाको भिजुअल घट्छ त्यसपछिको जीवन जिउँदाको समयमा तपाईँको जीवनको अनुभव र तपाईँको भोगाईले कतिको कठिनाई पाउनु भयो, देख्ने जीवन अलिकति परबाट हेरेर जीवन व्यतीत गरिरहँदा बिस्तारै आँखाको भिजुअल घट्दै जाँदा दुईवटाकै जीवनलाई तुलना गर्नु पर्दाखेरि त्यो अलिक बढी देख्ने जीवन र अहिलेको अलिक कम देख्ने जीवन व्यतीत गर्दाखेरि कतिको कठिनाइ हुँदो रहेछ, जीवनलाई एकचोटि मूल्याङ्कन गरेर हेर्दा कसरी हेर्नुहुन्छ?
1: म आफू दुईटै जीवन बिताइराख्दाखेरि मैले दुवै जीवनको महसुस राम्रोसँग गर्न पाएको छु। देखेर सहजैसँग टाढैबाट देख्न सक्ने मसीले लेखेका किताबहरू सहजैसँग पढ्न सक्ने त्यो अवस्था हुँदै गर्दाखेरि चाहिँ मलाई आफूले सहजैसँग केही अचिभ गर्न सक्छु भन्ने त्यति बेला पनि लाग्थ्यो। तर जब मेरो दृष्टि सम्बन्धी समस्या आयो, दृष्टिमा कमी आयो, त्यसपछि केही समयसम्म लगभग एक दुई वर्षसम्म म त्यो आफ्नो भिजन घटिसकेपछि जुन आत्मविश्वास कम हुन्छ त्यसबाट बाहिर निस्किनलाई मलाई लगभग एक दुई वर्ष नै लागेको थियो। मैले त्यो पछिल्लो जीवनलाई छोडेर यो अहिलेको अवस्थामा आउँदै गर्दाखेरि धेरै कुराहरू चेन्जेस भए। होस्टेलमा बसेर पढ्दै पढ्नुपर्ने भएपछि बाहिरको समाजसँग घुलमिल नभइरहने त्यसले गर्दाखेरि पनि स्वभावहरू अलिकति परिवर्तन हुने, स्वभावहरू एक्लोपन खोज्ने त्यस्तो खालको चाहिँ परिवर्तनहरू आएका थिए। त्यसबाट बाहिर निस्किनलाई चाहिँ मलाई लगभग दुई वर्षको अवधि चाहिँ लागेको थियो। भन्नाले दृश्य सम्बन्धी अपाङ्गता भइसकेपछिको अवस्था भनेको जुन हामीले नर्मल्ली साधारणतया जीवन यापन गर्छौँ त्योभन्दा चाहिँ बिल्कुलै फरक भएको चाहिँ आफूले अनुभव गर्न पाएको थिएँ।
0: त्यो अनुभूति गरिरहँदाखेरि अहिले तपाईँलाई यो जीवन व्यतीत गर्दाखेरि अब सङ्घर्ष गर्न सकिन्छ कि सकिन्न, यो जीवनमा सङ्घर्ष गर्न कतिको गाह्रो हुँदैछ, तपाईँको अनुभवले के भन्छ?
1: यो जीवन र त्यो जीवनको तुलनामा त पक्कै पनि यो जीवनमा के अप्ठ्यारा छन्, तर हामीले जुन बाहिरबाट देख्छौ जति समस्या छ भनिराखेका छौ, अपाङ्गता भएका व्यक्तिहरूले बाहिरबाट हामीले देख्दाखेरि जुन किसिमले हेर्ने दृष्टिकोण छ त्यो किसिमको यिनीहरूले गर्न सक्दैनन् भन्ने मनोसाय हामीले पालेका हुन्छौँ। त्यो मनोसाय अनुसार त्यतिको समस्या चाहिँ छैन, तर वास्तवमै भन्यो भने हाम्रा एक्सेसिबिलिटीका कुराहरू त्यसपछि आएर हाम्रा आफ्नै अवरोधहरूले गर्दाखेरि चाहिँ केही चुनौती आउनु स्वाभाविक हो। तर अपाङ्गता भइसकेपछि सङ्घर्ष गर्न नसक्ने भन्ने चाहिँ त्यो चाहिँ होइन भन्ने महसुस भएको छ।
0: तपाईँले देख्ने जीवन पनि बिताउनु भयो, जब प्रष्ट रूपमा देख्नुहुन्थ्यो त्यो देख्ने जीवन पनि व्यतीत गर्नुभएको छ, र अहिले तपाईँ देख्नु त देख्नुहुन्छ तर कम देख्नुहुन्छ। साँच्चै नै देख्ने व्यक्तिहरूले नदेख्ने व्यक्तिको समस्या नबुझ्नुको कारण के रहेछ?
1: वास्तवमै देख्न सक्ने व्यक्तिले देख्न नसक्ने व्यक्तिको समस्या नबुझ्नुको कारण भनेको चाहिँ हामीले प्रष्ट देखिराख्दाखेरि नदेख्ने व्यक्तिलाई देखिसकेपछि एउटा दयाको दृष्टिले चाहिँ हेरिन्छ, तर उनीहरूले देखिराखेका हुन्छन्, उनीहरूले अपाङ्गताको महसुस गर्न पाउँदैनन्, उनीहरूले चाहिँ सुनेर मात्रै त्यसलाई फिल गर्छन्, हामीले भोगेर महसुस गर्छौँ भने उनीहरूले चाहिँ सुनेर मात्रै महसुस गर्ने भएको भएर उनीहरूलाई अप्ठ्यारा के हुन् भन्ने आइडिया नै हुँदैन कि, त्यो सम्बन्धी नलेज नै हुँदैन। त्यो भएको भएर पनि उनीहरूले हेर्ने दृष्टिकोणमा चाहिँ परिवर्तन आएको
0: हो। अब तपाईँ नेत्रहीन युवा संघ चितवन शाखाको अध्यक्ष हुनुहुन्छ यति बेला, अब यो संस्थाको बारेमा कुरा गरौं, यो संस्थाको अध्यक्ष कहिले हुनुभयो र संस्थाको स्थापना कहिले भयो र अहिले के कामहरू गर्दै हुनुहुन्छ?
1: वास्तवमा नेत्रहीन युवा संघ नेपाल एउटा गैर नाफामूलक, गैर सरकारी र गैर राजनैतिक संस्था हो। यो संस्था दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले स्थापना गरेका थिए। त्यति बेला स्थापनाको क्रममा यो संस्थाले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने भनेर स्थापना गरियो। पछि काम गर्दै जाँदाखेरि सबै अपाङ्गताको क्षेत्रमा काम गर्नुपर्छ भन्ने महसुस भएर यस संस्थाले अहिले सबै प्रकारका दशै प्रकारका अपाङ्गताको क्षेत्रमा काम गर्छ। 2068 सालमा स्थापना भएको यो संस्था काठमाडौँको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो 2068 सालमा। यसको हालसम्म देशैभरि 10 शाखा छन्। दस शाखा मध्ये चितवन शाखा भनेको कान्छो शाखा हो, सबैभन्दा कान्छो शाखा भएर पनि यसले छोटो अवधिमा पनि धेरै कुरा धेरै कामहरू गरिराखेको छ। यस संस्थाको प्रदेशी अनुसार सातवटै प्रदेशमा शाखाहरू विस्तार छन्। बागमती प्रदेशमा काठमाडौँ र चितवन छन्। चितवन शाखा 2078 साल भदौ 14 गते स्थापना गरिएको थियो। त्यति बेला म चितवन शाखाको स्थापना हुँदै गर्दाखेरि सचिव पदमा निर्वाचित भएको थिएँ। 2078 चितवन जिल्लामा कार्य गर्दै आएका छौ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने भनेर खोलिएको यस संस्थाले हाल सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै गर्दाखेरि विशेष गरी युवा र किशोर किशोरीलाई हामीले काम गर्छौ, युवा र किशोर किशोरीको क्षेत्रमा काम गर्छौ। अहिले पछिल्लो समयमा बाल बालिकाको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर हामीले विभिन्न बाल क्लबहरू विस्तार गरेका छौ। जस्तै चितवनको हकमा कुरा गर्ने हो भने हामीले जुवानी माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसोबास गर्ने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गरेर त्यहाँ बाल क्लब स्थापना गरेका छौ भने रोजगारीसँग सम्बन्धित तालिमहरू, स्वरोजगारीका लागि लघु व्यवसायका लागि टेवा पुग्ने किसिमका तालिमहरू, शिक्षामा पहुँच पुर्याउनका लागि पैरवीहरू, स्वास्थ्यमा एक्सेसिबल सर्भिस र त्यहाँको संरचना एक्सेसिबिलिटीका कुराहरूका लागि एडभोकेसी लगायतका कामहरू हामीले अहिले सञ्चालन गरिरहेका छौँ।
0: तपाईँले अघि भर्खरै भन्नुहुन्थ्यो हाम्रो संस्था भनेको गैर नाफामुखी संस्था हो, गैर राजनीतिक संस्था हो भन्दै हुनुहुन्थ्यो अघि तपाईँले कुराकानी गर्ने क्रममा। तर तपाईँको संस्था भनेको त एउटा भातृ संस्था हो, यो चाहिँ दृष्टिबिन युवा संघ जुन एउटा पार्टीको संस्था छ त्यसैमा दृष्टिबिन थपेर बनाएको संस्था हो भन्ने आरोप छ। यो आरोपलाई तपाईँले कसरी खण्डन गर्नुहुन्छ? साँच्चै नै के अगाडि दृष्टिबिन थपेर तपाईँको भातृ संस्थालाई अगाडि बढाएको हो कि होइन? के हो
1: तपाईँले सोध्नु भएको प्रश्न? सामान्यतया मानिसहरूको कानमा पर्दाखेरि यो संस्थाको नाम मानिसहरूको कानमा पर्दाखेरि ओहो यो पार्टीगत संस्था हो कि भन्ने सुनिन्छ, किनकि पार्टीगत त्यो नामहरूसँग मिल्ने खालको
0: स्थापना गर्ने बेलामा त पार्टीकै मातहतमा रहेर स्थापना गरियो, पछि चाहिँ यो स्वतन्त्र संस्था हुनुपर्छ भन्ने दृष्टिकोणको साथमा पछि नेतृत्वकर्ताहरूले हामी पार्टीसँग रहन सक्दैनौ भन्ने कुराहरू राख्नु भएर अलिक स्वतन्त्र भएको हो भन्ने कुराहरू आउँछ, त्यो वास्तविक हो?
1: यो चाहिँ बिल्कुलै गलत हो, किनकि दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै व्यक्तिहरूका लागि काम गर्ने भनेर स्थापना भएको संस्था हो यो। अपाङ्गता भएका त्यसमा पनि दृष्टि सम्बन्धी अपाङ्गता भएका युवाहरूको लागि काम गर्ने भनेर 2068 सालमा स्थापना भएको संस्था हो। तपाईँले भन्नुभएको जस्तै नामको आधारमा मानिसहरूले विभिन्न मिथ्या कथनहरू बनाउने गरेको त्यो भेटिन्छ, तर वास्तवमा यो कथन पूर्ण रूपमा झुट छ।
0: यति बेला नाम नतोकौं, विभिन्न तपाईँहरूको 10 शाखाहरू छन्, त्यो शाखाहरूमा अधिकांश यति बेला नामै नतोकेको भन्नुपर्दाखेरि 8 तपाईँहरूको शाखा च्याप्टरमा संगठनका मान्छेहरूलाई अध्यक्ष बनाउनुको कारण चाहिँ के हो?
1: अब आस्था र त्यसमा संलग्नता कुरा बिल्कुलै फरक हुन् जस्तो लाग्छ। हामी नेपाली नागरिक भएको हिसाबले कुनै पनि पार्टीमा आस्था राख्नु त्यो स्वाभाविक हुन आउँछ, तर पार्टीमा संलग्न भएर त्यसमा सदस्यता लिएर पार्टीको कुनै पनि पोस्टमा रहेर संस्थाको अध्यक्ष भइराखेको भन्ने चाहिँ त्यो छैन अहिलेसम्म।
0: नेत्रहीन युवा संघको चुनावको बेलामा, अधिवेशनको बेलामा माथिबाट केन्द्रबाट आउने क्रममा प्राय हाम्रै आस्था राख्ने विचार राख्ने व्यक्तिलाई अगाडि सार्नुपर्छ भन्ने कुराहरू भित्रभित्र खेलिएको हुन्छ भन्ने आरोप पनि छ, के भन्नुहुन्छ?
1: जुन तपाईँले अहिले प्रश्न गर्नुभयो त्यो प्रश्न बिल्कुलै गलत छ भन्ने जस्तो लाग्छ, किनकि हाम्रो युवा संघ नेपालको निर्वाचन प्रत्येक 3 हुन्छ अधिवेशन। उक्त अधिवेशनमा हाम्रा शाखाहरूले आफैले प्रत्येक शाखाहरूले आफैले निर्णय गरेर शाखाबाट प्रतिनिधिहरू पठाउने गरेको छन् जुन हाम्रो
0: तपाईँको च्याप्टर जस्तै मानवीय जिल्लामा गठन गर्ने बेलामा माथिबाट केन्द्रबाट सिधै लादिन्छ फल्ना अध्यक्ष बस्ने फल्ना सदस्य बस्ने भनेर कुरा माथिबाटै तोकेर आउँछ भन्ने
1: होइन होइन त्यो चाहिँ बिल्कुलै गलत हो किनकि हाम्रो प्रत्येक शाखाहरूको अधिवेशन हुँदाखेरि पनि केन्द्रीय कार्यालयबाट हामी कुनै एक वा दुई प्रतिनिधिले
0: चाहिँ हस्तक्षेप गर्छ जिल्लामा आएर भन्ने कुरा पनि छ
1: तर उक्त प्रतिनिधिको कुनै पनि हस्तक्षेप भने शाखामा हुँदैन
0: तपाईँले कुरा उठाउनुहुन्न हामीले अधिकार पाएनौ हामीले स्थानीय तहमा राम्रोसँग कुरा गर्न सकेनौ हामीले जिल्ला प्रशासनमा गएर हाम्रो अधिकार खोज्न पाएनौ हामीले तपाईँले हामीलाई किन यसरी अधिकारबाट वञ्चित गर्नुभएको हाम्रो आफ्नै ढंगले चल्न सक्ने तपाईँले समन्वय गर्ने वातावरण मिलाउनु पर्यो भनेर तपाईँले आवाज उठाउन सक्नु भएन
1: आवाजहरू उठेका छन् हाम्रा आवाजहरू सुनिएका पनि छन् अहिले पछिल्लो समयमा चाहिँ हामी स्वायत्तता प्रदान गर्ने शाखाहरूलाई भनेर विधान संशोधनका क्रममै छौ अब अहिले चाहिँ अहिले हालसम्मलाई शाखाहरू जिल्लामा दर्ता हुने व्यवस्था छैन तर अबका दिनहरूमा भने शाखाहरू आफ्नै जिल्लामा दर्ता हुने व्यवस्था भने नेत्रहीन युवा संघ नेपालले मिलाउँदैछ
0: नेत्रहीन युवा संघ नेपालका कार्यक्रमहरूमा केही व्यक्तिहरूले प्लेन टिकट समेत ताएर काठमाडौँको महँगो होटलमा गएर मजाले कार्यक्रममा सहभागी भएर कार्यक्रममा सहभागी हुने त्यो वातावरण त्यो मौका पाउनुहुन्छ तर जिल्लाकै च्याप्टरमा बसेर काम गर्ने दृष्टिबिन भएका युवा व्यक्तिहरूले एक ठाउँबाट अर्को ठाउँमा जाने बेलामा 100 रुपियाँको भाडा पनि पाउनुहुन्न तर त्यही संस्थामा बसेर पदाधिकारी भएर बसेका व्यक्तिहरू चाहिँ ठाउँ ठाउँबाट काठमाडौँ जानको लागि प्लेन टिकट पनि पाउनुहुन्छ यस्तो विभेद छ भन्ने कुराहरू उहाँहरूले आरोप लगाउनुहुन्छ सही हो
1: यो जुन तपाईँले प्लेन टिकट काठमाडौँका ठुला ठुला होटलहरूमा बसेर बस्ने भन्ने कुरा गर्नुभयो यो कार्यक्रमका हिसाबले हुन सक्लान् तर वास्तवमै तपाईँले भन्नुभयो जस्तै ठाउँ ठाउँबाट प्लेनमा जाने आउने र ठुला ठुला होटलमा बस्ने भन्ने खासमा त्यो चाहिँ होइन
0: तपाईँकै संस्थाका सदस्यहरू कुरा गर्नुहुन्छ यति बेला हामी काम गर्न गयौँ भने हामीले 100-200 रुपियाँ पाउन पनि गाह्रो छ तर तपाईँकै सदस्यहरूले कुरा गर्नुहुन्छ हाम्रै पदाधिकारीहरूले मजाले उहाँहरूले चाहिँ बाइनको जुन मुख्य शाखाहरू छ दृष्टिबिन युवा संघ नेपालका केन्द्र तर्फबाट चाहिँ उहाँहरूले चाहिँ मजाले टिकट पाउनुहुन्छ ठाउँ ठाउँमा जान पाउनुहुन्छ तर हामी सदस्य व्यक्तिहरूले एक ठाउँबाट अर्को ठाउँ जाँदा पनि 100 रुपियाँको गाडी भाडा पाउन पनि
1: जुन तपाईँले भन्नु भइराखेको छ शाखाहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा जति पनि सहभागीहरू हुन्छन् उनीहरूलाई आफ्नो घरदेखि कार्यक्रम स्थलसम्म र कार्यक्रम स्थलदेखि घरसम्म आवत जावत गर्न पुग्ने यातायातको व्यवस्था हामीले गर्ने गरेका छौँ र तपाईँले भन्नुभएको जस्तो शाखाका पदाधिकारीहरू शाखाबाट काठमाडौँसम्म ठाउँ ठाउँसम्म जाने र आउने टिकटहरू पनि पाउनुहुन्छ भन्नुभयो त्यो केसमा चाहिँ शाखाबाट प्रतिनिधित्व गरेर जाने शाखाले निर्णय गरेर पठाएका प्रतिनिधिहरू आवत जावत गर्ने टिकट बस टिकट हुन सक्ला त्यस्ता टिकटहरूमा जति उल्लेख छ त्यति मात्रै दिने व्यवस्था गरेको हुन्छ भने शाखाहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा पनि हामीले यहाँको स्थानीय भाडा दर हिसाबले एकमुष्ट हिसाबले गरी दुई तरिकाबाट यातायात प्रदान गर्ने गर्छौँ जुन सहभागीहरूका लागि आवत जावत गर्नलाई पर्याप्त हुने गरी हामी दिने गरेका छौँ
0: तपाईँको संस्थाले यति बेला चितवन जिल्लामा रहेर काम गर्नुभएको छ त्यो संस्था चलाउनको लागि आर्थिक स्रोत चाहिन्छ त्यो आर्थिक स्रोत चाहिँ कहाँबाट मिलाउनु भएको छ
1: आर्थिक स्रोत हामीलाई केन्द्रीय कार्यालयमा आउने विभिन्न परियोजनाहरू छन् ती परियोजनाहरूबाट हामीले लिएका हुन्छौँ भने हामी स्थानीय तहहरूसँग पनि समन्वय गरिरहेका हुन्छौँ जस्तै यी गत वर्षका कुरा गर्ने हो भने हामीले रत्ननगर नगरपालिकाबाट ₹1,00,000 कार्यक्रम गरेका थियौँ भने राप्ती नगरपालिकाबाट र बागमती प्रदेशको सहयोगमा सीबीआर कार्यक्रम 5,00,000 बराबरको बजेटको कार्यक्रम सञ्चालन गरेका थियौँ। राप्ती पाँचको वडा कार्यालयले हामीलाई 1,00,000 बराबरको कार्यक्रम प्रदान गरेको थियो। यसरी हामी स्थानीय तहहरूसँग मिलेर स्थानीय तहहरूको कार्यक्रमहरू सञ्चालन गर्ने पनि गरेका छौँ।
0: अब तपाईँको भावी योजना के छ, कस्तो कार्यक्रमहरू चितवनमा ल्याउने तपाईँको योजना छ, तपाईँको सोच छ, यसको विषयमा जानकारी गराउनुहोस् न।
1: अपाङ्गता भएका 7 युवाहरूलाई परिचालन गरेर स्वास्थ्य सम्बन्धी सेसनहरू कमिटी स्तरमै गएर सञ्चालन गरिराखेका छौँ, जुन कार्यक्रम अहिले पनि सञ्चालनमा छ र आगामी आर्थिक वर्षमा पनि यो सञ्चालन हुनेछ। यसका लागि हामीलाई एम्प्लिफाई चेन्जले फन्डिङ गरिराखेको छ। यसमा हामीले सिएससी र एसआरएचआरका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गर्छौँ, बेनिफिसरिजहरूलाई स्वास्थ्य सम्बन्धी सेसनहरू दिन्छौँ, त्यस्तै गरी हेल्थ सर्भिस प्रोभाइडरहरू जुन गभर्मेन्ट लेभलका हेल्थ सर्भिस प्रोभाइडर संस्थाहरू छन् तिनीहरूलाई हामी तालिमहरू दिने गर्छौँ। हेल्थ सर्भिस संस्थाहरू पहुँच योग्य बनाउने योजना छ आगामी वर्षमा भने, यो अहिले हामीले ओरिएन्टेसन गराइराखेका छौँ स्वास्थ्य संस्थाहरूलाई, उनीहरूको बिहेभियर चेन्जका लागि ओरिएन्टेसन गरिराखेका छौँ।
0: भावी योजना के छ त्यो बारेमा बताउनुहोस् न यति बेला,
1: किनकि मैले तपाईँलाई अहिले जानकारी गराइरहेको विषयलाई हामीले कसरी कन्टिन्यू गर्दैछौँ भन्ने कुराहरू पनि जोड्न खोजेको भएर मैले विगतका कार्यक्रमहरूलाई पनि जोडेको हो। 20 युथ च्याम्पियनहरू मोबिलाइज गरिराखेका छौँ चितवनमा, जसबाट अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व क्षमता विकास गर्न खोजिराखेका छौँ। उनीहरूको नेतृत्व क्षमता विकासका लागि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ। अब भावी योजनाका लागि हामीले आर्थिक वर्ष 2083-84 हामीले कम्प्युटर तालिम सञ्चालन गर्ने योजना बनाइराखेका छौँ। त्यस्तै गरी अहिले एआईसँग सम्बन्धित विषयहरू प्राविधिक ज्ञानहरू अत्यन्तै आवश्यक हुने भएकाले एआईसँग रिलेटेड तालिमहरू सञ्चालन गर्ने योजना बनाएका छौँ भने, त्यस्तै गरी अघि मैले जानकारी गराए जस्तै स्वास्थ्य संस्थाहरू जुन हेल्थ सर्भिस प्रोभाइडर संघ संस्थाहरू छन् तिनीहरूलाई नमुनाका रूपमा विकास गर्ने स्थानीय तहहरूसँग भनेर योजना बनाएका छौँ। यसका लागि हामी स्थानीय सरकार वडा स्तरसँग र सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरेर नमुनाको रूपमा विकास गर्ने भन्ने योजनामा छौँ। शिक्षामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्याउन र अपाङ्गता भएका व्यक्तिहरूका लागि जुन राज्यले छात्रवृत्तिको व्यवस्था गरेको छ त्यो छात्रवृत्तिको उपलब्धताका लागि हामीले एडभोकेसीहरू गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको विद्यार्थीहरूको अपाङ्गता भएका विद्यार्थीहरूको सूची तयार पारी स्थानीय सरकारमा पेश गर्ने, उनीहरूलाई छात्रवृत्तिका लागि पहुँच पुर्याउने भन्ने योजना बनाएका छौँ। यस्ता कार्यक्रमहरू चाहिँ हामीले आगामी आर्थिक वर्षका लागि प्रदर्शनमा गरेका छौँ।
0: हामी कार्यक्रमको निकै अन्त्यतिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ?
1: अन्तमा मलाई भन्न मन लागेको कुरा भनेको युवा सङ्घ नेपाल जुन अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि युवा र किशोर किशोरी क्रिया क्षेत्रमा काम गर्ने संस्था हो, यस संस्थाले जति नै कार्यक्रम गरे तापनि अपाङ्गता भएका व्यक्तिहरू आफै जबसम्म जागरूक हुनुहुन्न तबसम्म गैर सरकारी संघ संस्थाहरूले गरेका कार्यक्रमहरू पर्याप्त हुँदैनन्। सँगसँगै स्थानीय सरकारहरूले स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशी बजेट छुट्याउने जुन प्रक्रिया छ त्यो प्रक्रियामा पनि धेरै समस्याहरू छन्। जस्तै कि अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर छुट्याइने बजेट छ त्यो बजेट लक्षित वर्गका लागि भनेर छुट्याइन्छ, लक्षित वर्गका लागि भनेर छुट्याइएको बजेट अधिकांश बजेट अपाङ्गता भएका व्यक्तिहरूका लागि भन्दा पनि अपाङ्गता नभएका व्यक्ति अन्य लक्षित वर्गका लागि प्रयोग भएको हाम्रा अनुभवले बताएका छन्। हाम्रा अनुभवका आधारमा मैले भन्दैछु अनुभवका आधारमा कुरा गर्दै गर्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूका लागि त्यो बजेटबाट थोरै मात्रै प्रयोग भएको देखिन्छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि कम्तीमा यति प्रतिशत बजेट छुट्याउनु पर्ने भन्ने एउटा हामीले स्थानीय तहमा स्थानीय स्तरमा नियमावली एउटा नीति निर्माण गर्न सक्यौं भने पोलिसी चेन्ज गर्न सक्यौं भने चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले पाउनुपर्ने सेवा र सुविधाहरूका लागि धेरै राहत पुग्छ भन्ने एउटा ध्यान आकर्षण गराउन चाहन्छु स्थानीय सरकारको। सँगसँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि जति पनि इन्फ्रास्ट्रक्चरहरू जति पनि भौतिक संरचनाहरू बनेका छन् तिनीहरूमा पछिल्लो समयमा फेसिलिटीका कुराहरूलाई के ध्यानमा राखिएको हो कि भनेर चाहिँ देखिन्छ। तर ल्याक अफ नलेजका कारण हाम्रो जति त्यो सम्बन्धी नलेज हुनुपर्ने हो त्यो लेभलको नलेज नभइराख्दाखेरि बनेका संरचनाहरू बनेका एक्सेसिबिलिटीका विषयमा एक्सेसिबिलिटीका कुराहरू जति पनि छन् ती कुराहरू चाहिँ उपयोगी रूपमा नबनेका जस्तै कि ऱ्यामहरू बनाइएका हुन्छन् तर त्यसको साइज त्यसको स्ट्रक्चर त्यसको साइडमा राख्नुपर्ने रेलिङहरू लगायतका कुराहरूमा हाम्रो ध्यान नपुगिराखेको हो कि स्थानीय सरकारको त्यहाँसम्म ध्यान नपुगेको हो कि भन्ने पनि लाग्छ। त्यतातिर पनि ध्यान आकर्षण गराउन चाहन्छौँ। एक्सेसिबिलिटीका कुरा गर्दै गर्दाखेरि अहिले डिजिटल जमाना भइराखेको हुँदा डिजिटल युग भइराखेको हुँदाखेरि जति पनि हाम्रा सूचनाहरू हुन्छन् सबैभन्दा पहिला यो त नन बजेटिङका कुराहरू भएकाले पनि हाम्रा सूचनाहरूलाई चाहिँ एक्सेसेबल बनाउनलाई त्यसका नेभिगेसनहरू त्यसका थिमहरू त्यसका लिङ्गिफिकेसनका कुराहरू टेक्स्ट साइजका कुराहरू अल टेक्स्टका कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ। यो विषयमा पनि स्थानीय सरकार सम्बन्धित सम्पूर्ण संघ संस्था र सम्पूर्ण सरकारवालाहरूको ध्यान आकर्षण गराउन चाहन्छु।
0: हुन्छ, तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद तपाईँलाई पनि अरिन युवा संघ नेपालको तर्फबाट तपाईँले तपाईँको रेडियो तरङ्ग मार्फत हाम्रा कुराहरूलाई प्रसारण गर्नका लागि हाम्रो भनाइहरू राख्ने हाम्रो विचारहरू राख्ने मौका दिनुभयो त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद विजयजी।
0: भर्खरै तपाईँले सुन्नुभयो नेत्रहीन युवा संघ चितवन शाखाको अध्यक्ष किरण पन्तसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ जसको लागि नम्बर रहेको छ 98-671-83-587। यतिन्जेल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो। अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्नमा आउने नै छु। त्यतिन्जेल समयलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।
2: हजुरको रेडियो
0: पक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो। यही अनुशासन

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढ़ी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै
2: त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
0: सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै
3: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलोडेर सुत्ने।
0: र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: मधेस प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज, तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाइ छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
6: प्लानको त हिँडे हामीले विथ गरिसक्यौँ कर्फ्यू भने, जुन बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि विथ गरिदिएको थियो। अब हामी पूरा विथ गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल गरिरहेछौँ हामीले। त्यसले गर्दाखेरि अब

0: सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुङ्गा गर्ने काम गर्छौ।
1: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधेवर साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
2: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानको उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्थ्यो। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानगंजमा अहिले पनि हाम्रो होइन परिचालन छँदैछ। त्यस कारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
1: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
3: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसामयिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कंग्रेस क्रियाशील सदस्यता स्थिति दिँदा कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको क्रियाशील 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
1: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा विधानमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 वटा घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आज मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ। 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा 4 महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
4: 4 महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरे भएर पनि देखेको छ भने
1: यस अवधिमा 4053 वटा विपदका घटना दर्ता भएका छन्। जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डडेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको सेवाले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो। तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काभा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काभा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
5: सन्तोषी रावल बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
6: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो। एकदम खुसी लाग्यो, उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
7: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
5: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बाल बालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
10: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
8: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेशका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि 3 जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
13: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
6: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
7: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्म प्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
14: विभिन्न समुदायमा द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
13: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
15: सुनसरीमा घटना भएछ, त्यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
13: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता बसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
7: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
13: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
16: जातको रूपले फरक होला, तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
13: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
17: जुन घटनामा परेर मृत्यु मरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन भई दोषी पर कारवाहीको माग राख्ने जुन छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र
13: धार्मिक आस्था फरक हुन सक्छ, तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी CIN कृष्ण सारेफएम नेपालगंज बाँके।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
18: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलोडेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो, अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हातखुट्टा सबै कभर गरेर निस्किने ताकि
5: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
22: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 313 खण्डमा छौं। बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ। डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा कसरी बस्ने? आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं।
23: नमस्कार, मेरो नाम अनुज। बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ? ठूलो मान्छेलाई जस्तै हामीलाई पनि डेंगू हुन सक्छ।
18: डेंगू जोखिम चाहिँ बालबालिकाहरू स्पेसली 1 वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धहरू प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू र अर्को चाहिँ दीर्घ रोगीहरू अब डायबिटिस हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ तर जोखिम चाहिँ सबैलाई हुन्छ। अब बस्ने तरिका पनि उस्तै नै हो। जस्तो कि बालबालिकाहरूले बस्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन त्यो एउटा भयो अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि त्यो मस्किटोले आफूलाई नटोकोस् र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउनु।
24: नमस्ते, मेरो नाम नम्रता हो। हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
18: हस्, प्रश्नलाई धेरै धन्यवाद। अब डेङ्गी एउटा भाइरल डिज हो र अरू भाइरल डिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ जुन अरूमा देखिन्छ। यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु। सुरुमा तपाईँलाई ज्वरो आउँछ, ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ, 102-103 ज्वरो आउन सक्छ र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने जिउ दुख्ने हुन्छ र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ। भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ। त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ। धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ र ज्वरो आएको 2-3 दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू रातो रातो डाबर फोकाहरू जस्तो आउँछ। अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ। त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ। तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफस पनि देखिन्छ अनि कोभिडमा पनि पहिला देखिएकै हो र अरू भाइरल डिजहरू पनि देख्न सक्छ र धेरै जस्तो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ। कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउनसक्छ, कसैको चाहिँ ब्लड बोन मेयरमा प्रब्लम आउनसक्छ अथवा कसैलाई मेनिन्जाइटिस होइन त्यो अथवा निमोनिया पनि हुनसक्छ। त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग 1 हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदैहाल्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ, तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ, तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु।
0: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लमजुङ हो। एकपटक डेङ्गु भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
18: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गु हुनसक्छ, अथवा यो सिजनमा डेङ्गु भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गु भयो भने अर्कोपल्ट डेङ्गु हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गु हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गु भयो भनेर अर्कोपल्ट डेङ्गु हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
0: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गु भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
18: डेङ्गुको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गुमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने हो त्यही अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने भन्नुको अर्थ डेङ्गुको एन्टिभाइरल छैन तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायनसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो, र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भन्ने कसैलाई पनि थाहा।
0: नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
18: अब डेङ्गु सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तै नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गु सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टेको हेर्दैमा यसले चाहिँ डेङ्गु सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
5: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्साकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमकारिणी इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-42-5031 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
5: राष्ट्रिय परिचय पत्र नम्बर
4: 1 प्रति पासपोर्ट साइजको फोटो
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
4: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57
3: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र होइन होला त्यस्तो त?
8: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
12: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
14: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
15: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
15: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँदेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
16: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
17: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
16: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
16: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692965998।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
18: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
18: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
18: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
18: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
18: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाइफ।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप।
0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि रामसाप नगरपालिकाद्वारा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा

0: अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सह जान लाग्नुभयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
0: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
6: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
7: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
8: हो भू क्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भू क्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
8: भू क्षयले उर्वर माटो बगाउँछ, खेती योग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस् भू क्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क

0: भाई भी रात को 9 बजे
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ रामेछाप। डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 4 को कार्यालय, हिमगंगा रामेछाप।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको समजवत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
5: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
5: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
5: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
5: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
5: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
5: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
5: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
5: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
5: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
5: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
5: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
5: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: यो पसलमा धागो

0: पछि पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
1: न्यू धागो पसल
0: होइन, जे सोधे पनि न्यू धागो पसल भने सकिए भन्यो।

0: प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
2: न्यू धागो पसल, कृषि विकास बैंक, बसेको घर, मन्थली एक रामेसा।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेसाप नगरपालिका 8, तल्लो बजार, रामेसाप। रामेसाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेसाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेसाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेसाप बजार, रामेसाप।
7: यानी दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ
8: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
7: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
9: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0485-40-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
10: बच्चा जन्मेको घन्टा भित्र आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। कन्ठै भो, अब त कन्ठै भो
11: होइन के, कन्ठै भो भन्छ यो,
10: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा। बच्चा जन्मेको 1 घन्टा भित्रै आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन।
11: हो त,
12: बच्चालाई जन्मेको 1 घन्टा भित्र जति सक्दो छिट्टो आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ। आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरूका साथै पानी पनि हुन्छ, त्यसैले बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन।
13: प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश।
14: भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
15: के तपाईँलाई बाबासिर, भगन्दर, हाइड्रोसिल र फिसरको समस्या छ? यदि छ भने सूर्य पाइल्स क्लिनिकमा आउनुहोस्। यहाँ डाक्टर अमरेन्द्र पण्डितद्वारा बाबासिर, भगन्दर, हाइड्रोसिल र फिसरको बिना अपरेसनको ग्यारेन्टीको साथ उपचार गरिन्छ।
16: पाइल्समा मलद्वारबाट रगत आउनु, दिशाको समयमा मलद्वार बाहिर आउनु, चिलाउने, दुख्ने, पोल्ने, कब्जियत लगायत उपचार गरिन्छ। फिस्टुलामा मलद्वारको छेउबाट 2 र 3 अङ्गुलीको बीच फोका घाउ हुनु, पिप आउनु र रगत आउनु यसको लक्षण हो। विशेषज्ञ चिकित्सकद्वारा महिला र पुरुषको बावासिरका सम्पूर्ण उपचार गरिन्छ। हाइड्रोसिलमा अण्डकोषमा पानी जम्नु, पुरानो भन्दा पुरानो सानो र ठूलो अण्डकोषको पनि ग्यारेन्टीको साथ उपचार गरिन्छ। गुप्त रोग र कमजोरी, नामर्दी, शुक्राणुको कमी, स्वप्न दोष इत्यादिको पनि उपचार गरिन्छ।

0: छ। डाक्टर अमरेन्द्र पण्डित BAMSNAMC नम्बर 600।
1: बिरामी जाँच्ने समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म।
2: महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार ग्यारेन्टीको साथ गरिन्छ। पेट सम्बन्धी रोगहरू जस्तै अल्सर, ग्यास्ट्रिक, जन्डिस र लिभर रोगहरू, पुरानो गेठिया, बाथ रोग, नसा च्यापेको, ढाड दुखेको, स्त्री सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, योनि मार्गमा चिलाउने, छाला सम्बन्धी रोगहरू, प्रेसर, सुगर तथा पुरानो भन्दा पुरानो रोगहरूको उपचार गरिन्छ।
3: महोत्तरी जिल्ला बर्दीवास सिन्धुली रोड विनायक बनटुट पार्टी प्यालेसको उत्तरपट्टि, श्री देउराली माध्यमिक स्कूलको दक्षिणपट्टि। सम्पर्क नम्बर 9803622554, 9803622554।
4: यहाँ विभिन्न आयुर्वेदिक विधिद्वारा 100% ग्यारेन्टीका साथ उपचार गरिन्छ।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845481117, 9845555562, 0485545562, 0492411130 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

जम कसो गरम भएको छ हाल्नी तिम्रो अघि फिक्का फिक्का लाग्छन् मिस नेपाली बाडुल की लाउने।

रिम फुल साझा हाम्रो माया बिहानीमा कुरा गर्दै रातका टौली एउटै सिरानीमा बाडुल्की लाउने।

0: सर तपाईहरु यहाँ
1: कसलाई के भयो?
2: हामी थगलाई सम्हाउन आएका।
0: थग को थग सर?
2: लगाउनु छ छोटा।
3: तपाई थग, तपाई गरिब जनताको पैसा खाएर भाग्ने?
0: प्लिज म एक कल गर्छु सर।
4: दुर्गासा कल गर्न सोधै चौकीहरु भन्नुहोस्
0: के कस्तो छ? म निर्दोष
2: छु सर। निर्दोष तपाई होइन, निर्दोष तपाईँलाई विश्वास गरेर पैसा जम्मा गर्ने ती मान्छेहरू हुन् जसको पैसा तपाईँले फिर्दै गर्नुभएन। तपाईँ ठग हो, लैजानुहोस्।
5: पैसाली झम झम नाच्दै उडा भाकामी खल्टी हाली घर लिउ कि राखु कि आखामी बाडुल कि लाउने।

नमस्कार। हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन। तपाईले यो समाचार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज, तमाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपदको घटनामा परेर 196 जनाको ज्यान गएको छ। यी घटनामा परेर 4 जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 4053 विपदको घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार विस्थापित भएका छन् भने 1218 जना घाइते भएका छन्। वैशाख पछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्याधिक वर्षा, ढुंगा पल्टिएर, वन डढ़ेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदको घटना दर्ता भएका छन्। यी घटनामा परेर सर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोको कारण नागरिकको मुद्दा ओझेलमा परेको भन्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनु भएको छ। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। महरका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको छ। बागमती प्रदेशमा एमाले र नेकपा बीचको सहकार्यमा गठबन्धन सरकार बनाउने तयारी

भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको विवाद उत्कर्षमा पुगेको छ। एमाले र नेकपा बीच बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर राप्रपामा विवाद बढेको छ। राप्रपाका सांसदहरू वाम गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने भन्ने विवादमा फँसेका छन्। राप्रपाभित्रको यो विवादले प्रदेश संसदीय दलको नेता परिवर्तनसम्मको तयारी शुरू भएको छ। एमाले र नेकपाले केन्द्र स्तरबाटै सहमति गरेर प्रदेश सरकारहरू बनाउने निर्णय गरेका छन्। संसदीय दलका नेता उद्धव थापा र सांसद राजु विष्टको विषयले विवाद बढ़ाएको राप्रपा स्रोतले बताएको छ। राप्रपा र थापा र विष्ट अहिले सरकारमा सहभागी हुनुपर्ने पक्षमा देखिएपछि विवाद शुरू भएको छ। राप्रपाको केन्द्रीय नीति भने प्रदेश सरकारमा सहभागी नहुने रहेको छ। पाकिस्तानको ब्रोडपिकमा हिम पहिरोमा परेर ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा उर्फ नेम्साईको शव निकालिएको छ। गएको बिहिबार आरोहणको क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव हिजो भेटिएको छ। तर प्रतिकूल मौसमको कारण आज मात्रै उनको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्फा इन क्लब अफ पाकिस्तानका अनुसार निम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो। पुर्जासहित हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार 15 जम्मा 20% खेतमा मात्रै धान रोपिएको रामेछापमा मध्य साउनसम्म आइपुग्दा 85% भन्दा बढ़ी खेतमा रोपाई सकिएको छ। असारको शुरूआतमा वर्षा नहुँदा रोपाई सुस्त बने पनि त्यसपछि जिल्लामा रोपाईले तीव्रता पाएको छ। कृषि तथा पशुपक्षी विकास कार्यालय रामेछापका कृषि प्राविधिक सहायक अनिल कुमार दासका अनुसार हालसम्म रामेछापमा 85% भन्दा बढ़ी धान खेती हुने खेतमा रोपाई सम्पन्न भएको छ। कार्यालयका अनुसार रामेछापमा 7,889 हेक्टर धान खेती योग्य जमीन रहेको छ। हाल रामेछापको औसत धान उत्पादकत्व प्रति हेक्टर 2.17 मेट्रिक टन छ। रामेछापको कृषि प्रणाली मुख्यत वर्षामा निर्भर छ। सिन्धुली जिल्लामा यौनजन्य हिंसाको घटना अपेक्षित रूपमा घट्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आर्थिक वर्ष 2082-83 मात्रै यौनजन्य हिंसा सम्बन्धी 33 घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नुहाय उपरीक्षक विजय श्रेष्ठका अनुसार पछिल्लो एक वर्षमा उक्त संख्याका उजुरी तथा मुद्दा प्रहरी समक्ष पुगेका छन्। प्रहरीले दिएको 3 वर्ष तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 देखि 2082-83 सिन्धुलीमा यौनजन्य हिंसाको कुल 105 घटना दर्ता भएको छ। हजुरको रेडियो 102.1 MHz कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन पनि विदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0485410043, 98630023422।
4: विषादयुक्त खाना त्यागौ, रै खाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्य निर्णय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45-562, 049-42-1130 सम्पर्क गर्न सकिनेछ।
6: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: पंचमी 3 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुस्तामा फेरि तनाव, मन्त्रीका 22 थरी सल्लाहकार, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री, उपभोक्तालाई उपहारले लुभ्याएर कर छली नियन्त्रणको प्रयास, खाली सिलिण्डर पोकेर लाइनमा उपभोक्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको हिन्दू मुस्लिम नमूना जोड़ी शीर्षकको शुभ समाचार।
0: 3 वर्ष एक अर्काको धर्मलाई बुझ्दै, परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढ़ेको प्रेम अन्तत विवाहमा परिणत भयो। हिन्दू परिवारकी पद्मा श्रेष्ठ सना र मुस्लिम समुदायका रिजाउल मुस्तफा मंजरी रिजाले भागेर होइन, परिवारको सहमति, आशीर्वाद र आफन्त तथा समाजका अगुवाको उपस्थितिमा 2069 फागुन 21 गते वैवाहिक जीवन शुरू गरे। फरक धर्मका कारण प्रेम सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने बाटो रोज्नुको सट्टा उनीहरूले संवाद, धैर्य र विश्वासलाई रोजे। आज उनीहरूको दाम्पत्य जीवन सफल, अन्तर्धार्मिक विवाहको उदाहरण मात्र होइन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रेरणादायी कथा बनेको छ। नेपालगंज उपमहानगरपालिका 11 ईदगाह रोडमा बसोबास गर्ने रिजाउल र पद्माको भेट एक साझा साथी मार्फत भएको थियो। संयोगवश पहिलो भेटमै उनीहरूको कुराकानी धर्मको विषयमा केन्द्रित भयो। शुरूमा आफूहरू एकअर्काको धर्मप्रति सहज नभएको उनीहरू स्वीकार गर्छन्। फरक संस्कार, फरक परम्परा र समाजले बनाएका पूर्वाधारका कारण उनीहरूलाई एकअर्कालाई बुझ्न समय लाग्यो। सिकाई र बुझाईको यात्रा 3 वर्ष बित्यो। उनीहरूले एकअर्काका धर्मबारे पढ़े, छलफल गरे र त्यसको मूल मर्म बुझ्ने प्रयास गरे। रिजाउलका अनुसार यही अवधिमा उनीहरूले महसुस गरे कि धर्मका नाम, भाषा र ग्रन्थ फरक भए पनि तिनले दिने सन्देश एउटै छ। कुरान र गीताका शिक्षामा मानवता, सत्य, प्रेम र सदाचारको भावमा समानता भेटिएपछि उनीहरूले आफ्नो सम्बन्धलाई प्रेमका रूपमा स्वीकारे। प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दा उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता परिवारको प्रतिक्रिया कस्तो आउला भन्ने थियो, तर यसको पनि समस्या भने रहेन।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउनु भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले आइतबार त्यो भत्काएको स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। स्थानीयका अनुसार नारायणीको बाढ़ी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोशाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन शुरू गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश बोकेका हुन्। भनावन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाई बुझाई गरेर विवाद मिलाउने प्रयास गरेका थिए। भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रेका हौं, स्थानीय सरार शाहले भनेका छन्। कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हुन्, त्यही क्रममा तनाव बढ़ेको हो उनले बताएका छन्। उनका अनुसार विवाद शुरू भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो। आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप भेरेर बस्न नसकेको उनले बताएका छन्। शाहले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। नारायणीमा निर्माण भइरहेको तटबन्धमा भारतीयले रोक लगाएपछि बस्ती जोगाउन स्थानीयले माटोको तटबन्ध बनाएका थिए। पक्की तटबन्ध निर्माणमा भारतीयले रोक लगाएपछि बाढ़ीको जोखिम कम गर्न स्थानीयले अस्थायी रूपमा माटो थुपारेर तटबन्ध बनाएकामा सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले त्यसलाई खनेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीय बीच विवाद भएको बताएका छन्। दुवै पक्षबीच सोमबार छलफल गरेर समस्या समाधान गरिने उनले बताएका छन्। पश्चिम नवलपरासी स्थित नेपाल भारत सीमामा 16 स्तम्भ छन्। जिल्लाको सोनहीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ छन्। तर सुस्ताको 24 किलोमिटर क्षेत्रमा भने सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएका ठाउँमा खोला रूख वा अन्य जैविक सिमानाको भर पर्दा जोत भोकका विषयमा सीमावर्ती क्षेत्रका नागरिकबीच पटक पटक विवाद हुँदै आएको छ। नेपाल भारतको विवादित भूमिमा अहिले सिमलको रूखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ। दुई महिना अघि पनि भारतीय सीमा समाधान गरिने उनले बताएका छन्। पश्चिम नवलपरासी स्थित नेपाल भारत सीमामा 16 स्तम्भ छन्। जिल्लाको सोनहीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ छन्। तर सुस्ताको 24

0: प्रवेश गरेको भारतीय एसएसबी को टोलीले सुस्ता पाँचमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न भनेको थियो। दुई महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिए। स्थानीयले प्रतिकार गर्दा विवाद बढ़ेको छ। सुस्तामा फेरि तनाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि सेनिटरी सम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। मन्त्रालय स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरी सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सह सचिव सरहका एक रहने छन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था गरिएको छ। उपसचिव सरहका चार सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको छ, जो सड़क, पुल, भवन तथा आवाससँग सम्बन्धित हुनुपर्नेछ। यसैगरी मन्त्रीले शाखा अधिकृत सरहका 16 सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। त्यसमा हाइवे पूर्वाधार, आर्किटेक्ट, स्ट्रक्चरल र सेनिटरी सरसफाई सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। यसैगरी अन्य सल्लाहकारमा वातावरण इन्जिनियरिङ, तथ्याङ्क शास्त्र, जियोमेट्रिक इन्जिनियरिङ, नापी, वन तथा जलवायु परिवर्तन, जनसम्पर्क, प्रेस, प्रशासन, जेसी, लैंगिक समानता, जियो टेक्नोलोजी, जियोलोजी, हाइड्रोलोजी तथा एआईसँग सम्बन्धित हुनुपर्ने व्यवस्था गरिएको छ।
0: सरकारले कानून आयोगको स्वरूप फेर्ने गरी प्रचलित ऐन संशोधन गर्न लागेको छ। यसका निम्ति कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। यस्तो मस्यौदा विधायन ऐन 2081 दफा 6 उपदफा 2 बमोजिम सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको छ, जसले कानून आयोगको वर्तमान स्वरूप फेर्ने प्रस्ताव गरेको छ। प्रचलित ऐन अनुसार कानून आयोगको अध्यक्ष स्वतन्त्र हुन्छन्। नेपाल सरकारले सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता पुगेका व्यक्ति मध्येबाट नियुक्त गरेको व्यक्ति कानून आयोगको अध्यक्ष हुने व्यवस्था प्रचलित ऐनको दफा 4 रहेको छ। ऐन अनुसार नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा रही काम गरिसकेको वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतले कम्तीमा 15 वर्ष कानून व्यवसायको रूपमा काम गरेको वा कानूनको अध्यापन, अनुसन्धान, तर्जुमा वा कानून न्यायको क्षेत्रमा कम्तीमा 15 वर्षको अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष हुन्छन्। कानून आयोगको यस्तो स्वरूप बदल्ने गरी विधेयकको मस्यौदा तयार भएको छ। सरकारले स्वतन्त्र व्यक्ति अध्यक्ष नियुक्त गर्ने व्यवस्था बदलेर मन्त्री नै कानून आयोगको अध्यक्ष रहने गरी विधेयक बनेको छ। यो ऐनमा रूपान्तरित भए कानून आयोगको नेतृत्व प्रत्यक्ष रूपमा सरकारको राजनीतिक नेतृत्वमा रहनेछ। प्रस्तावित विधेयकको दफा 3 नेतृत्व चयनको विषय छ, जसले प्रचलित ऐनको दफा 4 संशोधन गरेर आयोगको अध्यक्ष कानून न्याय तथा संसदीय मामिला मन्त्री हुने भनिएको छ। कानून आयोगको अध्यक्ष कानून मन्त्रीलाई नै बनाएर यसको कार्यक्षेत्र विस्तार गर्दै गर्दा आयोगमा रहने उपाध्यक्ष र सदस्यहरूको जिम्मेवारी विस्तार गर्ने गरी विधेयक ल्याइएको छ। उपाध्यक्षको भूमिका आयोगको दैनिक काम समन्वय गर्ने, अध्यक्षले तोकेका जिम्मेवारी निर्वाह गर्ने भनिएको छ। विधेयक अनुसार आयोगमा उपाध्यक्ष र सदस्य पूर्णकालीन पदाधिकारी हुनेछन्। कानून आयोगले सरकारकै विधेयकको समीक्षा गर्ने भएकाले मन्त्री अध्यक्ष हुँदा यो काम प्रभावित हुन सक्ने भनेर आउने तर्क ख्याल गर्दै उपाध्यक्षको अधिकार क्षेत्र पनि विस्तार गर्ने प्रस्ताव गरिएको छ। साथै कानून आयोगको कार्यक्षेत्र थप विस्तार गर्ने प्रस्ताव छ। कानून कार्यान्वयनको मूल्यांकन गर्ने, नेपाल कानून सूचना प्रणाली सञ्चालन गर्ने, प्रदेश तथा स्थानीय तहका कानूनहरूको अध्ययन र पुनरा अवलोकन गर्ने विषय विधेयकमा समेटिएको छ। अन्तर्राष्ट्रिय सन्धिहरूको अध्ययन गरी सरकारलाई सिफारिश गर्ने अधिकार पनि फेरिँदै कानून आयोगको स्वरूप मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: उपभोक्तालाई उपहारले लोभ्याएर कल छरी नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ।

0: राजस्व संकलन वृद्धि र करछली नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ। सरकारले उपभोक्तालाई सामान खरिदको बीजक बिल मार्फत 1 लाखदेखि 10 लाख रूपियाँसम्मको उपहार दिने व्यवस्था गरेर करछली नियन्त्रणमा नयाँ तरिका अपनाएको हो। हाल बजारमा सामान किन्ने क्रममा उपभोक्ताले बिल माग्दा पनि व्यवसायीहरूले दिने गरेका छैनन्। केही व्यवसायीले त बिलको सट्टा भिजिटिङ कार्ड मात्र थमाउने गरेका छन्। सामान बिक्रीको बिल नै नलिई थोरै नाफा खाई मुलुकको कर प्रणाली र उपभोक्तालाई गुमराहमा राखेर व्यापार गर्दै आएका व्यवसायीलाई सरकारको यो उपायले केही असहज बनाउने देखिएको छ। बजार अनुगमनका क्रममा व्यापारीबाट हुने यस्तो प्रवृत्तिको सुईको पाएको आन्तरिक राजस्व विभागले करछली नियन्त्रण र वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रूपियाँसम्म पाउने यस आकर्षक उपहार योजनामा उपभोक्तालाई सहभागी गराएर बढ़ीभन्दा बढ़ी राजस्व उठाउने नयाँ उपाय अपनाएको विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आह्वान गरेको छ। यस योजनालाई सफल बनाउन विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल बिल दर्ता गराउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माले यस्तो जानकारी गराएका हुन्। उपभोक्तालाई उपहारले लोभ्याएर करछली नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
1: राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकै जाँदा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीहरूले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ले बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 सम्म वृद्धि भएको छ। 2 महिनामा चिनी प्रति किलो 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 पुगेको छ। भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढ़िरहेकाले चामल पनि महँगिएको नेपाल चामल तेल दाल उत्पादक संघका सदस्य विभोर अग्रवालले बताएका छन्। भारतमा धान किन्दा प्रति क्विन्टल 900 भारूसम्म बढ़ेको छ। ढुवानी भाड़ा लगायत जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ उनले बताएका छन्। चामल, तेल, चिनी, तरकारी लगायत उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि भइरहेको छ भने ग्यास सहजै उपलब्ध हुन छाडेको छ भने बिजुली खपत र राइड सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारले भ्याट लगाएको छ। राजनीतिक सरगर्मी बीच महँगी नियन्त्रणमा छैन सरकारको चासो, मारमा उपभोक्ता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्दलले गत बिहिबार एक औपचारिक कार्यक्रममा भने सैनिक कल्याणकारी कोषबाट राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौं। उनका अनुसार सेनाका सकल दर्जा अवकाश प्राप्त सैनिक र आश्रित परिवारको वृहत हितका लागि स्थापित सैनिक कल्याणकारी कोषको रकम अब विभिन्न उद्योगमा लगानी हुने भएको छ। लगानीको विकल्पका रूपमा सेनाले सौर्य ऊर्जा क्षेत्रलाई रोजेको हो। अहिले सेनाको कल्याणकारी कोषमा करिब 97 अर्ब रूपियाँ जम्मा भइसकेको छ। त्यसमध्ये विभिन्न ब्याङ्कमा करिब 91 अर्ब नगद मौजदात र करिब 6 अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको छ। कोषको आमदानीको 90% खर्च गर्न पाउने व्यवस्था रहेको सैनिक मुख्यालय भद्रकालीले जनाएको छ। ऊर्जा प्लान्ट 5 जना शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: आन्तरिक विवाद र महाधिवेशनको रस्साकसीबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। गत पुष अन्तिम साता काठमाण्डुमा भएको विशेष महाधिवेशनबाट शुरू भएको रिक्तताले कांग्रेस पुटको संघारमा पुगेको छ। आन्तरिक विवाद र समाधानको लागि पटक पटक भएका छलफलबाट उपलब्धि हासिल नभएपछि पार्टीको संस्थापन र इतर समूह आ आफ्नो बाटो लाग्ने तर्खरमा लागेका छन्। महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ। यही साउन 29 गते बोलाएको राष्ट्रिय भेलाको तयारी स्वरूप समूहले 551 सदस्य